0: मा 97 वटा उल्लंघनका घटना अभिलेख गरेको छ। एक वर्षमा 145 संचारकर्मी, 22 महिला, 123 पुरूष र 20 संचारगृह प्रत्यक्ष प्रभावित भएका छन्। प्रतिवेदनले धम्की, आक्रमण र अवरोधलाई मुख्य चुनौतीका रूपमा देखाएको छ। ज्यान मार्ने चेतावनी सहितका 28 धम्की, 21 आक्रमण, 18 अवरोध तथा तोडफोड, 8 आगजनी, 5 मुद्दा र 4 पक्राउका घटना भएका छन्। प्रभावित मध्ये 37 पत्रकारले धम्की भोग्दा 30 जना आक्रमणमा परेका छन्। 8 जनामाथि मुद्दा दायर भएको छ भने 6 जना पक्राउ परेका छन्। गत वर्षको जेएनजी आन्दोलनका क्रममा पत्रकारहरू सबैभन्दा बढी निशानामा परेका छन्। भदौ 23 र 24 मात्रै 22 जना पत्रकारमाथि आक्रमण भयो, जसमा 4 जना गोली लागेर गम्भीर घाइते भए। त्यही क्रममा 6 संचारगृहमा आगजनी, 10 तोडफोड, 12 टेलिभिजन प्रसारण अवरुद्ध र 38 संचारकर्मीका सवारी तथा उपकरण नष्ट भएका छन्। प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी 40 घटना भएका छन्, जसमध्ये 33 घटना काठमाडौँ केन्द्रित छन्। काठमाडौँमा 61 संचारकर्मी प्रभावित भएका छन्। मधेसमा 21, गण्डकीमा 10, सुदूरपश्चिममा 7, कोशीमा 6 र कर्णालीमा 3 प्रभावित भएका छन्। आधाभन्दा बढी 72 प्रभावित पत्रकार अनलाइन मिडियामा आबद्ध छन्। टेलिभिजनका 21, रेडियोका 18 र प्रिन्टका 12 पत्रकार पनि प्रभावित भएका छन्। दबावका स्रोतमा राजनीतिक दल र तिनका कार्यकर्ता अग्रस्थानमा छन्। 42 पत्रकार प्रभावित भएका छन्। सरकारी कर्मचारीबाट 36, सुरक्षा निकायबाट 23 र व्यवसायी तथा स्थानीयबाट 20 घटनामा धम्की वा आक्रमण भएको छ। सरकारी गतिविधिका कारण 35 पत्रकार र भ्रष्टाचार सम्बन्धी रिपोर्टिङमा 31 पत्रकार सबैभन्दा जोखिमपूर्ण देखिएका छन्। सामाजिक मुद्दामा 22, राजनीतिमा 14 र वातावरणमा 10 पत्रकार प्रभावित भएका छन्। प्रतिवेदनले कानूनी तथा नीतिगत सुधार ठप्प रहेको पनि उल्लेख गरेको छ। साथै दण्डहीनता, ढिलो न्याय प्रक्रिया र विज्ञापन नीतिका कारण संचारगृह आर्थिक संकटमा परेको उल्लेख छ। 5307 अनलाइन मीडिया दर्ता भए पनि दिगोपन चुनौतीपूर्ण छ। एआई प्रयोग बढे पनि सिप अभाव देखिएको छ। फ्रिडम फोरमले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न समावेशी कानून, तथ्य जाँच प्रणाली सुदृढीकरण, पत्रकारको क्षमता विकास, निष्पक्ष विज्ञापन नीति, डिजिटल सुरक्षा व्यवस्थापन र दण्डहीनताको अन्त्यमा जोड दिएको छ। साथै पत्रकारका लागि बीमा, मासिक स्वास्थ्य सहयोग र प्रविधि एआईसी विकास आवश्यक रहेको औंल्याइएको छ। प्रतिवेदनले संविधान अनुसार पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्न राज्य, संचार क्षेत्र र समाजको साझा पहल अपरिहार्य भएको निष्कर्ष निकालेको छ।
1: निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गरेसँगै ट्रेड युनियन खारेज भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभएको छ। ट्रेड युनियन खारेजले सार्वजनिक प्रशासनको शुद्धिकरण गर्ने मन्त्री रावलको भनाइ छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रूसी तेल ढुवानी गर्न प्रयोग हुने दुई ट्याङ्करमा आक्रमण गरेको बताउनु भएको छ। किबले रूसी क्षेत्रमा ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेको छ। किबबाट बीबीसी संवाददाता जेसिका पार्कर।
2: प्रेसिडेन्ट जेलेन्स्की says the two tankers were struck near the Black Sea port of Novorossiysk and posted a video online showing a vessel, possibly an unmanned naval drone, approaching the rear of a far larger ship. There are no details about any possible damage caused, but the Ukrainian leader claims the targeted ships are part of the so-called Shadow Fleet, a group of often aging tankers that Russia's accused of using to evade Western oil sanctions. Kyiv sees Russian oil exports as a legitimate
1: target.

0: यहाँ समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो भारतले लिपुलेख हुँदै कैलाश मानसरोवर जाने बाटो पुरानो भएको जवाफ फर्काएको छ। भारतले कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेख हुँदै मार्ग खुला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनैतिक नोटको जवाफ फर्काएको हो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउनु भएको छ। लिपुलेख पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् 1954 निरन्तर चलिरहेको पुरानो मार्ग रहेको उहाँको भनाइ छ। भारतले नेपालका केही भूभाग सम्बन्धी दावीहरू ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नभएको भन्दै त्यस्ता एकतर्फी दावी अस्वीकार्य रहेको पनि बताएको छ। साथै भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा विशेष गरी सीमा विवाद समाधानका लागि संवाद र कूटनीति मार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको पनि बताएको छ। भारतले नेपालले पत्र पठाएको केही घण्टामै यसबारे जवाब फर्काएको हो। साथै भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा विशेष गरी सीमा विवादका समाधानका लागि संवाद र कूटनीति मार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको पनि जनाएको छ। प्रहरीले काठमाडौँका ठमेल बौद्ध र ललितपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा छापा मारेर 258 जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका मध्ये 240 महिला र 18 पुरुष रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता एसपी रामेश्वर केसीले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा छानबिन जारी छ। ढाकाको राजधानी घोषणा गरिएको तेह्रथुममा उत्पादित तेह्रथुमे ढाका कपडाको छिट्टै पहिचान छ। तेह्रथुमे ढाका स्वदेशमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा समेत उत्तिकै लोकप्रिय छ। विक्रमसम्म 2030 दशकदेखि व्यावसायिक मोड दिएको तेह्रथुमे ढाकाले तेह्रथुमका धेरै महिलाहरूलाई आत्मनिर्भर बनाएको छ। तेह्रथुमबाट बबिता राईको यो रिपोर्ट।
3: यो तान चाहिँ म बचेको समयमा पार्ट टाइम जस्तो गर्छु। काम चोलो बुन्छु, अर्डर भयो भने चाहिँ कुर्ता सुरुवालहरू पनि बुन्छु। इटरी लानुहुन्छ, आफूलाई अति आवश्यकता पर्दा यहीँतिर पनि बेचिन्छ। तान बुनेरै हामी सबैजनाले पोकेट खर्च चाहिँ पुऱ्याउँछौँ। भाडा तिर्नु पनि यहीबाट हो, खानु पनि यहीबाट हो, लाउनु पनि यहीबाट हो, कलेज फी पनि कहिले काहीँ त यहीबाट तिर्छौँ।
4: तेह्रथुमको फेदाब गाउँपालिका 5 समदुकी सबिना लिम्बू, सदरमुकाम म्याङलुङ स्थित रतनपुर टोलमा डेरा गरेर बस्ने उहाँ म्याङलुङ बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ भने स्थानीय रेडियोमा समेत काम गर्नुहुन्छ। पढाइ र रेडियोको कामबाट बचेको समयलाई उहाँले ढाका बुनाईमा सदुपयोग गर्दै आउनु भएको छ। सोही टोलकी 47 वर्षीय कान्छीमाया लिम्बुले ढाका बुनाईलाई पेसाकै रूपमा अंगाल्नु भएको 17 वर्ष भयो। मेन्स्याम गाउँपालिका एक स्थायी ठेगाना भएकी कान्छीमायाले ढाका बुनेर हुने आमदानी र गाउँमा शिक्षण पेसा गर्ने श्रीमानको कमाईबाट घर व्यवहार र दुई छोराहरूको पढाई खर्च जुटाएर सदरमुकाममा दुई तले पक्की घर समेत जोड्नु भएको छ।
5: तान बनेरै घरको ऋण पनि छिन्यो, अहिले सम्मान चाहिँ मलाई खाँचो छैन। 8-9 तोला सुन पनि जोडे, अहिले जेठुलाई पढाउँदैछु काठमाडौँ। अब कान्छा छोरा यहाँ पढ्दैछ, अब यसमा 12 एक्जाम दियो, खर्चहरू मै भोर्छु तान बनेर।
4: ढाका बुनाईले सबिना र कान्छीमाया जस्तै कलेज पढ्दै गरेका विद्यार्थीदेखि घर गृहस्थी सम्हालेर बसेका सयौं महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको छ। हाते तानमा हातले नै विभिन्न आकृतिका आकर्षक बुट्टा भरेर ढाका कपडा तयार पारिन्छ। सदरमुकाम म्याङलुङ र आसपासका गाउँका 5,000 भन्दा बढीले नियमित ढाका कपडा बुन्ने गरेको बताइन्छ। म्याङलुङ आउने आगन्तुक तेह्रथुमको चिनोको रूपमा तेह्रथुमे ढाका कपडाबाट बनेको साडी, चोली, टोपी, मफलर, रुमाल, पर्स जस्ता केही न केही सामग्री किनेर फर्किन्छन्। फिल्म छायाङ्कनका लागि तेह्रथुमको म्याङलुङ आउनुभएका फिल्म निर्देशक नवीन सुब्बा,
6: अब लिम्बुली ढाका भनौँ अथवा तेह्रथुमे ढाका भनौँ, नेपालभरि प्रख्यात छ। नेपाल मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा अब अहिले त एकदमै प्रख्यात छ। तेह्रथुमलाई चाहिँ विशेष धन्यवाद भन्नुपर्छ, यसलाई जसरी पपुलराइज गरेका छ, सबैलाई स्वीकार्य बनाएको छ। जुन हाम्रो ट्रेडिसनल क्राफ्ट थियो त्यसलाई चाहिँ मार्केट गरेर यो स्तरमा ल्याउनु भनेको चाहिँ सानो इफोर्टले हुँदैन होइन। त्यसको लागि चाहिँ तेह्रथुमे चेलीहरूलाई विशेष धन्यवाद भन्नुपर्छ। अब अहिले चाहिँ म नियमित आइराखेको छु किन भन्दाखेरि मेरो फिल्म चाहिँ यहीँ छायाङ्कन हुँदैछ तेर्तुममा र हामीले यसपल्ट चलचित्रमा पनि ढाकालाई चाहिँ विशेष प्राथमिकता दिएर उपयोग गर्दैछौँ त्यो क्रममा चाहिँ हामी यहीँको ढाका नै युज गर्छौँ
4: तेरथुमे ढाका कपडाबाट साडी चोली मेखली कुर्ता सुरुवाल पछ्यौरा कोट टोपी रुमाल जुत्ता चप्पल जस्ता सामग्री बनाइन्छ
0: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, स्वागत छ यहाँलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। हजुर, आज सोमबारको दिन 4 मे 2026 साल, तदनुसार वैशाख 21 गते 2083 विक्रमसम्म। आज मे ब्याङ्क हलिडे र मे ब्याङ्क हलिडेको प्रभातकालीन आवाज कार्यक्रम लिएर म लाल शाही यहाँहरूको सेवामा उपस्थित भइसकेको छु र म तपाईँसँग अबको 3 घन्टा सँगै रहनेछु। ब्रुनाईको समय अहिले बिहानको 9:11 गएको छ। म मध्यदिन 12 बजीसम्म तपाईँको साथमा रहनेछु, मलाई साथ दिँदै गर्नुहुनेछ। के छ तपाईँहरूको हाल खबर? विकेन्ड कस्तो रह्यो त? हुन त आज ब्याङ्क हलिडे, आज पनि बिदाको दिन हो, तर बिदा भए पनि हामी भने तपाईँको सेवामा निरन्तर खटिरहेका छौँ र बिएफएस गोर्खा रेडियो कहिले पनि बन्द हुँदैन। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। टेलिफोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। हाम्रो मिलिट्री नम्बर पनि छ स्टुडियोमा 9419332840। यी नम्बरहरूमा फोन गर्न सक्नुहुन्छ र हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताको लागि BFBS गोर्खा हाम्रो फेसबुक आइडी हो। अब आजको थॉट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे जनरल कोलिन पावल भन्नुहुन्छ, अ ड्रीम डजन्ट बिकम रियालिटी थ्रु म्याजिक, इट टेक्स स्वेट, डिटर्मिनेसन एन्ड हार्ड वर्क। सपना जादुको छडीबाट वास्तविकतामा परिणत हुँदैन, यसको लागि पसिना, दृढ संकल्प र कडा परिश्रमको आवश्यकता पर्दछ। हो पनि, सुतेरै सपना पूरा हुने भए त आनन्दै थियो नि, किन दुःख गर्नु पर्थ्यो? पसिना निकाल्नुपर्छ, दृढ संकल्प गरेर अगाडि बढ्नुपर्छ, कठोर परिश्रम गर्नुपर्छ। बल्ल तपाईँले के इच्छा गर्नुभएको छ त्यो प्राप्ति हुन सक्छ, हुन्छै भन्ने अझै ठोकुवा चाहिँ छैन। टुडे इन हिस्ट्री, सन् 1979 साल 4 मेको कुरा हो यो। मार्गरेट थाचर बिकम्स द फर्स्ट वुमन टु बी इलेक्टेड प्राइम मिनिस्टर अफ द युनाइटेड किङडम। पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी थिइन् मार्गरेट थाचर, सन् 1979 साल 4 मेका दिन। फेमस बर्थडे, आजको दिन सन् 1989 सालमा जन्मेका हुन् च्याम्पियन गोल्फर, आइरिस गोल्फर रोरी म्याकिलरोय। उनले रिसेन्टली मास्टर्स पनि जित्न सफल भएका छन् र उनको जन्म नर्दर्न आयरल्यान्डको हलिउडमा भएको थियो, सन् 1989 साल 4 मेका दिन। रोरी म्याकिलरोय। अब हेल्थ टिप्स, द 3-3-3 रुल फर हेल्थ। के हो यस्तो 3-3-3 रुल भनेर भन्नुहुन्छ होला? द 3-3-3 रुल फर वेट लस इज स्ट्रेट फरवर्ड हेबिट बेस्ड अप्रोच। तपाईँको यो एकदमै स्ट्रेट फरवर्ड छ, यो वेट लस गर्नको लागि हो। जस्तै इट 3 balanced meals पर डे, दिनमा 3 मिल अनिवार्य रूपले तपाईँले खानुपर्छ। ड्रिङ्क 1.5 to 2 liters अफ वाटर पर डे, त्यो चाहिँ हुनसक्छ भने मिड आफ्टरनुन भन्दा अगाडि नै, पछाडि जति खानुहुन्छ राति सुत्ने बेलामा तपाईँलाई अप्ठ्यारो पर्छ। एन्ड इन्गेज इन 3 hours अफ फिजिकल एक्टिभिटी इच विक, हप्तामा 3 घन्टा भनेपछि त्यसलाई 7 भाग गर्नुहोस् अनि दिनको कति हुन्छ आफै विचार गर्नुहोस् र यी नियमहरू पालना गर्नुभयो भने तपाईँको स्वास्थ्य सबल रहन्छ अनि वेट पनि घट्छ। अहिले सबैको चाहना त्यही हो, तर कतिले चाहेर पनि प्राप्त गर्न सकिरहेका छैनन्, कतिले अल्छी गर्छन्। अब चाहेर मात्रै त हुँदैन, अघि पनि हामीले भन्यौँ
सपना साकार बनाउनको लागि पसिना काट्नुपर्छ, दृढ संकल्प गर्नुपर्छ अनि कडा परिश्रम गर्नुपर्छ। अब मौसम। सेरिया ब्रुनाई अहिले झलमल्ल छ, 27 डिग्री सेल्सियस यहाँको तापमान र आज अधिकतम तापक्रम यहाँ 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, तर कता कता परे होला अलिअलि, तर सेरिया इलाकामा भने पानी पर्न अझै पनि सकेको छैन र मौसम एकदमै सुक्खा छ। केही दिन भयो, अस्ति 3 दिन अगाडि मात्रै हल्का पानी परेको थियो रातको समयमा, तर त्यो पनि कहाँ बढी हो र, हल्का मात्रै। त्यही भएर अहिले एकदमै सुक्खा छ। हुन त मौसम थन्डरी शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, त्यो पक्का साकार भएको छैन सेरियामा। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 23 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा पनि थन्डरी शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ, घाम लाग्ने, बदली हुने अनि मेघ गर्जनका साथ साँझ भख फाटफुट पानी पर्ने सम्भावना छ। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 12 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 19 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लन्डनमा लाइट क्लाउड एन्ड लाइट विन्ड्स भनिएको छ, हल्का बदली हुने सङ्केत छ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। कार्यक्रमको यो पहिलो घण्टामा म यहाँहरूलाई सुनाउनेछु आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर, अनि दोस्रो घण्टामा राशिफल सुन्न सक्नुहुनेछ, अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्डअप, अनि कार्यक्रमको तेस्रो घण्टामा एउटा अन्तर्वार्ता म राख्दैछु हाम्रा सहकर्मी बिना गुरुङले गत शुक्रबारको दिन बुद्ध जयन्तीको अवसरमा मन्दिर परिसरमा पण्डित भीष्मराज निरौला एमबिईसँग कुराकानी गर्नुभएको थियो, त्यो कुराकानी म कार्यक्रमको तेस्रो घण्टामा सुनाउनेछु। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब स्वीकार्नुहोस् यो मिठो गीत सुगम पोखरेल र निकिता थापाको स्वरमा मायाले बोलेको।

0: हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमें से बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

सुन्दै हुनुहुन्थ्यो धीरज राईको औँसीको रातमा। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो, तर आज मे ब्याङ्क हलिडेको दिन, सोमबारको दिन हो, त्यही भएर कार्यक्रम ब्रुनाईको समय बिहान 9 बजे मात्रै सुरु भएको र आजको दिन गोर्खा रेडियो नेटवर्कमा हरेक स्टेसनबाट एक एकवटा मात्रै कार्यक्रमहरू हुनेछन्। लाइभ सो काठमाडौँ बाहेक सोनक्लिफबाट एउटा, यहाँ ब्रुनाईबाट एउटा, जसमध्ये आज प्रभातकालीन आवाज कार्यक्रम ब्रुनाईको समय 9 देखि 12 बजेसम्म सुन्नुहुनेछ। र तपाईँ फुर्सदिलो हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ अनि आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। ब्रुनाईवासीले सिधै 3224167 फोन गर्न सक्नुहुन्छ वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। इन्टरनेसनल डायलिङ कोड र कन्ट्री कोड ब्रुनाईको 673 हो। त्यसपछि 3224167 वा 3220098। र इमेल एड्रेस हाम्रो bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले bfbs गोर्खा खोज्नुपर्ने हुन्छ। यतिखेर ब्रिटिस फोर्सेस ब्रुनाईमा PCMF अनि डेन्टल सेन्टर पूर्ण रूपले बन्द रहेको छ। सफ्टवेयर अपडेट गर्नुपर्ने हुनाले भोलिसम्म बन्द रहनेछ, त्यसपछि 6 तारिकदेखि खुल्ने भनिएको छ। तर त्यो अपग्रेड अथवा सफ्टवेयर अपडेट एकदमै सक्सेसफुली कम्प्लिट भयो भने 6 तारिक खुल्छ, अन्यथा भन्न सकिन्न। तर आशा गरौँ 6 तारिकदेखि खुल्नेछ। र यो PCMF अनि डेन्टल सेन्टर बन्द भएको बेलामा तपाईँलाई केही स्वास्थ्य सल्लाह चाहियो भने ड्युटी नर्सलाई फोन गर्नुपर्ने हुन्छ, अन्यथा एकदमै इमर्जेन्सी परेको खण्डमा सोझै कोला बेलायत ANEमा जान सक्नुहुन्छ। 991 फोन गरेर एम्बुलेन्स बोलाउन पनि सक्नुहुन्छ अवस्था हेरेर। जे होस्, 6 तारिक खुल्ने भनिएको छ PCMF र डेन्टल सेन्टर। त्यतिन्जेलसम्मको लागि कुनै रुटिन अपोइन्टमेन्टहरू आदि इत्यादि हुँदैनन्। प्री डिपार्चर क्लिनिक आउँदो 6 तारिक पर्सि बुधबारको दिन हो। 6 तारिक बिहान 10 देखि 11 बजेसम्म ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि प्री डिपार्चर क्लिनिकको आयोजना गरिएको छ चिटचाट कम्युनिटी सेन्टरमा रहेको हाइभ अफिसमा। र यो ड्रप इन क्लिनिक हो, तपाईँले अपोइन्टमेन्ट लिइराख्नु पर्दैन, सोझै जानुभयो हुन्छ। ब्रुनाई छाडेर युकेतर्फ जो लाग्दै हुनुहुन्छ उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ। र यो ट्रान्जिसन पिरियडमा तपाईँले के कुरामा ध्यान दिनुपर्छ, के कुराहरू जरुरी छन्, ती यावत विषयमा जानकारी प्राप्त गर्नुहुनेछ प्री डिपार्चर क्लिनिकमा। 6 तारिक बिहान 10 बजे नछुटाउनुहोला चिटचाट कम्युनिटी सेन्टरमा रहेको हाइभ अफिसमा।

Sunday nun thil tara prakasli mulai mayako mausam. Hami yetikhera prabhat kalin awaz karyakramma chhau. Tapai lal shahi ko sath ma hununcha. मिठा मिठा गीत संगीत म सुनाउँदैछु. यदि तपाईँ आफ्नै अभिरुचिमा मिठा मिठा गीत संगीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला. अहिले यो नानीहरूको स्कुलको बिदाको समय हाफ टर्म अनि आज ब्याङ्क हलिडे पनि भएको हुनाले अलि शून्य शून्य लागिरहेको छ. ब्रुनाई अलि नरमाइलो जस्तो भएको छ. यदि तपाईँ कार्यक्रममा सहभागिता जनाएर रमाइलो गर्न चाहनुहुन्छ भने हामी खुला दिलले स्वागत गर्नेछौँ. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि क्विज नाइट आउँदो शुक्रबार 8 मेका दिन आयोजना गरिएको छ प्याटियो बारमा. बेलुकी 7:30 बजे सुरु हुन्छ तर 7 बजे खुला हुन्छ प्याटियो बार. अनि क्विजमा एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ भनिएको छ र प्रति व्यक्ति $5 लाग्छ यो क्विज नाइटमा भाग लिनका लागि. हुन त क्विज भन्ने बित्तिकै एकदमै तपाईँ सिरियसली क्विज जित्ने तर्फ तपाईँको ध्यान आकर्षण नगर्नुभयो हुन्छ, किनभने यो रमाइलो गर्ने, साथीभाइ भेट्ने, सोसलाइज गर्ने अनि साथसाथमा क्विज पनि खेल्ने यो एउटा राम्रो अपर्च्युनिटी छ, मिस नगर्नुहोला. बेलुकी 7 बजे भेला हुने समय 7:30 बजे सुरु भइहाल्छ क्विज नाइट प्याटियो बारमा आउँदो 8 मेका दिन शुक्रबार हो. अब त्रिशाला गुरुङलाई सुन्छौँ हामी यो मन.

0: Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: यो BFBS गोर्खा रेडियो हो।

तिमी पारी म वारी तुलसी बस्नेतका शब्दहरू हुन् यिनी र गाउने कलाकार रुकमान लिम्बू. अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको. युएस डलर एकको खरिद दर 151.56 रुपियाँ, बिक्री दर 152.16 रुपियाँ. युरो एकको खरिद दर 177.64 रुपियाँ, बिक्री दर 178.35 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.75 रुपियाँ, बिक्री दर 206.56 रुपियाँ. स्विस फ्रान्क एकको खरिद दर 193.85 रुपियाँ, बिक्री दर 194.62 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिद दर 109.21 रुपियाँ, बिक्री दर 109.64 रुपियाँ. कनेडियन डलर एकको खरिद दर 111.54 रुपियाँ, बिक्री दर 111.98 रुपियाँ. सिङ्गापुर डलर एकको खरिद दर 119 रुपियाँ, बिक्री दर 119.47 रुपियाँ. जापानिज यन 10 को खरिद दर 9.65 रुपियाँ, बिक्री दर 9.69 रुपियाँ. चाइनिज युआन 1 को खरिद दर 22.20 रुपियाँ, बिक्री दर 22.28 रुपियाँ. साउदी अरेबियन रियाल 1 को खरिद दर 40.41 रुपियाँ, बिक्री दर 40.57 रुपियाँ. कटारी रियाल 1 को खरिद दर 41.59 रुपियाँ, बिक्री दर 41.76 रुपियाँ. थाई भाट 1 को खरिद दर 4.67 रुपियाँ, बिक्री दर 4.69 रुपियाँ. युएई डिरहाम 1 को खरिद दर 41.26 रुपियाँ, बिक्री दर 41.42 रुपियाँ. मलेसियन रिंगित 1 को खरिद दर 38.18 रुपियाँ, बिक्री दर 38.33 रुपियाँ. साउथ कोरियन वान 100 को खरिद दर 10.30 रुपियाँ, बिक्री दर 10.34 रुपियाँ. स्विडिस क्रोनर 1 को खरिद दर 16.45 रुपियाँ, बिक्री दर 16.51 रुपियाँ. डेनिस क्रोनर 1 को खरिद दर 23.77 रुपियाँ, बिक्री दर 23.87 रुपियाँ. हङकङ डलर 1 को खरिद दर 19.35 रुपियाँ, बिक्री दर 19.42 रुपियाँ. कुवैती डिनार 1 को खरिद दर 494.08 रुपियाँ, बिक्री दर 496.04 रुपियाँ. बारेन डिनार 1 को खरिद दर 401.35 रुपियाँ, बिक्री दर 402.94 रुपियाँ. र अन्तमा ओमानी रियाल 1 को खरिद दर 393.64 रुपियाँ, बिक्री दर 395.20 रुपियाँ. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौ प्रिजोल नेपाली अनि यङ वेभको यो गीत तिम्रो साथ.

शरण बलामीको तिमी र म हामीसँग गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौं. ब्रुनाईको समय बिहानको 10 बज्नको लागि अब 4 मिनट मात्रै बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब भने समापन गर्दैछु ट्रिसा प्रधानको गीत तिमी जाने नै हो भनेबाट. मनोरञ्जन लिँदै गर्नुहोला यो गीत सुन्दै. त्यसपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ. दोस्रो घण्टामा सुरुवाती समयमा राशिफल सुन्नुहुनेछ अनि दोस्रो घण्टाको आज डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्ड अप. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अहिलेको लागि स्वीकार्नुहोस् यो गीत ट्रिसा प्रधानको स्वरमा.

0: उपत्यका सहित देशभर सुकुम्बासी बस्ती हटाउने काम भइरहेका बेला प्रभावित बालबालिकाको शिक्षामा असर नपार्न चार शैक्षिक संस्थाले संयुक्त आग्रह गरेका छन्। प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, एपेनका अध्यक्ष बद्री प्रसाद दाहाल, एन प्याप्सनका अध्यक्ष सुभाष नेउपाने र हिसानका अध्यक्ष विवराज शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकारमा खलल नपुग्ने सुनिश्चितता गर्न आग्रह गरेका हुन्। विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउने प्रक्रियाले बालबालिकाको पठन पाठनमा अवरोध सृजना गरिरहेको उल्लेख गरिएको छ। प्रभावित तथा वास्तविक सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा सुनिश्चितता निरन्तरता सुनिश्चित गर्न आवश्यक सहजीकरण गर्न आफू तत्पर रहेको पनि उनीहरूले जनाएका छन्। विज्ञप्तिमा प्रभावित क्षेत्रका बालबालिकालाई निजी विद्यालयमा निशुल्क भर्ना गराउने, आवश्यकता अनुसार आवास र यातायातको व्यवस्था गर्ने लगायतका सहयोगात्मक उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला सबै पक्ष तयार रहनुपर्ने उल्लेख गरिएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे केन्द्रीय कार्यालय पीपी स्मृति भवन बीपी नगरमा बस्नेछ। कांग्रेसको कार्यवाहक प्रमुख सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा असन्तुष्ट देखिएका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरूसँग छलफल र संवादबारे पनि छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। यसअघि वैशाख 16 गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वार विरूद्ध असहयोग गर्ने विभिन्न सदस्यहरूलाई 5 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन 35 दिनको सूचना जारी गरेको छ। महानगरले बस पार्कको अतिक्रमित संरचना हटाउन सूचना जारी गरेपछि यहाँका सुकुम्बासीहरूले विकल्प र उचित व्यवस्थापनको माग गरेका छन्। पोखराबाट कृष्ण दमाडीको यो रिपोर्ट।
1: पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि पञ्चायतकालमा नै जग्गा छुट्याइएको हो। 2032 सालमा पृथ्वीचोकमा 205 रोपनी जमिनमा बस पार्क बनाउने योजना अघि सारिएको थियो। पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल ट्रेडिङ भित्रको 4 किल्ला बस पार्कका लागि छुट्याइएर राजपत्रमा प्रकाशित गरिएको थियो। बस पार्कका लागि जमिन छुट्याइएको 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमिन अहिले आएर 47 रोपनीमा कुम्चिएको छ। बस पार्कको जग्गामा ठूलो संख्यामा सुकुम्बासी छन्। पोखरा महानगरपालिकाले गरेको अध्ययनमा यहाँ मात्र करिब 400 परिवारको बसोबास रहेको छ। पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। वैशाख 3 गते महानगरपालिकाले यो सूचना जारी गरेको हो। महानगरले बस पार्कको अतिक्रमित संरचना हटाउन सूचना जारी गरेपछि यहाँका सुकुम्बासीहरूले विकल्प र उचित व्यवस्थापनको माग गरेका छन्। बस पार्क भित्रको कृष्ण टोल आमा समूहकी अध्यक्ष समेत रहनुभएकी स्थानीय रूपा केसीले आफूहरू अव्यवस्थित भएर बस्न नचाहेको बताउनुभयो।
2: त्यति हतोत्साहित भएको छ यहाँको जनताहरू सबै, कोही फोन मार्फत कोही भेटेर रुन कराउन घर घरै आउनु भएको छ। ल अब हामी त जानिने हो त भनिराख्नु भएको छ। उहाँहरूलाई भन्दा कुनै शब्दहरू अब यो न्युजहरू देख्दाखेरि यति आतंकित भएर बसेका छौँ। बस पार्क विरोधी होइनौँ, बरु हामी श्रमदान गरेर भए नि बस पार्क बन्नुपर्छ। हामी पनि यसरी अव्यवस्थित भएर सबैको तिरस्कृत भएर हाम्रो कारणले बस पार्क बनेको छैन भनेर लालसना लाएर धब्बा लिएर हामी बस्न चाहन्नौँ। हामीलाई चाहिँ व्यवस्थापन गर्नुहोस्, उचित व्यवस्थापन गरिसकेपछि बस पार्क बनाउनुहोस् भनेर हामीले हिजोदेखि भनिराखेको अवस्थामा अहिले चाहिँ माथिको निर्देशन जुन अहिले प्रधानमन्त्रीज्यूले बोलिराख्नु भएको छ, वास्तविक सुकुम्बासीलाई चाहिँ हामी व्यवस्थापन गर्छौँ के अरे हजुरहरू डराउनु पर्दैन भन्नुभएको छ एकातिर, भने अर्कोतिर चाहिँ कुनै बिना सूचना नै हामीलाई यसरी के अरे व्यवस्थापन नगरिकन पनि हामीलाई उठीवास लाउनु भयो भनेर रुवाबछि चलिरहेको यो सञ्जालमा तपाईँ हामीहरूले देखिरहेका छौँ।
1: मजदुर नेता रुद्र गौतमले शक्तिको दुरुपयोग गरेर हडपेको जग्गा तथा व्यापारिक महलबाट काम थाले आफूहरूले सरकारको कदममा सहयोग रहने बताउनुहुन्छ। बस पार्कका लागि यसअघि छुट्याइएको 205 रोपनी जमिनमै बस पार्क बनाउनु पर्ने उहाँ बताउनुहुन्छ।
3: बस पार्क बनाउने नाउँमा गरिब जनतालाई आतंक सृजना गर्न खोजिएको छ। बस पार्क बन्नुपर्छ, तर बस पार्क कुन आधारमा बन्नुपर्छ भने जुन जग्गा बस पार्कको लागि छुट्याइएको त्यो सबै खाली गरेर बस पार्क बन्नुपर्छ। जो शक्तिको दुरुपयोग गर्दै त्यति बेला यो जग्गा वितरण गरिएको छ, बस पार्कको जग्गा पूर्जा बनाएर चाहिँ वितरण गरिएको छ। 1 लाख 1.5 लाख रुपियाँमा तपाईँको घडेरी वितरण गरिएको छ र अझै चाहिँ त्यहाँको
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS कुलकर्म रेडियो हो।

नमस्ते, फेरि पनि स्वागत गरे यहाँहरू सबैलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय बिहानको 10:09 गएको छ र हामी भर्खरै प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं र आज नझुकिनुहोला किन 10 बजिसकेपछि पनि प्रभातकालीन आवाज कार्यक्रम सञ्चालनमा आइरहेको छ भनेर। हजुर, आज मे ब्याङ्क हलिडे हो र ब्याङ्क हलिडेमा बिहानको एउटा मात्रै कार्यक्रम प्रसारण हुने गर्दछ ब्रुनाईको स्टुडियोबाट, तर अलि ढिलो। अरू बेला बिहान 7-10 बजेसम्म हुने कार्यक्रम हो, ब्याङ्क हलिडेको दिन 9-12 बजेसम्म हुने गर्दछ। त्यसैले हामी कार्यक्रमको दोस्रो घण्टामा भर्खरै प्रवेश गरेका छौँ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्ड अप। सोमबारको दिन हो र हामी हरेक दिन विविध विषयवस्तु पस्कने गर्दछौँ। सोमबार स्पोर्ट्स राउन्ड अप, मङ्गलबार सोसल मिडिया ट्रेन्ड्स, बुधबार युके विशेष, बिहिबार टेक्नोलोजी ट्रेन्ड्स र शुक्रबारको दिन आजको सन्दर्भ। आज भने सोमबार परेकाले हामी स्पोर्ट्स सम्बन्धी चर्चा गर्नेछौँ। स्पोर्ट्स राउन्ड अपमा बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। सबैलाई समेटेर काम लिन नसक्दा पछि परिएला। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ अनि ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। वृष राशि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ अनि अतिथिका रूपमा सत्कार प्राप्त होला। मिथुन राशि, चुनौतीपूर्ण कामको दायित्व लिनाले दुःख पाइएला। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला अनि सानो गल्तीले हर्जाना तिराउन सक्छ, सचेत रहनुहोला। कर्कट राशि, प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ अनि फाइदाको स्रोत पहिल्याउन सकिएला। सिंह राशि, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झानेछन् अनि पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ सिंह राशि हुनेहरूलाई। कन्या राशि, बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला अनि समयको प्रतिकूलताले काम बिग्रन सक्छ, सजग रहनुहोला कन्या राशि हुनेहरू। तुला राशि, अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ अनि छोटो समयमा फाइदा लिन सकिएला। वृश्चिक राशि, काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघट हुनेछ अनि कामको सफलताले हौसला जगाउनेछ वृश्चिक राशि हुनेहरूलाई। धनु राशि, खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला अनि यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ धनु राशि हुनेहरूको। मकर राशि, नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ अनि आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामको थालनी हुनेछ। कुम्भ राशि, पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ अनि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। मीन राशि, काम थाल्ने र पछिका लागि सम्भावनाको खोजी गर्ने समय छ अनि आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ मीन राशि हुनेहरूलाई। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनौ स्वप्निल शर्मा र साथीहरूको स्वरमा, उडिरहेछन्।

0: एक्सप्रेस गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।
4: यो PF

वर्षा कर्माचार्य फिचरिङ सुशान्त खत्रीको जानी नजानी बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ। यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। अब कार्यक्रमको यो दोस्रो घण्टामा स्पोर्ट्स राउन्ड अप, स्पोर्ट्समा फुटबलको कुरा गरौँ। फुटबलमा पनि प्रिमियर लिगको प्रिमियर लिगका खेलहरू गत शुक्रबार यता भएका खेलहरूको नतिजा म अब यहाँहरूसँग सेयर गर्छु। हुन त अहिले प्रिमियर लिगमा 35 खेल भइसकेका छन्, जम्मा 38 खेल हो। अब धेरै खेल बाँकी छैन, 3 खेल मात्रै बाँकी छ। त्यसपछि प्रिमियर लिग कसले जित्ने हो अनि बिस्तारै बिस्तारै च्याम्पियन्स लिगका कुराहरू हामी गर्छौँ। र अहिलेको लागि भने स्वीकार्नुहोस् रिजल्ट्स। शुक्रबार 1 मेमा खेलिएको एउटै मात्र खेल थियो, लिड्स युनाइटेड भर्सेस बर्नली, जसमा लिड्स युनाइटेडले 3-1 बर्नलीलाई हराएको छ। अनि शनिबार 2 मेमा भएका खेलहरूको नतिजा यस्तो रह्यो। ब्रेन्टफोर्ड 3 वेस्ट ह्याम युनाइटेड 0, न्यूकासल युनाइटेड 3 ब्राइटन एन्ड होभ आल्बियन 1, वोल्भरहाम्प्टन वन्डरर्स 1 सन्डरल्यान्ड 1, आर्सेनल 3 फुलम 0। अनि आइतबार 3 तारिक हिजो भएका खेलहरूको नतिजा यस्तो रह्यो। एएफसी बोर्नमथ 3 क्रिस्टल प्यालेस 0, म्यान्चेस्टर युनाइटेड 3 लिभरपुल 2, एस्टन भिला 1 टॉटनम हॉटस्पर 2। आज 2 खेल हुनेछन् प्रिमियर लिग का, चेल्सी वर्सेस नॉटिंगहम फॉरेस्ट अनि एवर्टन वर्सेस मैनचेस्टर सिटी। अहिलेसम्म प्रिमियर लिगमा 35 खेल भएका छन्, कुनै कुनै क्लबले 34 खेलेका छन्। र 35 खेल पछिको प्रिमियर लिग टेबलको अवस्था यस्तो रहेको छ। प्रथम स्थानमा आर्सेनल 76 अङ्कका साथ, दोस्रो म्यान्चेस्टर सिटी 70, तर म्यान्चेस्टर सिटी र आर्सेनलको बिचमा 2 खेल फरक छ, किनभने आर्सेनलले 35 खेल खेलिसकेको छ भने म्यान्चेस्टर सिटीले 33 मात्रै। तेस्रो स्थानमा म्यान्चेस्टर युनाइटेड 64 अङ्क, चौथो लिभरपुल 58 अनि 5 स्थानमा एस्टन भिला 58। प्रिमियर लिग टेबलको 6 स्थानमा एएफसी बोर्नमथ 52, 7 ब्रेन्टफोर्ड 51, 8 ब्राइटन एन्ड होभ आल्बियन 50, 9 चेल्सी 48 अनि 10 स्थानमा फुलम 48 अङ्क। एघारौं स्थानमा एभर्टन 47 अङ्क, 12 सन्डरल्यान्ड 47, 13 न्यूकासल युनाइटेड 45, 14 लिड्स युनाइटेड 43 अनि 15 स्थानमा क्रिस्टल प्यालेस 43 अङ्क। प्रिमियर लिग टेबलको 16 स्थानमा नॉटिंगहम फॉरेस्ट 39 अङ्क, 17 टॉटनम हॉटस्पर 37, 18 वेस्ट ह्याम युनाइटेड 36, 19 बर्नली 20 र 20 स्थानमा वोल्भरहाम्प्टन वन्डरर्स 18 अङ्क मात्र। स्मरण रहोस्, बर्नली र वोल्भरहाम्प्टन वन्डरर्स रेलिगेट भइसकेको अवस्था हो। अब तेस्रो

वेस्ट ह्याम र टटनम मध्ये एक रेलिगेट हुन्छ भन्ने धेरैको ठम्याइ छ। अब प्रसङ्ग गोल्फको। युएस पिजिए टोर क्याडिलक च्याम्पियनसिप सकियो। 30 अप्रेलदेखि 3 मेसम्म भएको खेल हो यो, जसमा युएसएका क्यामरन यङ विजयी भएका छन् 19 अन्डर पार खेल्दै, र दोस्रो अनि तेस्रो स्थानमा युएसएकै स्कटी सेफलर अनि बेन ग्रिफिन रहेका छन्। स्कटी सेफलरको 13 अन्डर पार अनि बेन ग्रिफिनको 12 अन्डर पार, तर क्याडिलक च्याम्पियनसिप भने क्यामरन यङले जित्न सफल भएका छन्। अब डिपी वर्ल्ड टुर गोल्फ टर्किस ओपन, जसमा स्विडनका माइकल लिन्डबर्ग विजयी भएका छन्। 10 अन्डर पार उनको फाइनल स्कोर। दोस्रो स्थानमा 2 जनाको टाई भएको छ, मेक्सिकोका ड्यानियल रोड्रिगेस र अर्का खेलाडी गाइडो मिग्लियोत्सी, दुवैजनाको 8 अन्डर पार। टर्किस ओपन भने जित्न सफल भएका छन् स्विडनका माइकल लिन्डबर्ग, 10 अन्डर पार उनको फाइनल स्कोर। अब महिलाहरूको गोल्फको प्रसङ्ग। युएस एलपिजिए टुरको कुरा हो यो, रिभियरा माया ओपन। 30 अप्रेलदेखि 3 मेसम्म भएको खेल हो यो, जसमा युएसए की नेली कोर्डा विजयी भएकी छिन्। 17 अन्डर पार उनको फाइनल स्कोर। स्मरण रहोस्, नेली कोर्डा अहिले ब्याक टु नम्बर 1 स्पटमा आएकी छिन् गोल्फमा। दोस्रो स्थान थाइल्यान्डकी आरपिचाया युबोलले प्राप्त गरेकी छिन् 13 अन्डर पार खेल्दै, र तेस्रो भएकी छिन् चाइनाकी यु ल्यु, 12 अन्डर पार उनको फाइनल स्कोर। नेली कोर्डा रिभियरा माया ओपन च्याम्पियन, 17 अन्डर पार उनको फाइनल स्कोर। अब अर्को लेडिज इभेन्ट, लेडिज युरोपियन टुर मोरिसस लेडिज क्लासिक। यो खेल 1-3 मेसम्म भएको थियो मोरिससमा, र यसमा विजयी भएकी छिन् स्मिला सोन्डरबी, 14 अन्डर पार। दोस्रो स्थानमा 2 जनाको टाई भएको छ, काइसा आरओएफएल र कसान्ड्रा अलेक्जान्डरको, दुवैजनाको 13 अन्डर पार। तर जित भने नर्वे की स्मिला सोन्डरबीले प्राप्त गरेकी छिन्, र जित 14 अन्डर पार खेल्दै उनले हात पारेकी हुन् मोरिसस लेडिज क्लासिक। टेनिस, टेनिसमा मड्रिड ओपन सकिएको छ। महिलातर्फ युक्रेन की मार्टा कोस्टियुक विजयी भएकी छिन्। उनले एन्ड्री एभालाई फाइनलमा हराएकी हुन्। त्यसै गरी पुरुषतर्फको जित सिनरले हात पारेका छन्। यानिक सिनर इटलीका अहिले वर्ल्ड नम्बर 1 खेलाडी, उनले जर्मनीका अलेक्जान्डर जेभेरेभलाई हराएका हुन्। र सिनरले अहिले केही दिन यता एकदमै राम्रो खेल प्रदर्शन गर्दै आएका छन्, र उनको खेलमा उल्लेख्य सुधार भएको छ, र पुनः नम्बर 1 स्पट हात पार्न सफल भएका छन् उनी। यिनै जानकारीका साथ आजको लागि स्पोर्ट्स राउन्ड अप पनि सकियो। अब गीत सुनौ, एन 7 ब्यान्डको यो गीत स्वीकार्नुहोस् तिम्रो।

बिहान बिहानको गीत तिम्रो बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. आज मे ब्याङ्क हलिडे प्रभातकालीन आवाज कार्यक्रम हो. यो हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. पनागा क्लबमा द ब्रुनाई एन्ड बोर्नियो एक्सपिरियन्स एन्ड फोटोग्राफी कन्टेस्ट 2026 हुन गइरहेको छ. शनिबार 9 मेका दिन बिहान 10 बजेदेखि सुरु हुन्छ, बेलुकी 6 बजेसम्म पनागा क्लबको मेन हलमा. यदि तपाईँ फोटोग्राफीमा इच्छुक हुनुहुन्छ भने यो तपाईँको लागि एकदमै चासोको विषय हुनसक्छ. शनिबार हो, 9 तारिक बिहान 10 बजे सुरु हुन्छ पनागा क्लबको मेन हलमा. ब्रिटिस फोर्सेस ब्रुनाई छाडेर तपाईँ युकेतर्फ लाग्दै हुनुहुन्छ भने यहाँ पोस्टिङमा आउनु हुँदाखेरि तपाईँले साइन आउट गरेर लिएर जानुभएको उपकरण बिएफएस टिभी बक्स बुझाउन नबिर्सनु होला. र तपाईँको प्रयोजनको लागि दिइएको हो र तपाईँले बुझाएपछि फेरि नयाँ आउने मानिसहरूलाई त्यो रिइस्यु गर्नुपर्ने हुन्छ. त्यसर्थ नबिर्सिकन बुझाउनु होला. यदि नबुझाइकन जानुभयो भने $500 जरिवाना लाग्न सक्छ, जुन कुरा हामी यहाँलाई लगाउन चाहँदैनौँ. नबिर्सिकन बुझाएर मात्र युकेतर्फ लाग्नुहोला. केविन ग्लान तामाङको पालो परेको छ अब जति टाढा.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

सुशांत केसीको झ्यालबाट बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ हुनुहुन्छ अहिले लालशाहीको साथमा। आज नझुकिनु होला, आज मे ब्याङ्क हलिडे भएका कारण प्रभातकालीन आवाज कार्यक्रम ब्रुनाईको समय बिहान 9 बजेदेखि सुरु भएको हो र म तपाईँसँग 12 बजेसम्म सँगै रहन्छु। अहिले हामी कार्यक्रमको दोस्रो घण्टामा छौँ। समय बिहानको 11 बज्नको लागि अब 12 मिनट बाँकी रहेको छ ब्रुनाईमा। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि फोर्सेस पोस्ट अफिसको जेनरल अकाउन्टिङ रेट यो महिनाको मे महिनाको 1 pound = 1.72 Brunei dollars। यसपल्ट 1 pound = 1.72 Brunei dollars भएको छ। गत 1 तारिक शुक्रबारदेखि लागू भएको हो यो।

दुईटा ब्याक टु ब्याक गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो, सुम्निमाको झरी अनि सन्जु मक्तानको लै लै लै। र यी गीतहरूको साथसाथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आयौँ र कार्यक्रमको दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु समय ब्यान्डको गीतबाट। समय ब्यान्डको नआउ भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि एघार बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ र तेस्रो घण्टामा एउटा अन्तर्वार्ता म सुनाउनेछु भनेर यहाँहरूलाई मैले जानकारी गराएको थिएँ केही समय अगाडि। बुद्ध जयन्ती गत शुक्रबार परेको थियो र यो पावन अवसरमा टुकर लाइन्सको मन्दिर परिसरमा हाम्रा सहकर्मी बिना गुरुङले पण्डित भीष्मराज निरौला एमबीसँग कुराकानी गर्नुभएको छ। त्यो कुराकानी म कार्यक्रमको तेस्रो घण्टामा सुनाउनेछु। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नु समय ब्यान्डको यो गीत नाउ।

0: उपत्यकाका 1816 सुकुमवासी परिवार सरकारको सम्पर्कमा पुगेका छन्। सरकारले उपत्यकाका बागमती र सहायक नदी किनारका अवैध संरचना भत्काएपछि आइतबारसम्म जम्मा 1816 परिवार आफूलाई सुकुमवासी दावी गर्दै सरकारको सम्पर्कमा आएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। सम्पर्कमा आएका मध्ये 794 जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। दोस्रो रंगशालाको स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले पनि हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्। सरकारले सुकुमवासीको व्यवस्थापनका लागि किर्तिपुरको राधास्वामी सत्संग भवन, नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटलहरू, भक्तपुरको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेको कृषि तालिम केन्द्रमा होल्डिङ सेन्टर सञ्चालन गर्दै आएको छ। भारतले लिपुलेख हुँदै कैलाश मानसरोवर जाने बाटो पुरानो भएको जवाफ फर्काएको छ। भारतले कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेख हुँदै मार्ग खुला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ फर्काएको हो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतको धारणा सधैँ स्पष्ट र स्थिर रहेको बताउनु भएको छ। लिपुलेख पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् 1954 निरन्तर चलिरहेको पुरानो मार्ग रहेको उहाँको भनाइ छ। भारतले नेपालका केही भूभाग सम्बन्धी दावीहरू ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नभएको भन्दै त्यस्ता एकतर्फी दावी अस्वीकार्य रहेको पनि बताएको छ। यस्तै भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा विशेष गरी सीमा विवाद समाधानका लागि संवाद र कूटनीति मार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको पनि जनाएको छ। भारतले नेपालले पत्र पठाएको केही घण्टामै यसबारे जवाफ फर्काएको हो। गएको चैत्र 12 गते अगाडि सार्वजनिक निकायमा नियुक्त भएका 1594 पदाधिकारी पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 अनुसार उनीहरू स्वत पदमुक्त भएका हुन्। यो अध्यादेश कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो। अध्यादेशको दफा 2 उपदफा 2 पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियार दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो। अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचना अन्तर्गत राजनैतिक नियुक्त भएका जम्मा 1594 पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगरमा बस्नेछ। कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा असन्तुष्ट देखिएका वर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरूसँग छलफल र संवादबारे छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। यसअघि वैशाख 16 गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वार विरूद्ध असहयोग गर्ने विभिन्न सदस्यहरूलाई 5 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। अमेरिकी सेनाले आजदेखि होर्मजको जलडमहरू पार गर्न व्यापारी जहाजहरूलाई सहयोग गर्ने बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नाकाबन्दीमा फँसेका जहाजहरूलाई मुक्त गर्न अभियानको घोषणा गर्दै यसलाई स्वतन्त्रताको परियोजना भन्नुभएको छ। यसमा 15,000 अमेरिकी सेवा सदस्यहरू, मिसाइल विनाशकहरू र 100 बढी विमानहरू समावेश हुने बताइएको छ। बीबीसीका उत्तर अमेरिकी संवाददाता पिटर बोबेस:
1: We know that the US and its military are in that area in force, and that clearly that is the plan, that the US will be using its vessels to guide those other ships that the president implies that the crews members on those ships have been suffering through essentially having to wait for so long to see this conflict resolved, and that doesn't appear to be likely in the foreseeable future, so he's doing everything possible, he says, to get them to safety.
0: रौतहटको कटहरिया नगरपालिकाकी पूर्व वडा सदस्य दलित महिलालाई खुसीको आरोपमा मलमूत्र खुवाइएको घटना सार्वजनिक भएको छ। कटहरिया 9 55 अंकलिया देवी मुसहरनियालाई स्थानीयले शनिबार साँझ डुमरिया मुसहरी टोलमा बलपूर्वक मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको हो। छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्तीमा सहभागी 10 बालकले अचानक बान्ता गरेपछि त्यसैलाई नै उपनाएर जादु गरेको आरोप लगाउँदै केही व्यक्तिको समूहले महिलामाथि आक्रमण गर्दै अमानवीय व्यवहार गरेको थियो। घटनापछि पुगेका इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको प्रहरी टोलीले अचेत अवस्थामा महिलालाई कल गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। खबर यति नै नमस्कार
2: यो बीएफबीएस गोरखा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। मे ब्याङ्क हलिडे प्रभातकालीन आवाज कार्यक्रम ब्रुनाईको समय 9 बजेदेखि सुरु भएको हो र म तपाईँसँग 12 बजेसम्म सँगै रहनेछु। अहिले ब्रुनाईको समय बिहानको 11:30 गएको छ। सपनाको सहर स्मृति राईको निकै जोसिलो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ र तपाईँ अझै पनि यदि फुर्सदिलो हुनुहुन्छ र हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ, विविध माध्यमबाट आउन सक्नुहुन्छ। फोन, इमेल, फेसबुक छँदैछन् र यी माध्यमहरू प्रयोग गरेर हामीलाई भेटाउन सक्नुहुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आवश्यक राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सुन्दै हुनुहुन्थ्यो भक्त ब्यान्डको कथा. मङ्की गार्डिङ, मङ्की एडभेन्चर वक, ब्रिटिस फोर्सेस प्रणयवासीका लागि यो चासोको विषय हुन सक्छ. आउँदो 7 मेका दिन, बिहिबारको दिन बेलुकी 5 बजे इपनागा क्लबमा मङ्की गार्डिङ, मङ्की एडभेन्चर वक हुँदैछ. यदि इच्छुक हुनुहुन्छ भने अवश्य पनि मङ्की एडभेन्चर वकमा सहभागी बन्न सक्नुहुनेछ. एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स पट एन्ड मग डेकोरेसन, यो ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि मोमोङ कम्युनिटी सेन्टरमा आयोजना हुन लागेको कार्यक्रम हो. आउँदो 19 मेका दिन बिहान 9:30-11 बजेसम्म यो कार्यक्रम मोमोङ कम्युनिटी सेन्टरमा हुँदैछ. एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स पट एन्ड मग डेकोरेसन, मोमोङ कम्युनिटी सेन्टरमा 19 मेका दिन बिहान 9:30 बजे. र यसमा सहभागिता जनाउनको लागि प्रति व्यक्ति $6 लाग्छ. 6 ब्रुनाई डलर तिरेर यसमा सहभागी बन्न सक्नुहुन्छ, नयाँ स्किल्स सिक्न सक्नुहुन्छ. फ्रोजन ब्यान्ड एन्ड दार्जिलिङको गीत म अब टक्र्याउँछु, तिमी मलाई छोडी नजानु.

0: मिडिया तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
1: अ हो
0: के गर्दै गरेको
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
0: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
3: यो BFPS हो।

0: B8 अनि सुरक्षा मल्लको बेकाबु. अब पालो अन्तर्वार्ताको. गत शुक्रबारको दिन बुद्ध जयन्तीको पावन अवसरमा टुकर लाइन्सको मन्दिर परिसरमा हाम्रा सहकर्मी बिना गुरुङले पण्डित भीष्मराज निरौला एमबीसँग कुराकानी गर्नुभएको छ. त्यो कुराकानी म अब सुनाइहाल्छु.
1: पण्डितजी नमस्कार, स्वागत छ बिएफबीएस गोर्खा रेडियोमा.
2: धन्यवाद बहिनी, नमस्कार.
1: सर्वप्रथम बुद्ध जयन्तीको धेरै धेरै शुभकामना.
2: लो हजुरलाई पनि शुभकामना.
1: हाम्रो बिएफबी परिवार अनि श्रोतालाई बुद्ध जयन्तीको महत्वको बारेमा केही भनिदिनुहुन्थ्यो कि?
2: आज बुद्ध जयन्ती होइन, बुद्ध जयन्ती सँगसँगै नेपालमा चाहिँ हेर्नुभयो भने धेरै खालको चाडपर्व, एउटै दिन तर धेरै खालको चाडपर्वहरू चाहिँ परेको दिन छ होइन. आज चाहिँ साकेला साकेवा, अनि त्यसपछि गोठको धुपहरू गर्ने, त्यस पछाडि कुलको पूजाहरू गर्ने, अनि त्यो सँगसँगै आज चाहिँ हाम्रो पल्टनको नाम रहेको गोर्खापल्टनको चाहिँ गोरखनाथ भनेको एकजना इन्लाइटेन मास्टरै हो, उहाँ पनि उहाँको जन्म भएको, अनि बुद्ध भगवान्को पनि बुद्ध जयन्ती मात्रै होइन, बुद्ध भगवान्ले ज्ञान प्राप्त गरेको दिन अनि त्यहाँबाट उहाँले महापरिनिर्वाण गरेको दिन, यो चाहिँ एकदम कम्बाइन्ड डे हो, फुल मुन हो. अनि त्यहाँबाट वसन्त ऋतु, नेपालमा अब खेतीपाती गर्नुपर्छ भन्ने बेला, प्रकृतिलाई पूजा गर्ने बेला, यो चाहिँ एकदमै वन्डरफुल समय हो. अनि हामी यहाँ चाहिँ यो सबै कुरालाई सम्झँदै होइन, हामीले अघि प्रकृतिको पूजा गऱ्यौँ, गाउँठाउँको देवी देवताको पूजा गऱ्यौँ, अनि बुद्ध भगवान्को ज्ञान र नलेजको चाहिँ हामीले चर्चा गरेर बिएफबीमा चाहिँ हामी सेलिब्रेट गर्दैछौँ.
1: आज मन्दिरमा चाहिँ सम्पूर्ण बिएफबी परिवार चाहिँ हामी आज भेला भएका छौँ, तसर्थ मन्दिरमा चाहिँ बुद्ध जयन्ती चाहिँ कसरी मनाउनु भयो आज?
2: हामीले आज यसो पूजा प्रार्थना गऱ्यौँ, हामीले ध्यान गऱ्यौँ, अनि उहाँको ज्ञानको चर्चा गऱ्यौँ, अनि त्यो ज्ञानलाई आजको करेन्ट वर्ल्डमा होइन, हाम्रो नेपालमा जन्मनुभएका सिद्धार्थ गौतम बुद्धले जुन दिएको ज्ञान हो, त्यो ज्ञान चाहिँ अहिलेको समयमा हामीले कसरी एप्लाई गर्न सक्छौँ भन्ने बारेमा चाहिँ हामीले ज्ञानको चर्चा गऱ्यौँ.
1: पण्डितजी, बुद्धको जन्म अनि जीवनी मानव जातिको हितमा कतिको प्रभावकारी छ, र अहिलेको समयमा बुद्धले दिनुभएको ज्ञान अनि भनाइहरू चाहिँ कति हदसम्म समय सापेक्ष अनि उपयोगी छन्?
2: एकदमै राम्रो. भगवान् गौतम बुद्धको त यति धेरै ज्ञानहरू छन् जसलाई हामीले एउटा सानो अंश मात्रै पनि हामीले एप्लाई गर्यो भने चाहिँ हामीले इन्लाइटेन तत्कालै नपाए तापनि हाम्रो जीवन चाहिँ सजिलो हुन्छ, त्यो चाहिँ डेफिनेटली हो होइन. अब अहिलेको करेन्ट वर्ल्डमा वेलबिङको इस्यु छ होइन, हामी मान्छे चाहिँ लोनलिनेसको समस्या छ, वेलबिङको समस्या छ, मान्छे चाहिँ एङ्जाइटी आदिको समस्या छ भने त्यसलाई निराकरण गर्न चाहिँ उहाँले एकदमै राम्रो टेक्निकहरू दिनुभएको छ. त्यसका लागि मेडिटेसनै मात्रै गर्न सकिँदैन भने पनि उहाँको ज्ञानहरू सुनेर थोरै थोरै एप्लाई गर्ने हो भने पनि हाम्रो जीवन चाहिँ सजिलो हुन्छ, जुन वेलबिङको लागि चाहिँ एकदमै काम लाग्ने कुरा र ज्ञानहरू दिनुभएको छ. त्यो मध्येको मलाई एकदमै राम्रो र ब्युटिफुल लाग्ने कुरा चाहिँ के हो भने, अति इच्छाले चाहिँ दुःख लिएर आउँछ होइन, द मोर यु ह्याभ अ क्रेभिङ द मोर यु ह्याभ अ सफरिङ होइन. अनि हामीले इच्छा उठ्नुभन्दा अगाडि पनि हामी शान्तै हुन्छौँ, इच्छा उठेर जुन एक्सन गराउँछ इच्छाले, अनि त्यसपछि फल प्राप्त गरिसकेपछि वा ओके या भन्छौँ हामी, गर्दा सुरुको अवस्था

0: मात्रै गर्छौँ, न कि हामीले चाहिँ यसो इच्छालाई म्यानेज गरेर आफ्नो आफूले आफूलाई हेर्न सक्यो भने चाहिँ आनन्द प्राप्त हुन्छ। त्यही भएर एकदमै रिलेभेन्ट छ अहिलेको करेन्ट वर्ल्डमा।
1: यी परिवार अनि श्रोतालाई केही सन्देश दिन चाहनुहुन्छ?
0: हामी शान्त हौ, शान्त हुनका लागि चाहिँ सिम्पल तरिका आफूले आफूलाई अब्जर्भ गरौँ, अनि आफू शान्त भइयो भने र आफू खुसी भइयो भने आफसे आफ शान्ति र खुसी आउँछ। जोसँग जे छ त्यसले त्यही दिने हो। हामी शान्ति र खुसी भन्दै बाहिर खोज्नु भन्दा आफूभित्र खोज्यो भने चाहिँ हामीलाई आनन्द पनि प्राप्त हुन्छ अनि अरूलाई ह्याप्पी बनाउन पनि सकिन्छ होला।
1: धन्यवाद पण्डितजी समय दिनुभएकोमा।
0: बहिनी तपाईँलाई पनि एकदमै धन्यवाद।

Mani paresa, bizen and next day ko gitsun de unanthiyo. Rais banda agadi Buddha Jayanti ko antarvarta yamle sunubhayo, ratyo antarvarta hamra naya sahakarmi Bina Gurungji le linu bhayeko ho. Wahanle hamilai gata 1 April dekhi join garnu bhayeko cha ra aile talim ma hununcha waha ra trainee presenter ka rupma Bina Gurungji lai hamile swagat garisakeka chhau ra waha aile talim rat hununcha र केही समयपछि तपाईँ श्रोता सामु पक्का पनि हामी उहाँलाई प्रस्तुत गर्नेछौँ केही प्रतीक्षा गर्दै गर्नुहोला र उहाँको यो पहिलो अन्तर्वार्ताको तालिम पनि थियो र त्यसबारे पनि केही यहाँले सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामी सहर्ष स्वीकार गर्नेछौँ किनभने उहाँको लागि तपाईँको सल्लाह सुझाव एकदमै राम्रो हुनेछ अहिलेको यो स्टेजमा ट्रेनिङ गरिरहेको स्टेजमा र त्यसमा तपाईँहरूले पनि हातेमालो गरिदिनुहुनेछ यतिखेर हामीलाई साउदी अरेबियाबाट परदेशी घिमिरे माइलोजीले सम्पर्क गर्नुभएको छ लक्ष्मी प्रसाद घिमिरे धेरै पछि मैले उहाँको नाम उच्चारण गरेँ परदेशी घिमिरे माइलो उहाँको फेसबुक आइडी हो र

हामी माझ उहाँ परदेशी घिमिरे माइलोको नामले नै परिचित हुनुहुन्छ। लामो समयसम्म हाम्रो उहाँको चिनजान छ र आज पनि सम्पर्क गर्नुभएको छ फेसबुक मार्फत। र उहाँले एउटा गीत सुन्ने इच्छा जाहेर गर्नुभएको छ। उहाँको रोजाइमा परेको गीत छ आज सुदीप अधिकारी र शान्ति श्री परियारको स्वरमा रहेको यो गीत, निकै चर्चित गीत छ अहिले यो, घुमाउने घर पोखरामा। अब ढिला नगरिकन म सुनाइहाल्छु परदेशी घिमिरे माइलोजीको अनुरोधमा।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

कहाँ जाउँ म सागर गुरुङले गर्नुभएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले मध्य दिन 12 बज्नको लागि ठिक 15 मिनट बाँकी रहेको छ प्रणाईमा र हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ र आजको लागि कार्यक्रमको समय अवधि पनि यति मात्रै छ हामीसँग 15 मिनट र यो 15 मिनटलाई सदुपयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। आज इन्टरनेसनल फायर फाइटर्स डे। अब फायर फाइटर्सहरूको योगदान समाजमा कतिको हुन्छ भनेर तपाईँले सहजै अन्दाज गर्न सक्नुहुन्छ। ज्यान जोगाउनको लागि फायर फाइटर्स हमेसा तयारी अवस्थामा रहन्छन् र उनीहरूलाई आज अप्रिसिएट गर्ने दिन हो। उनीहरूको कामको अप्रिसिएसन आज हुनुपर्छ। आज इन्टरनेसनल फायर फाइटर्स डे।

आविष्कार ब्यान्डको यादमा, तर त्यसभन्दा अगाडि निरु बुढा मगरको गीत मायाको सिनो, एकदमै मधुर गीत यहाँले भर्खरै सुन्नुभएको थियो। दुईवटा गीत ब्याक टु ब्याक सुनेर मनोरञ्जन लिँदै हुनुहुन्थ्यो। हामी कार्यक्रमको करिब अन्त अन्ततिर आइपुगेका छौँ। रुणाको समय मध्य दिन 12 बज्नको लागि अब 7 मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईबाट हाम्री प्यारी दिदी ज्योति गुरुङ केही समयका लागि युकेतर्फ लाग्दै हुनुहुन्छ। पारिवारिक भेटघाट र काम विषयले उहाँ युकेतर्फ लाग्दै हुनुहुन्छ र दिदीलाई मनपर्ने एउटा गीत म अब टक्र्याउँछु। कृष्ण अखेली र सरस्वती लामिछानेको स्वरमा रहेको भिर्ने झोलामा, र यो गीत उहाँलाई मनपर्ने गीतमध्येको एक हो र यो गीत म उहाँलाई टक्र्याउँछु। अनि साथसाथमा भोलि युकेतर्फ लाग्दै हुनुहुन्छ, सेफ जर्नी भन्न चाहन्छु। यहाँको यात्रा एकदमै सफल होस् र जे चिताएर युकेतर्फ लाग्दै हुनुहुन्छ त्यो सबै पुगुन्, हाम्रो यही नै शुभकामना छ। अब ज्योति गुरुङ दिदीको लागि यो गीत टक्र्याउँदै म आजको कार्यक्रमबाट बिदा पनि हुन्छु। हस् त, नमस्ते, बाबाई।

0: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। बैठक बिहान 10:30 बजे सिंहदरबारमा बस्नेछ। हरेक साताको सोमबार र बिहिबार मन्त्री परिषदको बैठक बस्दै आएको छ। आजको बैठकमा मन्त्रालय मर्ज र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ। सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गर्दैछ। आजको बैठकमा सरकारको 100 बुँदे कार्ययोजना सम्बन्धमा छलफल हुने पनि बताइएको छ। स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तन प्रति चासो नदेखाएको आरोप लगाउनु भएको छ। पूर्व शिक्षा मन्त्री समेत रहनुभएका पुनले आज सामाजिक सञ्जालमा लेख्दै अहिलेको सरकारले पनि विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तन सम्बन्धी काम गर्ने छाँट पटक्कै नदेखिएको आरोप लगाउनु भएको हो। नवप्रवर्तन भनेको उद्योगमा मात्र नभएर राजनीति, प्रशासन, सुशासन लगायत अन्य क्षेत्रमा हुने उहाँको भनाइ छ। उहाँले आफ्नो टाउको फोड्नु नपरोस् भन्दै सरकारलाई सम्झाउनु भएको छ। पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन 35 दिनको सूचना जारी गरेको छ। महानगरले बस पार्कको अतिक्रमित संरचना हटाउन सूचना जारी गरेपछि यहाँका सुकुम्बासीहरूले विकल्प र उचित व्यवस्थापनको माग गरेका छन्। पोखराबाट कृष्ण धवाडीको यो रिपोर्ट।
1: पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि पञ्चायतकालमा नै जग्गा छुट्याइएको हो। 2032 सालमा पृथ्वीचोकमा 205 रोपनी जमिनमा बस पार्क बनाउने योजना अघि सारिएको थियो। पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल ट्रेडिङ भित्रको 4 किल्ला बस पार्कका लागि छुट्याइएर राजपत्रमा प्रकाशित गरिएको थियो। बस पार्कका लागि जमिन छुट्याइएको 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमिन अहिले आएर 47 रोपनीमा खुम्चिएको छ। बस पार्कको जग्गामा ठूलो संख्यामा सुकुम्बासी छन्। पोखरा महानगरपालिकाले गरेको अध्ययनमा यहाँ मात्र करिब 400 परिवारको बसोबास रहेको छ। पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। वैशाख 3 गते महानगरपालिकाले यो सूचना जारी गरेको हो। महानगरले बस पार्कको अतिक्रमित संरचना हटाउन सूचना जारी गरेपछि यहाँका सुकुम्बासीहरूले विकल्प र उचित व्यवस्थापनको माग गरेका छन्। बस पार्क भित्रको कृष्ण टोल आमा समूहकी अध्यक्ष समेत रहनुभएकी स्थानीय रूपा केसीले आफूहरू अव्यवस्थित भएर बस्न नचाहेको बताउनुभयो।
2: त्यति हतोत्साहित भएको छ यहाँको जनताहरू सबै, कोही फोन मार्फत कोही भेटेर रुन कराउन घर घरै आउनु भएको छ। ल अब हामी त जानिने हो त भनिराख्नु भएको छ। उहाँहरूलाई भन्दा भन्दा कुनै शब्दहरू अब यो न्युजहरू देख्दाखेरि यति आतंकित भएर बसेका छौँ। बस फारक विरोधी होइनौँ, बरु हामी श्रमदान गरेर भए नि बस फारक बनाउनुपर्छ, बन्नुपर्छ। हामी पनि यसरी अव्यवस्थित भएर सबैको तिरस्कृत भएर हाम्रो कारणले बस फारक बनेको छैन भनेर लालसना लाएर धब्बा लिएर हामी बस्न चाहन्नौँ। हामीलाई चाहिँ व्यवस्थापन गर्नुहोस्, उचित व्यवस्थापन गरिसकेपछि बस फारक बनाउनुहोस् भनेर हामीले हिजोदेखि भनिराखेको अवस्थामा अहिले चाहिँ माथिको निर्देश जुन अहिले प्रधानमन्त्रीज्यूले बोलिराख्नु भएको छ, वास्तविक सुकुम्बासीलाई चाहिँ हामी व्यवस्थापन गर्छौँ, के अरे हजुरहरू डराउनु पर्दैन भन्नुभएको छ एकातिर, भने अर्कोतिर चाहिँ कुनै बिना सूचना नै हामीलाई यसरी के अरे व्यवस्थापन नगरिकन पनि हामीलाई उठीबास लाउनु भयो भनेर रुवाबसी चलिरहेको यो सञ्जालमा तपाईँ हामीहरूले देखिरहेका छौँ।
1: मजदुर नेता रुद्र गौतमले शक्तिको दुरुपयोग गरेर हडपेको जग्गा तथा व्यापारिक महलबाट काम थाले आफूहरूले सरकारको कदममा सहयोग रहने बताउनुहुन्छ। बस पार्कका लागि यसअघि छुट्याइएको 205 रोपनी जमिनमै बस पार्क बनाउनु पर्ने उहाँ बताउनुहुन्छ।
3: बस पार्क बनाउने नाउँमा गरिब जनताहरूलाई आतंक सिर्जना गर्न खोजिएको छ। बस पार्क बन्नुपर्छ, तर बस पार्क कुन आधारमा बन्नुपर्छ भने जुन जग्गा बस पार्कको लागि छुट्याइएको त्यो सबै खाली गरेर बस पार्क बन्नुपर्छ। जो शक्तिको दुरुपयोग गर्दै त्यति बेला यो जग्गा वितरण गरिएको छ, बस पार्कको जग्गा पूर्जा बनाएर चाहिँ वितरण गरिएको छ। 1-1.5 लाख रुपियाँमा तपाईँको घडेरी वितरण गरिएको छ र अझै चाहिँ त्यहाँ त आफन्तहरूको नाममा अब साला भतिजा अब को नाममा चाहिँ वितरण गरिएको छ। त्यो पहिला डोजर चाहिँ त्यहाँबाट लगाइनुपर्छ।
0: सिराहामा 60,000 बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने भएको छ।
4: मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्य लिएर सुनौलो 1,000 दिनका आमाहरूसँग 5 वर्ष मुनिका बालबालिकाको समुदाय स्तरमा पोषण लेखाजोखा कार्यक्रम शुरू भएको छ। हिजो एक कार्यक्रमका बीच अभियानको औपचारिक उद्घाटन भएको छ। स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख 15 अभियान सञ्चालन भइरहेको छ। देशव्यापी रूपमा सञ्चालन भइरहेको अभियान यही वैशाख 30 गतेसम्म चल्नेछ। कार्यक्रमको मुख्य उद्देश्य 6-69 महिनासम्मका बाल बालिकामा शीघ्र कुपोषण पहिचान गरी
5: यो बीएफबीएस कुल घर रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन 2066लाई संशोधन गर्ने अध्यादेश फिर्ता पठाउनु भएको छ. परिषदको निर्णय प्रक्रियामा चाहिने बहुमतको व्याख्यामा मुख्य सरकार राख्दै राष्ट्रपतिले पुनर्विचारका लागि अध्यादेश सरकारलाई फिर्ता गर्नुभएको हो. अहिले कायम ऐनमा 6 सदस्यीय परिषदमा गणपूरक संख्या 5 रहने सर्वसहमतिका आधारमा निर्णय गर्नुपर्ने, पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकमा बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था छ. अध्यादेशमा भने परिषदको बैठकमा अध्यक्ष सहित 4 जना उपस्थित भए गणपूरक संख्या पुग्ने, त्यसको बहुमत अर्थात 3 जनाले निर्णय गर्न सक्ने प्रावधान छ. अध्यादेशमा गरिएको नयाँ व्यवस्थाले बहुमतीय प्रणालीमा मर्म कमजोर हुने भन्दै राष्ट्रपति पौडेलले फिर्ता पठाउने निर्णय लिनुभएको हो. राष्ट्रपति पौडेलले यसअघि पनि गणपूरक संख्या नघटाई संख्या घटाएर दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि असार 82मा पठाइएको संवैधानिक परिषद सम्बन्धी विधेयक पनि गत 8 सालमा फिर्ता पठाउनु भएको थियो. सुशीला कार्की नेतृत्वको सरकारले यस्तै प्रावधान राखेर गत मंगिरमा पठाएको अध्यादेश पनि राष्ट्रपतिले होल्ड गर्नुभएको थियो. नेपाली भूमि लिपुले खोदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ. परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा हुने कुनै पनि गतिविधिप्रति असहमति जनाउँदै भारत र चीन दुवै पक्षलाई आफ्नो स्पष्ट अडान र सरोकार पुनः अवगत गराएको हो. सरकारले सो विषयमा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक पत्र पनि पठाइसकेको छ. परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाली भूमि प्रयोग गरेर सञ्चालन गर्न लागेको यो यात्राप्रति नेपालको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरिएको छ. साथै सरकारले सबै राजनैतिक दलहरूसँग परामर्श गरी नेपालको आधिकारिक धारणा भारत र चीनलाई अवगत गराएको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ. संचार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हिजो काठमाडौँको माइती घर मण्डलामा ऐक्यबद्धता र्याली तथा विरोध प्रदर्शन गरेको छ. संचार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै महासंघले आफ्नो आन्दोलनको स्वरूप अनुसार कार्यक्रम आयोजना गरेको थियो. नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कार्यक्रममा पछिल्लो समय प्रेस स्वतन्त्रता हनन घटनामा उल्लेखनीय वृद्धि भएको बताउनु भएको छ. अध्यक्ष शर्माले महासंघको अनुगमन प्रतिवेदन अनुसार गत वर्ष 73 प्रेस स्वतन्त्रताका घटना हननका घटना भएकामा यस वर्ष त्यो संख्या बढेर 131 पुगेको जानकारी दिनुभएको छ. र सरकारको 100 दिन पूरा भइसक्दा पनि प्रेस जगतका लागि उत्साहजनक वातावरण नबनेको र बरू राज्यका पछिल्ला गतिविधिले महासंघ सशंकित भएको उहाँले उल्लेख गर्नुभएको छ. काठमाडौँको नदी तथा खोला किनारका जोखिममुक्त बस्तीबाट विस्थापित 1/4 भन्दा पनि कम नागरिक मात्रै सरकारी होल्डिङ सेन्टरमा पुगेका छन्. सरकारले नदी तथा खोला किनारका अव्यवस्थित बस्ती खाली गरेपछि त्यहाँका 15-20% नागरिक मात्र सरकारी आश्रयस्थलमा पुगेका हुन्. बस्तीमा डोजर चलेपछि अधिकांश आफ्नो व्यवस्था आफै गरेर अन्यत्र गएको काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वरराज पोखरेलले जानकारी दिनुभएको छ. उहाँका अनुसार विस्थापित मध्ये 20% भन्दा कम मात्र सरकारी आश्रयस्थलमा पुगेका छन्. नदी र खोला किनारका अव्यवस्थित बस्ती खाली गरेपछि केही भने सरकारको सम्पर्कमा आएका छन्. कुल विस्थापित मध्ये 20% भन्दा कम मात्र सरकारको सम्पर्कमा आएको बताइएको छ. बाँकी 80% मानिसहरू सम्पर्कमा आएका छैनन्. सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई फेरि शक्तिशाली बनाएको छ. सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064लाई अध्यादेशबाट संशोधन गर्दै अनुसन्धानको क्षेत्राधिकार बढाएको हो. 2080 चैत्रमा गरिएको ऐन संशोधनले विभागको अधिकार क्षेत्र कटौती गरेको थियो. प्रहरी लगायत विभिन्न अनुसन्धान गर्ने निकायलाई नै अनुसन्धान तथा अभियोजनको अधिकार दिएपछि विभागको अस्तित्वमाथि प्रश्न उब्जिएको थियो. तर अध्यादेश मार्फत ऐनको दफा 13 उजुरी गर्न सकिने सम्भावित संस्था र निकाय व्यवस्था गरिएको छ. अपराधको प्रकृति अनुसार विभाग तथा निकाय तोकिएको छ. दफा 13 को उपदफा गमा विभागले कतै पनि कसुर प्रमाणित नभएका अभियोगका उजुरी हेर्ने भन्ने रहेकोमा संशोधन मार्फत अधिकार क्षेत्र विस्तार गरिएको छ। अबदेखि भन्सा तथा करछली धितोपत्रक म डिजिटल बजारलाई प्रभावित पार्ने त्यस्ता
2: गोर्खा रेडियो।

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान शिवका विविध स्वरूपहरूसहित सम्पूर्ण रूपमा भगवान शिवको उपासना गर्ने गर्दछौँ। अर्धनारीश्वर रूपमा रहनुभएका आशुतोष तथा अवतारधानीका रूपमा पूजित हुनुभएका भगवान शिवको उपासनाबाट हामीले प्राप्त गर्न चाहने जे जति कर्तव्यहरू छन्, हिँड्ने बाटाहरू छन्, हाम्रा सम्पूर्ण रूपमा जीवन छन्, यिनीहरूलाई सफल बनाउनका लागि भगवान भोले बाबाले जो मार्ग देखाउनु भएको छ शास्त्रहरू मार्फत, त्यसतर्फ आकर्षित हुँदै त्यसले भने बमोजिमको मार्गमा हिँड्ने जो प्रेरणा छ त्यही प्रेरणा प्रदान गर्नुहोस्, त्यही आशीर्वाद दिनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हाम्रो आजको यस कार्यक्रममा शक्तिपात रहस्यको विषयमा तान्त्रिक तथा वैदिक चिन्तनको संक्षिप्त चर्चा एकसाथ गर्नेछु, जसले हामीलाई तन्त्र र वैदिक जो वाङ्मय छ त्यसलाई एउटा विशिष्ट रूपमा हाम्रा सामान्य राख्नेछ र यसलाई आफ्नो बौद्धिक उच्च बौद्धिक क्षमताले सिंचित गरेर उल्लेख गर्नुभएका महामहोपाध्याय श्री गोपीनाथ कविराज स्मरणीय हुनुहुन्छ। उहाँ भारतीय यो परम्परामा, सन्त परम्परामा, विद्वानहरूको परम्परामा अग्रगण्य एकजना सन्त हुनुहुन्थ्यो र उहाँले यो तन्त्रसँग सम्बन्धित विषयलाई जनमानसको सामान्य हृदयले बुझ्ने गरेर त्यसलाई स्वीकार्ने गरेर प्रस्तुत गर्ने उहाँको विशेष क्षमताका कारणले नै उहाँ भगवानको पनि प्रिय हुनुहुन्थ्यो भनेर उल्लेख गरिएको छ। उहाँकै चिन्तनमा आधारित रहेर यो एउटा चर्चा गर्नेछु। शक्तिपात रहस्य, शक्तिपात भनेको के हो भन्ने कुरालाई पनि आफै बताउँदै अगाडि बढ्छ। आत्माको स्वरूपावस्थिति अथवा मोक्ष प्राप्ति नै मानव जीवनको स्वाभाविक उद्देश्य हो। धारणा शक्तिको अभावले साधारण मानिसहरू भलै यस कुरालाई स्वीकार नगरून् तर यस कुराको सत्यताका विषयमा विश्वास नगर्ने कुनै कारण छैन। यथासमय सबैलाई यो कुरा हृदयङ्गम हुने गर्दछ। जबसम्म मनुष्यले आफ्नो स्वरूपमा स्थिति प्राप्त गर्दैन अथवा कमसे कम स्थिति लाभको सच्चा मार्गमा पदार्पण गर्दैन, तबसम्म त्यसले आफ्नो शुभ र अशुभ कर्महरूको अधीनमा रहेर तिनीहरूको सुख दुःख रूपी फल भोग्नका लागि तदनुरूप विभिन्न देह ग्रहण गर्दै ऊर्ध्वलोकदेखि अधोलोक पर्यन्त विभिन्न स्थानहरूमा निरन्तर भड्किनु पर्दछ तथा बाध्य भएर जन्म मरणको चक्रमा नियमतः आवर्तन गर्नुपर्दछ। यही संसार हो। स्वरूपमा स्थिति बिना यसबाट मुक्ति लाभको कुनै सम्भावना छैन। त्यसो भए स्वरूप विस्थितिको कुनै उपाय छैन त? अवश्य छ, उपाय नहुने कुरै भएन र जीवले त्यसलाई प्राप्त पनि गर्न सक्छ। जहिले जीवले त्यस उपायलाई प्राप्त गर्छ त्यतिखेर त्यसको तारतम्य अनुसार शीघ्र अथवा विलम्बद्वारा अक्रम अथवा सक्रम भावले संसारबाट मुक्त भएर आफ्नो पूर्ण स्वरूपमा प्रतिष्ठित हुन सक्छ। आत्माको यो पूर्ण स्वरूप नै भगवत तत्त्व या पूर्ण ब्रह्मभाव हो भनेर उल्लेख गरिएको छ। तान्त्रिक आचार्यको परिभाषामा यस उपायलाई शक्तिपात भनिन्छ। भगवत अनुग्रह या कृपा पनि यसैको नामान्तर हो, अर्थात् भगवत कृपा पनि अथवा भगवत अनुग्रह भन्नु र शक्तिपात भन्नु एउटै विषय हो। तान्त्रिक मार्गमा शक्तिपात भनिन्छ भने भगवानको मार्गमा भगवानको कृपा अथवा भगवानको अनुग्रहको रूपमा त्यसलाई स्वीकार गरिन्छ। यसलाई छाडेर शुद्ध पौरुष प्रयत्नद्वारा भगवत प्राप्ति हुन सक्दैन। व्यक्तिले आफ्नो पौरुष अथवा पराक्रमबाट भगवानलाई प्राप्त गर्न सक्छु भन्ने ठान्छ भने त्यो मूर्खता र त्यो अधोगतितर्फ अग्रसर हुने एउटै मात्र बाटो हो भनेर पनि उल्लेख गरिएको छ। वस्तुतः भगवान्मुखी वृत्तिको मूलमा सर्वत्र भगवत कृपा मान्नै पर्छ, किनभने कृपा बिना भगवान्तर्फ चित्तको गति हुनै सक्दैन। भगवान् नामसँग पनि घृणा गर्ने अनेकौँ असङ्ख्य मनुष्यहरू यस धरतीमा छन् भनेर पनि भनिन्छ। शक्तिपातमा मायान्तर्गत कर्मादिको व्यापार होइन, यसमा कुनै सन्देह छैन, किनभने कर्म आदिले जीवलाई मायाभित्र आबद्ध राख्छन्, जसको कारणले मायाबाट उद्धार हुन पाउँदैन। शक्तिपात सर्वथा माया निरपेक्ष हुन्छ, अतएव जति पनि देवताहरू माया अन्तर्गत अथवा मायाभन्दा अतीत छन् उनीहरू आफ्नो अधिकारको समाप्ति भएपछि अकस्मात् अर्थात् कर्मादि निरपेक्ष भगवत अनुग्रहद्वारा नै भगवत भाव प्राप्त गर्दछन्। जो मायाद्वारा आक्रान्त छैनन्
शक्ति कर्मादिको अधीन पनि हुँदैन। केवल शक्तिपातको प्रभावबाट उनीहरूलाई भोग या मोक्ष रूपा सिद्धि प्राप्त हुन्छ। त्यसो भए त्यस्ता शुद्धात्मा जब पूजा ध्यान देवा आराधना प्रवृत्तिका प्रभावले मायातीत शुद्ध अवस्था प्राप्त गर्छन् त्यो पनि एक प्रकारको कर्मको फल हो भन्नुपर्छ। तर वस्तुतः यो कुरा ठिक छैन, किनभने कर्म आदि सारा उपाय माया अन्तर्गत छन् र ईश्वर भाव मायाभन्दा अतीत। अतएव मायातीत वस्तुको ध्यान जप आदि विषयहरूमा सर्वप्रथम प्रवृत्ति हुनु मायाभित्र डुबिरहेको आत्माको लागि कसरी सम्भव हुन सक्छ? कर्म कर्मसाम्य वैराग्य मलपाक आदि कुनै पनि मायिक व्यापार यसको कारण हुन सक्दैन। त्यसैले स्वतन्त्र ईश्वरको इच्छालाई नै कारण मान्नुपर्छ। निरपेक्ष शक्तिपातवादीहरूको यही सिद्धान्त छ। जप ध्यान प्रवृत्ति कर्म होइनन् अपितु क्रिया हुन्। कर्म शब्दले यस्तो पदार्थलाई जनाउँछ जुन परिमित भोग उत्पन्न गर्दै भोक्ताको पूर्ण रूप अर्थात् त्यसलाई विभिन्न रूपद्वारा सङ्कुचित गरेर आच्छादित गर्छ। सिद्धान्त दृष्टिले जप ध्यान आदि परमेश्वरको स्वरूप विकासिका क्रियाशक्ति हो, स्वरूपलाई आवरण गर्ने कर्म होइन भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियो अन्तर्गत शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी शक्तिपात अर्थात् भगवत कृपा अर्थात् भगवत अनुग्रहको संयुक्त रूपमा चर्चा गर्दैछौँ, जो तान्त्रिक र यो वैदिक मार्ग हो भनेर उल्लेख गरिएको छ। यसमा अगाडि भनिएको छ, परमेश्वरको क्रियाशक्ति जुन समयमा भेद ज्ञानशाली पशुमा प्रकट हुन्छ र त्याग ग्रहण प्रवृत्ति रूपले क्षोभमय भएर बन्धनको कारण बन्छ, तब त्यसलाई स्वरूपको आच्छादक सुख दुःखादि उत्पन्न गर्ने कर्म नामले जानिन्छ। तर जतिखेर त्यही क्रियाशक्ति आफ्नो शिव शक्त्यात्मक मार्गमा अधिष्ठित भएर ज्ञानको विषय हुने गर्छ, तब त्यसबाट विचित्र सिद्धिहरूको आविर्भाव हुने गर्छ र त्यसको क्रिया नामले व्यवहार हुने गर्छ। त्यसैले जप आदि क्रिया हो, कर्म होइन। अविच्छिन्न आत्म चैतन्यको स्फूर्ति नै तन्त्र मतमा सिद्धि शब्दको अर्थ हो। यो अक्षय भोग र मोक्षको स्वतन्त्र नै हो भन्न सकिन्छ। परमेश्वर अथवा पूर्ण ब्रह्मको कृपाबाट अज्ञानात्मक आडव मल निवृत्त हुने गर्छ र पूर्णत्वको अभिव्यक्ति हुन्छ। ब्रह्मादि माया अन्तर्गत अधिकारी पुरुषहरूको कृपाद्वारा पूर्णत्व लाभ हुन सक्दैन, केवल उत्कृष्ट भोग आदिको मात्रै प्राप्ति हुन सक्छ। त्यसैले मुमुक्षु मण्डलमा साक्षात भगवानको कृपालाई नै कृपा नामले पुकारिन्छ, निम्नाधिकारीहरूको कृपालाई कृपाभित्र गनिने गरिँदैन। जो साधक भेद मार्गमा श्रद्धा राख्छन् तिनीहरूको अभेद मार्ग या पूर्णत्वको मार्गमा अधिकार हुँदैन, तर यो पनि सत्य हो कि श्री भगवानको स्वातन्त्रले तिनीहरूमाथि पनि कृपा कटाक्ष हुन सक्छ। त्यसैले कसैमाथि पनि तिरस्कार अथवा दोष दृष्टि राख्नु हुँदैन भनेर उल्लेख गरिएको छ। बहिर्मुखस्य मन्त्रस्य वृत्तयो यः प्रकृतितः ता एवान्तर्मुख स्यास्य शक्तय परिकीर्तिता। अर्थात् मन्त्र अर्थात् चित्त बहिर्मुख हुँदा जसलाई वृत्ति भनिन्छ, त्यही अन्तर्मुख हुँदा शक्ति कहलाउँछ। अनुत्तर महाज्ञान शास्त्र ज्ञान भन्दा श्रेष्ठ छ, किनभने त्यो विवेकबाट उत्पन्न हुन्छ। अतीन्द्रिय तथा अप्रमेय चैतन्य तत्त्व जुन समयमा विचारको भूमिमा अवतीर्ण भएर आत्मबोधको रूप धारण गर्छ, त्यतिखेर त्यसलाई विवेक भनिन्छ। त्यस्तो अवस्थामा जीव ईश्वर र माया आदि पासको ज्ञान आफै उदित हुने गर्छ, यही प्रातिभ ज्ञान हो भन्न सकिन्छ। आदरणीय श्रोता, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा शक्तिपातको विषयमा चर्चा गरिरहेका छौँ। यसैलाई वैदिक परम्परामा भगवत कृपा नामले जानिने गरिन्छ। आत्माको स्वाभाविक पूर्ण आत्मबोध सङ्कुचित भएर नै अपूर्ण ज्ञान अथवा अज्ञानको आकार धारण गर्दछ। शक्तिपातद्वारा सङ्कोच छुटेपछि साधकलाई नित्य सिद्ध स्वभावको स्फूर्ति अवश्य हुन्छ। मध्य तीव्र शक्तिपातको जति पनि लक्षण महापुरुषहरूले बताएका छन्, तीमध्ये प्रधान लक्षण निम्न छन्। एक, भगवानमा निश्चला भक्ति। दुई, मन्त्र सिद्धि जसको प्रभावले श्रद्धा विश्वास उत्पन्न हुन्छ। तीन, सबै तत्त्वहरूलाई स्वायत्त गर्ने सामर्थ्य। चार, आकस्मिक रूपले सम्पूर्ण शास्त्रहरूको अर्थ ज्ञान इत्यादि। यी सबै लक्षण क्रमशः अभिव्यक्त हुन्छन्। शक्तिपातको तारतम्यले कसैमा सबै हुन्छन् भने कसैमा कम। तीमध्ये भक्ति मुक्तिमा प्रधान हुन्छ, अन्यत्र आनुषाङ्गिक हुन्छ तथा मन्त्र सिद्धि भोगमा प्रधान हुन्छ भने अन्यत्र आनुषाङ्गिक हुन्छ। शेष दुई लक्षण दुवैमा रहन्छन्। सिद्धिहरूको यथार्थ उद्देश्य साधकको चित्तमा विश्वास उत्पन्न गर्नु हो। अर्थात् यस देहमा रहँदै गर्दा सिद्धिहरू प्राप्त हुनाले देहपात पश्चात मुक्ति अवश्य मिल्छ भन्ने विश्वास हुने गर्छ। जसको विश्वास दुर्बल छ त्यसका लागि सिद्धिहरूको यस प्रकार उपयोग हुन्छ। तर परिपक्व अवस्थामा ज्ञानको तीव्रताद्वारा खेल समान सिद्धिहरूमा पनि उदासीनता र अनासक्ति हुने गर्छ र एकमात्र परम तत्त्वको भावना नै दृढ हुने गर्दछ। त्यस्तो अवस्थामा जीवन मुक्ति निश्चित हुन्छ भनेर उल्लेख गरिएको छ। जीवन मुक्तको सुख दुःख आदि जो अनुभव प्रारब्ध कर्म अनुसार हुने गर्छ, तर यस अनुभवद्वारा व्यक्तिको मुक्तिको विषयमा सन्देह गर्नुपर्ने कुनै कारण छैन। श्री कामशास्त्रमा उल्लेख गरिएको छ, अविद्योपासितो देहो ह्यन्य जन्म समुद्भवः कर्मणा तेन बाध्यन्ते ज्ञानिनोऽपि कलेबारे। देह अन्य जन्ममा गरिएका कर्महरूको प्रभावद्वारा प्राप्त हुन्छ, अत त्यस्ता कर्मद्वारा ज्ञानी जन पनि बाधित हुन्छन्। प्रारब्ध कर्म शुद्ध हुनु आवश्यक छ। यस्तो नहुनाले अर्थात् यदि मन्त्रादिको प्रभावद्वारा सद्यो निर्वाण दायिनी दीक्षाद्वारा देहपात भयो भने मृत्यु पश्चात शोधनबाट बचेका देहारम्भक कर्महरूका फलस्वरूप आयु भोग प्रवृत्तिलाई अवश्य भोग्नुपर्छ। जबसम्म यस्तो भोग समाप्त हुँदैन तबसम्म मोक्ष हुन सक्दैन। त्यसैले मरणको क्षय नजानिकन

वाउ, जोसिलो जोसिलो गीत हामीले सुनिरहेका थियौँ भर्खरै। भास्कर देवान मन्त्र ब्यान्डका मेम्बर गाउँदै हुनुहुन्थ्यो। बिहानको 7:31 गइसकेको छ, अब राशिफल सुन्ने बेला भयो यो क्षणमा। आउन सुरु पनि गरिहाल्यौँ मेष राशिबाट। आज मेष राशिको लागि अप्रत्याशित सम्भावनाले दिनलाई रोमाञ्चक बनाउनेछ। निर्णयमा देखिएको तत्परताले अवसर समात्न मद्दत गर्नेछ। कार्यक्षेत्रमा विस्तार हुने सङ्केत देखिन्छ। वृष राशिको भने आज सजग दृष्टिकोणले वित्तीय पक्ष सुरक्षित राख्नेछ। पारिवारिक संवादले मनको भार हल्का पार्नेछ। व्यवहारिक योजनाले स्थिरता प्रदान गर्ला। मिथुन राशिलाई भने नयाँ परिवेशसँग घुलमिल हुने मौका मिल्नेछ। अभिव्यक्तिको शैलीले अरूलाई प्रभावित पार्नेछन्। कार्यमा देखिएको लचकताले सफलता दिलाउला। जिज्ञासाले नयाँ ज्ञानतर्फ डोराउनेछ। कर्कट राशि, अन्तर्मनको आवाजले मार्गदर्शन गर्नेछ। आफन्तसँगको सहकार्यले काम सजिलो बनाउला। व्यवसायमा सुधारका सङ्केत देखिनेछन्। स्वास्थ्यमा सन्तुलित दिनचर्या आवश्यक रहेको छ। सिंह राशि, आफ्नो व्यक्तित्वले सबैको ध्यान खिच्नेछ आज। नेतृत्वदायी निर्णयले प्रतिष्ठा बढाउला। नयाँ जिम्मेवारीले अनुभव आज तपाईँको राम्रो अनुभव पनि गराउनेछ। आत्मबलले कठिनाई पार गर्न सजिलो होला। कन्या राशिको हेरौँ। आज सूक्ष्म विश्लेषणले समस्याको जरो पत्ता लगाउनेछ। कार्यशैलीमा सुधार ल्याउँदा राम्रो नतिजा मिल्ला। सहकार्यबाट नयाँ सम्भावना हुनेछ। आज जन्मिनेछ। अनुशासनले उपलब्धि सुनिश्चित गर्नेछ। तुला राशिको सन्तुलित व्यवहारले सम्बन्धमा मधुरता ल्याउनेछ। आर्थिक विषयमा स्पष्टता आउला। नयाँ अवसरलाई सही समयमा समात्न सकिनेछ। आज यात्राले जीवनमा ताजापन थप्ला। वृश्चिक राशिको गहिरो दृष्टिले लुकेका अवसर उजागर गर्नेछ। गोपनीय योजना अघि बढाउने समय उपयुक्त देखिन्छ। आत्मविश्वासले चुनौतीलाई अवसर दिनेछ आज र यस्तै यो आत्मविश्वासले चाहिँ चुनौतीलाई अवसरमा बदल्छ आज। आजको दिन सम्बन्ध विश्वासको जग मजबुत पनि होला। धनु राशिको खुला सोचले नयाँ दिशा देखाउनेछ आज। कार्यक्षेत्रमा उन्नति होला। अध्ययनमा रुचि बढेर उपलब्धि हासिल हुनेछ। यात्राले अनुभवको दायरा फराकिलो बनाउनेछ। मकर राशि, निरन्तर प्रयासले सफलता नजिक ल्याउनेछ। आर्थिक पक्ष मजबुत बन्दै जाला। जिम्मेवारीले अनुभव थपिनेछ। धैर्यले दीर्घकालीन लाभ पनि दिलाउला। कुम्भ राशिको नयाँ सोचले नयाँ सम्भावना सिर्जना गर्नेछ आज। सामाजिक क्षेत्रमा सक्रियता बढाउला। मित्रताको साथले ऊर्जा थप्नेछ अनि जोखिम लिनु अघि योजना बनाउनु उचित हुनेछ। अन्तमा मीन राशि, आध्यात्मिक चिन्तनले मनलाई स्थिर बनाउनेछ। एकान्तमा बिताएको समय फलदायी बन्ला। पेसागत क्षेत्रमा सन्तुलन कायम रहनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। राशिफल यति नै यहीँसम्म आएर समाप्त भयो। आजको लागि हाम्रो पात्रबाट हामीले राशिफल राखिसक्यौँ। अब भने गीत सुन्नुपर्छ। राजेश पायल राई र मेलिना राईले गाउनुभएको यो स्कुले जीवन भन्ने गीत निकै भयो नसुनेको। आउनुहोस् अब एकैछिन उहाँहरूलाई सुनाऊ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

0: सुनिता थेगिमले गाउनु भएको यो छोटो मिठो गीत हामीले सुन्यौं। बिहानको समय अहिले 7:45 गएको छ, 7:45 भयो। ठिक अहिले यहाँ बेलायतमा 7:45 भएको छ भने नेपालमा चाहिँ दिउँसोको 12:30 गइसक्यो, 12:30 भएको छ त्यहाँ। ब्रुनाई हङकङतिर दिउँसोको 2:45 गइसकेको छ। जीविहाङ राईले लेख्नु भएको सङ्गीत पनि उहाँकै गीत पछि, भने अब सुनिता थेगिमले गाउनुभएको यो गीतपछि हामी हिमाल सागरलाई सुन्छौँ एकछिनमा। तर त्यसभन्दा अगाडि चाहिँ प्रश्न सुन्छौँ, प्रश्नमा पनि एउटा गीत नै छ। हजुर, यसपालिको प्रश्न सुनौ।
1: यो आवाज कसको हो?

0: यो आवाज कसको हो?
1: कसको हो यो आवाज? हजुर, यो आवाज कसको हो भन्ने मान्छेको चाहिँ सोधेको छैन मैले। यो गीतमा गाउने कलाकारको नाम चाहिँ के हो? हजुर, गाउने कलाकार अब कसको आवाज हो त्यो चिन्नुपर्छ, तपाईँले नाम पठाउँदै गर्नु होला है त। आजदेखि सुरुवात भएको हो यो प्रश्न, यो साताभर रहन्छ यहाँहरूलाई थाहा छँदैछ। हामीले एकछिन ब्रेक गरेर फेरि प्रश्न ल्याएका छौँ, सुरुवात गरेका छौँ। सो यो साता अब शुक्रबार बिहान 8 बजेसम्ममा यहाँहरूको लागि यो होमवर्क भयो। अब हाम्रो रुटिन यहाँहरूलाई थाहा छँदैछ होइन, एटलिस्ट घन्टामा एकचोटि म यो प्रश्न राख्ने गर्छु। केही गीत छन् भने गीत सुनाउने गर्छु, अथवा अरू नै प्रश्न छन् भने प्रश्न राख्ने गर्छु यो नमस्ते युके कार्यक्रममा। बिहानको 9 बजीसम्म हामीले कार्यक्रममा पटक पटक यो प्रश्न राखिरहेका हुन्छौँ र आज चाहिँ 8 बजेपछिको समयमा सरस्वती थापासँग आज कुराकानी हुन्छ र उहाँहरूको ग्याङ ले चाहिँ हजुर महिला ग्याङ भन्नु पर्यो, उहाँहरूको ग्रुप समूहले चाहिँ एउटा च्यारिटीको लागि हो, उहाँहरू केही गर्दै हुनुहुन्छ र के गर्दै हुनुहुन्छ, कहाँ गर्दै हुनुहुन्छ, कसरी गर्दै हुनुहुन्छ त्यो सब म अहिले सोध्दैछु उहाँलाई, सरस्वती थापाजीलाई। उहाँको टिम मिलेर गर्दै हुनुहुन्छ र उहाँहरूसँग कुराकानी हुन्छ। उता स्विन्डनतिर हो उहाँहरू, अहिले त निकै व्यस्त हुनुहुन्छ, दिनदिनै सबैजना मिलेर गर्दै हुनुहुन्छ र कसरी रहेछ त्यो सबैजना मिलेर के गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ पक्का म कुराकानी गर्नेछु। एक्चुली यो उहाँले हस्पिटलको एउटा हस्पिटलको चिल्ड्रेन वार्डको सहयोगार्थ यो गर्दै हुनुहुन्छ, च्यारिटी इभेन्ट छ, तपाईँहरू पनि सहयोग गर्न सक्नुहुन्छ। प्रश्न सुनिहाल्नु भयो नि त, अब एक गीत सुनाऊ। हिमाल सागरले गाउनुभएको गीत छ यो गीत, अनि आजको पत्र पत्रिकाका हेडलाइनहरू 8 बजेपछिको समयमा हुन्छन्। सरस्वती थापासँग को कुराकानी पनि हुन्छ। तपाईँ हामीले मोबाइल फोनको चार्ज कसरी गर्छौँ, मोबाइल फोनको चार्जरलाई कसरी ह्यान्डल गर्छौँ ताकि बिग्रदैन, अथवा कतिले चाहिँ चाँडै बिगार्छन् कि मोबाइल फोनको चार्जर किने उत्तिखेरै बिग्रिन्छ, त्यो तपाईँ हाम्रै कारणले गर्दा कसरी त अहिले एकछिनमा हामी चर्चा गरौँला है त।

हिमाल सागरजीले गाउनुभएको यो गीत हो, एकदमै मार्मिक गीत तर एकदमै सुनु सुनु लाग्ने, कस्तो मजाले गाउनुभयो उहाँले है। हुन त सबैले यसरी गाएका हुन्छन्, आफ्नो तौर तरिका हुन्छ, आफ्नो आफ्नो आवाज हुन्छ, आवाजको पनि आफ्नो आफ्नो रेन्ज हुन्छ, त्यो रेन्ज पत्ता लगाउने अब उहाँहरू मात्रै हुनुहुन्छ हजुर, हामीलाई त त्यो थाहा हुँदैन, तर पनि गीत सङ्गीतहरूले हामीलाई मनोरञ्जन गराएको चाहिँ हामी त्यो फिल गर्न सक्छौँ। आशा गर्छु यसले पनि, यो गीतले पनि तपाईँलाई अहिले तपाईँको समयलाई राम्रो बनाइदियो होला, फिल गर्नुभयो होला मैले यो गीत। अब एकैछिनमा इथोस ब्यान्डको गीत पनि हामी सुन्नेछौँ। यसभन्दा अगाडि मोबाइल फोनको तारको कुरा गर्दै थिएँ म, होइन, हामी मोबाइल फोन एकदमै धेरै चलाउँछौँ, हुन त आजभोलि यो मोबाइल फोन चार्जर त्यो त्यहाँ राख्ने बित्तिकै चार्ज हुन्छ, त्यसको आफ्नो त्यो प्लेटमा सानो होइन, तर नर्मली हामी धेरै त तारै चलाउँछौँ, अझै पनि तारहरू प्रयोग गर्छौँ हामी, र यो तारलाई चाहिँ कसरी प्रयोग गर्ने हो त, यसलाई कसरी अलि लामोसम्म टिकाउने हो भन्ने कुरा चर्चा गर्न चाहन्थेँ। एक्चुअली यो तारलाई चाहिँ लामो समयसम्म टिकाउने र नटिकाउने त्यो हाम्रै हातमा हुन्छ, फेरि यसको क्वालिटीमा पनि भर पर्छ। अर्को कुरा चाहिँ सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ, पहिलो कुरा चाहिँ हामीले तार कसरी प्रयोग गर्छौँ त, त्यसलाई कसरी प्रयोग गर्छौँ हामीले, के हामी ऊ पर बसेर यता तानेर चलाइरहेका हुन्छौँ कि बिस्तारा मुनि तल जोडेर ऊ परबाट तानेर चलाइरहेका हुन्छौँ। एक्चुअली मैले पनि त्यस्तै गरिरहेको हुन्छु कि लामो तार छ अनि त्यसपछि त्यो तल जोड्यो होइन, अथवा भित्तामा जोड्यो अनि त्यसपछि त बिस्तारामा तानेर सुत्यो, ओके, तानेर यसो चार्ज गरिरह्यो, हेर्दा पनि त्यसरी कहिले काहीँ त सकिएको हुन्छ होइन, त्यो गर्नु चाहिँ अलिक ठिक हुँदैन। त्यो तारलाई तान्दाखेरि पनि ओके अब फोन गर्छु भनेर तारलाई अब निकाल्छु भनेर तान्ने ऊ परबाट तान्ने पनि गर्नु हुँदैन, र यसो गर्दा के हुन्छ भने दबाब पर्छ कि जुन फोनको कनेक्टर हुन्छ फोनमा एक अर्को त्यहाँ होइन, अनि अर्को चाहिँ फेरि तल प्लगमा जोडिरहेको त्यो जहाँनिर कनेक्ट गरिएको हुन्छ नि त्यहाँनिर दबाब पर्न जान्छ, र परबाट तानेर त्यसलाई चलाइरहँदा त्यो बाङ्गो भइरहेको हुन्छ कि, र त्यो बाङ्गो हुँदाखेरि चाहिँ बिग्रिन्छ, अब दुई चार दिन नहोला, एक दुई महिना नहोला, त्यसपछि चाहिँ त्यो त्यसले राम्रोसँग चार्ज गर्न छोड्छ, किनभने बङ्गायौँ नि त हामीले होइन। यस्तै गरिकन जुन फोनमा कनेक्ट गर्ने त्यो तारलाई कनेक्ट गर्ने सानो त्यो पाल हुन्छ त्यहाँनिर राख्दाखेरि पनि हामीले त्यसलाई निकाल्ने बेलामा जोड्ने बेलामा चाहिँ त्यो राम्रोसँग समातेर कि त्यो ठ्याक्कै कनेक्टरमै समातेर जोड्नुपर्छ, ऊ पर तारमा समातेर जोड्ने तान्ने गर्ने होइन, तान्दाखेरि तारमा समातेर तान्ने होइन कि त्यो कनेक्टरमा राम्रोसँग समातेर जोड्ने ठाउँमै समातेर तान्नु जोड्नुपर्छ तान्नुपर्छ, नत्र भने त्यहाँ भएको मसिनो तारहरू चुट्टिन्छन्, बाँगिँदाखेरि अनि त्यसरी तान्दाखेरि दबाब परेर चुट्टिन्छन्। अर्को यो बिहानको समयमा ड्राइभ टाइम गाडी चलाउँछौँ हामी, बिहानको समयमा मात्र होइन, गाडी त अब हलिडेमा पनि कामबाट फर्किने बेलामा पनि प्रायः हामी गाडी चलाइरहेका हुन्छौँ होइन, जति ज जति चलाउनुहुन्छ। चार्जरमा फोन हालेर कप होल्डरमा राखेर होइन त्यसलाई चार्ज गरिरहेका हुन्छौँ कि, त्यो कहाँनिर त्यो कनेक्टरमा बाँगिरहेको हुन्छ फोनमा त्यो जोडेको बेलामा, हो त्यो हामीले बिर्सन्छौँ, यादै हुँदैन, मजाले कप होल्डरमा राखिदियो कसरी राखेको छ याद छैन, तार चाहिँ त्यहाँ बाँगेर बसिरहेको हुन्छ, त्यसपछि त्यो बिग्रन्छ, त्यहाँ तार चाहिँ अलिकति कस्तो बाँगिएको अवस्थामा अथवा त्यसलाई कारमा चाहिँ कस्तो हुन्छ भने गाडी चलाउँदाखेरि फोनको तौल गाडी उफ्रदा त्यसमा पनि दबाब पनि पर्छ, त्यसैले गर्दाखेरि पनि त्यो बिग्रने सम्भावना अझै छिटो हुन्छ। अर्को कुरा कनेक्टर, कनेक्टर त कुरा गऱ्यौँ हामीले, अर्को चाहिँ हामीले तारहरू ओरिजिनल चलाइरहेका हुन्छौँ कि सस्तो किनेर चलाइरहेका हुन्छौँ, हजुर त्यसमा पनि भर पर्छ है। तार चाहिँ अनलाइनबाट मगाउँछौँ सस्तो भनेर मगायो, एक दुई दिन चार्ज गर्छ, ढिलो चार्ज हुने कि कहिल्यै चार्ज भइ नसक्ने, अलिकति त्यो डुप्लिकेट होइन त्यस्तै सस्तो खालको चार्जरहरू पनि त्यस्तै हुन्छ, त्यो तारहरू चार्जरहरूले चार्जै गर्दैन, त्यसले गर्दाखेरि आफ्नै फोनको जुन ओरिजिनल तार हुन्छ त्यसलाई नहराइकन प्रयोग गर्ने, हराइहाल्यो भने पनि अर्को किन्नु पऱ्यो, बिग्रिहाल्यो भने पनि राम्रो क्वालिटीको तार किन्ने। मैले चाहिँ किन्दाखेरि के गर्छु भने अनलाइनबाट मगाउँदिनँ, के आउँछ आउँछ कुन कम्पनीले पठाइदिन्छ है, कि चाहिँ ओरिजिनल कम्पनीबाटै मगाउनु पऱ्यो, त्यसैले गर्दाखेरि म चाहिँ सिधै जान्छु यहीँको डिपार्टमेन्टल स्टोरमा, जुन ठाउँमा गए पनि भयो, अथवा यहाँनिरकै हाम्रो हुन्छ नि डिपार्टमेन्टल स्टोरमा मात्रै होइन फोन कम्पनीहरूको आफ्नो आफ्नो त्यो फोनको पसलहरू हुन्छ नि त्यसमै जान्छु अनि एउटा फोन चार्जर त्यहीँबाट किन्छु चाहे जति महँगो होस्, त्यो गऱ्यो भने लामो समयसम्म खप्दो रहेछ होइन, अलिकति ठिक्क म एकदम महँगो भन्दा एकदम महँगो त होइन, तर त्यहाँ चाहिँ ओरिजिनल चिजहरू पाइन्छन् कि ओरिजिनल सामानहरू, त्यसले गर्दाखेरि त्यहीँ म चाहिँ कहिल्यै अनलाइनमा हेर्दिनँ, सिधै पसलमा गयो अनि अब भोडाफोन छ भने भोडाफोनकै पसलमा गयो अनि ट्याप्पर त्यहाँबाट टिप्यो किनेर ल्यायो, फरकै पर्दैन। ओके,
केही टिप्स सेयर गरिरहेको थिएँ, त्यो आफ्नो आफ्नो बानी तपाईँसँग पनि यस्तै केही छन् भने यसो सेयर गर्नु होला है त. अब गीत सुनौ, इथोस ब्यान्ड अनि ऱ्याप साहेज

Pilain Padi On Air Atma Ani Smart Speaker Ma Bunhos Play BFBS You BFBS Gorkha Radio Radio Gorkha Radio नेपालको पर्वतारोहण इतिहासमा सगरमाथा सधैँ विश्वको केन्द्रबिन्दु रहँदै आएको छ। विगतमा युरोपियनहरूको प्रमुख रोजाई रहने सगरमाथा सन् 2026 वसन्तकालीन सिजनको पछिल्लो तथ्याङ्कले नयाँ प्रवृत्तिलाई सतहमा ल्याएको छ। सगरमाथा चिनिया आरोहीहरूको अभूतपूर्व छनौटमा परेको छ। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो रोयल्टी र अनुमति प्रतिवेदन अनुसार विश्वको सर्वोच्च शिखर आरोहण गर्ने होडमा उत्तरी छिमेकी चीनले छिमेकी भारत र युरोपेली मुलुकहरूलाई निकै पछि पारेको छ। मुख्य गरी चिनिया र भारतीय आरोहीहरू पछिल्लो समय बढेको पर्यटन व्यवसायहरूको अनुभव छ। टानका सदस्य तथा पर्यटन व्यवसायी राजेन्द्र अमगाईका अनुसार सचेतना र आर्थिक हैसियत बढेका कारण एसियन र एसियन मूलका युरोपियनहरूको हिमाल आरोहणमा उल्लेख्य संख्या बढेको हो। विगतमा एसियनमा पनि जापानीज आरोहीको बाहुल्य देखिए पनि हाल चिनियाहरू बढेको उहाँको अनुभव छ। जनसंख्याको हिसाबले पनि चीन र भारतको अत्यधिक रहेको र आर्थिक वृद्धि दरले त्यहाँको जीवनस्तरमा आएको परिवर्तन र सचेतनाले पनि नेपाल आउने पर्यटकहरू एसियन बढी हुने गरेको अमगाईको भनाइ छ। सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पुनः सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश जस्ताको तस्तै पुनः सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउनु भएको थियो। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको विगतको व्याख्या बमोजिम अहिले काम गर्नका लागि कुनै पनि कानूनी शून्यता वा अभाव नरहेको तर्कसहित राष्ट्रपतिले फिर्ता पठाउने निर्णय गर्नुभएको हो। अधिकांश विद्यालयले भर्ना सकेर पढाई शुरू गरिसक्दा शिक्षा मन्त्रालयले बल्ल अनुगमन गर्ने हल्ला चलाएको छ। विद्यालय सुधार गर्न भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बल्ल स्थानीय तहसँग समन्वय गर्न थाल्नु भएको छ। मन्त्री पोखरेलले मन्त्रालयमा काठमाडौँ उपत्यकाका महानगरपालिका प्रमुख तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ। शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्कबारे देखिएको अन्यलता वार्षिक शैक्षिक क्यालेण्डर र आगामी रणनीति लगायतका विषयमा छलफल भएको छ। वर्षा नजिकिँदै गर्दा सुकुम्बासी बस्तीमाथि डोजर चलाउने सरकारी अभियानले मानवाधिकार सामाजिक न्यायको कोणबाट गम्भीर प्रश्न उठेको छ। वास्तविक सुकुम्बासीको पहिचान नगरी अन्धाधुन्ध रूपमा डोजर चलाइएको भन्दै सरकारमाथि हरेक दिन प्रश्न उठ्न थालेको छ। सर्वसाधारणसँगै नागरिक समाज राजनैतिक दल राजनीतिक कर्मी कानूनविदले सार्वजनिक वृत्तमा सरकारको यो कार्यशैली तीव्र असन्तुष्ट व्यक्त गरेका छन्। सुकुम्बासी समस्या समाधानका विषय यस सम्बन्धी विभिन्न समयमा गठन गरेका आयोगको प्रतिवेदन सर्वोच्च अदालतको फैसला समेतको अध्ययन नगरी सरकारको अन्धाधुन्ध डोजर अभियानले कमजोर र विपन्न समुदाय अन्यायमा परेको उनीहरूको धारणा छ। संचार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँको माइतीघर मण्डलामा ऐक्यबद्धता र्याली तथा विरोध प्रदर्शन गरेको छ। संचार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै महासंघले आफ्नो आन्दोलनको स्वरूप अनुसार कार्यक्रम आयोजना गरेको हो। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कार्यक्रममा पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनामा उल्लेख्य वृद्धि भएको बताउनु भयो। अध्यक्ष शर्माले महासंघको अनुगमन प्रतिवेदन अनुसार गत वर्ष 73 प्रेस स्वतन्त्रता हननका घटना भएकामा यो वर्ष त्यो संख्या बढेर 131 पुगेको जानकारी दिँदै वर्तमान सरकारको 100 दिन पूरा भइसक्दा पनि प्रेस जगतका लागि उत्साहजनक वातावरण नबनेको र बरु राज्यका पछिल्ला गतिविधिले महासंघ सशंकित भएको उल्लेख गर्नुभएको छ। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई फेरि शक्तिशाली बनाएको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 अध्यादेशबाट संशोधन गर्दै अनुसन्धानको क्षेत्राधिकार बढाएको हो। 2080 चैतमा गरिएको ऐन संशोधनले विभागको अधिकार क्षेत्र कटौती गरेको थियो। प्रहरी लगायत विभिन्न अनुसन्धान गर्ने निकायलाई नै अनुसन्धान तथा अभियोजनको अधिकार दिएपछि विभागको अस्तित्वमाथि प्रश्न उब्जेको थियो। तर अध्यादेश मार्फत ऐनको दफा 13 उजुरी गर्न सकिने सम्भावित संस्था तथा निकायको व्यवस्था गरिएको छ। अपराधको प्रकृति अनुसार विभाग तथा निकाय तोकिएको छ। दफा 13 उपदफा गमा विभागले
कतै पनि कसुर प्रमाणित नभएका अभियोगका उजुरी हेर्ने भन्ने रहेकोमा संशोधन मार्फत अधिकार क्षेत्र विस्तार गरिएको छ। अबदेखि भन्सार तथा कर छली, धितोपत्र, कमोडिटिज बजारलाई प्रभावित पार्ने, इन्साइडर ट्रेडिङ, ब्याङ्क, बीमा, विदेशी

नमस्ते, फेरि पनि यहाँहरू सबैलाई वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा बिहानको समय अहिले 8:10 गइसकेको छ. हामी आजको पत्र पत्रिकाका हेडलाइनहरू हेर्न लागिरहेका छौँ. आजका खबरहरू यहाँहरूको लागि विभिन्न थरीका रहेका छन् र यो थरी थरीका पत्र पत्रिकाका खबरहरूमा कोही घरतिरकै छन्, कोही बाहिरतिरका छन् होइन, र यिनै विभिन्न खबरहरू यसो हेर्दैछु म. र यसमा आज फेरि उता अमेरिकातिरको खबर पनि हामीले अमेरिकातिरको भन्दाखेरि पनि यता मध्य पूर्वतिरको खबर के भइरहेको छ त भन्ने कुरा पनि हामीले यसो देखिरहेका छौँ. आज देखिरहेका भन्दा पनि छन् पत्र पत्रिकामा. सो अहिले चाहिँ हुन त स्ट्रेट यो हर्मुजको जुन बाटो छ, जहाँबाट विश्वमा 20% तेलहरू सप्लाई हुन्छ, आपूर्ति हुन्छ, त्यो बाटो समुद्री बाटो भनौँ अझै पनि बन्द छ, उता इरानले यतातिरबाट अमेरिकाले अनि छेकिरहेको भनौँ. र अहिले चाहिँ अमेरिका ले के भनेको छ भने, अमेरिका भन्दा पनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ आफ्नो सोसियल प्लेटफर्ममा एउटा स्टेटमेन्ट जारी गर्नुभएको छ र यसमा चाहिँ युएस मिलिट्रीले स्ट्रेट अफ हर्मुजबाट चाहिँ जहाजहरू गाइड गरेर त्यहाँबाट निकाल्नेछ आज बिहानदेखि भनेर भनिएको खबर आएको रहेछ. हजुर, अहिले त्यहाँनिर यो इरानको युद्ध सुरु भएदेखि पछाडि 100 भेसलहरू, पानी जहाजहरू त्यहाँ अड्किएका छन्, सामान ओसार पसार गर्ने, तेल ओसार पसार गर्ने पानी जहाजहरू, र त्यो सिपहरूलाई चाहिँ अब बिस्तारै त्यहाँबाट निकाल्नेछ, हामीले निकाल्नेछौँ भनेर चाहिँ अमेरिकाका राष्ट्रपतिले भन्नुभएको छ. र यो चाहिँ कसरी यस्तो सम्भव भयो अथवा किन गर्न थालियो भन्दाखेरि चाहिँ धेरै देशहरू जसले चाहिँ अमेरिकालाई आफ्नो देशमा आउने जहाजहरू फ्री गर्न भनेर रिक्वेस्ट गरेर लेखेछन्, अनुरोध गरेछन्, उनीहरूले रिक्वेस्ट पठाए. र यसपछि चाहिँ अब त्यहाँ 2 महिनाभन्दा बढी अड्किरहेका जुन जहाजहरू छन् उनीहरूलाई एक अर्को गर्दै गाइड गरेर त्यहाँबाट निकाल्छ अरे अमेरिकन, त्यहाँ रहेका अब जलसेनाहरू छन् त्यहाँनिर होइन. सो उनीहरूले निकाल्नेछन् अनि यो निकाल्दाखेरि चाहिँ उताबाट इरानले केही नगरोस् भनेर भनिरहेका छन्, यदि गरिहालेमा फेरि हामी पनि छोड्दैनौँ भनेर भन्नुभएर चाहिँ यो कुरा आज प्रसङ्ग पत्रिकामा आइरहेको छ. हजुर, र यो बोटकै प्रसङ्ग कुरा गर्दाखेरि आज एउटा बोटमा चाहिँ जुन चाहिँ यो कस्तो भने, वर्ल्ड हेल्थ अर्गनाइजेसनले यो हान्टा भाइरस चाहिँ एउटा बोटमा फेला परेको र त्यो बोटलाई चाहिँ बोटमा 3 व्यक्तिहरूको चाहिँ मृत्यु भएको. हजुर, त्यो बोटमा ट्राभल गर्दाखेरि हजुर हो यो प्रसङ्ग पनि आज छ, हामीले पत्रिकामा चाहिँ देख्छौँ भन्दा पनि अझ यो हामीले आज न्युजमा तपाईँहरूले ब्रेकिङ न्युज हेडलाइनहरू पनि देखिरहनु भएको छ होइन. र यसमा चाहिँ यो हस्पिटलमा, जोहान्सबर्गको हस्पिटलमा हो, जोहान्सबर्ग साउथ अफ्रिकाको हस्पिटलमा उनीहरू चाहिँ यो 70 मेल प्यासेन्जर होइन अनि उनको श्रीमती 69 उनीहरूलाई चाहिँ भाइरस राखेको भएर लागेको भएर चाहिँ 3 चाहिँ मृत्यु भएको. एकजना चाहिँ 69 व्यक्ति चाहिँ जो चाहिँ ब्रिटिस हुनुहुन्छ उहाँ चाहिँ इन्टेन्सिभ केयरमा रहनु भएको जोहान्सबर्गमा भन्ने कुराहरू नै आइरहेको छ होइन. र यो प्रसङ्ग अहिले आएको छ यो हान्टा भाइरसको कुरा. यसरी यो हान्टा भाइरस भनेपछि कस्तो भने, यो चाहिँ मुसाहरूमा लाग्ने भाइरस हो, नर्मली मान्छेमा हुँदैन र मान्छेमा यसरी नफैलिनु पर्ने मान्छेबाट मान्छे, तर यो चाहिँ कसरी त्यहाँ आयो भन्ने कुराहरूको चाहिँ अनुसन्धान भइरहेको छ. र यो हान्टा भाइरस मुसाबाट हो, खासमा चाहिँ मुसादेखि मुसामा फैलिन्छ, यो मुसामा हुने भाइरस मान्छेमा अहिले यसरी त्यो एउटा पानी जहाजमा ट्राभल गर्दाखेरि यो भइरहेको छ. सो यो अर्जेन्टिनाबाट आएको यो केप भेर्डेतिर जाने सिपमा चाहिँ त्यो देखियो सानो. ओके, यो छ प्रसङ्ग एउटा. अनि अर्को प्रसङ्ग भनेको, आज हामीले प्रधानमन्त्री सर केयर स्टार्मर, उहाँ अहिले उता युरोपियन पोलिटिकल कमिटी समिटमा चाहिँ जाँदै हुनुहुन्छ र यो यसमा जाँदाखेरि चाहिँ अब उहाँहरूको यो युरोपियन लिडरहरू त्यहाँ पुग्छन् होइन. र यो चाहिँ खासमा
यो इपिसी भनेको युरोपियन पोलिटिकल कम्युनिटी को जुन सम्मेलन हुँदैछ यो चाहिँ 2022 सालमा सेटअप भएको र यसमा चाहिँ युरोपियन देशहरू ले चाहिँ आफ्ना मेजर इस्युहरू आफूहरूलाई पर्ने जुन समस्याहरू छन् कतिपय इस्युहरू त्यहाँनिर डिसा छलफल गरिन्छ यो होल युरोपलाई नै असर गर्ने कतिपय यस्ता बुदाहरू हुन्छन् समस्याहरू हुन्छन् इस्युहरू तिनलाई चाहिँ समाधान गर्नको लागि अथवा कसरी के गर्ने त भन्ने कुरा भन्नको लागि भन्ने कुराको लागि चाहिँ यो मिटिङमा गर्ने गरिन्छ र यसैमा चाहिँ प्रधानमन्त्री जानुभएको छ र उहाँले चाहिँ अब त्यहाँ के गर्नुहुन्छ भन्ने के भन्नुहुन्छ भन्ने कुरा थाहा छैन तर पनि उहाँले त्यहाँ को होस्ट गर्दै हुनुहुन्छ दुईवटा मिटिङहरू त्यहाँका अरू इयु लिडरहरूसँग र फ्रान्सका राष्ट्रपतिसँग भन्ने कुरा चाहिँ हामीले सुनिरहेका छौँ र उहाँले चाहिँ अहिले युरोपसँगको टाई चाहिँ अझै पनि सम्बन्ध चाहिँ अझै बलियो बनाउने प्रयास उहाँले गरिरहनु भएको छ भन्ने कुरा कतिले भनिरहेका छन् होइन र अहिले घरमै पनि उहाँले लिडरसिपको च्यालेन्जहरू फेसिङ गरिरहनु भएको छ यो म्यान्डेलसन सर म्यान्डेलसन केसलाई लिएर त्यो पनि प्रसङ्ग छँदै रहेछ होइन र आज उतातिर मिटिङमा उहाँ र अहिले अर्को प्रसङ्ग चाहिँ यहाँ फेरि वेलफेयर पे आउट एउटा अनुसन्धान भएको छ र यो अध्ययन गर्दाखेरि चाहिँ झन्डै कति मानिसहरू झन्डै 625,618 घर परिवार मोर देन 6 लाख हजुर 6 लाखभन्दा बढी मानिसहरूले चाहिँ हाउसहोल्डहरूले यहाँ वेलफेयर पे आउट 32,000 पाउन्डभन्दा बढी पाउँदो रहेछन् ट्याक्स काटेर पनि 32,000 पाउन्डभन्दा यहाँको मान्छेले जति एभरेज मानिसहरूले कमाउँछन् त्योभन्दा धेरै पाउँदो रहेछन् रे र यो अहिले चाहिँ कन्जर्भेटिभ पार्टीको अर्को एनालाइसिसले चाहिँ अनुसन्धानले यो पनि भनेको छ कि अर्को चाहिँ झन्डै 16,000 मानिसले घर परिवारले चाहिँ वर्षको 60,000 पाउन्डभन्दा बढी पाइरहेका छन् रे यो वेलफेयर पेमेन्ट जति मानिसहरूले एनुअल स्यालेरी हुन्छ यहाँ वर्षको औसत स्यालेरी यो ज्याला हुन्छ मानिसहरूको त्योभन्दा डबल पाइरहेका छन् रे कतिजनाले चाहिँ झन्डै 16,000 जतिले र अरूले झन्डै 6,25,000 प्लसले चाहिँ 32,200 पाउन्ड बराबरको पे आउट वर्षको चाहिँ पाइरहेका छन् भनेपछि यो चाहिँ बसी बसिकन घरमै हुन त कति मानिसहरू अशक्त हुन्छन् होइन उनीहरूलाई दिनुपर्छ दिन्छन् दिएको छ सरकारले र धेरै मानिसहरू चाहिँ यसरी यो लिइरहेका छन् अझै बढ्दै गइरहेको छ यो भन्ने कुरा आज पत्रिकामा आएको छ त्यो एउटा सर्वेले भनेको कुरा हो र यस्तै गरिकन अब उतातिर यो वेलफेयर पे आउट पनि यसरी बढी नै छ होइन अर्को चाहिँ फेरि यता कार फाइन पार्किङ फाइनहरू चाहिँ बढाउने प्रसङ्ग पनि यसो आइरहेको छ है आउटसाइड लन्डन अहिले चाहिँ लन्डन बाहिर 70 पाउन्डमा क्याप गरिएको छ कसै यो पार्किङ टिकटहरू इस्यु भयो भने अब चाहिँ यसलाई बढाएर बाहिर लन्डन बाहिर पनि 160 पाउन्ड पुर्याउने हो कि भन्ने कुरामा छलफल भइरहेको रहेछ अरे काउन्सिलहरूको त्यसले गर्दाखेरि अब पार्किङ फी डबल हुन सक्ने सम्भावना छ कहीँ कतै भुल गरेर पार्क गर्न नहुने ठाउँमा पार्क नगर्नु होला अब यस्तै गरिकन अर्को महँगाई अब बढ्दै बढ्दै जाने क्रममा तपाईँहरूले सबैले फिल गरिरहेका छौँ र यसमा पनि पबमा पनि तपाईँ हामीले फिल गरिरहेका छौँ तर लन्डनमा एउटा चाहिँ यहाँ लन्डनमा पहिलोचोटि अहिले लन्डनमा चाहिँ 10 पाउन्ड हजुर 1 पाइन्ट बियरको 10 पाउन्ड चार्ज लाग्यो अरे 10 मात्रै होइन बिल त 11 पाउन्ड पो तिरेछन् रे हजुर यो एउटा मेफेयरमा रहेको रुफटपमाथि रेस्टुरेन्ट बारमा 11 पाउन्ड हजुर हाफ पाइन्टको 8 पाउन्ड अब 1 पाइन्ट अर्को बियरको 10 पाउन्ड यो सबै ठाउँमा त होइन तर लन्डनको अलिक यस्तै त्यस्तै बारहरूमा होला अलिकति पोस्ट बारहरूमा तर पनि 10 पाउन्ड नाग्यो होइन 11, 10, 10.50, 11 अब फ्रुट जुसलाई मात्रै पनि 13 पाउन्ड होइन सानो यस्तै यस्तै चार्जेसहरू बढिरहेका छन् यो सबै अब अहिलेको यतापट्टिको कारणले गर्दाखेरि पुरै प्राइसहरू बढ्दैछन् यो मध्य पूर्वको कारणले गर्दाखेरि यतातिर भावहरू बढिरहेको छ यसरी यो प्रसङ्ग पनि आज पत्रिकामा आएको छ हजुर यिनै छन् र आज यो एकजना व्यक्ति जसको नाम यहाँ फोटो हामीले देख्छौँ पत्रिकामा ओल्डेस्ट भेटरन सेकेन्ड वर्ल्ड वारको भेटरन हुनुहुन्छ ह्यारी वेडिङ्गहाम उहाँ 109 वर्षको
उमेर हुनुभएको थियो र उहाँको मृत्यु भएको छ र उहाँकै तस्बिर हामी देख्न सक्छौँ भेटरन होइन 109 वर्षको र उहाँलाई केही समय अगाडि सोधिएको थियो यति लामो समयसम्म यसरी बाँच्न सक्नुको केही राज छ कि भन्दाखेरि उहाँले के भन्नुभएको रहेछ भने डेली रूपमा चाहिँ यो नेभी रम हजुर रम रासन गरेर रम पिउने के उहाँ चाहिँ डेली रूपमा रम पिउने अलिअलि यो मिड डे भन्दा अगाडि चाहिँ होइन पछाडि अनि त्यसपछि 6 PM भन्दा पछाडि खाना नखाने अनि चर्चहरूमा जाने सपोर्ट गर्ने फेलोसिपहरूसँग भेट्ने कुराकानी गर्ने भेटघाट गर्ने हो यस्तै नै हो भनेर उहाँले भन्नुभएको रहेछ कि हजुर उहाँको बारेमा चर्चा परिचर्चा छ आज र अरू वार हिरोहरूले चाहिँ उहाँहरूको साथीहरू भनौँ न हजुर उहाँहरूले ट्रिब्युट दिनुभएको त्यहाँ उपस्थित हुनुभएको यस्तै कुराहरू प्रसङ्ग आज पत्रिकामा हामी देख्न सक्छौँ यति नै गरौँ आजलाई गीत सुनाउँ आउनुहोस् राजेश पायल राईले गाउनुभएको सल्टिनी पर्खी बसे भन्ने गीत छ यो गीत सुन्दै हामी अगाडि बढ्छौँ म सरस्वती थापालाई निम्त्याउने छु उहाँले पनि आज हामीसँग उहाँ कुराकानी गर्नुहुनेछ र सम्पर्क हाम्रो फोनमा हुन्छ चिल्ड्रेन्स वार्ड च्यारिटी एउटा हस्पिटलमा चिल्ड्रेन्स वार्डमा को लागि भनेर उहाँहरूले सहयोग गर्दै हुनुहुन्छ के कसरी स्विन्डनबाट म उहाँलाई निम्त्याउँछु एकैछिन प्रतीक्षा गर्दै गर्नुहोला

0: BFBS Gorkha Radio.
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: यो आवाज कसको हो?
1: हजुर, यो गीत गाउने कलाकारको आवाज बताउनु पर्नेछ। प्रश्न यही हो, यो साताको लागि राखिएको प्रश्न। हामीले गीत राखेका छौँ र गीत गाउने कलाकार को हुनुहुन्छ, यो आवाज तपाईँले चिन्नुपर्छ है। त आजदेखि सुरुवात भएको यो प्रश्न ब्रेकफास्ट ब्रेन टिजरको लागि राखिएको बिएफ बेस गोर्खा रेडियो युकेको यो नमस्ते युके कार्यक्रममा सञ्चालन हुने गर्छ विकडेजमा, र यसपालि एकजनाले पुरस्कार पाउनुहुन्छ बिएफ बेसको चिन्नु भएको। केही हाम्रो चिनोहरू छन् मायाका, होइन खतरा खुत्रुक, ती चिनोहरू हामी पठाइदिन्छौँ। ओके, विनरलाई एकजना विनर हुनुहुनेछ, हामी नाम एनाउन्स गर्छौँ शुक्रबार बिहान 9 बजेभन्दा अगाडि। हाम्रो आजको अतिथि सरस्वती थापासँग कुराकानीको लागि म यहाँ प्रयास गरिरहेको छु र उहाँसँग मेरो अलिकति सम्पर्क हुन सकिरहेको छैन यहाँ, र सरस्वतीजीले मलाई पक्कै सुन्दै हुनुहुन्छ होला यतिखेर, अथवा उहाँका सँगै साथीहरू जो कोही पनि सुन्दै हुनुहुन्छ भने मलाई 01303 246 7300 यो नम्बरमा सम्पर्क गर्नुहोस् भनेर अनुरोध गर्न चाहन्छु है। त फेरि पनि एकचोटि 01303 अनि 246 7300 यो नम्बरमा हामीलाई मलाई यसो सम्पर्क गर्नु होला। म यहाँनिर लाइन कुरिरहेको छु भन्दाखेरि पनि सम्पर्क गर्न खोजिरहेको छु कि यहाँहरूलाई, मैले तपाईँहरूको ग्याङमा कसले सुन्दै हुनुहुन्छ मलाई यसो सम्पर्क गर्नु होला है, त सरस्वती थापासँग जोड दिनको लागि, अथवा सरस्वतीजीले पनि मलाई फोन गर्नुभयो भने अति उत्तम हुने थियो। कनेक्सन अलिकति मैले यहाँनिर हुन नसकेको कारणले, एनिवे गीत सुनाउँछु एकैछिन, म फेरि उहाँलाई म जोड्छु है। त प्रतीक्षा गर्दै गर्नु होला। अल्मोदा राणा उप्रेतीले गाउनु भएको यो गीत सुनाउँ एकैछिन।

0: BFBS BFBS Gorkha Radio
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि मद्दत माग्नु
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस् तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
3: हजुर यो बीएफबीएस गोर्खा रेडियो हो अब हामी निम्त्याउँदैछौँ आजको अतिथिलाई फाइनली उहाँसँग हाम्रो सम्पर्क भयो अहिले टेलिफोन मार्फत हजुर उहाँ उता स्विन्डनबाट हुनुहुन्छ स्विन्डनमा बसोबास गर्नुहुन्छ र मगर महिला सङ्घ युके स्विन्डन शाखाका उहाँ अध्यक्ष पनि हुनुहुन्छ हजुर उहाँलाई म निम्त्याउन चाहन्छु बीएफबीएसमा अब अविलम्ब सरस्वती बहिनीलाई हेलो सरस्वती बहिनी नमस्ते गुड मर्निङ
4: हेलो नमस्कार दिदी गुड मर्निङ साथै शुभ प्रभात अनि संसारभरि छरिएर बस्नुभएका यहाँहरू सम्पूर्ण अहिले जुन बीएफबीएस रेडियो सुनिराख्नु भएको छ यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार भन्न चाहन्छु र साथै आज मलाई हजुर दिदीले बीएफबीएस रेडियो मार्फत बोल्ने अवसर दिनुभएकोमा पनि हजुरलाई धेरै धेरै हार्दिक आभार व्यक्त गर्न चाहन्छु दिदी
3: सरस्वती बहिनी यहाँलाई पनि धेरै धन्यवाद छ छुट्टीको बेलामा पनि हामीले अघि बिहान 8 बजीदेखि पर्खेर बसेको छु भन्दै हुनुहुन्छ है आज यहाँ हामीसँग कुराकानी गर्नको लागि बिहानै तपाईँ तयार भएर बस्नु भएको छ र यसको लागि थ्याङ्क यू र सरस्वती बहिनी यहाँहरूको एउटा विशेष प्रोग्राम भन्दाखेरि पनि च्यारिटी इभेन्टमा यहाँहरूले भाग लिँदै हुनुहुन्छ र यही च्यारिटी इभेन्टको बारेमा अलि धेरै सोध्न मन लागेको छ मलाई होइन च्यारिटी मार्फत यहाँहरूले चाहिँ हस्पिटलको एउटा चिल्ड्रेन वार्डलाई सहयोग गर्दै हुनुहुन्छ द विडोज क्यान्सर वार्डको लागि र यो सहयोग अब कसरी जुटाउँदै हुनुहुन्छ त बहिनी त्यसबारेमा नै हामी जानकारी लिउँ है त
4: हजुर हुन्छ दिदी धन्यवाद यो सहयोग चाहिँ हामीले खास अहिले हाम्रो मगर महिला सङ्घ युके स्विन्डन ब्रान्चको हाम्रो कति 12 जना हामीहरू दिदी बहिनीहरू भनौँ उहाँहरू चाहिँ अब एकदम यङ लेडिज यङ मम र अनि हाम्रो अझै के अरे बजेहरू जस्तो सबै एजलाई समेटेर चाहिँ हामी 12 जनाले चाहिँ एउटा च्यालेन्ज लिएको छौँ त्यो च्यालेन्ज चाहिँ हाम्रो मेको अस्ति सुरुवात भयो मेको 1 मेदेखि 31 मेसम्म चाहिँ 1 महिनाकोमा चाहिँ हाम्रो 900 किलोमिटर दूरी हामीले चाहिँ अब सबैले आफ्नो आफ्नो तर्फबाट जो जसले जसरी सक्नुहुन्छ जस्तो हिँडेर वकिङ रनिङ साइक्लिङ गरेर चाहिँ 900 किलोमिटर दूरी पार गर्ने हाम्रो च्यालेन्ज रहेको छ अनि त्यसमा चाहिँ हाम्रो अहिलेको टार्गेट चाहिँ 2000 पाउन्ड उठाउने चाहिँ हाम्रो टार्गेट चाहिँ रहेको छ दिदी
3: हजुर वाह 900 किलोमिटर 1 महिनाभरि नै तपाईँहरूले गर्दै हुनुहुन्छ है 900 किलोमिटर त भनेको त धेरै लामो यात्रा हो तर 12 जना गर्दै हुनुहुँदो रहेछ यहाँहरूले र 12 जना चाहिँ तपाईँहरूले यो संयुक्त रूपमा गर्दै हुनुहुन्छ 12 जना छौँ भनेर भन्नुभएको छ होइन र कसरी चाहिँ यो ग्रुपमा तपाईँहरूले यो गर्नुपर्छ भनेर चाहिँ तपाईँहरू 12 जना जम्मा हुनुभयो किन तपाईँहरूले गर्न लाग्नु भएको ग्रुपमा
4: ए ग्रुपमा चाहिँ हाम्रो खास यसको मुख्य उद्देश्य चाहिँ अब हाम्रो यसको मेन उद्देश्य चाहिँ हजुरलाई भन्नुपर्दा चाहिँ अब हामीहरू सबै अब सबै आफ्नो बिजी लाइफ बिजी नै हुन्छ व्यस्त जीवनशैली तथा अब आफ्नो पारिवारिक व्यवस्थापनहरू गर्दै पनि साथै अब हामीले आफ्नो अलिकति हेल्थलाई पनि आफ्नो लागि प्रायोरिटी दिनुपर्छ भन्ने खालको हाम्रो एउटा त्यो पनि भएर अनि प्लस अब सँगै सबै साथीहरू मिलेर गर्दाखेरि चाहिँ एउटा रमाइलो प्लस एकअर्कालाई मोटिभेसन पनि हुने र अब समाजमा रहेर हामीले एउटा मानव सेवा परोपकारी भावना राख्दै अगाडि बढ्यो भने चाहिँ अब सानो प्रयासले अब खास हामीले यो सुन्दाखेरि चाहिँ एकदम 900 किलोमिटर चाहिँ एकदम धेरै सुनिन्छ तर अब हामीले चाहिँ डेली 1 महिनासम्ममा गर्दाखेरि एउटा जस्ट हप्ताको एटलिस्ट 5 दिन जस्तो एक दिन के अरे 1 घन्टा जस्तो हाम्रो टाइम निकालेर अब के अरे जिममा गएर हुन्छ अथवा बाहिर वकिङ गरेर हिँड्दाखेरि पनि त्यो अब खासै धेरै त लाग्दैन एकजनाको लागि, तर पनि सबैजनाको चाहिँ एकमुष्टमा हामीले चाहिँ के अरे क्यालकुलेसन गर्दाखेरि चाहिँ त्यो धेरै देखिने, अनि प्लस अब अलिकति के भन्छ समाजमा हामीले राम्रो के अरे राम्रो पनि अब एउटा के अरे हस्पिटलमा चाहिँ रिलेसन, किनभने यो चाहिँ अब हाम्रो यो ब्राइटर फ्युचर च्यारिटी अहिलेको लागि चाहिँ हाम्रो यही के अरे ग्रेट वेस्टर्नको लागि भएकोले गर्दाखेरि एउटा रिलेसन पनि राम्रो होस् अनि सानो सानो प्रयासले पनि हाम्रो एउटा समाजमा परिवर्तन हुन्छ भन्ने एउटा हामीले त्यो उद्देश्य लिएर लक्ष्य लिएर के अरे राखेका छौँ दिदी।
3: हजुर, यो च्यारिटी यसैलाई नै गर्छौँ, यही हस्पिटललाई यही डिपार्टमेन्टलाई भनौँ न यता काम यो ब्राइट फ्युचरको लागि नै हामी यो गर्छौँ भन्ने कुरा चाहिँ कसरी सेलेक्सन भयो बहिनी?
4: ए खास हामीले लास्ट इयर यो चाहिँ हाम्रो संस्थाको तर्फबाट संस्थागत गर्दाखेरि चाहिँ यो चाहिँ दोस्रो पटक हो।
3: हजुर,
4: लास्ट इयर चाहिँ हामीले ब्रेस्ट क्यान्सरलाई गरेको थियौँ, त्यतिखेर चाहिँ हामी 7 जना दिदी बहिनी मिलेर ब्रेस्ट क्यान्सरको लागि सेम यस्तै गरेर हाम्रो 700 किलोमिटर दूरी पार गरेर हाम्रो 2000 पाउन्ड चाहिँ फन्ड रेज टार्गेट थियो, तर त्यतिखेर हामीले 2213 पाउन्ड गरेको थियौँ। अनि यसपालि चाहिँ अब जो टु बी अनेस्ट भन्नु पर्दाखेरि चाहिँ मैले मेरो चाहिँ अब जो मेरो अलिकति त्यो के अरे परोपकारी भावना पहिल्यैदेखिको भएको कारणले गर्दा मैले चाहिँ यो पहिले 4 वटा पनि गरिसकेको यस्तो च्यारिटी चाहिँ सिङ्गल चाहिँ 4 वटा मैले पहिला चाहिँ अब डिमेन्सिया अनि ग्रेट अर्मन स्ट्रिट हस्पिटल अनि के अरे म्याकमिलियन र यो के यो माइन्ड मेन्टल हेल्थलाई चाहिँ मैले सिङ्गल आफैले गरेको थिएँ। अनि अब त्यसपछि अब सबै एउटै एक्लैले गरिराख्दाखेरि चाहिँ अब आफू मात्रै के अरे आफूले मात्रै गरिराख्दाखेरि भन्दा बरु अब साथीभाइहरूलाई पनि यसो गर्यो भने अब धेरै एउटाले गर्नु र धेरैजनाले गर्नु धेरै फरक पर्छ नि त समाजमा भनेर, अनि लास्ट इयर चाहिँ म एउटा अब मगर महिला सङ्घको अब एउटा अध्यक्षको पद लिएको कारणले गर्दा नि समाजमा दिदीबहिनीहरूलाई सबैजनालाई इन्करेज हुन्छ ल मिलेर गरौँ न भनेर, अनि 7 जना मिलेर गर्दाखेरि एकदमै राम्रो पोजिटिभ रेस्पोन्स आयो सबैजनाको तर्फबाट, अनि सबैजनाले फेरि यसपालि पनि गरौँ न त फेरि केहीलाई गरौँ भन्दाखेरि अब डिफ्रेन्ट अब सधैँ एउटै गरिराख्नु भन्दाखेरि यसपालि चाहिँ अब हामी एउटा के अरे लोकल सुन्दनवासी भएको कारणले गर्दाखेरि, अनि फेरि कतिपय हाम्रो अहिले यहाँ भाग लिनुहुने दिदीबहिनीहरू सबै 3 जना नर्सहरू त के अरे उसमै ग्रेट वेस्टर्न हस्पिटलमै काम गर्नुहुन्छ, त्यसले गर्दाखेरि एउटा राम्रो उस पनि हुन्छ ल त्यसैलाई गरौँ न त भन्ने हाम्रो त्यो सोचले चाहिँ यसरी निर्णय गरेको हौँ दिदी।
3: हजुर, यसपालि पनि तपाईँहरूको टार्गेट 2000 पाउन्ड 12 जनाले गर्ने
4: 2000 पाउन्ड राखेको छौँ, तर अहिलेको पालि चाहिँ हामीले 2 वार्डमा त्यो हस्पिटलमा पनि 2 वार्ड छ, एउटा चाहिँ चिल्ड्रेन वार्डलाई अनि एउटा चाहिँ द मिड भन्ने चाहिँ क्यान्सर वार्डलाई चाहिँ उहाँहरूको त्यो आवश्यक अहिले एउटा के मेसिन किन्न लाग्नु भएको रहेछ कि, अनि त्यसको लागि चाहिँ सबैजनाले च्यारिटीहरू गरिराख्नु भएको रहेछ, अनि हामीले पनि अब अलिकति भए पनि सहयोग हुन्छ भनेर अहिले चाहिँ 2 वार्डको लागि चाहिँ गर्दैछौँ।
3: यो 2 वार्डको लागि तपाईँहरूले चाहिँ त्यहाँ एउटा मेसिन किन्नको लागि पैसा उठाउँदै हुनुहुन्छ? हजुर
4: हजुर,
3: 2000 पाउन्ड तपाईँहरूको टार्गेट, तर अब त्योभन्दा धेरै उठोस् यही कामना गर्न चाहन्छु, र हस्पिटललाई सक्दो सहयोग होस् होइन, र यो प्रयास तपाईँहरू 12 जना लेडिज महिला दिदीबहिनीहरू मिलेर त्यहाँ गर्दै हुनुहुन्छ, र अब एकमुष्ट रूपमा तपाईँहरूले 900 किलोमिटर पुर्याउने हो भनेर भन्नुभएको छ, अब 900 किलोमिटर भनेपछि 559 माइल हुँदो रहेछ होइन, र एकै दिनमा त हुँदैन, यो महिनाभरि नै मे महिनाभरि तपाईँहरूले गर्ने हो, र अब सबै तपाईँहरूले आफ्नो आफ्नो टाइममा छुट्टा छुट्टै गर्नुहुन्छ कि कहिलेकाहीँ यसो जमघट भएर पनि गर्नुहुन्छ 12 जनाले?
4: हजुर दिदी, अब यसको बारेमा चाहिँ हामीले चाहिँ अब अरू बेला त सबैजना आफ्नो कामहरू हुन्छ होइन, त्यसले गर्दा ड्युटी आवरहरू पनि नमिल्ने भएको कारणले गर्दाखेरि चाहिँ मन्डे टु फ्राइडे चाहिँ सबै जस्तो हामीहरू आफ्नै आफ्नै जसरी जसले भ्याउनुहुन्छ त्यसरी नै गर्छौँ के अरे, अनि विशेष गरेर विकेन्डमा चाहिँ भएसम्ममा अब विकेन्ड पनि सबैजनाको छुट्टी मिल्न त अलिक गाह्रै हुन्छ, तर भएसम्म चाहिँ हामी चाहिँ भेट हुने एउटा कुनै पार्कमा भेट हुने भनेर सल्लाह गरेर अस्ति लास्ट हामी लास्ट विक चाहिँ सबैजना जम्माहरू भएर अनि त्यतिखेर पनि सबैजना मिलेर सँगै वकिङ गऱ्यौँ अनि प्लस अब त्यहाँ अलि सबैजना अब के अरे फोटोहरू खिच्यौँ फोटोहरू खिचेर अनि अब यो हप्ता अर्को हप्ता चाहिँ फेरि पाकरनको यहीँ हाम्रो स्विन्डनमा पाकरन हुँदैछ अनि भयो भने चाहिँ त्यो पाकरनमा पनि सबैजना जम्मा भएर अनि पाकरनमा पनि अब अलिकति उहाँहरूलाई पनि के अरे यो अपडेट गऱ्यो भने उहाँहरूले पनि त्यहाँ सुनाइदिनुहुन्छ नि त अनि त्यसले गर्दाखेरि मैले अस्ति कुरा गरेको हुन्छ आउनु तपाईँहरू अनि मलाई खबर गर्नु म एनाउन्स गरिदिन्छु भन्नुभएको छ त्यसले गर्दा हामी यो 23 चाहिँ फेरि सबैजना जम्मा भएर त्यहाँ जाँदैछौँ सरी हजुरलाई एउटा जानकारीको लागि यो चाहिँ अब सबै यसपालिको लागि चाहिँ यताउति हाम्रो अहिले युथ कोअर्डिनेटर यमुना आले हुनुहुन्छ उहाँ बहिनीले चाहिँ सबै उहाँ हस्पिटलमै नर्स हुनुहुन्छ अनि उहाँले सबै यो कोअर्डिनेटर चाहिँ अहिले पालि बहिनीले चाहिँ सबै बहिनीले ह्यान्डल गरिराख्नु भएको छ त्यसले गर्दा एकदम रमाइलो हाम्रो यङदेखि लिएर अब सबै एजकोहरू चाहिँ त्यहाँ इन्क्लुड भएकोले कारणले गर्दा सबैले आफ्नो आफ्नो एक्सपिरियन्सहरू त्यो हाम्रो ग्रुप च्याटमा सबै के अरे फोटोहरू पठाउनु चाहिँ एकदम रमाइलो भइरहेछ सबैजना एकदम एक्साइट मोटिभेसन भइरहेछ कि एक अर्कालाई
3: हजुर हो यस्तो हुन्छ यो ग्रुपमा दौडिँदाखेरि अथवा हिँड्दाखेरि चाहिँ साँच्ची नै तपाईँले भने जस्तै मोटिभेट एक अर्कालाई प्रेरणा हुँदो रहेछ कि होइन एकजनाले गरेको देखेपछि अर्कोलाई नै गर्नु मन लाग्ने र गरौँ न त भन्दाखेरि हुन्छ भनेर जोस आउने यस्तो प्रकारको हुँदो रहेछ कि एक्लै गरिरहनु भन्दाखेरि चाहिँ ग्रुपमा अब वकिङ जाँदाखेरि पनि त्यस्तै रमाइलो हुन्छ नि त ग्रुपमा होइन एकजना हेरेपछि अर्को त्यो बाटो काटेको पनि थाहा भयो पाइँदैन सो तपाईँहरूको त 12 ग्रुप छ अब 12 को को हुनुहुन्छ त तपाईँसँग नामहरू ह्यान्डी छन् कि छैनन् यसो भन्नुहुन्छ कि
4: हजुर छ हजुर मलाई त उसले याद नै छ अब यसको कोअर्डिनेटर नै हाम्रो यमुना आले बहिनीज्यू हुनुहुन्छ अनि त्यसमा लगायत म भए अनि बलिसरा थापाज्यू अनि रोना थापा अनि मालती थापा अन्जु राणा ज्ञानु थापा सनम गर्बुजा अनि हाम्रो विष्णु शिरीष दिदी हजुरले चिन्नुहुन्छ होला नि
3: हाम्रो
4: अहिले केन्द्र मगरसँग युके केन्द्रको के अरे उपाध्यक्ष पनि हुनुहुन्छ अनि अनिता राणाज्यू हाम्रो पूर्व उपाध्यक्ष अनि गङ्गा थापा र मनु पाइजाज्यू गर्दाखेरि हामी चाहिँ सबै गरेर 12
3: हजुर ओके 12 समूहले अब 900 तपाईँहरूले पार गर्दै हुनुहुन्छ हिँडेर दौडेर अब कसरी हुन्छ है घरमा बाहिर जिममा सो तपाईँहरूले यो गुड कजको लागि गर्नुभएको ब्राइटर फ्युचर च्यारिटीको लागि साइनअप गर्नुभएको छ 12 दिदीबहिनीहरूले स्विन्डनमा र उहाँहरूले चाहिँ सङ्कलन गर्दै हुनुहुन्छ अर्थ सङ्कलन यो चाहिँ 2 हस्पिटलको यो कुन भनेपछि हस्पिटलको नाम पनि यहाँनिर म राखिहाल्न चाहन्छु द तपाईँले भन्नुभएको अघि मैले भर्खरै
4: हजुर
3: ग्रेट वेस्टर्न हस्पिटलको 2 वार्डलाई होइन त हजुर हस्पिटलको चिल्ड्रेन वार्ड भयो
4: हजुर अर्को चाहिँ द मिड उहाँहरूको चाहिँ द मिड भन्नु भन्दो रहेछ तर त्यो चाहिँ क्यान्सर वार्ड भयो
3: हजुर 2 वार्डलाई सहयोग गर्नको लागि विशेष त्यहाँनिर एउटा उपकरण किन्नको लागि यहाँहरूले सहयोग गर्दै हुनुहुन्छ र अब जो जतिले सुन्नु भएको छ यहाँहरूलाई सहयोग गर्न चाहिँ कहाँ कसरी सम्पर्क गर्ने हो बहिनी त्यो पनि भनिदिनुहोस् न
4: ए हाम्रो उसको लागि चाहिँ अहिले हामीले फेसबुकमा चाहिँ जस्ट गो फन्डको जस्ट गिभिङमा चाहिँ हाम्रो पेज उस गरिसकेको छ नि के अरे उहाँ हाम्रो कोअर्डिनेटर अयमुना आले सबै के अरे राखिसक्नु भएको छ त्यसमा चाहिँ हाम्रो फेसबुकमा चाहिँ यो के अरे स्विन्डन मगर लेडिज भनेर हजुरहरूले टाइप गर्नुभयो भने अनि त्यहीँ आउँछ सबै फोटो सहितकै आउँछ अनि त्यसमा प्लस हाम्रो अहिले एभरेस्ट टाइमको दुधपुन दाजुले पनि के अरे यसको न्युजको बारेमा पब्लिस गरिदिनु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यहीँबाट सधैँ सपोर्ट गर्नुहुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ यो फेसबुकमा अहिले चाहिँ फेसबुकमै गरिरहेको छ नि स्विन्डन मङ्कर लेडिज भनेर जस्ट गिभिङमा हामीले त्यो टाइप गर्ने बित्तिकै फोटो चाहिँ आउँछ त्यही अनि त्यहाँबाट त्यो लिङ्क छ क्या अनि लिङ्कमा त्यो अब उहाँहरूले यहाँहरूको इच्छाले जति दिनुभयो भने अब डाइरेक्ट उसमै जाने भयो क्या त्यसको लागि चाहिँ
3: हजुर हुन्छ सरस्वती बहिनी यसको जानकारी अब फेसबुकबाट यहाँहरू लिन सक्नुहुन्छ भनिहाल्नु भयो हाम्रो सरस्वती थापा बहिनीले के कसरी लिन सक्नुहुन्छ भनेर हजुर र वान अफ द पार्टिसिपेन्ट सहभागी हुनुहुन्छ हाम्रो सरस्वती थापा मगर बहिनी अहिले यो च्यारिटीको लागि र महिला मगर संघ युके स्विन्डन शाखाको अध्यक्ष पनि हुनुहुन्छ र 12 जना महिलाहरू उहाँको साथमा अझै अरू 11 जना मिलेर चाहिँ यो 900 किलोमिटर पार गर्ने दौडिने हिँड्ने अनि हस्पिटललाई चाहिँ सहयोग गर्ने हस्पिटलको दुईवटा वार्डको लागि चाहिँ एउटा चाहिँ चिल्ड्रेन्स वार्ड भयो र अर्को चाहिँ दमिडोस क्यान्सर वार्डलाई सहयोग गर्नको लागि यहाँहरूले यो च्यारिटी इभेन्टमा सहभागी हुनुभएको छ मे महिनाभरि यहाँहरू कुद्दै हुनुहुन्छ ल त बहिनी यसको लागि यहाँहरूलाई अल द बेस्ट आज समय दिनुभयो धेरै धेरै धन्यवाद छ है त
4: हजुर दिदीलाई हजुरलाई पनि धेरै धेरै धन्यवाद र अहिलेसम्म सुन यहाँहरू सबैले सुन्नु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु र अब हजुरहरू जस्तै विशेष गरेर चाहिँ अब बेलायतवासी हाम्रो नेपाली समुदायका दाजुभाइ दिदी बहिनीहरू जता सम्पूर्ण अब परोपकारी हृदय हुनुभएको हुनुहुन्छ भने थोरै भए पनि सहयोग गरिदिनु होला भनी हार्दिक अनुरोध गर्दछु दिदी र पनि हजुरलाई धेरै धेरै धन्यवाद है त
3: हस् त सरस्वती बहिनी बाई बाई नमस्ते
4: ल थ्याङ्क यू ल दिदी बाई
0: गोर्खा रेडियो

अन्जु पन्तको स्वरमा हामीले गीत सुनिरहेका थियौँ। यसभन्दा अगाडि भने हामी सरस्वती थापाजीसँग कुराकानी गरिरहेका थियौँ। उहाँ स्विडनमा बसोबास गर्नुहुन्छ र स्विडनमा 12 महिलाहरू मिलेर उहाँहरूले चाहिँ यो ब्राइट फ्युचर च्यारिटी इभेन्टमा भाग लिँदै हुनुहुन्छ र एउटा हस्पिटल द ग्रेट वेस्टर्न हस्पिटलमा रहेको 2 वार्ड चिल्ड्रन वार्ड अनि द मिडोज क्यान्सर वार्डलाई सहयोग गर्नको लागि उहाँहरूले चाहिँ यो च्यारिटी इभेन्टमा भाग लिनुभएको छ र कसरी तपाईँहरूले सहयोग गर्न सक्नुहुन्छ फेसबुकमा उहाँहरूलाई जान्ने त खोज्ने तरिका उहाँले भनेर पनि हामीसँग छुटिसक्नु भएको छ। अब यहाँहरूलाई धेरै धेरै धन्यवाद भनौँ, थ्याङ्क यू, साथ दिनुभएको छ अल द वे नेपालबाट, यहाँ विभिन्न ठाउँबाट होइन। अन्जना गुरुङ बहिनी नेपाल इलाममा सुन्दै हुनुहुँदो रहेछ, आशा दिदी इलामबाट पुरै परिवारको साथमा सुन्नुको मजा बेग्लै छ, सबैमा शुभ दिन। लौ है दिदी, यता हुँदै नेपालको इलाम घुम्ने योजना बनाउनुहोस्, मेरो सानो घरमा यो स्वागत गर्नेछु भनेर भन्नुभएको छ अन्जना बहिनी, वा धेरै धेरै धन्यवाद। कति रमाइलो छ होला है त्यहाँनिर तपाईँको लाइफ, के यस्तो मजा आनन्द, काममा जानु पनि पर्दैन बिहान होइन, टेन्सन पनि छैन कामको पनि होइन, सब यहीँ तपाईँले त्यो सबै यहीँ छोडेर जानुभयो र उताको बसाई तपाईँको रमाइलो भइरहेको पक्कै पनि छ होला होइन, कस्तो मजाको रमाइलो कि तपाईँले त्यहाँ पठाउनु हुँदाखेरि कस्तो आनन्द लाग्छ, तपाईँले कति मजा लिनुभएको छ भन्ने अनुभूति हामीले पनि लिन सक्छौँ। थ्याङ्क यू अन्जना बहिनी। यस्तै गरिकन हाम्रो अर्को श्रोता हुनुहुन्छ लीलाराज काम्बाङ, उहाँले चाहिँ हामीलाई छोटो जानकारी दिनु पर्यो भनेर चाहिँ बिएफएस गोर्खा रेडियोको स्वर्णिम सङ्गम कार्यक्रम मार्फत आज सोमबार बेलायतको समय ठिक 11 बिहान याद गीती कथा प्रसारण हुँदैछ र तुलसी बस्नेतजी यस यो कथालाई चाहिँ मैले उहाँले चाहिँ कथामा विभिन्न यो तरि यहाँको संस्कारदेखि लिएर विभेददेखि लिएर होइन कति दुःखद कुराहरू प्रतिबिम्बित गर्न खोजेको छु भनेर भन्नुभएको छ र तुलसी बस्नेतजीको जादुमय स्वरले कथालाई सजाउनु भएको छ र उहाँलाई 21 तोपको सलाम भनेर भन्नुभएको छ उहाँलाई हजुर र कथासँग जोडिएको कविता सिर्जनालाई गायक सङ्गीतकार सङ्गीत मेरो प्यारो भाइ मनोज थापा मगरज्यूले गाउनुभएको गीत मा उतार्नु भएको छ र सुनिता थेगिम बहिनीले पनि आफ्नो सुरिलो स्वरमा साथ दिनुभएको छ भनेर गीतको पनि भन्नुभएको छ, उहाँले जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद यहाँलाई। तपाईँको कथा हामी पनि सुन्नेछौँ आज भरे तुलसी बस्नेतजीले 11 वाचन गर्नुहुनेछ। हाम्रो मनुराधा दिदी पनि आउनु भएको छ अनि मनु कपाल सुन्दैछौँ है, हलिडेबाट भोलिसम्म छुट्टी छ भन्दै हुनुहुन्छ उहाँले, वा लु इन्जोय गर्नुहोस् दिदी। हाम्रो शिवकुमारी दिदी, तुलपुन, विष्णु कुमारी विश्वकर्मा होइन, सुनिल पुन, लीलाराज काम्बाङ, मनु दिदी, देवेन्द्र गुरुङ, विमला मोक्तानजी पनि आउनु भएको छ अघि नै र धनु गुरुङ पनि होइन, मोबाइल चार्जरको कुरा पनि गर्नुभएको छ विमला मोक्तानजीले पनि, उहाँले पनि के भन्नुभएको छ उहाँले हजुर ओके, उहाँले भन्नुभएको कुराहरू पनि अरे गणेशजीको अन्तर्वार्त सुने भनेर भन्नुभएको रहेछ है, अब मैले यसलाई आज राख्न सकिनँ किन भन्दा 1 मिनटभन्दा लेस देन 1 टाइम छ, त्यसैले धेरै धन्यवाद बिमलाजी, भोलि फेरि म प्रसङ्ग अगाडि लाग्छु है। हाम्रो धनु बहिनीले पनि मोबाइल चार्जरको प्रसङ्ग एकदम ठिक लाग्यो दिदी भन्नुभएको छ, ललित दाई सती दिदी पनि आउनुभएको छ, खेलमती हाङमा लिम्बू, देवेन्द्र गुरुङ, गङ्गा थापा आमा, ज्ञानु गुरुङ, झुमबहादुर गुरुङ, टङ्क शेर्चन होइन, खिमबहादुर गुरुङ, विष्णु गुरुङ, नूतन भूषाल, अघि नै उहाँहरू आउनुभएको, शोभा गुरुङ, तारापसाद चेम्जोङ, लगनजी बार्सिलोनाबाट, यहाँहरू सबैप्रति आभारी छु जो जतिले यहाँ लेख्नुभयो, प्रश्न उत्तरीमा भाग लिनुभयो, चेम्थाबाजी पनि भर्खर आउनुभएको छ र नलेखे पनि सुन्नुभयो, साथ दिनुभयो, यसको लागि फेरि पनि धन्यवाद भन्दै छुटिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट, म आशा भोलि बिहानै भेट होला, नमस्ते बाबा।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: लिपुलेख बारे नेपालले पठाएको कूटनीतिक नोट प्रति भारतले पुरानै अडान दोहोर्याएको छ। भारतले नेपाली भूमि लिपुलेख हुँदै भारत चीन आवत जावत गर्ने बाटो सञ्चालन गर्न खोजेको विषयमा सरकारले असहमति जनाउँदै दुवै मुलुकलाई प्रेस नोट पठाएपछि भारतले पुरानै अडान दोहोर्याउँदै यो मार्ग सुन 1954 निरन्तर चलिरहेको र कुनै नयाँ विषय होइन भनेको हो। चीन र भारतले लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेपछि नेपाल सरकारले हिजो प्रेस नोट जारी गर्दै ध्यान आकर्षण भएको जनाएको थियो। सरकारको प्रेस नोटको जवाफमा भारतको विदेश मन्त्रालयले लिपुलेख हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभएर पुरानो हो भनेको हो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेखको विषयमा भारतको धारणा सधैँ स्पष्ट र स्थिर रहेको दावी गर्दै यो बाटो हुँदै आवत जावत गरिने कैलाश मानसरोवर यात्रा सन् 1954 निरन्तर चलिरहेको जवाफ दिनुभएको हो। भारतले लिपुलेख लगायतका केही भूभाग सम्बन्धी नेपालका दावी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै एकतर्फी दावी अस्वीकार्य हुने बताउँदै आएको छ। तर सीमा विवाद लगायतका द्विपक्षीय सम्बन्धका सबै विषयमा संवाद र कूटनीति मार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको भारतको भनाइ छ। नेपालको भूमि लिपुलेख हुँदै भारत चीन आवत जावत गर्ने मार्ग सञ्चालन भएको प्रति परराष्ट्र मन्त्रालयले गएको साँझ 6 बजे प्रेस नोट जारी गरेको थियो। नेपालले जारी गरेको प्रेस नोटमा 1816 सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्प्याधुरा लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग छ भनिएको छ। नेपालले यो क्षेत्रमा सड़क निर्माण सीमा व्यापार र तीर्थाटन लगायतका कुनै क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ। लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको भन्दै प्रेस नोटमा ऐतिहासिक सन्धि सम्झौता तथ्य नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल प्रतिबद्ध छ भनिएको छ। सरकारले विश्व बैंकबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले परम्परागत बोइलरको लागि इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व ऋण र अनुदान स्वीकार निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बैठकले भारतसँग जीरोजी माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रूसी तेल ढुवानी गर्न प्रयोग हुने दुई ट्याङ्करहरूमा आक्रमण गरेको बताउनु भएको छ। किवले रूसी क्षेत्रमा ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र पारेको छ। किवबाट बीबीसी संवाददाता जेसिका पार्कर।
4: President Zelensky says the two tankers were struck near the Black Sea port of Novorossiysk and posted a video online showing a vessel, possibly an unmanned naval drone, approaching the rear of a far larger ship. There are no details about any possible damage caused, but the Ukrainian leader claims the targeted ships are part of the so-called Shadow Fleet, a group of often aging tankers that Russia's accused of using to evade Western oil sanctions. Kyiv sees Russian oil exports as a legitimate target, given such exports help fund Russia's ongoing invasion of Ukraine.
3: प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्तीका घरटहरा भत्काउने प्रक्रियाबारे नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ। आज बिहान फेसबुकमा लेख्दै शाहले सरकारले कानून बमोजिम प्रक्रिया अघि बढ़िरहँदा नियोजित रूपमा भएका अनलगढ टिप्पणी भइरहेको भन्दै ध्यान आकर्षण भएको बताउनु भएको हो। भूमिहीन नागरिकलाई उठीवास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने र नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको भन्दै शाहले ती सूचनालाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताउनु भएको छ। भूमिहीनको दीर्घकालीन समस्या समाधानका लागि अवरोध बनेको भूमि सम्बन्धी ऐनका केही दफा अध्यादेशबाट खारेज गरिएकाले अब वास्तविक भूमिहीनको डिजिटल लगत संकलन विवरण प्रमाणीकरण र स्पष्ट आधारमा अभिलेख तयार पार्ने काम शुरू गरिएको पनि शाहले फेसबुकमा लेख्नु भएको छ। अहिले चालिएको कदम नागरिकलाई हटाउने उद्देश्यले नभएर दीर्घकालीन रूपमा आवासको हक सुनिश्चित गर्नका लागि हो भन्दै उहाँले कुनै भ्रममा नपर्न, अनावश्यक रूपमा नआतिन र अपुष्ट सूचना नफैलाउन पनि अनुरोध गर्नुभएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: BS Gorkha Radio.

हजुर, यही गीतबाट, यो गजल स्टाइलको गीतबाट नै आजको कार्यक्रमको सुरुवात भयो. संसार विनोद, यहाँहरू सम्पूर्ण आदरणीय श्रोताहरूलाई नमस्कार भन्दै कार्यक्रममा स्वागत भन्न चाहन्छु. काठमाडौँको स्वागत काठमाडौँबाट नै. आज हामी मे महिनाको 4 गतेमा छौँ श्रोताहरू. बेलायतमा ब्याङ्क होलिडे छ, त्यहाँखेरि तपाईँ घरमै बसेर सुन्दै हुनुहुन्छ भने कार्यक्रममा हार्दिक स्वागत छ. छुट्टी राम्रोसम्म भइरहेछ होला, लङ विकेन्ड तपाईँहरूको लागि. एनिवे, अब कार्यक्रम काठमाडौँबाट के छन् भने जानकारी गराउँ. अब नेपालभरि नै सुकुम्बासीको समस्यालाई समाधान गर्नको लागि सरकार अगाडि बढिरहेको छ. यसका विरोधका आवाजहरू पनि आइरहेका छन् र सुकुम्बासी पीडितहरूका पनि कुरा र विद्रोहका आवाजहरू र आफ्ना कुराहरू आइरहेका छन् श्रोताहरू. हामीले पनि केही कुराहरू समाजमा राख्यौँ र कहीँ लाइभ पनि देखायौँ र अहिले धेरै ठाउँमा चाहिँ खरहरू भत्किरहेका छन्. कतिको अब उठीवास भएको छ. सरकारले सही सुकुम्बासीको र अर्को हुकुमवासीको भनेर छुटाउने काम गरिरहेको छ भनेर हामी सुन्छौँ. गर्दाखेरि यो बारेमा कुराकानी गर्नको लागि नवीन मानन्दरजी हुनुहुन्छ, काठमाडौँ मेट्रोपोलिटन सिटीका प्रवक्ता. उहाँसँग कुराकानी आजको सुरुवातमा हुनेछ भने त्यसपछि हामी तेह्रथुमका सम्वाददाता बबिता राईको रिपोर्ट पनि सुनाउँछौँ. अर्को चरणमा हामी बुटवलतर्फ जान्छौँ. बुटवलमा भइरहेका कुराहरू, सुकुम्बासी बस्तीकै कुरा छ. डोज चल्ने आशंका भएको छ. बुटवल क्षेत्रका सुकुम्बासीहरू सरकार विरुद्ध आन्दोलित भएका छन् भन्ने खबर आइरहेको छ. त्यो बारेमा र रेकर्डेड कुराकानीमा तमु प्ले लहु संघका अध्यक्ष र सचिवसँग कुराकानी धनजङजीले गर्नुभएको छ र प्रकाश दवाडीजीको रियो चाहिँ रेकर्डेड रिपोर्ट हो भन्दा ठिक होला. आदरणीय श्रोताहरू, आजको काठमाडौँको स्वागतको सामग्रीहरू सुनिहाल्नुभयो. देश विदेशका कुराहरू हामी गर्छौँ र 105.7 मेगाहर्ज काठमाडौँबाट प्रसारण हुने यस कार्यक्रममा यहाँहरूलाई स्वागत छ भन्नु पर्यो. यो प्रसारण काठमाडौँमा सुनिन्छ भने धरानमा 107.5 मेगाहर्ज र धरानका सम्पूर्ण श्रोताहरूमा गुड आफ्टरनुन भन्न चाहन्छु. यसै गरी पोखरा 87.7 मेगाहर्ज सुनेर बस्नु भएको छ, तपाईँलाई पनि कार्यक्रममा स्वागत छ. विश्वभरि नै सुन्दै हुनुहुन्छ. गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भनौँ. आजको दिनको कुरा गर्दाखेरि आज चाडपर्वहरू जस्तो केही देखिनँ, तर मंगल चौथी व्रत भोलि छ भने किराँत समाज सुधार दिवस 3 दिनपछि, यानि कि वैशाख महिनाको 24 गते, विश्व रेड क्रस दिवस पनि आउँदैछ 4 दिनपछि, यानि कि वैशाखको 25 गते भने अन्य अन्तर्राष्ट्रिय भनौँ न दिवसहरू आइरहेको छ भने हामी अफकोर्स यहाँलाई जानकारी गराउँछौँ. आजको दिनको कुरा गर्दाखेरि विभिन्न स्थानका केही हेडलाइन्सहरू भनौँ, त्यसपछि आजको हाम्रो कुराकानीतर्फ जाउँ. गीत सुनाई तपाईँहरूलाई हामी अगाडि लान्छौँ. निजी क्षेत्रको महत्त्वप्रति सरकार सचेत छ भने अर्थमन्त्री वाग्लेको भनाइ छ, बारखरी .com लेख्छ. नेपाल उद्योग वाणिज्य महासङ्घको 60 वार्षिक साधारण सभामा बोल्दै उहाँले भन्नुभएको कुरा यस्तो छ श्रोताहरू, माफ गर्नुहोस्, नेपाल सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्धनका लागि नयाँ रणनीति तर्जुमा गर्ने योजना बनाएको छ, जसलाई मन्त्री परिषदको पछिल्लो बैठकले अनुमोदन गरेको छ. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 7 वर्षभित्र नेपालको अर्थतन्त्रलाई $100 अरब पुर्याउने लक्ष्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो. मैले छोटकरीमा राखेँ यो समाचार भने सेतोपाडी लेख्दछ. सात पूर्व राजदूतले भने सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्नु भन्ने 8 मिनट अगाडिको समाचार यस्तो छ. 7 पूर्व राजदूतहरूले सीमा रक्षाका लागि सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेका छन्. नेपाल चीन दौत्य सम्बन्धको 70 वर्ष पूरा भएको अवसरमा सीमा विवाद समाधान र सम्बन्ध प्रगाड बनाउन जोड दिएका छन्। लिपुलेख, कालापानी र लिम्पिया धुरा नेपालको अभिन्न भूभाग भएको बताउँदै परराष्ट्र मन्त्रालयको प्रवक्ताको सराहना गर्दै संवेदनशील परराष्ट्र नीति अप्नाउन अपील पनि गरेका छन् भन्ने खबर छ. अनि नागरिक समाजको अपील छ, सेतोपाडी नै लेख्दछ, सरकारले हैकमी शासन अभ्यास तुरन्त रोकोस् भन्ने करिब 8 मिनटकै अगाडिको समाचार यस्तो छ. नागरिक समाजले सरकारलाई हैकमी शासन अभ्यास तुरन्त रोक्न अपील गरेको छ. प्रधानमन्त्री बालन शाह र रासोपाको पछिल्लो कार्यको आलोचना गर्दै 28 जनाले संयुक्त अपील जारी गरेका छन्. सुकुम्बासीमाथि बल प्रयोग, गर्भवती महिलाहरूको अवस्था र बालबालिकाको शिक्षा
मा असर लगायतका मानवाधिकार उल्लङ्घनलाई अपिलमा उठाइएको छ श्रोताहरू. अन्य खबरहरूमा चाहिँ विदेशतिर जाउँ बिस्तारै. अब मुम्बईलाई लखनऊको चुनौती छ, प्लेअफको दौडमा टिकिरहन दुवैलाई जित्नै पर्ने दबाव छ. आजको आइपिएलको कुरा हो. मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स बीच वाङखेडे रङ्गशालमा महत्वपूर्ण आइपिएल खेल हुँदैछ. दुवै टोलीसँग 8 अङ्क छ र प्लेअफ दौडमा टिक्न जित्नै पर्ने दबाव छ. लखनऊले अघिल्ला भेटमा दबदबा जमाएको छ, 8 मध्ये 6 खेल जितेको छ. प्रमुख खेलाडीहरूमा मुम्बईका रायन रिकल्टन र अल्लाह गजनफर तथा लखनऊका मिचेल शर्मास र प्रिन्स यादव रहेका छन् भन्ने खेल समाचार श्रोताहरू. ओके, अनि एउटा समाचार बीबीसी .com लेख्छ, ब्रिटिश पानी जहाजमा हान्टा भाइरस फैलिएको आशंका, 3 जनाको मृत्यु भन्ने खबर छ श्रोताहरू. विश्व स्वास्थ्य संगठन WHO आन्ध्र महासागरमा यात्रा गरेको ब्रिटिश क्रूज जहाजमा हान्टा भाइरसको सम्भावित प्रकोपका कारण 3 जनाको मृत्यु भएको जनाएको छ. एकजनामा संक्रमण पुष्टि भएको छ भने 5 जनामा आशंका गरिएको छ. अर्जेन्टिनाबाट केप भर्ड जाँदै गरेको जहाजमा 150 जना पर्यटक सवार थिए. अनुसन्धान र स्वास्थ्य उपचार जारी रहेको समाचार छ श्रोताहरू. विभिन्न समाचार यहाँलाई राखेँ मैले, भने विदेशतिरका समाचार के छन् सरसर्ती हेरिहालौँ. हामी अन्तर्राष्ट्रियगतका समाचार पनि तपाईँलाई महत्त्वपूर्ण भएर राख्छौँ, तर अहिलेलाई अपडेट भएन. ठिकै छ, अहिलेलाई तपाईँलाई यही कुरा राख्दै आजको मौसम के कस्तो छ त्यो पनि हेरिहालौँ. आजको मौसममा उज्यालो त छ चारैतिर, वर्षाको त्यति धेरैसँग छैन, तर बादल र केही केही भनौँ न छट्याङ पर्ने, बिजुली छम्किने देशभरिकै अवस्थामा देख्न सकिन्छ. काठमाडौँ भ्यालीमा आज के कसो छ हेरिहालौँ. काठमाडौँ भ्याली आज बिहानदेखि खुल्ला थियो, तर केही वर्षाको सङ्केत लेट आफ्टरनुनमा छ कुनै कुनै ठाउँमा, तर नभए 25 डिग्री सेल्सियस तापक्रम छ. थन्डर सावर इन सम प्लेसेस भनेको छ. पूर्वी दक्षिण पूर्वी हावा छ, 6 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ भने पोखरामा जाउँ. 28 डिग्री सेल्सियस छ, केही बदली र केही वर्षाको सम्भावना आज. लाइट रेन सावर इन पोखरा इफ यु आर देयर. भोलि चाहिँ बदली मात्र देखिन्छ भने थरानतर्फ जाउँ. थरानमा नाइस एन्ड ब्राइट 35 डिग्री सेल्सियस, सनी डे थ्रु आउट आजको लागि. भोलि पनि ट्युजडे 5 तारिकको कुरा गर्दाखेरि भोलि नाइस एन्ड ब्राइट सनी डे फर यु. यति भन्दै अब हामी गीततर्फ जाउँ. त्यसपछि आजको पहिलो पाहुना नवीन मानन्दरजी हुनुहुन्छ. विविध विषयमा हामी कुराकानी गर्छौँ. तपाईँको पनि प्रश्न जिज्ञासा भए राख्नुहोला. सन्दीप सेनगुप्ताको आवाजको गीत सुनौ, मेरो नेपाल.

0: हजुर, मेरो नेपाल सन्दीप सेन गुप्ताको आवाज हो यो। अब केही जानकारी लिऊ, त्यसपछि आजको हाम्रो पहिलो पाहुनालाई कार्यक्रममा ल्याउँ भने छिमेकी राष्ट्र देश भारतमा पनि चार राज्यहरूमा चुनाव भयो। चुनाव सफल भयो, नतिजाहरू आउने क्रममा एकदम सरप्राइज सरप्राइज न्युजहरू आएका छन्। सबभन्दा पहिला तपाईँलाई आसाममा चाहिँ अहिलेसम्मको भोट काउन्टिङमा 126 सिटमा बिजेपीको 97 छ र चाहिँ कङ्ग्रेस त्यहाँको दोस्रो पार्टी बन्नुपर्छ 27 छ र अन्यको 2 मात्रै भने पश्चिम बङ्गाल वेस्ट बङ्गाल जहाँ हाम्रा धेरै गोर्खालीहरू भनौँ न नेपालीहरू हुनुहुन्छ, दार्जिलिङतिर डुवर्सतिर कालिम्पोङतिर जसले उहाँले मतदान पनि गर्नुभयो। अस्ति मैले दावा ग्यालमो दिदीसँग कुराकानी गरेको थिएँ चुनावको दिन, उहाँले भन्दै हुनुहुन्थ्यो चुनाव राम्रोसँग सम्पन्न भयो भाइ कुनै तकलिफ आएन भन्दै हुनुहुन्थ्यो। नतिजा चाहिँ अहिले आउँदैछ, फाइनल त भइसकेको छैन तर हुन लागेको छ र मैले आज तकलाई हेर्दैछु अहिले लेटेस्ट आज तकको लाइभमा पश्चिम बङ्गालको रोजानोमे बिजेपी सबसे आगे, बिजेपीको प्रचण्ड बहुमत भन्ने छ जसमा चाहिँ अघिसम्मको लेटेस्टमा चाहिँ 196 थियो सुधारू 197 पनि हुँदैछ भन्ने कुरा थियो भने साउथमा तामिलनाडुमा चाहिँ नयाँ पार्टी र नयाँ लिडर चलचित्रका अभिनेता तामिलनाडुका विजयले चाहिँ विजय हासिल गर्नुभएको कुरा छ भने तामिलनाडुमा 234 सिटमा उहाँले असाध्यै राम्रो नतिजा निकाल्न सक्नुभएको छ। पुराना पार्टीहरू डिएमके र चाहिँ अन्य पार्टीलाई पनि पछाडि पार्नु भएको छ। ओके, यो त भयो चुनावी, मैले अलिकति गतिविधि भने बिजेपीको 195 रहेछ लेटेस्टले पश्चिम बङ्गालमा अगाडि छ। त्यसले गर्दाखेरि अब बिजेपीले 15 वर्षपछि टिएमसी तृणमूल कङ्ग्रेसको एक छत्र राजलाई चाहिँ पछार्न सफल भएको छ। धेरै खेल चाहिँ एसआइआरले गर्यो भनेर भनिन्छ श्रोताहरू। ओके, र चाहिँ डिस्क्वालिफाइड भए धेरै भोटर्सहरू कति चाहिँ त्यहाँबाट छोडेर बङ्गलादेशतिर पनि गए भनेर भनिन्छ। त्यसले गर्दाखेरि तामिलनाडु र आसाम र अन्य स्थानको चाहिँ यानि कि विशेष गरी पश्चिम बङ्गालको आउँदैछ यो नतिजा श्रोताहरू, म पनि हेर्दैछु अपडेट भइरहेको छ। र अहिले जुन प्रकारको नयाँ चेन्ज आएको छ पश्चिम बङ्गालमा, अब मोदीको जित, मोदीलाई चाहिँ लड्डु खुवाइरहेका छन् यानि कि फोटोमा पनि लड्डु खुवाइरहेका छन्, त्यस्तो प्रकारको हर्षोल्लास भइरहेको छ भने अब अलिकति जानकारी लिउँ, त्यसपछि हामी आजको पहिलो पाहुना नवीन मानन्दरजीलाई कार्यक्रममा ल्याउँ है त।
1: धेरैले प्राथमिक उपचार सिकेका छौँ
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: Okay, विभिन्न गीत सुन्ने क्रममा तपाईँले भर्खरै सुनेको गीत थियो साइड प्रोजेक्ट नेपालबाट. विभिन्न प्रोजेक्टहरू चलिरहेको छ अहिले, गीत पनि त्यस्तै त्यस्तै रहेछ. लाइनमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्दजीले हामीलाई सधैँ साथ दिनुहुन्छ, देश विदेशमा भएका नेपालीहरूलाई अपडेट दिनुको लागि उहाँ सधैँ तयार हुनुहुन्छ. उहाँलाई फेरि पनि धन्यवाद भन्दै कार्यक्रममा स्वागत गरिहालौँ. नवीनजी नमस्ते, स्वागत छ यहाँलाई. ओके, अत्यन्त व्यस्त हुनुभयो अस्तिको शनिबारदेखि आजसम्म. स्थिति के छ त ओभरअल, जुन चाहिँ प्रोजेक्ट चलिरहेको छ देश काठमाडौँ भ्यालीमा र देशव्यापी रूपमा, तर तपाईँको फोकस चाहिँ काठमाडौँ भ्याली छ, ल भन्नुहोस् के कस्तो प्रकारले आफ्नो प्रोग्राम चलिरहेको छ?
1: अब एक प्रकारको काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत रहेर अव्यवस्थित बसोबासी र असुरक्षित बस्तीलाई चाहिँ व्यवस्थापन गर्ने भनेर हामी आजभन्दा 2.5 वर्ष अगाडि नै लागेका थियौँ. सो अनुसार त्यो बेला चाहिँ सफल हुन सकेन. अब हाम्रो चाहिँ एकदम हामीलाई आफूलाई गरेको अब यस महानगरपालिकाका प्रमुख अहिले वर्तमान नेपाल सरकारको सामान्य प्रधानमन्त्री भएको अवस्थामा अब यो कार्यक्रम जुन हाम्रो निर्देशा कार्यक्रम अन्तर्गत कार्यक्रम चाहिँ नेपाल सरकारको सहयोगमा अहिले बस्ती स्थानान्तरण हुने काम गर् पाएका छौँ र त्यहाँ रहेका चाहिँ नकली बस्ती थियो, नकली बासी आफ्नै घरतिर जानुपर्ने र सबै बासीलाई स्थायी रूपबाट चाहिँ बसोबास गर्ने त्यो काममा अहिले लागि परेका छौँ. नेराबाट हाम्रो चाहिँ 7-8 ठाउँमा चाहिँ अहिले बस्ती खाली भइसकेको अवस्था छ. खाली मात्र हुनु ठुलो कुरा रहेन र त्यो बस्तीमा

0: चाहिँ स्थायी र अस्थायी जुन चाहिँ सही भए पनि गलत भए पनि अहिलेसम्म नछुटिएका नक्कली नक्कली दुइटै सुकुम्बासीहरूको चाहिँ अहिले त्यहाँ चाहिँ सेल्टरमा राखिरहेको अवस्था छ र हामीलाई च्यालेन्ज पनि छ कि उहाँको परिवारहरूलाई ज्येष्ठ नागरिकहरूलाई चाहिँ उपचार गर्नुपर्ने र उहाँहरूको विभिन्न समस्या आइरहेको अवस्था छ भने सुकेरी महिलाहरू जसलाई चाहिँ संरक्षण गरिकन चाहिँ सुटकेरी आरक्षण समेत दिनुपर्ने र साथसाथै चाहिँ बालबालिकाहरूलाई अहिले चाहिँ स्कुल सुरु भइसकेको अवस्थामा अब आफ्नो चाहिँ सेल्टर आफ्नो चाहिँ जुन चाहिँ बस्ती बसाइरहेको थियो त्यहाँ नजिकको स्कुलमा बसिरहेको थियो भने अहिले सेल्टर टाढा भएको अवस्था छ र पुनः उनीहरूलाई चाहिँ एडमिसन गरिदिनु पर्ने यी कुराहरू चाहिँ अहिले हामी काम गरिरहेको अवस्था छौँ र उहाँहरूको पनि अब रोजीरोटीहरू चाहिँ काम गर्ने ठ्याक्क पाइ नभएको अवस्थामा अब खानपानको व्यवस्था पनि अहिले हामी आफै गरिराख्नुपर्ने अवस्था छ त्यस कारणले गर्दाखेरि एकातिर राम्रोपन भइरहँदाखेरि पनि संरक्षण गर्ने काम चाहिँ हाम्रो एउटा चाहिँ च्यालेन्जको रूपमा चाहिँ अहिले अगाडि बढिरहेको अवस्था छ
1: ओके च्यालेन्ज हामीले देखेका छौँ किनभने यो भनौँ अब अनपपुलर एउटा चाहिँ भनौँ न काम जस्तो पनि देखिन्छ यसो हेर्दाखेरि बच्चा रोइरहेका छन् पानी परिरहेको छ बस्ने ठाउँ छैन सुत्केरी भएका महिलाहरूलाई चाहिँ राम्रो व्यवस्था नहुँदाखेरि सबैको मन त्यहाँतिर पनि गइरहेको छ तर पनि यसो हेर्दाखेरि विभिन्न ठाउँमा जाँदाखेरि भनौँ न सुकुम्बासीमा होइन हुकुमबासीको दबदबा भनेर धेरैले भनेको पनि सुनियो तर पनि अहिलेको इमिडिएट तपाईँहरूले जुन चाहिँ काम गर्नुपर्ने ती निमुखा असहाय जसैको केही पनि सम्पत्ति छैन उनीहरूलाई आइडेन्टिफाई गर्नु हो त्यो काम चाहिँ कसरी बढेको छ आइडेन्टिफाई गर्ने पनि क्राइटेरिया होलान् होइन तपाईँले कसरी गर्नुभएको छ पक्का उनीहरू चाहिँ पीडित नै हुन् उहाँहरूको कुनै श्री सम्पत्ति छैन भनेर कसरी हेर्दै हुनुहुन्छ नवीनजी
0: होइन यो त अब भूमि आयोग छ भूमि आयोगको एउटा डिजिटल चाहिँ इन्डिकेटरहरू छ त्यो इन्डिकेटर अनुसार उहाँहरूको चाहिँ अब रजिस्ट्रेसन भइसकेको अवस्था छ कसकै अनुसार चाहिँ त्यो मापदण्ड अनुसार नै उहाँहरूलाई चाहिँ रियल सुकुम्बासीको रूपमा चाहिँ छनौट गर्छ र जुन त्यो मापदण्ड छ त्योभित्र नरहेकालाई चाहिँ आफ्नो उसको आफ्नै घरतिर पठाउने या उसको आफन्तहरू उसको जिल्लातिर पठाउने चाहिँ काम गर्छ त्यसमा खासै टेक्निकल समस्या भएन तर समस्या कहाँ छ त भन्दाखेरि अहिले जुन अस्थायी रूपबाट चाहिँ सेल्टर बनाइरहेका छन् त्यो ठाउँमा नै कहिलेसम्म राख्ने भन्ने कुरा चाहिँ महत्त्वमा चाहिँ त्यो च्यालेन्जको रूपमा हामी हातमा छ
1: ओके अब यसो हेर्दाखेरि सुकुम्बासीहरू पक्कै पीडित हुन् उनीहरूलाई हेर्न पनि पर्छ सरकारले व्यवस्थाले हेर्नुपर्छ तर सुकुम्बासीको नाममा फाइदा लिनेहरू कति ठाउँमा विभिन्न राजनैतिक दलसँग आबद्ध भएका कार्यकर्ताहरूले नै ठाउँ ओगटेर बनाएर आफू नबसेर सुकुम्बासीहरूलाई नै त्यहाँ भाडा लगाएर कतिलाई बेचेर तमसु गरिदिएर गरेका व्यक्तिहरूलाई चाहिँ के गर्छ सरकारले तपाईँहरूले के गर्ने तपाईँको भनौँ न त्यसमा पावर के छ किनभने धेरैलाई त आश्वासन कुनै बेला तिमीहरूलाई चाहिँ हामीले लालपूर्जा दिन आउँछौ ढुक्कसँग बस्नु भनेर भनेका पनि रहेछन् त्यस्तोलाई चाहिँ के गर्दछ सरकारले
0: अब यस्तो छ अब सरकारको काम हो त्यो अब सरकारको नीति नै के छ त भन्दाखेरि हामी सबै थाहा छ जसले गैर कानुनी ढङ्गबाट काम गर्छ त्यसलाई चाहिँ सजाय हुन्छ जो कानुनी कानुन सम्मत छ उसले न्याय पाउँछ अब उहाँहरूलाई गैर कानुनी ढङ्गबाट चाहिँ काम गरिएको अवस्था छ भने त अब हामीसँग त कानुन छ सरकार छ राज्य छ र त्यो कानुन अनुसार उहाँले कारवाही गर्ने काम त अब सरकारले गर्छ
1: ओके अब जो व्यक्तिहरू सुकुम्बासी भनेर नाम दर्ता गराएका छन् तर आजकलको यो समयमा त उसको कहाँ के श्री सम्पत्ति छ भनेर देखिँदाखेरि उनीहरूको सम्पत्ति निस्क्यो तर आफूलाई डिक्लेयर सुकुम्बासी भन्छन् भने कानुन त उनीहरूलाई कारवाही गर्ने सम्भावना हुन्छ कि हुँदैन त त्यो प्रावधान छ कि छैन त
0: होइन उसले अब फारम भर्दाखेरि के भन्छ उसले फारम भर्दाखेरि मैले यी सबै कुराहरू गर्दाखेरि झुटो ठहरे कानुन बमोजिम चलाउला बुझाउला भन्छ भने त्यही कानुन अनुसार चाहिँ उनीहरूलाई कानुनी सजाय दिने काम हुन्छ होइन सामान्य विवरणमा त दिएको अवस्था छ भने अब कानुनी विवरण दियो त्यसमा चाहिँ फेरि चाहिँ विवरण भर्नुपर्ने हुन्छ र त्यस बेला पनि उसले चाहिँ कानुन अनुसार

0: ओके अलिकति तपाईँको टेलिफोन अलिअलि हराएको जस्तो भयो, तर पनि अर्को एउटा प्रश्न गरौँ। कति ठाउँमा हामीले के देख्यौँ, अगाडि पनि देखियो र टेलिभिजन पनि देखियो, अन्तर्वार्ता पनि सुनियो। मेरो घरको लाल पूर्जा छ, मैले नक्सा पास गरेको छु, वडाबाट सिफारिस भएको छ, सबै चिज सबै टिक इन द बक्स गर्नुपर्ने सबै छ, वार्षिक तिर्नुपर्ने महसुल पनि तिरेको छु, सबै गर्दाखेरि पनि सरकारले भत्काउन आँथ्यो भनेर घर घर भित्ता भित्तामा चाहिँ आफ्नो लाल पूर्जादेखि लिएर सबै रसिदहरू टालेको देखियो। त्यस्तोहरूलाई तपाईँहरूले कसरी एक्सन लिनुभयो, लिँदै हुनुहुन्छ, त्यो भन्नुहोस् न।
1: एक्सन त लिइसक्यो
0: लिइसक्यो कति ठाउँमा, तर त्यो फेरि त्यसलाई रिग्रेट गर्नुपर्ने अवस्था आउँछ कि आउँदैन? उनीहरूले त्यो पूर्जा लिएर फेरि अदालतको ढोका ढकढकाएर त्यो चाहिँ गलत हो भन्ने कुरा आउन सक्छ कि सक्दैन? त
1: आउने सम्भावना पनि बढी हुन्छ,
0: बढी हुन्छ।
1: यसमा यस्तो छ, अब मापदण्डभित्र परेको चाहिँ संरचना बनायो र त्यसलाई भड्कायो भने चाहिँ त्यसको कुनै पनि चाहिँ कानुनी चाहिँ कारवाही हुँदैन। यदि उसको जग्गा चाहिँ उसकै आफ्नै चाहिँ निजीभित्र पर्यो भने त्यो जग्गा स्थानान्तरण गर्ने अवस्था आयो भने चाहिँ त्यति कुछ लिएर मात्र हामीले पाइन्छ। तर तर उसैको जग्गा उसैमा रहिरह्यो भने उसले कुनै निर्माण कार्य गर्न पाइँदैन, जग्गा उसैको माथामा रहनेछ। त्यो निगरको चाहिँ नजिर पनि छ, कोटेश्वरमा फर्काउँदै गर्दाखेरि एउटा त्यस्तै भएको थियो, र अन्तिममा उसले चाहिँ खेतीपुटी नै माग गर्यो। खेतीपुटी माग गरेपछि उसको जग्गाको चाहिँ त्यहाँको डरेट सार चाहिँ उसले चाहिँ खेती पाएको खेतीपुटी पाएको छ।
0: कुनै कुनै बेलामा नि नवीनजी, कुनै कुनै ठाउँमा एक दुई ठाउँमा के पनि देख्यो भने जग्गा किनबेल भएको छ, आधिकारिक रूपमा किनबेल भएको छ, ट्याक्स तिरेको छ, प्रमाणीकरण गरिदिएको छ, नगरपालिकाले गरिदिएको छ, वडाले गरिदिएको छ, किन्नेलाई थाहा छैन कि यो चाहिँ रोकामा होला अथवा यो चाहिँ मापदण्डभित्र परेको छ, तर पनि त्यो जग्गाको किनबेल चाहिँ कसरी हुन पुग्यो? त्यस्ता व्यक्तिहरू जसले चाहिँ यो कानुनी यो चाहिँ अफिसियल कागज पत्रहरू गरिदिन्छन् उनीहरूलाई के कारवाही हुन्छ त?
1: होइन, म अघि पनि भनिसकेका छौँ, गलत ढङ्गबाट चाहिँ कारोबार गरिएको अवस्था छ भने जसले गलत गरेछ उनलाई त सजाय हुने स्वाभाविक नै हो।
0: ओके,
1: तर कहिले काहीँ चाहिँ त्यस्तो चिजहरू चाहिँ विभिन्न ठाउँबाट चाहिँ लुकाएर पुगाएर काम गरेको अवस्था पनि
0: ओके।
1: अब हामी कहाँ पनि त्यस्ता जग्गाहरू छन् यहाँ, हामीले त्यसलाई चाहिँ निर्माण गर्नु दिएको छैनौँ, हामी खेतीपुटी पनि दिन सकिरहेका छौँ। त्यस कारणले गर्दाखेरि त्यो एक प्रकारको लापरवाही ढङ्गबाट लाभार्थी ढङ्गबाट चाहिँ त्यहाँ त्यो जग्गा रहिरहेको अवस्था चाहिँ छ।
0: तर जानी जानी अब सरकारी कर्मचारीले लापरवाही होइन गल्ती होइन जानी जानी यस्तो कार्य गरेको छ भने उनीहरूलाई पनि रिटायर्ड होस् जे होस् उनीहरूलाई एक्सन हुन सक्छ नि, होइन त?
1: एकदम मजाले हुन,
0: किनभने उनीहरू रिटायर भएर गइसक्यो होला आजभन्दा 20 वर्ष अगाडि होला, काम त्यो काम गरिसकेका छन् उनीहरू, कहाँ कहाँ पुगिसक्यो होला, तर कानुनको हातले चाहिँ तिनीहरूलाई छोड्ने छैन उसो भए। ओके, आजसम्मको स्थिति हामीले देख्यौँ, तपाईँले पनि क्ल्यारिफाई गरिदिनु भयो नवीनजी। अबको आजको कार्यक्रम आगामी दिनका कार्यक्रम के छन्, अझ कुन कुन ठाउँमा भत्काउनु पर्नेछ त?
1: अझै बाँकी छ, अब यो 26 वटातिर 3 वटातिर 9 वटा होइन यो 13 चाहिँ अलि बढी चाहिँ देखिरहेको अवस्था छ, अर्को भनेको सामान्य हो।
0: ओके, तपाईँहरूले यो काम गर्दाखेरि गत शनिबारदेखिको कुरा हो, बिहानैदेखि बुलडोजर चल्यो, आजसम्म अप्रिय घटनाहरू तपाईँले च्यालेन्जहरू भोग्नुपर्ने कुन ठाउँमा भयो?
1: त्यस्तो खासै कहीँ पनि भएन, यसपालि चाहिँ यो बस्ती बसोबास गर्नेहरूलाई सहयोग गरेको छ। सुरुमा अलिकति चाहिँ यो थापाथिलतिर भएको थियो भने त्यसपछि थापाथिलीको त्यहाँको चाहिँ जुन घटनाले गर्दाखेरि अरू ठाउँमा चाहिँ उहाँहरू आफै स्वयं नै चाहिँ आफ्नो घर भड्काइरहेको अवस्था पनि थियो। इभन चाहिँ 10 तारिखदेखि लिएर यो च्याल ढोकाहरू समेत उहाँहरूले उठाएर लगेको अवस्था थियो, मात्र त्यो केही सामग्रीहरू चाहिँ हामीले ओसार प्रसार गर्दाखेरि सहयोग गर्नु पर्यो, होइन भने उहाँहरू आफैले गरेको अवस्था चाहिँ थियो। एकदम नर्मल ढङ्गबाट चाहिँ यो अहिले बस्ती खाली गर्ने काम भएको अवस्था छ।
0: ओके, कतिले भन्छन् नवीनजी हामीलाई पर्याप्त समय भएन, यदि समय दिएको भए हामीले हाम्रो सामानहरू लिएर जान्थ्यौँ होला, हाम्रो यदि क्षति हुन्थेन होला भनेर भन्छन्। यसमा तपाईँहरूको के भनाइ छ, कतिको समय दिनुभयो, वार्निङ सूचना नोटिसहरू कतिको दिनुभयो तपाईँहरूले?
1: होइन, यो त 2.5 वर्ष अगाडिदेखि नै नोटिस भए हो,
0: यहाँसम्म कि नागरिक अगुवाहरूले पनि यस्तो नगर्दै हुन्थ्यो, सरकारले यति हार्ड के भन्छ एक्सन नलिएको हुन्थ्यो, प्रमाणीकरण पछि मात्र बस्ती खाली गर्न गरेको भए हुन्थ्यो, सरकारलाई हाम्रो सुझाव यही छ भनेर संविधानको धारा 37, 40, 42 अनुसारको आवासको अधिकार सुनिश्चित गर्न नागरिक अगुवाहरूले भनेको नि पाइन्छ, के भन्नुहुन्छ उहाँहरूलाई?
1: होइन, कानुन भनेको सबैकोलाई लेखेको हुन्छ, खाली गर्ने कानुन पनि बनाएको हुन्छ र खाली नगर्ने कानुन पनि बनाएको हुन्छ, तर चाहिँ देश कस्तो बनाउने भन्ने कुरा महत्त्व हुन्छ। ब्राजिलमा जस्तै अहिले चाहिँ जुन अभिवृद्धि त्यो बसोबासले गर्दाखेरि, सुकुम्बासीले गर्दाखेरि आज राज्य बनिसकेको अवस्था छ, यदि हाम्रो देशमा पनि भोलि त्यस्तै चाहिँ राज्य बनाउनु थियो भने त्यो कानुन चाहिँ लागू हुने थियो, त्यो कानुनको दबाहरू, तर हामीले चाहिँ देश सुरक्षित गर्ने कानुनलाई चाहिँ मध्यनजर गरेको कारणले गर्दाखेरि अब त्यो सबैलाई चाहिँ अब कौन गरिकन राज्य बनाउने चाहिँ कानुन नै लागू भयो।
0: ओके, तपाईँले ब्राजिलको कुरा गर्नुभयो, मैले हेर्दै थिएँ संसारको स्लम एरिया कुन कुन स्क्वाटर हट कहाँ कहाँ छ भनेर हेर्दाखेरि सबभन्दा ठुलो त भारतको मुम्बईको धारावी रहेछ, 2.5 मिलियन, होइन 25 लाख एउटै ठाउँमा बस्छन्। ब्राजिलको नाम आउँछ, ब्राजिलको रियो डे जेनेरोको नजिक भएको फाभिलियो भन्ने ठाउँमा त तपाईँले भने त राज्य छ, त्यहाँ प्रहरी प्रशासन आर्मी पनि जानु सक्दो रहेछ। त्यसको इन्ट्रेस्टिङ खबर कुरा रहेछ, 150 वर्ष अगाडि 100 जना सिपाहीहरू जुन चाहिँ रिटायर थिए, लडाइँबाट फर्केकाहरूलाई बसोबास गरेको, आज त्यतिको ठुलो भएको रहेछ। संसारको कुरा त्यही छ, तर समयमा इन्टरभिन गर्नु सरकारले चाहिँ पर्दो रहेछ, जुन चाहिँ तपाईँले गरेको हो, तर वास्तविक सुकुम्बासीलाई चाहिँ तपाईँले चाहिँ हेरचाह चाहिँ गर्नै पर्यो, त्यो गर्दै पनि हुँदो रहेछ। देश विदेशमा भएका नेपालीहरूलाई यदि तपाईँको तर्फबाट सुझाव दिनु पर्यो, कतै जग्गा किन्नु पर्यो, नदी किनारको एकदमै सस्तो जग्गा पाइएको छ, राम्रो छ भने तपाईँको स्तरबाट सुझाव चाहिँ के हुनसक्छ नवीनजी? किनभने उहाँहरू अनभिज्ञ हुनुहुन्छ, उहाँलाई थाहा हुँदैन कुन चाहिँ जग्गा किन्दाखेरि फसिन्छ, तपाईँको सुझाव के त सर?
1: होइन, त्यो त राम्रोसँग हेर्नुपर्छ, त्यो क्लियर भएको हुन्छ, तपाईँले उहाँको चाहिँ नापी नक्सा हेर्दाखेरि पनि डिक्लेयर गरेर हुन्छ, त्यो चाहिँ खरिद गर्नु मिल्छ, खरिद गर्नु मिल्दैन, त्यहाँ बाटो आउन सक्छ, बाटो आउन सक्दैन भन्ने कुरा अलरेडी नापी नक्सामा हुन्छ, त्यो कस्तो प्रकारको घर हुन्छ, कस्तो प्रकारको खाली जग्गा छ, यी आदि इत्यादि सबै राखिरहेको हुन्छ, सजिलो छ। अहिले अहिले त जग्गाको पनि हालसाबी भइसकेको अवस्था छ, योभन्दा बढी जग्गा हुन सक्दैन भनेर पनि भनेको हुन्छ, कला किटान भएको चाहिँ जग्गा हो कि होइन, यी सबै कुरा देख्न सकिन्छ।
0: त्यो बुझ्नुको लागि किन्नुभन्दा पहिला त वडामा पनि जानु पर्यो नि त, होइन र?
1: नापी कार्यालय गयो भने मजाले बुझिन्छ,
0: नापी कार्यालय मालपोत देखि लिएर गुठी संस्थान र आफ्नै वडामा पनि, नापी कार्यालय हो। ओके, नवीनजी थ्याङ्क यू भेरी मच, केही विशेष कुरा परेमा तपाईँलाई कन्ट्याक्ट गरौँला, अहिलेलाई धन्यवाद भन्दै मैले बिदा लिएँ है त नवीनजी। नवीनजी एउटा कुरा सम्झेँ मैले, अहिले यो ओपन जुन चाहिँ रतपाक छेउको हरियो जुन चाहिँ बनाउनु भएको छ, तपाईँले बेलुका खोलेर मानिसहरूले हिँडेको एक्सर्साइज गरेको देखेँ, त्यो पक्कै खोलेको हो, पुरानो त्यो सबैको लागि खोलिएको हो?
1: खुला मन सबैको लागि खुला भइसक्यो।
0: ए, खुला मन चाहिँ खुला छ, त्यहाँ के गर्न पाइन्न त?
1: नसाने
0: काम गर्न पाइन्न, एक्सर्साइज गर्न पाइन्छ, ब्रिदिङ गर्न पाइन्छ, परिवार लिएर हिँड्न पाइन्छ, होइन त?
1: पाइन्छ, नसाने काम मात्र गर्न
0: पाइँदैन। ओके, राम्रो काम गर्नुभएछ, थ्याङ्क यू सो मच, हस् हस् नमस्कार नमस्कार। त नवीन मानन्दजीलाई मैले आज कुराकानी गरेँ, अहिलेको स्थिति भन्दै हुनुहुन्थ्यो नवीन मानन्द्रजी, स्पोक्स पर्सन हुनुहुन्छ मेट्रोपोलिटियन सिटी काठमाडौँको, र अहिलेको स्थितिको अपडेट, यदि तपाईँले कतैबाट अप्रोच आयो, राम्रो जग्गा छ, सतो जग्गा छ भने नापी कार्यालय जानुहोस्, सबै कुरा त्यही हुन्छ, भोलि पछि तपाईँले दुःख पाउनुहुन्न, र पक्का भने पनि वडातिर पनि तपाईँले धेरै कुरा बुझ्न सक्नुहुन्छ भन्दै अब हामी लागौँ एउटा मिठो गीततर्फ, स्वरूप राजा आचार्यको आवाजको गीत। अघि उहाँले फाभिला सिटीको कुरा गर्दै हुन्थ्यो, रियो डे जेनेरियोको छेउमा छ, यसले चाहिँ यो ठाउँमा चाहिँ ब्राजिलको एक नेबरहुड हो, इम्पोभर्स नेबरहुड, एकदमै गरिबीको चरम सीमामा छ तर त्यहाँ सरकार छैन. यस्तो स्लम ठाउँ हो जहाँ चाहिँ कसैको हात चल्दैन, सरकार पनि जान डराउँछ. 19th century सोल्जरहरूले अथवा सिपाहीहरू लडाइँबाट फर्केकाहरू करिब 100 जति बसेका रहेछन्. अहिले त्यो चाहिँ 1.6 million पुगेको रहेछ सोदाहरू. धारावी जुन चाहिँ मुम्बईमा छ त्यसको 2.5 million पपुलेसन हो. तर त्यसको रमाइलो के रहेछ भने गरिब त छन्, स्लम एरिया हो, सुकुम्बासी हो, तर त्यहाँको कामले जेनेरेट भएको पैसा चाहिँ झन्डै वर्षमा $1 billion चाहिँ रेभेन्यू आउँदो रहेछ धारावीबाट. तर यहाँ चाहिँ रियो डे जेनेरियो यानि कि ब्राजिलमा भएको स्लम जसलाई फाभिला भनिन्छ, यहाँ चाहिँ धेरै क्राइम छ, जान पनि डरमर्दो हुन्छ. तर जो गएका छन् म त फाभिला पुगेर आएँ भनेर पनि भन्छन् गर्वको साथमा. एनिवे तपाईँहरू घुम्न जानुभएको छ भने यसो फोटो पठाउनुहोस्. गीततर्फ लागौँ त.

0: TBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, विभिन्न गीत सुन्ने क्रममा यहाँले हेमन्त शर्मा र समीक्षा अधिकारीको गीत सुन्नुभयो काठमाडौँको स्वागतमा। अब हामी समाचारतिर जाउँ। त्योभन्दा अगाडि एउटा मिठो गीत राखिहाल्छु, भीषण मुखारमको आवाजमा रिमा गुरुङ खोडाको साथमा हुनुहुन्छ, पारसजी पनि हुनुहुन्छ साथमा, पारस मुखारम चाहिँ। त जानुभन्दा अगाडि, यानि कि त्यो गीत सुनाउनुभन्दा अगाडि, 10 top countries विथ द लार्जेस्ट स्लम पपुलेसन, यसो हेरेँ मैले कुन देशमा सबभन्दा बढी पपुलेसन रहेछ स्लम एरियामा बस्नेहरूको भन्दाखेरि, सबभन्दा नम्बर वानमा आउँछ इन्डिया, हाम्रो छिमेकी राष्ट्र। अप्रोक्सिमेटली सरदर रूपमा 262 million स्लम इन्हाबिटेन्ट्स रे त्यहाँ बसोबास गर्नेहरू, 262 million भारतमा। नाइजेरिया दोस्रो स्थानमा आउँछ, इस्टिमेटेड 64 million स्लम रेसिडेन्ट्स। अनि बङ्गलादेश तेस्रो स्थानमा, ओभर 40 million स्लम रेसिडेन्ट्स। भन्दाखेरि चौथो नम्बर आउँछ पाकिस्तान, मोर देन 40 million स्लम रेसिडेन्ट्स। यसै गरी मुम्बई इन्डिया पाँचौँ नम्बर आउँछ, एउटा ठाउँ मात्रै सिग्निफिकेन्ट स्लम पपुलेसन रहेछ, एक्ज्याक्ट नम्बर चाहिँ स्पेसिफाई छैन तर पनि ठुलो सङ्ख्यामा रहेछ। छैठौँ नम्बर ढाका छ, ढाका बङ्गलादेशको मेजर स्लम एरिया विथ द लार्जेस्ट लार्ज पपुलेसन बनिएको छ, कराँची पाकिस्तान अनादर सिग्निफिकेन्ट स्लम एरिया, यो चाहिँ सातौँ नम्बरमा। नाइजेरिया लेगोस रहेछ, ऱ्यापिड अर्बनाइजेसनले गर्दाखेरि स्लम एरियाको ठूलो वृद्धि भइरहेको छ। भने इन्डोनेसिया नौ स्थानमा छ, जकार्ता हो मेजर स्लम एरिया इन अ ऱ्यापिडली अर्बनाइजिङ सिटी। श्रोताहरू, सहरीकरण एउटा मुख्य कारण रहेछ। र दसौँमा छ केपटाउन साउथ अफ्रिकामा, नोटेबल स्लम एरिया, लार्ज पपुलेसन भनेको छ, एक्ज्याक्ट नम्बर थाहा छैन। अब समाचारतर्फ लागौँ, तर त्योभन्दा अगाडि भीषण मुखारमको आवाजको गीत इन्जोय गर्नुहोला।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio
1: Radio Gorkha Radio
3: सरकारले संवैधानिक परिषदको पहिलो संशोधन अध्यादेश 2083 पुनः राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। यसअघि राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश जतासुकै जस्ताकै तस्तै पुनः सिफारिश गरिएको हो। आज बसेको मन्त्री परिषदको बैठकले भारतसँग जीटूजी माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्ने निर्णय पनि गरेको छ। त्यस्तै उद्योगहरूमा इलेक्ट्रोनिक बोइलर प्रयोग प्रवर्धन र वायु गुणस्तर सुधारका लागि विश्व ब्याङ्कबाट प्राप्त हुने करिब 52 मिलियन डलर ऋण र 5 मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय भएको छ। साथै सरकारले छिमेकी देशका गतिविधिप्रति कूटनीतिक नोट मार्फत आपत्ति जनाउँदै सीमा समस्या सम्वाद मार्फत समाधान गर्ने जनाएको छ। ढाकाको राजधानी घोषणा गरिएको तेह्रथुममा उत्पादित तेह्रथुमे ढाका कपडाको छुट्टै पहिचान छ। तेह्रथुमे ढाका स्वदेशमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा समेत उत्तिकै लोकप्रिय छ। विक्रमसम्म 2030 दशकदेखि व्यावसायिक मोड़ लिएको तेह्रथुमे ढाकाले तेह्रथुमका धेरै महिलाहरूलाई आत्मनिर्भर बनाएको छ। तेह्रथुमबाट बबिता राईको रिपोर्ट।
4: यो तान चाहिँ म बचेको समयमा पार्ट टाइम जस्तो गर्छु। काम चोलो बुन्छु, कोट बुन्छु, अर्डर भयो भने चाहिँ कुर्ता सुरुवालहरू पनि बुन्छु। इटरी लानुहुन्छ, आफूलाई अति आवश्यकता पर्दा यहीँतिर पनि बेचिन्छ। तान बुनेरै हामी सबैजनाले पोकेट खर्च चाहिँ पुऱ्याउँछौँ। भाडा तिर्नु पनि यहीबाट हो, खानु पनि यहीबाट हो, लाउनु पनि यहीबाट हो, कलेज फी पनि कहिले काहीँ त यहीबाट तिर्छौँ।
5: तेह्रथुमको फिदाब गाउँपालिका 5 समदुकी सबिना लिम्बू सदरमुकाम म्याङलुङ स्थित रतनपुर टोलमा डेरा गरेर बस्ने उहाँ म्याङलुङ बहुमुखी क्याम्पसमा बीएड चौथो वर्ष अध्ययनरत हुनुहुन्छ भने स्थानीय रेडियोमा समेत काम गर्नुहुन्छ। पढाई र रेडियोको कामबाट बचेको समयलाई उहाँले ढाका बुनाईमा सदुपयोग गर्दै आउनु भएको छ। सोही टोलकी 47 वर्षीय कान्छीमाया लिम्बुले ढाका बुनाईलाई पेसाकै रूपमा अंगाल्नु भएको 17 वर्ष भयो। मेन्छ्यायम गाउँपालिका एक स्थायी ठेगाना भएकी कान्छीमायाले ढाका बुनेर हुने आमदानी र गाउँमा शिक्षण पेसा गर्ने श्रीमानको कमाईबाट घर व्यवहार र दुई छोराहरूको पढाई खर्च जुटाएर सदरमुकाममा दुई तले पक्की घर समेत जोड्नु भएको छ।
6: तान बनेरै घरको ऋण पनि छिन्यो, अहिले सम्मान चाहिँ मलाई खाँचो छैन। 8-9 तोला सुन पनि जोडे, अहिले जेठुलाई पढाउँदैछु काठमाडौँ। अब कान्छा छोरा यहाँ पढ्दैछ, अब यसपालि 12 एक्जाम दियो, खर्चहरू मै भोर्छु तान बनेर।
5: ढाका बुनाईले सबिना र कान्छीमाया जस्तै कलेज पढ्दै गरेका विद्यार्थीदेखि घर गृहस्थी सम्हालेर बसेका सयौं महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको छ। हाते तानमा हातले नै विभिन्न आकृतिका आकर्षक बुट्टा भरेर ढाका कपडा तयार पारिन्छ। सदरमुकाम म्याङलुङ र आसपासका गाउँका 5,000 भन्दा बढीले नियमित ढाका कपडा बुन्ने गरेको बताइन्छ। म्याङलुङ आउने आगन्तुक तेह्रथुमको चिनोको रूपमा तेह्रथुमे ढाका कपडाबाट बनेको साडी, चोली, टोपी, मफलर, रुमाल, पर्स जस्ता केही न केही सामग्री किनेर फर्किन्छन्। फिल्म छायाङ्कनका लागि तेह्रथुमको म्याङलुङ आउनुभएका फिल्म निर्देशक नवीन सुब्बा,
7: अब लिम्बुनी ढाका भनौँ अथवा तेह्रथुमे ढाका भनौँ, नेपालभरि प्रख्यात छ। नेपाल मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा अब अहिले त एकदमै प्रख्यात छ। तेह्रथुमलाई चाहिँ विशेष धन्यवाद भन्नुपर्छ, यसलाई जसरी पपुलराइज गरेका छ, सबैलाई स्वीकार बनाएको छ। जुन हाम्रो ट्रेडिसनल क्राफ्ट थियो त्यसलाई चाहिँ मार्केट गरेर यो स्तरमा ल्याउनु भनेको चाहिँ सानो इफोर्टले हुँदैन होइन। त्यसको लागि चाहिँ तेह्रथुमे चेलीहरूलाई विशेष धन्यवाद भन्नुपर्छ। अब अहिले चाहिँ म नियमित आइराखेको छु, किन भन्दाखेरि मेरो फिल्म चाहिँ यहीँ छायाङ्कन हुँदैछ तेह्रथुममा, र हामीले यो यसपल्ट चलचित्रमा पनि ढाकालाई चाहिँ विशेष प्राथमिकता दिएर उपयोग गर्दैछौँ। त्यो क्रममा चाहिँ हामी यहीँको ढाका नै युज गर्छौँ।
5: तेह्रथुमे ढाका कपडाबाट साडी, चोली, मेखली, कुर्ता सुरुवाल, पछ्यौरा, कोट, टोपी, रुमाल, जुत्ता, चप्पल जस्ता सामग्री बनाइन्छ। सदरमुकाम म्याङलुङमा मात्रै 30,000 भन्दा बढी ढाका कपडाका पसल सञ्चालनमा छन्। ढाका उत्पादक समाजका अध्यक्ष भीम लुवागुन,
8: सबै पालिकामा लगभग सोरुमहरू छन्। 2 वर्ष अगाडितिर चाहिँ हामीले एकचोटि सबै हामीले पनि डाटा सङ्कलन गरेका थियौँ होइन। बुन्ने नै चाहिँ हामीले त्यतिखेर एक्ज्याक्ट त लगभग 5,000 भन्दा चाहिँ माथि नै सङ्कलन गरेका थियौँ। तेह्रथुम जिल्लाबाट बाहिर 1 वर्षमा कम्तीमा नभएको पनि 5 करोडको चाहिँ जान्छ बाहिरसँग।
3: बेलायतका प्रधानमन्त्री सर केर स्टामरले युक्रेनका लागि प्रस्तावित 78 अर्ब पाउण्डको ऋण योजनाबारे युरोपेली संघका नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ। छलफलका लागि उहाँ हाल आर्मेनियामा हुनुहुन्छ। प्रधानमन्त्री स्टामरले रूससँगको युद्धमा युक्रेनलाई आवश्यक सैन्य सामग्री उपलब्ध गराउन अझ नजिकबाट सहकार्य गर्न चाहेको बताउनु भएको छ। उहाँले यो पहलले बेलायती रक्षा कम्पनीहरूलाई भविष्यका कन्ट्राक्टमा पहुँच दिलाउने अपेक्षा पनि व्यक्त गर्नु भएको छ। नेपाल क्रिकेट संघ क्यानले किर्तिपुरको त्रिवी मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू एक दिवसीय त्रिदेशीय श्रृंखलाको टिकट मूल्य घटाएको छ।

0: हजुर, मिठो गीत सुन्नुभयो यहाँले जितेन राईको आवाजमा. तर लेखक हुनुहुन्छ हाम्रो चिरपरिचित मित्र कृष्ण चामलिङ, जो बेलायतमा हुनुहुन्छ. बडो मिठो गीत गाउने परिवेशको माया पिरतीदेखि लिएर दुःख सुख सबै कुरा समेटेको गीत रहेछ भने अब हामी लागौँ न त बबिता राईजीको रिपोर्टतर्फ. योभन्दा अगाडिको समयमा सुनाउनु पर्ने थियो तर समयले अलि साथ दिएन, त्यस कारणले अहिले मैले राखेको छु. बबिता राईजी भन्नुहुन्छ, उहाँको कुराकानी के छ भन्दाखेरि, तेह्रथुमको नवनिर्मित भवन निर्माण भएको 5 वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन भन्नुहुन्छ. प्राविधिक इस्टिमेट र सम्झौतामा भवन र क्यान्टिन निर्माण गर्नुपर्ने उल्लेख भए अनुसार भवन निर्माण भएको अवस्था छ तर जग्गाको अभाव छ भनेर भन्नुहुन्छ उहाँ. त्यसतर्फ लगिहाल्नु यहाँलाई.
1: तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउडेनी लाइन भएर हिँड्ने धेरैको नजर सडक छेउको एउटा सुन्दर अनि आकर्षक भवनमा पर्छ. रातो र सेतो कलरले रंगरोगन गरिएको, छतमा पानीका ठूल्ठूला ड्रम र सोलर प्यानल समेत जडान गरिएको 3.5 तले नवनिर्मित भवन हेर्दा पूर्ण जस्तै देखिन्छ. तर यो भवन 5 वर्षदेखि बन्द गरिएको अवस्थामा रहेको छ. भवनको कम्पाउण्ड गेटमा ठूलो चाबी लगाइएको छ. नापिक कार्यालय तेह्रथुमको यो भवन 5 वर्षसम्ममा पनि प्रयोगमा आउन नसकेको हो. 8 आना जग्गामा बनेको पक्की भवन कार्यालय प्रायोजनको लागि प्रयोगमा नआउँदा नापिक कार्यालय अझैसम्म म्याङलुङ 2 टुडिखेल स्थित भाडाको साँगुरो घरबाट सञ्चालन गर्नु परेको छ, जसको भाडा मासिक रु 23,000 कार्यालयले बुझाउँदै आएको छ. भवन बने पनि प्राविधिक इस्टिमेट अनुसारको थप संरचना बनाउने जग्गा नहुँदा करोडौंको भौतिक संरचना प्रयोगविहीन बनेको हो. भवन निर्माण सम्पन्न भएको प्रतिवेदन अहिलेसम्म कार्यालयमा नआइसकेको र निर्माण कम्पनीले भवन हस्तान्तरण नगरेका कारण कार्यालय सर्न नसकेको नापी कार्यालय तेह्रथुमका प्रमुख सम्झना ढुङ्गानाले बताउनुभयो. संघीय सरकारको बजेटबाट तत्कालीन शहरी विकास कार्यालय धनकुटाको प्राविधिक सहयोगमा नापी कार्यालय मार्फत रकम निकासा हुने गरी भवन निर्माणको कार्य थालिएको थियो. भवन निर्माणको 90% काम सकिएको प्रतिवेदन नापी कार्यालयमा आएको र रु 1,80,00,000 रकम निकासा समेत गरिसकिएको नापी कार्यालय तेह्रथुमका सहलेखापाल योगेन्द्र रोकायाले बताउनुभयो. 2076 सालमा 1 वर्षमा निर्माण सम्पन्न गर्ने गरी आशीर्वाद निर्माण कम्पनीले भ्याट बाहेक रु 2,50,81,000 रकममा सम्झौता गरी भवन निर्माण सुरु भएको थियो. सम्झौता अनुसार 1 वर्ष अर्थात 2077 साल चैत्र महिनामै इस्टिमेट अनुसारको भवन निर्माणको काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि कमल ढुङ्गानाले बताउनुभयो.
2: क्यान्टिन बनाउने जग्गै छैन भने क्यान्टिन बनाउने कहाँ, कसरी बनाउने? उनीहरूले जग्गा उपलब्ध गराए भने 2 महिना भित्रमा त्यो काम सम्पन्न हुन्छ, धेरै काम छैन. नापी कार्यालयले 5-6 वर्षदेखि फोकटमा भाडा तिरेर आफू बसिरहेछ. अहिले भुक्तानी दिन नसके पनि घर जिम्मा लिनुहोस्, कमसेकम सरकारको पैसा बच्छ. कहिले तपाईँले कोही प्रावधान मिल्छ, जहिले तपाईँ काम गर्नुहुन्छ त्यस पछाडि म चाहिँ तपाईँको त्यो भवन पनि बनाइदिन्छु भनेर मैले धेरैपल्ट अनुरोध गरेँ. मैले सिटो कार्यालयमा म डेलिगेसन पनि गएँ, नापी विभाग गएँ, कहीँ पनि मेरो कुरा चाहिँ सुनवाई भएन. त्यो सुरुमै घर कत्रो छ त्यसको भवन कत्रो बनाउने भन्ने इस्टिमेटै नगरिकन हचुवाको तालमा इस्टिमेट गरेका छ.
1: यहाँ मुख्य समस्या कार्यालयको क्यान्टिन बनाउने जग्गा अभाव हुनु हो. जग्गा नै नभएको क्यान्टिन बनाउने प्राविधिक इस्टिमेट कसरी बनाइयो त? यो विषयमा नापी कार्यालयले भने तत्कालीन शहरी विकास कार्यालय धनकुटालाई देखाएर पन्छिने गरेको छ. प्राविधिक सहायता गरिरहेको तत्कालीन शहरी विकास कार्यालय धनकुटा अहिले जिल्ला स्थित पूर्वाधार विकास कार्यालयमा मर्ज भएको छ. पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सुजन दाहालका अनुसार भवन निर्माणको विज्ञापन प्रकाशनदेखि डीपीआर र इस्टिमेट र रकम निकासा सबै प्रक्रिया नापी कार्यालयले नै हेरेको हो. भवन इस्टिमेट अनुसार बने नबनेको प्राविधिक सहायताका लागि मात्रै शहरी विकास कार्यालयलाई जिम्मेवारी सुम्पिएको थियो. प्राविधिक सहायकको रूपमा मात्रै अब पूर्वाधार विकास कार्यालय रहने र नापी कार्यालयले चाहेको खण्डमा नगरपालिका वा अन्य कार्यालयलाई पनि प्राविधिक सहायकको रूपमा राख्न सक्ने दाहालको भनाइ छ. त्यसैले भवन सहितको अन्य संरचनामा गलत इस्टिमेट हुनु र लामो समयसम्म भवन अलपत्र हुनुमा आफ्नो कार्यालयको कुनै भूमिका नरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सुजन दाहाल
3: पूर्वाधार विकास कार्यालय तेह्रथुम चाहिँ यसपालिबाट मात्रै स्थापना भएको हो. र यो पूर्वाधार विकास कार्यालय चाहिँ यो वर्षभन्दा अगाडि गत अबसम्म चाहिँ हामीले सडक पुल र झलुङ पुल मात्रै हेर्थ्यौँ. यसपालिबाट चाहिँ भवन पनि थपिएको छ र त्यो नाभी कार्यालयले चाहिँ योभन्दा अगाडि नै सुरुवात भयो अरे चाहिँ निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ. साबिकमा चाहिँ वायरले नै सम्झौता गराई कार्यान्वयन वायरबाटै भुक्तानी हुने गरेको रहेछ. त्यसमा चाहिँ पहिले साबिकको शहरी विकास तथा भवन कार्यालय धनकुटाको प्राविधिकहरूबाट चाहिँ प्राविधिक सहयोग चाहिँ गरिदिनु भएको छ. यसमा चाहिँ केही आइटमहरू चाहिँ थपघट हुने भएर चाहिँ भियोको लागि विभागमा पुगेको छ. भियो स्वीकृत भएर आइसके पछाडि हामीले त्यस पछाडि प्राविधिक सहयोग गर्ने हामीले गर्ने भन्ने कुराकानी भएको छ। नापी कार्यले नै पठाएर उहाँ विभागबाट उहाँहरूको विभागबाट स्वीकृत हुनुपर्छ, विभागमा पठाउनु भएको छ, त्यो अहिलेसम्म आएको छैन स्वीकृत भएर।
1: भवन भनेको जग्गा स्थानीय कृष्णमान श्रेष्ठले उपलब्ध गराउनु भएको हो। क्यान्टिन बनाउने जग्गा समेत अर्का एक सधियारले उपलब्ध गराउने बताएपछि सोही अनुसारको प्राविधिक इस्टिमेट गरिएको थियो, तर पछिबाट क्यान्टिनको लागि जग्गा उपलब्ध गराउँछु भन्ने व्यक्तिले जग्गा नदिँदा समस्या निम्तिएको बताइन्छ। प्राविधिक इस्टिमेट र सम्झौता अनुसारको निर्माण सम्पन्न भएको प्रतिवेदन र भवन हस्तान्तरण नगरेको कारण कार्यालय सर्न नसकेको नापी कार्यालयले जनाइरहँदा निर्माण कम्पनीले भने इस्टिमेटमा भए अनुसारको क्यान्टिन बनाउने जग्गा नभएपछि काम सम्पन्न गर्न नसकिएको बताएको छ। जग्गा नापी कार्यालयको स्वामित्वमा नआइकनै किन त्यस अनुसारको इस्टिमेट बनाइयो, यसप्रति जवाफदेही बन्न भने कुनै निकाय तयार छैनन्। कमजोरी जहाँबाट भए पनि नापी कार्यालय महाशाखाले इस्टिमेट परिवर्तन गर्दा समस्याको समाधान हुनेमा हालसम्म नगरेको देखिन्छ। आफ्नो सेवा क्षेत्रभित्रको सरकारी संरचनालाई प्रयोगमा ल्याउने विषयमा स्थानीय सरकारले चाहिँ के कसरी सहजीकरण र पहल कदम लिइरहेको छ त? म्याङलुङ नगरपालिका एकका वडा अध्यक्ष बुद्धिराज लिम्बु,
4: नापी कार्यालयमा गएर त्यो विषयमा छलफल गरेका थियौँ र तपाईँहरूले चाहिँ यथाशीघ्र अफिस चाहिँ सञ्चालनमा आउनु पर्यो भन्ने कुरा हामीले चाहिँ बारम्बार चाहिँ उहाँलाई दोहोऱ्याउँदाखेरि चाहिँ हामीले चाहिँ यो प्रोसेसिङको लागि चाहिँ माथि केन्द्रसम्म पठाएछौँ, मन्त्रालय अन्तर्गत चाहिँ त्यहाँको एमडीले गर्छ भन्ने खालको कुरा भयो। अनि त्यसो हुँदाखेरि चाहिँ अनि यो एमडीलाई गर्ने चाहिँ किन गर्नु भएन भन्दाखेरि चाहिँ बारम्बार चाहिँ हामीले माथि पठाएकै हो, तर एमडी चाहिँ बारम्बार चेन्ज भइरहन्छ अनि एउटा फाइल चाहिँ हामीले पुर्याइराखेको हुन्छौँ अनि त्यो फाइल चाहिँ बारम्बार चाहिँ त्यो चाहिँ एउटा एमडी भएपछि अर्को एमडी चेन्ज हुँदाखेरि चाहिँ त्यो चाहिँ फाइल अगाडि बढाएको छैन भन्ने कुरा चाहिँ आएको थियो। डेलिगेसनको लागि चाहिँ हाम्रो जिल्ला समन्वय उपप्रमुख श्री कार्की चाहिँ त्यो सबै लिएर काठमाडौँसम्म पनि पुग्नु भएको र भए पनि यो सञ्चालन आउन सकेको छैन।
1: कार्यालयको आफ्नै भवन बनिसकेको अवस्थामा भाडाको साँगुरो घरमा कार्यालय सञ्चालनमा रहँदा कर्मचारी र सेवाग्राही दुवैलाई असहज हुनुका साथै अतिरिक्त व्ययभार समेत बढेको छ। यस्तो अवस्थामा जिल्ला स्थित सरकारवाला के भन्छन् त?
5: जे जस्तो भए पनि एउटा कार्यालय सञ्चालन गर्नको लागि भवन निर्माण भएको देखिन्छ, नीतिगत रूपमा के हामीलाई थाहा छैन, तर हामी यहाँको बासिन्दाले हेर्दाखेरि त्यो भाडामा बसेको नापी कार्यालय यहाँ आएर बसिदिए यो कार्यालय सञ्चालन भइदिएदेखि सेवक राईहरूलाई चाहिँ सुविधा हुन्थ्यो।
6: यथाशीघ्र नयाँ भवनदेखि कार्यालय सञ्चालन हुनुपर्छ भन्ने कुराहरू हामीले विभिन्न ठाउँमा माग उठाएको स्थिति पनि हो, तथापि पनि कहीँ कतैबाट सुनै नभएको स्थिति छ, कारण नभएको स्थिति छ। यसले गर्दाखेरि यो चाहिँ सरकारवाला निकायको राज्यको एकदमै यो चाहिँ एउटा लज्जास्पद एउटा भनौँ न उहाँहरूको चाहिँ गैर जिम्मेवारपूर्ण काम हो जस्तो लाग्दछ। यदि उहाँहरूले जिम्मेवारपूर्वक सरकारवाला निकाय त्यहाँ अब निर्माण पक्षको कमी कमजोरी होला, ठेकेदारको कमी कमजोरी होला, अथवा अफिसको तर्फबाटको कुनै कमी कमजोरी होला, जहीँ जतैबाट भए पनि यसलाई चाँडोभन्दा चाँडो यसको उचित व्यवस्थापन गरेर यथाशीघ्र यसबाटै नापी कार्यालयको सम्पूर्ण कामकाज चाहिँ सुरुवात गर्नुपर्छ भन्ने हाम्रो मान्यता र माग हो। यदि त्यस्तो भएन भने यो दोहोरो मार कहिलेसम्म खेप्ने हामी जनताले भन्ने हो। आखिर राज्यले तिर्ने, राज्य कोषबाट जाने भनेको जनताकै पैसा हो। भाडा तिरे पनि, बिल्डिङ बनाए पनि, बिल्डिङमा नि खर्च गर्ने, भाडा पनि तिर्ने, यो दोहोरो तरिकाले राज्यको सम्पत्ति दोहन भएको छ।

0: हजुर चश्मा आँखेमा राखिदियो निर्माय तिम्रो काखेमा गाउने कलाकार राजु परियार र लक्ष्मी खड्का हुनुहुन्छ भने अब हामी कुराकानीको लागि थप विवरण दिनको लागि जाउँ बुटवलतर्फ पाल्पा पुगेर आउनुभएका मित्र के भन्नुहुन्छ यहाँ पनि सुकुम्बासी समस्या छ भनेर सुनिन्छ हाई प्रोफाइल सुकुम्बासीहरूको नाम हामीले सुनिरहेका छौँ के हो त्यो पनि बुझिहालौँ सबैजी नमस्ते स्वागत छ तपाईँलाई
1: हजुर
0: नमस्ते नमस्ते ओके पाल्पाको यात्रा कस्तो भयो तपाईँको के छ त त्यहाँको हाल खबर विशेष गरी अहिलेको समयमा त्यहाँ मौसमको कुरा गर्छौँ सुकुम्बासी कुरा गर्छौँ त्यहाँ पनि छन् कि छैन नि त
1: सुकुम्बासीहरू
0: हजुर पाल्पा फर्का खाँचीतिर
1: त्यस्तो त्यहाँ समस्या छैन किनकि त्यहाँ अब मान्छेहरू धेरै सिकेर विस्थापन भएर त्यहाँ घर जग्गा छोडेर अब यो तराई क्षेत्र झरेको हुँदाखेरि चाहिँ त्यो समस्या त्यहाँ चाहिँ पहाडमा चाहिँ त्यति चाहिँ छैन
0: अनि तपाईँ बसेको बुटवल फेरबा आधी आधी ठाउँमा
1: यहाँ त अब
0: सुनाउनुहोस् त्यहाँको अहिलेको स्थिति अब अतिक्रमित जग्गाहरू हटाउने अभियान चलिरहेको छ त्यसमा फेरि विरोधको आवाज आएको छ सुकुम्बासीहरूले विरोध गरेका छन् स्थिति के छ भनिदिनुहोस् हामीलाई
1: अब पछिल्लो समय चाहिँ पछिल्लो पटक चाहिँ बुटवलको चाहिँ अब समस्या आएको देखिएको चाहिँ यो बुटवलको चाहिँ मोतीपुर औद्योगिक क्षेत्रको जग्गा चाहिँ माथि विवाद देखिएको छ नेपाल सरकारले चाहिँ सुरुमै त्यतिखेर चाहिँ 2056-57 सालतिर र यद्यपि त्योभन्दा अगाडि 2022 सालदेखि चाहिँ त्यो क्षेत्रमा बसोबास गरेको भनेर चाहिँ त्यहाँ चाहिँ स्थानीय बासिन्दाहरू बुढापाकाहरू चाहिँ ले भनिरहेका छन् त्यो हिसाबले त्यहाँ चाहिँ अब विगत 50 वर्षदेखि एउटा पुस्तानी त्यो क्षेत्रमा बसिरहेको छ अवस्था छ र करिब 2500 घर परिवार त्यो अवस्थामा त्यो अहिले चाहिँ त्यहाँ बसिरहेका छन् अब 50-60 वर्षदेखि बसिरहेको लाई एकाएक सुकुम्बासी भनेर अहिले पछिल्लो समय चाहिँ आएर छोड भन्नु र सरकारले चाहिँ बिजुली पनि दियो पानी पनि दियो त्यो क्षेत्रमा सडक पनि पुर्यायो 50 करोडको चाहिँ योजना सरकारले त्यहाँ हरेक वर्ष चाहिँ त्यहाँ उपलब्ध गराउँदै आएको छ पालिकाले पनि दिँदै आएको छ त्यही हिसाबले चाहिँ यहाँ पछिल्लो समय आएर चाहिँ अब पछिल्लो पटक चाहिँ यो बालन सरकार आएपछि अब सुकुम्बासी जग्गा हो यो यसमा चाहिँ छोड्नुपर्छ भनेर चाहिँ जुन पत्र पठायो त्यसपछि चाहिँ त्यहाँका जनताहरू आन्दोलित भएका छन् र मोतीपुर औद्योगिक क्षेत्र जुन सरकारले बनाउने भनेको थियो केपी ओली सरकारको पालामा 2072 सालमा त्यतिखेरदेखि यो समस्या आएको हो र चाहिँ के भयो भन्दाखेरि 2077 सालमा 72 सालमा बुटवलको मोतीपुर औद्योगिक क्षेत्र घोषणा भयो र 77 सालमा अब आजभन्दा 6 वर्ष अगाडि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मोतीपुर क्षेत्रमै औद्योगिक क्षेत्र बनाउने भनेर चाहिँ उहाँले शिलान्यास पनि गर्नुभयो त्यो शिलान्यास गर्दा गर्दै त्यहाँ चाहिँ ठुलो झडप पनि भएको थियो र त्यतिखेरका अर्थमन्त्री विष्णु पौडेल र शहरी विकास मन्त्री हुनुहुन्थ्यो अर्को एकजना उहाँहरू चाहिँ के अरे त्यो शिलान्यास कार्यक्रम नै जनताले अवरोध गरेर छोडेर हिँड्नु भएको थियो र त्यही स्थानमा फेरि चाहिँ अब सरकारले फेरि चाहिँ अब चाहिँ यो जग्गा चाहिँ सुकुम्बासी जग्गा छोड्नुपर्छ स्थानीय जनताहरू चाहिँ हट्नुपर्छ भनेर चाहिँ पछिल्लो पटक फेरि चाहिँ ताकता गरेपछि फेरि सरकारमा चाहिँ सरकारले चाहिँ चिठी पठाएपछि त्यहाँका जनताहरू चाहिँ आन्दोलित भएको अवस्था छ र हिजो नै उनीहरूले चाहिँ एउटा बुटवलमा चाहिँ विशाल प्रदर्शन गरेर कुनै पनि अवस्थामा चाहिँ हामीलाई चाहिँ पहिला चाहिँ बस्न दिएको जग्गा हो त्यो हिसाबले हामी छोड्दैनौँ भनेर चाहिँ उनीहरूले चाहिँ एउटा बुटवलमा चाहिँ विशाल प्रदर्शन पनि गरे र विरोध सभा पनि गरे र अर्को आश्चर्य के छ भन्दाखेरि चाहिँ नेपाल सरकारले बालन सरकारले चाहिँ सुकुम्बासीहरू त्यहाँ जग्गाबाट हट्नुपर्छ भनिरहेको छ भने बुटवल उपमहानगरपालिका जुन नेपाली कङ्ग्रेस नेतृत्वमा छ खेलदास पाण्डे त्यहाँको मेयर हुनुहुन्छ अहिलेको चाहिँ उहाँले चाहिँ उसमा जुलुसमा गएर चाहिँ यो नेपाल सरकारले सुकुम्बासीहरूलाई के अरे चाहिँ बस्न दिएको अवस्था हो पहिलेदेखि नै बसिरहेका छन् र चाहिँ अब के गर्नुपर्छ भने चाहिँ सुकुम्बासीहरू पनि चाहिँ नहट्ने र चाहिँ त्यहाँ मोतीपुर औद्योगिक क्षेत्र पनि बन्ने दुवै औद्योगिक क्षेत्र पनि बन्ने र चाहिँ सुकुम्बासी नहट्ने दुईवटा विकल्पबाट चाहिँ यसको समस्याको खोज्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ र यो चाहिँ रूपमा चाहिँ अहिले देखिएको
0: अब सङ्घीय सरकार अनि प्रान्तीय सरकार अथवा मेयरको बिचमा अलि कन्फ्लिक्ट अथवा चाहिँ द्वन्द हुने जस्तो देखियो होइन त ओके अनि अब सुकुम्बासी हुँदै नेपालको अब प्रशासनको हेड भएका अथवा चाहिँ क्याबिनेटसम्म आएका दुई व्यक्तिको कुरा गर्नुहोस् न उहाँहरूले कसरी सुकुम्बासी भनेर जग्गा लिनुभयो बिक्री गर्नुभएछ मुख्य दुई पात्रहरू हिमालयका नेताहरू प्रदीप ग्यावाली र चाहिँ विष्णु पौडेलको कथा के हो सुनिन्छ धेरै ठाउँमा तर वास्तविकता तपाईँ त्यहाँ हुनुहुन्छ सुनाइदिनुहोस् त के हो
1: यस्तो छ, त्यो चाहिँ 2051 सालमा
0: जब कति साल भन्नुभयो, 2051 सालमा भन्नुभयो?
1: हजुर, 51 सालमा.
0: ओके,
1: नेकपा एमालेका.
0: हेलो, फेरि फेरि दोहोऱ्याइदिनुहोस्, अलिक सुनेन, एकछिन काटियो, सुनाइदिनुहोस् नेपाल. भन्नुहोस् भन्नुहोस्.
1: 2051 सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा बनेको सुकुम्बासी आयोगको सरकार, आयोगले रूपन्देही जिल्लामा त्यतिखेरको अध्यक्ष भोजराज श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले चाहिँ उहाँको पालामा चाहिँ नेकपा एमालेको अहिलेका चाहिँ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र चाहिँ नेकपा एमालेको सचिव प्रदीप देवानी, जो पूर्व परराष्ट्र मन्त्री पनि हुनुहुन्छ, उहाँहरू दुवैजनाले चाहिँ सुकुम्बासीको जग्गा प्राप्त हुनुभयो बुटवलमा, बुटवलको बीच नगरमा. र अहिले पछिल्लो समय चाहिँ उहाँले चाहिँ करिब 10 वर्षपछि उहाँले त्यो जग्गा बिक्री गर्नुभयो र उहाँहरू काठमाडौँतिर नै जग्गा किन्ने र घर बनाउने अवस्था भएपछि उहाँले बुटवलको जग्गा बिक्री गर्नुभयो. यस अर्थमा चाहिँ सुकुम्बासी जग्गा उहाँले चाहिँ बिक्री गर्नुभएको हो 2001 सालमा.
0: तर त्यतिखेर कुनै मापदण्ड अथवा कुनै नियम कानुन थियो कि थिएन, बिक्री गर्न पाइन्छ पाइँदैन भन्ने केही थियो?
1: एउटा
0: कुरा के क्लियर गरिदिनुहोस्, तपाईँले त अब सोधपुछ खोज तलास गर्नु भएको छ होला, जब त्यतिखेर नेता भइसक्नु भएको थियो दुवैजना, उहाँले सुकुम्बासीको नाममा जग्गा प्राप्त गर्दा उहाँहरूसँग कुनै आफ्नो पुर्ख्यौली श्री सम्पत्ति थिए कि थिएन, उहाँको नाममा थिए कि थिएन, वा उहाँले सम्पत्ति बाबुबाजेको भनौँ न बाट आउनुपर्ने अवस्था थियो कि थिएन? किनभने मैले बुझ्दाखेरि सुकुम्बासी त्यो व्यक्ति हुन्न जब उहाँले आफ्नो परिवारको सम्पत्ति पाउने स्थिति छ भने, अहिलेको लागि नभए पनि पाउने स्थितिमा पनि सुकुम्बासी हुन पाउँदैन भन्ने सुन्छु मैले. त्यतिखेर उहाँसँग जग्गा सेक्दैन र उहाँको श्री सम्पत्ति पाउनेवाला हुनुहुन्थ्यो कि थिएन, त्यो क्लियर गरिदिनुहोस् त प्लिज.
1: त्यतिखेर चाहिँ अहिले जस्तो अवस्था चाहिँ थिएन, सुकुम्बासी भन्ने जग्गा लिएपछि अब त्यतिखेर चाहिँ अब देशभरि चाहिँ कहीँ पनि पूजा नभएकोलाई सुकुम्बासी भन्ने भनेर चाहिँ जुन मापदण्ड बनेको छ त्यो मापदण्ड त्यतिखेर चाहिँ थिएन. त्यो अवस्था गर्दाखेरि चाहिँ उहाँले चाहिँ उहाँको चाहिँ अब विष्णु पौडेलको घर चाहिँ स्याङ्जा हो, उहाँ छ चाहिँ, तर अनि प्रदीप जुवारीको घर गुल्मी हो, अनि पुस्ताको नाममा चाहिँ सम्पत्ति तपाईँहरूमा छ, दुईको नाममा छ सर्किँदा चाहिँ त्यो सिकारको यस्तो बनाएको चाहिँ अब भएपछि नि भुटोलमा जग्गा नपाएको नाममा चाहिँ जग्गा दिन सकिन्छ भन्ने जस्तो दो एउटा कानुन बनाएर चाहिँ जग्गा दिएको अवस्था हो त्यतिखेर चाहिँ. अब विष्णु पौडेल अनि प्रदीप देवानीदेखि लिएर चाहिँ नेकपा एमालेका अरू नेताहरू, त्यसै गरी नेपाली कङ्ग्रेसमा जो जस्तै पहुँच बनायो त्यो आगमा, त्यतिखेर त्यतिखेर नामै थियो सुकुम्बासी समस्या समाधान आयोगको नामै थियो त्यो चाहिँ, त्यो सुकुम्बासी आयोगमा जसले पहुँच बनायो
0: पहुँचको भरमा उहाँहरू सुकुम्बासीको जग्गा प्राप्त गर्नुभएको रहेछ भन्ने कुरा बुझ्यो. तर अझै पनि भनौँ न, त्यतिखेर जब उहाँले सुकुम्बासीको नाममा जग्गा पाउनुभयो त्यतिखेर उहाँको आफ्नो नाममा जग्गा थियो कि थिएन त्यो इन्ट्रेस्टिङ हुन्छ, हुँदा हुँदै पनि लिएको हो भने प्रश्न उठ्यो होइन त. एनिवे खोज्नु भन्नुहोस्,
1: भुटोलमा
0: होइन देशको कुनै ठाउँमा यो नियम त अहिले

0: कुनै परिमार्जित भयो त्यो कुराहरू के हो तर जग्गा हुँदा हुँदै पनि लिए कि लिएनन् भन्ने कुरा हो के बुझ्नु भएन
1: सुकुम्बासी नै भनेर उहाँले जग्गा लिनुभएको होइन त्यो त्यतिखेर नियम ठिकादार चाहिँ अव्यवस्थित बसोबासी होइन अनि पहाडबाट विस्थापन भएका अनि त्यतिखेर चाहिँ गरिब भएका त्यो चाहिँ त्यस्तो त्यो क्याटेगोरी गराएर त्यतिखेर चाहिँ जग्गा वितरण गरेको
0: हो
1: सुकुम्बासी नाम नै भन्दा चाहिँ उहाँले चाहिँ म सुकुम्बासी भनेर चाहिँ उहाँले लिनुभएको छैन सुकुम्बा चाहिँ त्यो चाहिँ मापदण्ड चाहिँ अव्यवस्थित बसोबासी अलि विपन्नको घर परिवारको अनि विस्थापन भएको पहाडबाट तराईमा बसाइ सराइ गरेको अनि अलिखेर चाहिँ रोजगारी नभएको त्यस्तोलाई पनि चाहिँ उसको क्याटेगोरीमा राखेर चाहिँ त्यतिखेर जग्गा दिने एउटा नियम त्यस्तो अब एकदम सिस्टमेटिक व्यवस्थित मन्त्री परिषदले पारित गरेको अथवा सरकारले ऐन बनाएर कानुन बनाएर चाहिँ त्यो गरेको अवस्था नभएको हुँदाखेरि चाहिँ त्यो लुजको कारण गर्दा चाहिँ
0: नियमनीति
1: कारण गर्दा चाहिँ
0: बुझे मैले
1: जग्गा चाहिँ जसले पनि पाउने अवस्था थियो
0: ज्यू ज्यू ओके त्यसको उहाँले चाहिँ भनौँ न त्यतिखेर प्राप्त गर्नुभयो फाइदा लियो नभनौँ त्यतिखेर प्राप्त गर्नुभयो तर पछि उहाँले बेच्नुभयो भन्ने कुरा त्यतिखेर पनि बेच्न पाउने नपाउने सायद पाउँथ्यो होला त्यस कारणले बेच्नुभयो होला भन्ने चाहिँ बुझौँ है त अहिलेलाई मेरो समय यति भयो तपाईँलाई धेरै धन्यवाद छ अब त्यहाँ झडप होला सरकारको एउटा कुरा छ सङ्घीय सरकारको स्थानीय सरकारको कुराहरू के रहेछ यदि त्यस्तो झडप हो भने हामीलाई चाहिँ अपडेट दिनु होला है त हस् थ्याङ्क यू ओके छवि पाण्डेजी बुटोलबाट यो हामीलाई जानकारी दिँदै भन्दै लागौँ एउटा गीत एकैछिनको लागि हिन्दी गीत सुनौँ त

0: सागर भइराखी गाउँदै जस गीतलाई तू ही मेरी आशिकी भने अब हामी लागौं कुराकानीतर्फ तमु पेलुसङ क्याप्टन साहब हुनुहुन्छ उहाँसँग कुराकानी गर्दै हुन्छ क्याप्टन साहबको नाम हो डेमबहादुर गुरुङ रेकर्डेड कुराकानी हो प्रकाश दवाडीजी पोखराबाट पठाउनुहुन्छ यस क्लिपलाई
1: डेम सर यहाँलाई बीएफबीएस गोर्खा रेडियोमा हार्दिक स्वागत छ
2: धन्यवाद यहाँलाई सबभन्दा पहिला बीएफएलाई चाहिँ नमस्कार भन्न चाहन्छु सम्पूर्ण मेम्बरलाई तथा संसारमा सम्पूर्ण बीएफएबाट सुन्दै हुनुहुने सम्पूर्णलाई पनि म नमस्कार भन्न चाहन्छु

0: थलो उहाँहरूको तमुहरूको पैतृक थलो जुन छ कलाशथरको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेर आउनुभएको छ, यात्रा कस्तो रह्यो बताइदिनु न।
1: यात्रा चाहिँ विशेष गरी कोलासोथरको म पुग्नलाई हामी जो होस् पोखरादेखि लमजुङ हुँदै हामी भुजुङ गाउँदेखि कोला हुँदै सिक्लेस भएर हामी फेरि पोखरा आइपुग्यौँ। विशेष 6 दिनको भ्रमण हो। त्यसले गर्दाखेरि बाटो हाम्रो जाने बाटोमा उकालो ओह्रालो एकदम अप्ठ्यारै छ बाटो चाहिँ। जाँदाखेरिमा हामीलाई कहिले अब एक प्रकारले पानी असिना बेला बेला त्यो हुँदै हुँदै र कोला पुग्ने बेलामा हामी चाहिँ त्यहाँको एउटा पुग्दाखेरि घाम लाग्यो बेलुका र हामी वहाँ पुगेपछि 2 दिनको बेलामा त अब घामै लाग्यो र अलि अप्ठ्यारै थियो बाटोहरू भन्न चाहन्छु।
0: भेक सर, यो खास हजुरहरूले अध्ययन अवलोकन भ्रमण सुरु गर्नुको उद्देश्य चाहिँ
2: विशेष गरेर यो हामी गुरुङहरूले यो पितृ र प्रकृति मान्ने भएको हुनाले यो हामी गुरुङको पितृ थलो हो भनेर हामी मान्दछौँ र त्यहाँ गयौँ भने हामीलाई मनशान्ति मिल्ने हामीले विश्वास गर्छ। त्यसले गर्दाखेरि पनि यसलाई तीर्थस्थलको रूपमा विकास गर्ने हिसाबले हामी तीर्थ जाने जस्तो गरेर गएका थियौँ र यसको जुन प्रकृति र पितृको कुराहरू छ त्यहाँ पुग्दा यो देखियो पनि हाम्रो हामीसँग गएको 2 जना महिला दिदीबहिनीहरूलाई चाहिँ पितृ चढ्यो र यो जुन हिसाबले त्यहाँ वरिपरिको शक्ति छ त्यो शक्ति त्यहाँ देखियो र भग्नावशेषहरू चाहिँ हामीले पहिलो पटक जाँदाखेरि भन्दा धेरै नै लोभ भएको भत्किएको जीर्ण भएको देख्यौँ। त्यसले गर्दा यसलाई संरक्षण गर्न आवश्यक छ र हाम्रो उद्देश्य पनि यी स्थिति कस्तो छ त्यसलाई आधार बनाएर प्रतिवेदन तयार गरेर सम्बन्धित निकायमा राज्य स्तर समक्ष प्रतिवेदन बुझाउने हाम्रो उद्देश्य थियो।
0: यहाँले जुन प्रतिवेदन बुझाउने कुरा गर्नुभयो आफूहरूले देखेको त्यहाँको वस्तुस्थितिको बारेमा, यो कहिलेसम्म यहाँले बुझाउनु?
2: विशेष गरेर तमुपेल संघको केन्द्रीय कार्यालय पोखरामा छ अनि योभन्दा अगाडि केन्द्रीय कार्यालयले यो खोला सोप्रेटोलाई चाहिँ यो सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि पहल गर्नुभएको थियो तर त्यहाँ केही नयाँ संरचना पनि बनेको र सम्पदा सूचीमा राख्नको लागि चाहिँ कतिपय आधारहरू नपुगेको हुनाले त्यो पहल हुन सकेका थिएन। अहिले त्यसलाई चाहिँ सघाउ पुग्ने गरेर हामीले जुन किसिमको प्रतिवेदन तयार पार्छ त्यो प्रतिवेदन हामीले केन्द्रमा बुझाउँछौँ। तमुपेल संघ केन्द्र जुन पोखरामा छ त्यहाँ बुझाएपछि उहाँहरूले फेरि पहल गर्नुहुनेछ। त्यो योभन्दा अगाडि आएको हङकङको टोलीले पनि आफ्नो प्रतिवेदन बुझाउनु भएको छ। ती प्रतिवेदनहरूको आधारमा केन्द्रले पहल गर्नेछ भन्ने अपेक्षा लिएका छौँ हामीले।
0: अध्यक्ष त्यो जस्तै यहाँहरू पुगेर आउनुभयो त्यहाँको देखेका कुराहरू हामीसँग सेयर पनि गर्नुभयो, जस्तै सरकारले जस्तै स्थानीय सरकार प्रदेश सरकार अथवा संघीय सरकारले त्यहाँ जुन ऐतिहासिक थलो हो त्यसको संरक्षणको लागि के गरेको चाहिँ यहाँले पाउनुभयो?
1: अहिले हामीले अहिले उहाँ गएर भिजिट गऱ्यौँ त्यहाँ अब विशेष सरकारबाट कुनै किसिमको त्यहाँको लागि कुनै योजनाहरू थालेको त अब थाहा पनि मलाई भएन र जति पनि गरेको थियो पहिला जुन चाहिँ 25 पिँढी चिबा याजङ र युकेदेखि जुन चाहिँ युनिभर्सिटीदेखि आउनुहुने एउटा टिमले पहिला त्यहाँ उत्खनन गरेको थियो। त्यो बाहेक चाहिँ अहिले हालैमा गरेको यो कोला भाइहरूले पनि अलिक प्रयास गरेको थाहा पाइयो र यसलाई चाहिँ विशेष सरकारले पहल गरेन भने अब इन्डिभिजुअल गर्न मुस्किल छ किनभने त्यहाँ धेरै कुरोहरू छन् त्यसलाई पत्ता लगाउनलाई। त्यसले गर्दाखेरि त्यसलाई मात्रै नभइकन हामी जो इच्छुक व्यक्तिहरू त्यो खोला भ्रमणको लागि जानको लागि धेरै अप्ठ्यारो बाटोहरू अनि खोलाहरू पार गर्नुपर्ने कारणले गर्दाखेरि सबभन्दा पहिला भ्रमण गर्नु जाने जति पनि इच्छुक व्यक्तिहरूलाई पनि त्यो बाटोको हिँड्दाखेरि सुरक्षा नभएको अनुभव भएको छ। कारण कोही ठाउँमा एकदमै उरा उकालो ओह्रालो सामान्य बाटो पनि अलिक छैन र खोलाहरू पनि धेरै खोलाहरू तर्दै जानुपर्ने कारणले गर्दाखेरि झलङ्गे पुलको पनि आवश्यकता छ परेको छ. सरकारले त्यसलाई पनि अलिकता अनुगमन गरेर यात्रुहरूलाई पनि किनभने मान्छेहरू घट्नु हुनु के अरे कुनै किसिमको घट्नु हुनसक्छ त्यो पानी तर्दाखेरि हामीले एकपटक जाँदाखेरि एउटा खोलामा त पानी माथि पर्यो खोला बढ्दै आयो अनि यो खोला तातेखि सानो काठको पुल थियो त्यो पुल पनि खोलाले बगाउन थालेको थियो मान्छेलाई चाहिँ वारेर पारी गर्दा हामीलाई निकै त्यहाँ अप्ठ्यारो गाह्रो पर्यो. यदि सरकारले पनि त्यो विषयमा सुन्थ्यो भने अवलोकन गरिदिएर त गरेर त्यसलाई चाहिँ एउटा झलङ्गे पुलको पनि एउटा व्यवस्थाप तरिकाले गरिदियो भने अरू भविष्यमा जानेलाई चाहिँ कुनै गाह्रो अप्ठ्यारो पर्दैन होला जस्तो लाग्छ मलाई.
0: यहाँहरूले माग गर्नु भएको छ यो ठाउँलाई चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत गरियोस् भन्ने छ. अब हजुरहरूको पहल के हुन्छ? अब
1: यसको लागि पहल हामीले हामी हाम्रो साथमा डाक्टर पोल विशेष गरी उहाँ पेता लुता सम्बन्धी नै उहाँ चाहिँ पिएचडी र डक्टर हो. त्यसले गर्दाखेरि हामीले उहाँलाई चाहिँ जति पनि अहिले हामीले भ्रमण गर्ने बेलामा यो गर्नुपर्ने सरकारले अथवा कुनै किसिमको हामीलाई यो अप्ठ्यारो कुराहरूलाई यो सरकारसँग पुर्याउन लागि एउटा हामीले एउटा भिडियो पनि एउटा बनाएर सरकारमा पेस गर्ने भन्ने हाम्रो एउटा चाहिँ उद्देश्य पनि छ. आशा छ पछि चाहिँ त्यो कुरालाई सरकारले कसरी हेर्नेछ भन्ने चाहिँ हामीलाई चाहिँ लागिरहेको छ. जुन चाहिँ हामीले त्यो कुरालाई चाहिँ प्रतिवेदन बुझाउनेछौँ भन्न
0: चाहन्छु. यहाँको चाहिँ सन्देश जो स्वदेश अथवा विदेशमा रहनु भएको छ तमु गुरुङ दाजुभाइ दिदीबहिनीहरू जो त्यो आफ्नो पैतृक थलो कोला स्वथरमा उहाँहरू पुग्न सक्नु भएको छ, यहाँको सन्देश चाहिँ के छ? अब
2: विशेष गरेर त यो व्यक्तिगत रूपमा गएर पनि त्यहाँको हाम्रो पितृपुर्खाहरू पहिला कस्तो स्थितिमा बसेको रहेछ, कस्तो खालको संरचनाहरू निर्माण गरेको रहेछ र के ऐतिहासिक दस्तावेजहरू त्यहाँ रहेछ भन्ने बुझ्नको लागि जसले आफ्नो आइडेन्टिटीलाई चाहिँ छर्लङ्ग बनाउँछ त्यो कुराहरू बुझ्नको लागि तमुहरू गुरुङहरू त्यहाँ जानु एकदमै आवश्यक छ. त्यसैले गर्दाखेरि पनि मेरो सन्देश हरेक तमुहरू जो हिँड्न सक्छ जुन एडभेन्चरस जर्नी तय गर्न सक्नुहुन्छ उहाँहरू चाहिँ एकपटक गइदियो भने उहाँहरूले आफ्नो बारेमा बुझ्न सक्नेछ. सहज त छैन, साह्रै अप्ठ्यारो छ, उकालो ओह्रालो राम्रो बाटो छैन. तैपनि हामी त्यहाँ पुग्यौँ भने हामीले हाम्रो आइडेन्टिटी हाम्रो पितृ र हाम्रो पुर्खाहरूले के कसरी चाहिँ राज्य सञ्चालन गरेको रहेछ त्यसको संरचना चाहिँ हामी बुझ्न सक्छौँ.
0: यहाँहरू दुवैजनालाई आफ्नो महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद छ.
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता.
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ. कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ.
4: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
5: यो PFBS गोर्खा रेडियो हो.
6: PFBS गोर्खा रेडियो.

0: मेलिना राय रेवत राय के मध्य थियो अलिकति पेरादिको नशाले ताना अब लागौं दैनिक समीक्षा तर्फ. आज मैले थुप्रै फोटो राखेको थिएँ, धेरै साथीले एप्रिसिएट गर्नुभयो, भुवन गुरुङजीले एप्रिसिएट गर्नुभयो र रोबर्ट तमसमजीले एप्रिसिएट गर्नुभयो. थ्याङ्क यू सो मच, भेरी कलरफुल भन्दैनुहुन्थ्यो. पनि लागौं आजको समीक्षा तर्फ.
1: नमस्कार, पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ. म आरती लम्साल. आज मिति 2083 साल वैशाख महिनाको 21 गते सोमबार. तदनुसार मे 4 तारिक सन् 2026. समीक्षाको शुरूआत गरौं गोर्खापत्र दैनिकबाट. गोर्खापत्र दैनिकले अग्रपृष्ठमा तस्विर छापेको छ. खुला मञ्चमा ढकमक्क ज्याकार अण्डा फुलेको तस्विर. यो तस्विर सुजन गुरुङले लिनुभएको हो. सबैका लागि खुला मञ्च, काठमाडौँ महानगर मातहतमा रहेको खुला मञ्च सर्वसाधारणका लागि खुला गरिएसँगै चौरमा आनन्द लिँदै सर्वसाधारण भनेर चौरमा सर्वसाधारण र पृष्ठभूमिमा ढकमक्क फुलेको ज्याकारान्डा सहितको तस्विर छापेको छ गोर्खापत्र दैनिकले. गोर्खापत्र दैनिकले सुकुम्बासीको प्रमाणीकरण शुरू शीर्षकमा खबर छापेको छ. सरकारले वास्तविक सुकुम्बासीको प्रमाणीकरण कार्य आरम्भ गरेको छ. शहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र बहादुर विष्टका अनुसार पहिलो चरणमा काठमाडौँ महानगरपालिकाभित्रका 3 स्थानबाट विस्थापित नागरिकको प्रमाणीकरण थालिएको हो. काठमाडौँ महानगरपालिका वडा नम्बर 11 स्थित थापाथली, वडा नम्बर 9 स्थित गैरी गाउँ र सिनामंगल, महानगरको वडा नम्बर 31 स्थित शान्तिनगर र मध्यपुर ठिमी नगरपालिका, वडा नम्बर 1 मनोहरा खोलामा अतिक्रमित बस्तीबाट हटाइएको नागरिकलाई वास्तविक भूमिहीन हुन् वा होइनन् भन्ने छुट्याउने कार्य आरम्भ गरिएको छ. सुकुम्बासीको प्रमाणीकरण शुरू शीर्षकमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ. गोर्खापत्र दैनिकले नै चर्को बत्ती वरपर लाग्दैन घोगा शीर्षकमा खबर छापेको छ. केशव राज पौडेलको बाइलाइनको यो खबर. राति झिलिमिली सड़क बत्तीले चम्किएको राजमार्ग, होटल र रिसोर्ट वरपर सजावटका लागि राखिएको बत्तीले उज्यालो पारिएका रूख, खेतको डिलैमा राखिएका कड़ा एलईडी बत्ती, आधुनिक विकास र सौन्दर्यको प्रतीक मानिने यस्ता दृश्यले अहिले वातावरण मात्रै होइन खेती प्रणालीलाई समेत प्रभावित पार्न थालेका छन्। हामीले बाल्ने बत्तीका कारण कृषि उत्पादन घट्न सक्छ भन्ने कुरा धेरैलाई अस्वाभाविक लाग्न सक्छ, तर पछिल्ला वर्षहरूमा सड़क, होटल, रिजोर्ट, बजार तथा खेतीयोग्य क्षेत्र वरपर रातभरि बल्ने कड़ा प्रकाशयुक्त बत्तीका कारण कृषि उत्पादनमै असर देखिन थालेको विज्ञहरूले बताएका छन्। विकास, सुरक्षा र सौन्दर्यका नाममा बढ्दो कृत्रिम उज्यालोले प्रकृतिको स्वाभाविक चक्रमा हस्तक्षेप गर्दै जैविक विविधता र खाद्य उत्पादन दुवै क्षेत्रमा चुनौती सिर्जना गरिरहेको उनीहरूको भनाइ छ. गाउँदेखि शहरसम्म सड़क किनार, घर, होटल, रिजोर्ट तथा जंगल आसपासका क्षेत्रमा झिलिमिली बत्ती राख्ने प्रवृत्ति तीव्र रूपमा बढ़ेको छ. व्यापार प्रवर्धन, सुरक्षा तथा जंगली जनावरबाट बच्ने उद्देश्यले रातभर तेज प्रकाश बाल्ने चलन सामान्य जस्तै भनेको छ, तर यसले रातको प्राकृतिक वातावरणलाई प्रभावित बताउन रिजोर्ट निर्माण गरी रोक्न सक्छ. केशवराज पौडेलको बाइलाइनमा मकै अग्लो भयो तर घोगा लागेन भन्ने गुनासो गरिसकेपछि अनुसन्धान टोलीले स्थलगत निरीक्षण गर्दा रातभर बाल्ने त्यही चर्को बत्ती र त्यही बत्तीको प्रकाशका कारण यो बाली प्रभावित भएको पुष्टि भएको भन्ने यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ. अब कान्तिपुर दैनिकले यार्चाको सिजन शुरू, ज्यानको जोखिम बढ्दै उत्पादन र मूल्य घट्दै शीर्षकमा खबर छापेको छ. आमदानीको मुख्य स्रोत नै यार्चा भएकाले यो सिजनमा 7-8 वर्षका बालबालिकादेखि हिँड्न सक्ने सम्मका वृद्ध वृद्ध समेत पाटनतर्फ लागेका छन् भनेर यार्चा संकलनका लागि बझाङको साईपाल गाउँपालिकाको स्याङबनतर्फ हिउँ छिचोलेर हिँड्दै गरेका संकलकहरूको तस्विर छापिएको छ. वसन्त प्रताप सिंहको तस्विर छापिएको छ, उहाँले खिच्नु भएको तस्विर हो यो. कान्तिपुर दैनिकले छापेको छ. कृष्णप्रसाद गौतम र आश गुरुङको बाइलाइनमा यो खबर छापिएको छ. गत वर्ष जेठ 15 डोल्पाको काइकी स्थित नावरपानी पाटनमा यार्चा टिप्न पुगेका जाजरकोटको नलगाड नगरपालिका 8 19 वर्षीय धनलाल विकको लेक लागेर मृत्यु भयो. उनी 4 दिन हिँडेर बुवा हरिबहादुरसँगै यार्चा टिप्न पाटन पुगेका थिए. 2080 भूकम्पमा घर भत्किएपछि जीविकोपार्जनमा समस्या हुँदा बाबु छोरा यार्चा टिप्न पाटन पुगेका थिए. घर खर्च जुटाउन गएका हरि बहादुरले छोराको शव बोकेर फर्किनु पर्यो. अहिले पनि उनको परिवार अस्थायी टहरामा बसिरहेको छ. त्यसको एक साता अघि जेठ 8 जुम्लाको तातोपानी गाउँपालिका 8 टोप्ला गाउँकी 27 वर्षीय कल्पना साहीले यार्चा पाटनमै ज्यान गुमाइन्. यार्चा टिप्न स्थानीय सुब्बा कुना पाटनमा गएका बेला चट्याङ लागेर उनको मृत्यु भएको थियो. त्यसको एक दिन अघि जेठ 7 जुम्लाको गुठीचौर गाउँपालिका 1 मनिसाँगोका भीमबहादुर बोहराले डोल्पाको जगदुल्ला पाटनमा लिक लागेर ज्यान गुमाएका थिए. कर्णालीका बासिन्दा यार्चा टिप्न पाटन जाने क्रममा वर्षेनी ज्यान गुमाउन बाध्य छन्। जीविकोपार्जनका लागि विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेरै यार्चा टिप्न पाटनतिर उक्लिन्छन्। बहुमूल्य जडीबुटी यार्चा गुम्बा संकलनका लागि हिमाली पाटन जाने क्रममा ज्यान गुमाउनेको संख्या यत्तिकै सीमित छैन। पछिल्लो 3 वर्षमा यार्चा संकलनका लागि कर्णाली प्रदेशका विभिन्न पाटन पुगेका 26 जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ। ज्यानको जोखिम बढ्दै उत्पादन र मूल्य घट्दै शीर्षकमा यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। कान्तिपुरले नै केदारनाथमा तीर्थयात्री बोक्दै पढाई खर्च जुटाउँदै जुम्लाका युवा शीर्षकमा खबर छापेको छ। डीबी बुढाको बाइलाइनमा जुम्लाको सिन्जा गाउँपालिका 6 का भीमबहादुर रावत अहिले भारतको काला पहाड़ पुगेका छन्। कक्षा 12 पास गरेका उनी स्नातक तह पढ्नका लागि खर्च जोहो गर्न वैशाख 1 साता त्यहाँ पुगेका हुन्। उनी केदारनाथ दर्शनका लागि आउने तीर्थयात्री बोक्छन्। यति बेला केदारनाथ दर्शनको याम भएकाले श्रद्धालु बोक्न भ्याइ नभ्याइ छ। भीमबहादुर सबैले उठेर यात्री खोज्छन्। आफूले धान्ने तौल अनुसारको यात्रु बोकेर लैजान्छन्। उनको बसोबास रहेको गौरीकुण्डदेखि केदारनाथसम्म 22 किलोमिटर उकालो हिँड्नुपर्छ। मान्छे बोकेर दैनिक 5-15 हजार भारूसम्म पाउने गरेको उनी सुनाउँछन्। यो उमेरमा किताब बोकेर कलेज जानुपर्ने हो। उनले भने, आर्थिक अभावले परदेशमा मान्छे बोकिरहेको छु। भीमबहादुरसँगै गाउँका अरू विद्यार्थी पनि केदारनाथमै छन्। मान्छेको तौल अनुसार ज्याला लिने गरेको भीमबहादुरले बताए। उनका अनुसार 80 किलोका मान्छे बोक्न 22 हजार, 70 किलोका 15 हजार र 50-60 किलोका मान्छे बोक्न 10-12 हजार भारूसम्म ज्याला लिने गरेका छन्। मैले 45-70 किलोसम्मको मान्छे मात्र बोक्न सक्छु। उनले भने, यो काम सजिलो छैन। केदारनाथबाट फर्किने बेला मुस्किलले 2-3 हजार कमाई हुने गरेको भीमबहादुरले बताए। सुर्खेतमा बसेर उच्च शिक्षा पढे। उनले भने, कोठा भाडा तिरेर धेरै दिन बस्न सक्ने अवस्था रहेन। त्यसैले त मान्छे बोक्न केदारनाथ आइपुगेको हुँ। केदारनाथमा तीर्थयात्री बोक्दै पढाई खर्च जुटाउँदै जुम्लाका युवा शीर्षकमा यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। अब नयाँ पत्रिका दैनिकले लिपुलेखबाट कैलाश मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, भारत र चीनलाई कूटनीतिक नोट शीर्षकमा खबर छापिएको छ। परराष्ट्रद्वारा जारी प्रेस नोटमा भनिएको छ, नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ। लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको बेहोरा स्पष्ट पारिन्छ। नेपाल र भारत बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ। सुरोजङ पाण्डेको बाइलाइनमा यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अर्को खबर छ, निजामती सेवामा ट्रेड युनियनको 3.5 दशकदेखिको दबदबा अन्त्य शीर्षकमा। 46 को राजनीतिक परिवर्तनपछि निजामती प्रशासनमा खुलेका दलीय ट्रेड युनियनहरूको 3.5 दशक लामो दबदबा अध्यादेश मार्फत अन्त्य। ट्रेड युनियनको सट्टा निजामती कर्मचारीको गुनासो सुनवाईको प्रबन्ध। यस्तो छ, अध्यादेशले विस्थापित गरेको व्यवस्था, कर्मचारीको गुनासो सुनवाई प्रणालीबाट प्रतिस्थापन। अध्यादेशले विद्यमान निजामती सेवा ऐन 2049 रहेका कर्मचारी ट्रेड युनियन सम्बन्धी सबै दफा झिकिदिएको छ। अध्यादेशले ऐनको दफा 2 को खण्ड ज 1 र ज हुनेछ। अध्यादेशको दफा 53 छ। निजामती कर्मचारीले यो ऐन वा प्रचलित कानून बमोजिम अन्यत्र उजुरी वा पुनरावेदन गर्न पाउने व्यवस्था भएकामा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम प्रदान गरिएका सेवा, शर्त, सुविधा र कर्मचारीसँग सरोकार राख्ने विषयमा आफूलाई मर्का परेको छ भन्ने लागेमा निजले कार्यालय प्रमुख वा कार्यालय प्रमुखले तोकेको अधिकृत समक्ष आफ्नो पीर मर्का र गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नेछन्। निजामती सेवामा ट्रेड युनियनको 3.5 दशकदेखिको दबदबा अन्त्य शीर्षकमा यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अब नागरिक दैनिकले शेरा दरबार, स्वर्गद्वारी, जानकी मन्दिर, 100 बिघा जग्गा भूमाफियाको कब्जामा शीर्षकमा टपेन्द्र कार्कीको बाइलाइनमा खबर छापेको छ। सरकारले देशभरका भूमिहीन किसानका सरकारी जग्गा स्पष्ट छानबिनको दायरामा आउन सकेको छैन। शेरा दरबारको जग्गाको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। थप कार्यवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरिएको थियो। स्वर्गद्वारी र बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा पनि अख्तियारमा छुट्टा छुट्टै उजुरी परेका थिए। अख्तियारले अनुसन्धान सकाए पनि विशेष अदालतमा मुद्दा लैजान सकेको छैन। अघिल्लो सरकारले छानबिन गरेको तर सरकारको नाममा 84 मध्ये 164 रोपनी जग्गा अहिले पनि राजनैतिक आडमै व्यक्तिको कब्जामा छ। स्वर्गद्वारी आश्रमका नाममा रहेको दाङको घोराही स्थित झिङ्गौरामा 26 बिघा 18 कट्ठा 5 धुर जग्गा भूमाफियाहरूले कब्जा गरेका छन्। त्यसै गरी जनकपुरको जानकी मन्दिरको 100 बिघा जग्गा पनि वर्षौंदेखि भूमाफियाको कब्जाबाट फिर्ता हुन सकेको छैन। सेरा दरबार स्वर्गद्वारी जानकी मन्दिर 100 बिघा जग्गा भूमाफियाको कब्जामा शीर्षकमा टपेन्द्र कार्कीको बाइलाइनमा नागरिक दैनिकले यो खबर छापेको छ। अन्नपूर्ण पोस्टले आवरण समाचार छापेको छ। संवैधानिक परिषद अध्यादेश फिर्ता बहुमतकै दाउपेच शीर्षकमा दिनेश गौतमको यो रिपोर्ट अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा आवरण समाचारका रूपमा छापेको छ। हवस् त पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: हजुर हरतिराम साजीलाई धन्यवाद छ। आजको हाम्रो सम्पूर्ण सामग्री यहाँ अन्त भयो। छवि थापा मगजीलाई धन्यवाद छ। धेरै मैले फोटो राखेको थिएँ देशको 26 वटा जति। ग्रेट पिक्चर दर्शन नमस्कार विनोदाई कार्यक्रम सुन्दैछु भन्नुभएको छ भने रबर्ट थम्सनले फ्यान्टास्टिक कलर्स भन्नुहुन्छ भने राजपति बाचोकले करेक्ट भन्नुभएको छ। हस् त मलाई बिदा दिनुहोस्। नमस्ते। हेभ अ ग्रेट डे अहेड। बाई बाई।

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: सहितका विवादित सीमा क्षेत्र नेपालकै भूमिमा भएकोमा आफ्नो अडान स्पष्ट र दृढ रहेको जनाएको छ। आजको मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सीमा सम्बन्धी विषय कूटनीतिक संवाद मार्फत समाधान गरिने बताउनु भएको हो।
2: यसमा नेपाल सरकार प्रतिबद्ध छ, यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो, त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन त्यहाँ सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, त्यो हाम्रो प्रेसमेन्टबाट आइसकेको छ। बाँकी दुई सरकार बिच सहकार्य हुँदै कुरा गर्ने विषय हो, त्यो हाम्रो भूमि हो भन्ने कुरामा हामी स्पष्ट छौँ।
1: पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन 35 दिनको सूचना जारी गरेको छ। महानगरले बस पार्कको अतिक्रमित संरचना हटाउन सूचना जारी गरेपछि त्यहाँका सुकुम्बासीहरूले विकल्प र उचित व्यवस्थापनको माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
3: पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि पञ्चायतकालमा नै जग्गा छुट्याइएको हो। 2032 सालमा पृथ्वीचोकमा 205 रोपनी जमिनमा बस पार्क बनाउने योजना अघि सारिएको थियो। पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल ट्रेडिङ भित्रको चार किल्ला बस पार्कका लागि छुट्याइएर राजपत्रमा प्रकाशित गरिएको थियो। बस पार्कका लागि जमिन छुट्याइएको 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमिन अहिले आएर 47 रोपनीमा कुम्चिएको छ। बस पार्कको जग्गामा ठूलो संख्यामा सुकुम्बासी छन्। पोखरा महानगरपालिकाले गरेको अध्ययनमा यहाँ मात्र करिब 400 परिवारको बसोबास रहेको छ। पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। वैशाख 3 गते महानगरपालिकाले यो सूचना जारी गरेको हो। महानगरले बस पार्कको अतिक्रमित संरचना हटाउन सूचना जारी गरेपछि यहाँका सुकुम्बासीहरूले विकल्प र उचित व्यवस्थापनको माग गरेका छन्। बस पार्क भित्रको कृष्ण टोल आमा समूहकी अध्यक्ष समेत रहनुभएकी स्थानीय रूपा केसीले आफूहरू अव्यवस्थित भएर बस्न नचाहेको बताउनुभयो।
4: त्यति हतोत्साहित भएको छ, यहाँको जनताहरू सबै कोही फोन मार्फत कोही भेटेर रुन कराउन घर घरै आउनु भएको छ। ल अब हामी त जानिने हो त भनिराख्नु भएको छ। उहाँहरूलाई भन्दा भन्दा कुनै शब्दहरू अब यो न्युजहरू देख्दाखेरि यति आतंकित भएर बसेका छौँ। बस पार्क विरोधी होइनौँ, बरु हामी श्रमदान गरेर भए नि बस पार्क बनाउनु पर्छ, बन्नु पर्छ। हामी पनि यसरी अव्यवस्थित भएर सबैको तिरस्कृत भएर हाम्रो कारणले बस पार्क बनेको छैन भनेर लालसना लाएर धब्बा लिएर हामी बस्न चाहन्नौ। हामीलाई चाहिँ व्यवस्थापन गर्नुहोस्, उचित व्यवस्थापन गरिसकेपछि बस पार्क बनाउनुहोस् भनेर हामीले हिजोदेखि भनिराखेको अवस्थामा अहिले चाहिँ माथिको निर्देशन जुन अहिले प्रधानमन्त्रीज्यूले बोलिराख्नु भएको छ, वास्तविक सुकुम्बासीलाई चाहिँ हामी व्यवस्थापन गर्छौँ के अरे हजुरहरू डराउनु पर्दैन भन्नुभएको छ एकातिर, भने अर्कोतिर चाहिँ कुनै बिना सूचना नै हामीलाई यसरी के अरे व्यवस्थापन नगरिकन पनि हामीलाई उठीवास लाउनु भयो भनेर रुवाबसी चलिरहेको यो सञ्जालमा तपाईँ हामीहरूले देखिरहेका छौँ।
3: मजदुर नेता रुद्र गौतमले शक्तिको दुरुपयोग गरेर हडपेको जग्गा तथा व्यापारिक महलबाट काम थाले आफूहरूले सरकारको कदममा सहयोग रहने बताउनुहुन्छ। बस पार्कका लागि यसअघि छुट्याइएको 205 रोपनी जमिनमै बस पार्क बनाउनु पर्ने उहाँ बताउनुहुन्छ।
5: बस पार्क बनाउने नाउँमा गरिब जनताहरूलाई आतंक सिर्जना गर्न खोजिएको छ। बस पार्क बन्नुपर्छ, तर बस पार्क कुन आधारमा बन्नुपर्छ भनेर जुन जग्गा बस पार्कको लागि छुट्याइएको त्यो सबै खाली गरेर बस पार्क बन्नुपर्छ। जो शक्तिको दुरुपयोग गर्दै त्यति बेला यो जग्गा वितरण गरिएको छ, बस पार्कको जग्गा पूर्जा बनाएर चाहिँ वितरण गरिएको छ, 1-1.5 लाख रुपियाँमा तपाईँको घडेरी वितरण गरिएको छ, र अझै चाहिँ त्यहाँ त आफन्तहरूको नाममा अब साला भतिजा अब को नाममा चाहिँ वितरण गरिएको छ, त्यो पहिला डोजा चाहिँ त्यहाँबाट लगाइनुपर्छ।
1: इलामको फाकफोक्सुम गाउँपालिकाले पोखरी लगायत सिमसार क्षेत्र संरक्षण गर्न 1 करोड़ भन्दा बढी रकम खर्चेको छ।
6: सिमसार संरक्षणमा कोशी प्रदेश सरकार र स्थानीयको लगानी छ। गाउँपालिकाभित्र पानीका 3 ठूल्ठूला मुहान छन्। वडा नम्बर 1 पञ्चमीमा पाण्डवधारा, पश्चिमा मुहान र वडा नम्बर 5 लुम्देमा रहेको जलकन्या यहाँका प्रमुख पानीका स्रोत हुन्। पालिकाले 4 वर्ष अघि 10 लाख लगानी गरेर वडा नम्बर 6 हाङवा चुलीमा ढाप सिम पोखरी संरक्षण शुरू गरेको हो। यसका लागि कोशी प्रदेश सरकारले 15 लाख विनियोजन गरेको थियो। पोखरी विस्तार हुने क्षेत्रको 27 रोपनी जग्गा स्थानीयले निशुल्क प्रदान गरेका छन्।
1: नेपाल क्रिकेट संघले किर्तिपुरको त्रिवी मैदानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू एक दिवसीय त्रिदेशीय सिरिजको टिकट मूल्य घटाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छ रेडियो छणामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र यता हाम्रो पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान माया हल्का हल्का बोलको गीतबाट गरिसकेको छु। सत्यराज आचार्य र सहीमा श्रेष्ठको स्वरमा रहेको प्रस्तुत गीतको शब्द रचना रहेको थियो गीतकार अमर बान्तुको अनि सङ्गीत पनि अमर बान्तुकै रहेको थियो, अर्थात् शब्द सङ्गीत अमर बान्तुको रहेको थियो भने स्वर सत्यराज आचार्य र सहीमा श्रेष्ठको रहेको थियो। अब लागु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल वैशाख 26 गते तृतीय तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज 4 मे सन 2026 र आशा छ यो सप्ताहन्त विकेन्ड यहाँहरूको सुखदै बित्यो भन्ने। र यता आजको मौसमको पनि कुरा गर्नु श्रोताहरू, आज नेपालको मौसमको कुरा गर्नुपर्दा आज विशेष गरी नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँहरूमा मेघ गर्जन र चट्याङसहित भारी मात्रामा वर्षा हुने सम्भावना रहेको र यस्तै अन्य प्रदेशहरूमा समेत कतै कतै वर्षा र मेघ गर्जन र चट्याङको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यही भएर पनि यहाँहरूले यात्रा गर्दा अलिकति सावधानी भनेर अप्नाउनु होला भन्न चाहन्छु। नेपालमा आज सूर्योदय बिहान 5:12 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:39 जाँदा हुँदैछ। यो जानकारी पश्चात श्रोता भने म व्यवसायमा गायिका कला च्यामजुङको स्वरमा रहेको एउटा गीत राखिहाल्छु है, मलाई माया नगरिनी हुन्छ तिमीले, कला च्यामजुङको स्वरमा रहेको गीत

सुधार थोरै म सुधार्न चाहन्छु। आज वैशाख 26 गते भन्न पुगेछ, यसको लागि क्षमा चाहन्छु। आज वैशाख 21 गते हो, कहिलेकाहीँ यो आधारमा यो तारिखहरू बिर्सिने पनि गर्ने गरिन्छ। यो सुधार्ने मौका चाहिँ रघु भट्टराईले दिनुभएको छ, उहाँलाई धन्यवाद।

हजुर श्रोताहरू, यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ। हरिदत्त फुलाराले सङ्गीतबद्ध गर्नुभएको गीत थियो कला च्यामजुङको स्वरमा बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा। अब भने चाहिँ आजको व्यवसाय अथवा कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज सोमबार, सोमबारको स्वर्णिम सङ्गममा सधैँ जस्तै आज पनि म व्यवसायको पहिलो चरणमा यहाँहरू माझमा म एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो चरणमा भने तपाईँ आदरणीय श्रोताहरूले नै लेखेर पठाउनुभएका प्रतिक्रिया, अनि आज भने तपाईँले गीतहरू अनुरोध गर्न सक्नुहुनेछ, अनुरोध गर्न पाउने भएको हुनाले कुनै पनि गीतहरू अनुरोध गर्नुभएमा चाहिँ म कार्यक्रमको दोस्रो चरणमा समेट्नेछु तपाईँका प्रतिक्रिया र तपाईँका अनुरोधका गीतहरूलाई। र कार्यक्रमको पहिलो चरणमा भने चाहिँ सधैँ जस्तै आज पनि म एउटा गीती कथा राख्नेछु। र आज भने चाहिँ श्रोताहरू, बेबेस गोर्खा रेडियोका श्रोताहरू माझमा परिचित नाम हुनुहुन्छ, जो आफै पनि कुशल शब्दशिल्पी गीतकार पनि हुनुहुन्छ, पाँचथर जिल्लाको याङ्गरोक गाउँपालिकाका हाम्रा स्रष्टा, यतिखेर भने चाहिँ बेलायतको पनि अक्सफोर्डलाई कर्मथलो बनाएर बसेका गीतकार लीलाराज काम्बाङले लेख्नुभएको गीती कथा यहाँहरू माझमा राख्नेछु, जुन कथाको शीर्षक रहेको छ याद। लीलाराज काम्बाङको कलमबाट लेखेको यो कथा आजको व्यवसायको पहिलो चरणमा म राख्नेछु। बेबेस गोर्खारीले सुन्दै हुनुहुन्छ भने तपाईँले पनि कथा सुनेर आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ। र यो कथाको लागि म गीतकार पनि हुन्छ, कथाकार लीलाराज काम्बाङजीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ अहिले बेलायतको अक्सफोर्डमा बस्नुहुन्छ। र आजको कथा लीलाराज काम्बाङको कलमबाट लेखेको गीती कथा याद रहनेछ। र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा चाहिँ यसलाई संयोग मात्र ठानिदिनुहोला भन्दै अब भने म यहाँहरू माझमा कथा त राख्ने नै छु, तर त्यसभन्दा अगाडि एउटा गीत यहाँहरू माझमा राखिहाल्छु। जानु काम्बाङ लिम्बुले लेख्नुभएको गीत हो, हरिदत्त फुलाराको स्वर सङ्गीतमा। र यो गीत पश्चात भने चाहिँ म लीलाराज काम्बाङले लेख्नुभएको गीती कथा याद यहाँहरू माझमा राख्नेछु।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?

जुनेली रात सुनसान सल्लेरी गाउँमा आज राति भुकेको भुकेकै छ एकोरो भौं भौं भौं। बिहानको 3 बज्यो तर रातेलाई न थकाई लाग्यो न भोक न तिर्खा, तर ऊ भुकिरह्यो भौं भौं। उसको आवाज वारिपारि मजाले सुनिन्थ्यो। वास्तवमा राति तिब्बतको भोटबाट ल्याइएको प्रजातिको छाउरो न पर्यो। यसरी राति निरन्तर भुकेर घरमा सुतेका बाको निन्द्रालाई अत्यन्तै बाधा पुर्यायो। बा उठेर रातेलाई चुपलाक भन्दै हकारे, तर राति अलि पर बारीको ढिलमा गएर फेरि भुक्न थाले भौँ भौँ भौँ गर्दै। लाग्थ्यो गाउँमा केही अनर्थ भयो, अनिष्ट हुने छाटका जस्तै देखिन थाल्यो। पहाडी च्यान डाँडाको जङ्गलभित्र राखे भुथरको खुसी साथ भोज मनाएर नाचगान गर्दै गरे जस्तो सुनिन्थ्यो। खर्याङ खर्याङ खर्याङ। हुन त गाउँघरमा यस्तो भनाइ पनि छ, गाउँमा कतै सोदा अर्थात् अनिष्ट हुनु छ भने कुकुरले यमराजलाई देख्छ अनि उसको बाटो छेक्नलाई एकदम कोसिस गर्छ। सायद गाउँमा आज यस्तै यस्तै। उता पूर्वबाट हिमालको टुप्पोमा विस्तार उज्यालो छाउँदै घाम पहाडदेखि बेसीतिर झर्दै गर्दा सासु आमा पनि गर्दन्दा कुखुरा बाख्रालाई चारो दिएर मकै पिस्दै थिइन्। बा पनि वस्तुभाव गाई धुएर ओलन तताउँदै डाडुले चलाउँदै थिए। तर आज बुहारी धारा उठेकै थिएनन्। सधैँ घर आँगन सिकुवा पेटी लिपोत गर्ने चलन हो, तर आज सबै बासी नै रह्यो। त्यसैले रातभरि भुकेर थाकेको रातेलाई कसैले बाधा पुर्याएन, आनन्दले सुत्यो घरको पेटीमा। यो सब नभएको देखेपछि सासु आमा रिसले खपि नसक्नु भए मनमा नै गनगन गर्दै उनी तारा अर्थात् बुहारीको कोठातिर अगुल्ठो लिएर लम्किन् र भन्दै थिइन्, लौ महारानी साइबा, निन्द्रा पुगेन होला है, रात बाँकी नै आँखा देखिसन्न होला, म त राको लिएर आएको छु भनेर ढोका के मात्र खोलेकी थिइन् उनले। बुहारी तारालाई ओछ्यानमा देखेनन्। रिसले झन्चुर हुँदै अलच्छिनी कुजात कि सन्तान, हिजो बजार भन्न गई कि कोसँग लठारिँदै होली नि, आएन छे, मर्न नसके कि ठुलो भाग खान आए कि, आज घर आओस् न, हात खुट्टा भाँचिदिन्छु। जति गरे पनि बुहारी ताराले जस पाएकी होइनन्। उनले बारम्बार सबै कुराहरू आफ्नो श्रीमानलाई दुर्व्यवहार हुने गरेको गुनासो सुनाएकी थिइन्। श्रीमानले पनि सबै कुरा छिटो नै सामान्य हुने आश्वासन दिएका थिए र आफ्नै मुटुको टुक्रा जस्ती सुन्दरी तारालाई छोडेर जागिरको सिलसिलामा काठमाडौँतिर आएका थिए। यसै गरी गुजारी दुर्भा र ताराको जीवन चलिरहेको थियो।

कार्तिक महिनाको चिसो सिरेटोले फालेलुङ गुजुदुम्म सुतेको कुम्भकर्ण हिमाललाई फरक पारेन। तर यता सल्लेरी गाउँमा एक कान दुई कान हुँदै कुराहरू मैदान भएझै पानी पँधेरो मेलापाततिर कुरा चल्न थालिसकेको थियो। बाल चतुरे भर्न गएकी तारा घरमा आएकी छैनन् रे साहेब। माइत वा साथीकोमा वा उनको पतिकोतिर गइन् होली भन्ने कुराहरू चल्न थाल्यो। कुरा फिजिएर उनको माइतीसम्म पुग्यो। एउटा मामुली सामान्य परिवारको माइतीहरूले सोधीखोजी गर्दा घरका परिवारहरूले खासै राम्रो जवाफ नदिएपछि माइतीहरूले ज्वाइँ धुर्बलाई तारा केही समयदेखि बेपत्ता भएको खबर पठाए। जो उबेला हुलाक बाहेक कुनै स्रोत साधन नै थिएनन्, मात्र कच्चा मोटर बाटो खोलिएको थियो, त्यो पनि सिमेन्ट ठाउँसम्म। त्यसैले उता जाने बटुवालाई नै खबर दिनु भनी चिठी लेखेर पठाए। यसरी समयको गति आफ्नै तरिकाले चलिरहेको बेला उता ध्रुव पनि आफ्नै प्रेमिकाले दुई चार दिन अगाडि पठाएको चिठी र फोटो हेर्दै ऊ अबको केही समयपछि संसारको सबैभन्दा प्यारी आफ्नी मायालुलाई छिट्टै भेट्ने आशामा पलङमा ढल्कियो। अनि मिठो सपनाहरू बुन्दै गर्दा अचानक उनको ढोकामा ठ्याक ठ्याक गरेको आवाज आयो। कसैले ढोका बजाएको आवाज आयो। कोहोला भन्दै ढोका खोले। ओहो साइला दाई, हजुर आउनुहोस् न, भित्र बसौँ भन्दै सकुशल हुनुहुन्छ? अनि बाआमा बुहारी तारा राते अनि माइला बाजे सबै ठिकै हुनुहुन्छ भनेर एकै पटक धेरै प्रश्न गरे। जवाबमा साइला दाजैले झोलाबाट भेनाजुलाई चिठी भनेर खाममा लेखेको पत्र उनको हातमा थमाउँदै बाल चतुरी मेलाबाट बुहारी तारा बेपत्ता भएको कुरा सुनाए। न त घर न त माइती, कतै अत्तोपत्तो नभएको कुरा दर्शाउँदै सायद यतातिर आएकी छिन् कि भन्दै प्रश्न गरे। यो सब सुन्ने बित्तिकै ध्रुव अत्तालिए,

कसरी कसरी यो किन? उनको हात खुट्टा चलेन, उनको लागि संसार ठप्प भयो। हात अनि रगतका नसाहरू चलेनन्, झन्डै बेहोस भए। बिस्तारै आफू सम्हालेर पत्रलाई नखोली माइला दाई, तारा कता कस्तो कुन हालतमा होलिन्? म जान्छु भन्दै सानो झोला र त्यो पत्र बोकेर त्यहाँबाट उनी सिधै बस पार खानिए। रात्रि बसको पहिया पूर्वतिर गुड्न थाल्यो। त्रिशुली नदीको तिरैतिर सङ्गीतमा सबै यात्रीहरू निधाए, तर न त भो तिर्खा दुर्बलाई केवल प्यास थियो त ताराको, मात्र ताराको। उनी छटपटि रहे, असिन पसिन भए। यतिकैमा बसको चालकले टेप रेकर्डमा क्यासेट खड्याक्क पार्दै गीत बजाउन थाल्यो। भुली गए सम्झनालाई कुसुमे रुमाल, याद भए मायालु अर्को साल, सयपत्री सारेर लगाइराखौँला आँगनभरिको फुलबारीमा, तिमी आउँदा फुल टिपी माला गासौँला, याद भए मायालु अर्को साल।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: BFBS गोर्खा रेडियो।

उता गीत आफ्नै धुनमा बजिरहेको अवस्था, तर ध्रुवलाई ऊ बेला सानोमा एउटै आगानीमा तारासँगै नाचेको अनि खेलेको यादहरूले बोलायो। नदी आफ्नै रफ्तारमा बगिरहेको बेला ध्रुव भने तारासँग बिताएका पलहरूको यादमा भकेदै निकै गहिराईसम्म पुगे। उनको नयनका आली भाठ्य झरेका आँसु कति बेला त्रिशुलीको दोभानमा सङ्गम हुन पुग्यो पत्तो भएन। रातभरिको यात्रामा अनिदो ध्रुव बसले उनलाई निश्चित गन्तव्यसम्म छाडिदियो। त्यसपछि गाउँतिर हानिए, लखत्रान भएर उनी घर पुगे। उनी घर पुगेर सिधै तारा तारा भन्दै आफ्नो कोठामा पुगे। नशालु नयन, लालुपाते ओठ, नागबेली कपाल, स्वर्गकी परी जस्तो तारा, ताराको नशालु नजर अनि लज्जालु मुस्कानले ध्रुवलाई हेरिरहन्। उनले बिस्तारालाई उल्टाई पल्टाइ गरे, चिसो बिस्ताराले केही जवाब फर्काएन, न त ताराले नै जवाब फर्काइन्। मात्र हेरिरहन् हेरिरहन् कोमल अनि मन्द मुस्कानले हेरिरहन्, न त रातले जवाब फर्कायो। ताराको भित्ताको फोटोलाई ध्रुवले धेरै बेरसम्म सुमसुमाएर गहफरी आँसु बगाउँदै ध्रुव थिया मुर्छा परेर ढले। भोलिपल्ट आफू होसमा आउँदा उनले आफूलाई गाउँको स्वास्थ्य चौकीमा फेला पारे। गाउँलेहरू सबैले आफूलाई घेरेका थिए, एक आपसमा खास खास कुसकुस कुरा गर्दै थिए। तारालाई के भयो, कसरी भयो, घरमा हेला गर्ने गरेको, तनाव दिएको, माया गरेको मिश्रित कुराहरू आइरहेको थियो। साथमा चौकीका हौलदार पत्ता साहब कुबेर सिंह राठौरले पनि कोही दोषी भए कारवाहीको हकदार हुने कुरा आश्वासन दिए। साथै गाउँले घर परिवारका सदस्यहरू सबै सबैले आफूलाई सम्हालिन आग्रह गर्दै विन्ती गरे। यत्तिकैमा ध्रुव शौचालय जाने नहु गर्दै श्रेन पानीको नाला थुतेर त्यहाँबाट सल्लेरीतिर हानिए। साथमा उनलाई रातेले पनि पछ्याउँदै खयो। रमिते गाउँको सल्लेरी पाखा त्यही पाखा थियो जुन ठाउँमा ध्रुव र ताराले आफ्नो बालपन वस्तुभाव उकाली ओह्राली गर्दै मायाप्रीतिका धेरै धेरै फुलहरूका बिरुवाहरू रोपेका थिए। एक आपसमा बाँधिएर जुनी जुनीसँगै बिताउने कसम खाएका थिए। तर नियतिको खेल होस्, समाजको कुसंस्कार, आज त्यही हरियो सल्लेरी वन पाखा उजाड लाग्यो ध्रुवलाई, किनकि उनी एक्लै थिए। उनको मनमा केवल तारा यतै कतै छिन् कि जस्तो लाग्यो। हल्का मन्द हावा चल्दै गर्दा सल्लेरी सुसाउन थाल्यो, कोइलाएका पातहरू हल्लिन थाले। पुरानो यादहरूलाई आलो बनाउँदै ध्रुव बाटो मुनिको फुल बाटोमाथिका फुलहरूलाई छाम्दै तारा तारा भन्दै चिच्याउन लागे, जुन फुल उनीहरूले रोपेका थिए। किनकि समाजमा जातको आधारमा तारा तल्लो जात, ध्रुव माथिल्लो जात भएकोले असजिलो थियो। त्यसकारण ध्रुवले बाटो मुनि र ताराले बाटोमाथि फुल रोपेका थिए, र अहिले पनि त्यो बाटोका फुलहरूको नाम ध्रुव तारा भन्दै बटुवाहरू फोटो खिच्ने गर्छन् रे। उता तारा बिनाको ध्रुवको जीवन सुकेको पात जस्तै हुँदै गइरहेको थियो। उनी सल्लेरी पाखाबाट तमरको किनारै किनार हुँदै तारालाई पाउने आशामा त्यहाँ आइपुगे। सायद तमोर नदीको समुद्र भेट्ने लक्ष्य पुरा भयो होला, तर ध्रुवको तारालाई भेट्ने आशाहरू अहिलेसम्मै अधुरै रहे। सल्लेरी पाखा पदेरो डाँडा प्रकृति सबै प्राणीहरूलाई उनले प्रश्न गरे, तर कसैले तारालाई देखेको भेटेको कुरा नसुनाएपछि उनले तमोरलाई पनि प्रश्न गरे। कतै कतै मेरो तारा भन्दै गर्दा रातेले कुई कुई गर्दै तिन खोले पछ्यौरी मुखबाट च्यापेर भुइँमा राखिदिए।
रातिको आँखाबाट असिनाका डल्ला जस्ता आँसुहरू झर्न थाले। पछ्यौरी ताराको नै हो भन्ने कुरा निश्चित भयो, किनकि त्यो पनि उनी दुलन अर्थात् बेहुली हुँदा ध्रुवले यही पछ्यौरीले ताराको घुम्टो खोलेर शिर उठाएका थिए। त्यसपछि ध्रुवले त्यो पछ्यौरीलाई आफ्नो छातीमा च्यापेर जोडले चिच्याउनुसम्म चिच्याए। ताराको खोजीमा लखत्रान भइसकेको ध्रुवको आँखाका आँसुहरू पनि रुधा रुधा सुकिसकेका थिए। ध्रुवको शारीरिक अवस्था पनि कमजोर बन्दै गइरहेको कारणले धेरै बेर रुन सकेन। तारा तारा भन्दै उनले पछ्यौरीलाई आफ्नो मुठीमा च्यापे। उनले तारालाई महसुस गरे, धेरै बेरसम्म च्यापे, बेसरी च्यापे। यसरी च्यापेको पछ्यौरीलाई केही ठोस वस्तुले आफ्नो मुठी बजायो र बेसरी गाँठो पारेको पोकोलाई सकी नसकी खोल्ने प्रयास गरे। तर त्यो गाँठो खोल्न नसकेपछि उनले निगाले सिन्काको सहाराले खोले। गाँठो प्लास्टिक पोकोभित्र एउटा कागजको टुक्रा र आधा मुठु चिनो भएको लकेट भेटे, जुन लकेटको आधा पाटो ध्रुव आफैले लगाएका थिए। उनीहरूको यो लकेट तमोर नदीमा बहर टिपी खाना आउँदा ध्रुवले आधा आफू र आधा ताराको गलामा लगाइदिएका थिए। आज त्यो लकेटलाई उनले हजारपल्ट जोड्ने कोसिस गर्दा पनि सकेनन्। आधा पाटो दायाँ हत्केला र आधा पाटो बायाँ हत्केलाले च्यापेर कागजको टुक्रालाई हेर्न थाले। शब्दहरू यस प्रकारका रहेको थियो, मेरो प्राणभन्दा प्यारो ध्रुव असीम माया, मेरो मुटुको ढुकढुकी मेरो राजा, तिमीलाई धेरै धेरै माया, सम्झना तिमीसँगै साथ बिताउने जुनी जुनी बिताउने कसम खाए पनि यो जुनीको यात्रा यहाँसम्म आएर टुटाउन बाध्य भएकी छु। तिमीसँगै बिताएका फलहरूलाई छातीभरि लिएर तिमीबाट धेरै टाढा जान छान्न, यथार्थमा म तिमीसँगै हुनेछु। तिम्रो यादहरूमा मन मस्तिष्कमा तिम्रो मुटुमा धड्कनमा तिम्रो घर आँगनको बगैँचामा फुलहरूमा मलाई माफ गरिदेऊ ध्रुव, मलाई माफ गरिदेऊ राजा। यसमा तिम्रो केही दोष छैन, दोष छ त यो कुसंस्कार, समाजले बनाएको कुसंस्कार कुरीतिहरूको, जसले सामाजिक भेदभाव भोग्नु पर्यो, जातको कारण धेरै भनाई खानु पर्यो, कुटाई खानु पर्यो, बाहिर बसेर हलुङ्गेको बटुकोमा खानु पर्यो, पातमा खानु पर्यो, हेपाई हेपाई हेपाई। अनि तिमी जागिरको लागि बाटो लागेपछि मेरा लागि तिम्रो घर परिवारमा धेरै नै दुर्व्यवहारहरू भोग्नु पर्यो। तिमीलाई तिमीसम्म आइपुग्न हजार कोसिस गर्दा पनि असफल भए। मैले पठाएको पत्रहरूलाई खोलेर अर्को पत्र लेखेर पठाएका छन्। जुन पत्र तिमीले प्राप्त गरेका छौ त्यो मैले लेखेको नभएर परिवार र कसैको मिलो मतमा भएको रहेछ। असली पत्रहरू त सल्लेरीको पाखामा भेटिए र तिनीहरूलाई पनि पछ्यौरीमा पोको बनाएर राखेकी छु। हेर त, जे भयो सो भयो, अब मलाई खोज्ने कोसिस नगर्नु ल। मैले मेरो अन्तिम यात्रा तमरको चिसो पानीसँगै गर्ने निर्णय गरे, अब मलाई खोज्ने कोसिस नगर्नु। मेरो राजा फेरि अर्को जुनीमा साथै जुनी बिताउला। अहिले तिमी सल्लेरी पाखामा हेर न, हामीले रोपेका बिरुवाहरू फुलहरू फुलेका छन्। साँच्चै हेर न, नपत्या हेर त। बिस्तारै ध्रुवले सल्लेरी पाखामा नजर डुलायो, फुलहरू फुलेका रहेछन्। ध्रुवका आँखाहरू मलिन हुँदै गए। रातेले ध्रुवलाई कुरिरह्यो कुरिरह्यो। उज्यालो हुनु अगाडि ध्रुवले आँखा फेरि एकपटक खोले। उनको नजर आकाशतिर पर्यो। एउटा चम्किलो तारा नजिक आएर मन्द मुस्कान दिँदै गरेको देखे। त्यही तमरमा उनले आफ्नो तारा देखे। ए मेरी तारा, तिमीलाई भेट्न म पनि आउँछु। आँखामा आँसु लिएर तारा तारा म पनि आउँछु भन्दै उनी फेरि अचेत भए। भोलिपल्ट राति पनि त्यहीँ बसेको थियो। कोही कोही गर्दै माझी पनि आफ्नो दिनचर्याको लागि आइपुग्यो। हिजो गजुदुम्म बसेको मान्छे अहिलेसम्म यहीँ कसरी भन्दै रातेलाई फकाउँदै त्यो पछ्यौरी उनले तान्दै थिए। तर ध्रुव
पत्थर भइसकेका रहेछन्। अहिले पनि बटुवाहरू त्यो पत्थरलाई ध्रुव पत्थर भन्ने गर्छन् भने यता सल्लेरीमा बाह्रमास फुलहरू फुल्ने गर्छ र त्यस वनपाखामा राते पनि आफ्ना मालिक ध्रुव र ताराको खोजीमा डुलिरहेको पाइन्छ। कस्तो समाज, कसले बनायो यो असमान नियम जसले सानो जात र ठुलो जातको, धनी र गरिबको, आखिर सबै एउटै होइनन् र रगत सबैको रातै हुन्छ त होइन र कुठे सबैलाई पनि दुख्ने होइन? यस्तो कुसंस्कारले समाजलाई कहिलेसम्म गिजोलेर राख्ने र कति ध्रुव र ताराहरू जस्ता असफल प्रेम कहानी कहिलेसम्म हामीले भोग्नुपर्ने? धेरै प्रश्नहरू उठेका छन्, धेरै

हजुर, आजन सुधारो यतिन्जेलहरूमा आजमा राखे सधैँको सोमबार जस्तै आज पनि मैले एउटा गीतिकथा राखेँ, अत्यन्तै मार्मिक गीतिकथा, जुन कथा लेख्नु भएको थियो लीलाराज काम्बाङले, पाँच थर याङ रक्का स्रष्टा, यति बेला भनेपछि बेलायतको अक्सफोर्डलाई कर्मथलो बनाएर बसिरहनुभएका, जो आफै पनि कुशल शब्दशिल्पी गीतकार हुनुहुन्छ लीलाराज काम्बाङ, उहाँले लेख्नुभएको कथा याद राखे र यो कथाको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु लीलाराज काम्बाङज्यूलाई र आदरणीय श्रोताहरू। आजको गीती कथा यादको कथावस्तुलाई बाँध्नको लागि मैले सुरुमा एउटा गजल राखेँ, रात किन हुन्छ हजुर, थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा। त्यसपछि मैले चलचित्र जारीमा समेटेको एउटा गीत राखेँ, कहिले प्रेम गर्यो त्यो कहिले माया मार्यो, मनोज थापा मगर र सुनिता थेगिम लिम्बूको स्वरमा। अनि अर्को चलचित्र कुसुमे रुमालको गीत राखे, भुली गए सम्झनालाई, कुसुमे रुमाल दीपानारायण झाको स्वरमा। र लीलाराज काम्बाङको आजको गीती कथाको कथावस्तुलाई बिट मार्ने क्रममा चलचित्र भाग्य रेखामा समेटेको माया पिरतीको चोखो कथा अर्ण लामा र किरण प्रधानको स्वरमा राखे। कथा व्योगान्त भए तापनि कथा अत्यन्तै मार्मिक थियो र धेरै धेरै धन्यवाद दिन चाहन्छु म लीलाराज काम्बाङज्यूलाई। र अब नै तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई चाहिँ म कार्यक्रमको दोस्रो भाग अर्थात् दोस्रो चरणमा समेट्दै जानेछु र यति बेला चाहिँ यहाँहरूलाई म बेबेस गोर्खा रेडियोको निमित्त समाचारतिर लैजान चाहन्छु। र समाचारतिर जाँदै गर्दा गायिका चन्दा देवीको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु, शिव पलासको गीत रचना अनि बिबी थापा माफन बिबी अनुरागीको सङ्गीत रहेको छ यो गीत यहाँहरू माझमा, र गीत पश्चात पनि समाचार र समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा प्रवेश गर्नेछौँ।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: काठमाडौँ उपत्यका सहित बागमती र मधेस प्रदेशका धेरै ठाउँमा अहिले वर्षा भइरहेको छ। हाल कर्णाली र लुम्बिनीका केही जिल्लामा हुरीबतास र चट्याङ सहित मध्यम वर्षा पनि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले हुरीबतास सहित भारी वर्षा गराउने मौसम प्रणाली पूर्वतिर सर्दै गएको जनाएको छ। मौसमविदका अनुसार सुदूरपश्चिमबाट शुरू भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको छ। हुरीबतासको गति करिब 40 किलोमिटर प्रति घण्टा सम्म पुग्ने र केही ठाउँमा करिब 2 घण्टासम्म यसको प्रभाव रहनेछ। हप्ताभर मौसम सक्रिय रहने अनुमान सहित विभागले हुरी बतास चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। सरकारले संवैधानिक परिषदको पहिलो संशोधन अध्यादेश 2083 पुनः राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले अध्यादेश जारी गर्न सिफारिश गरिएको जानकारी दिनुभएको हो।
4: संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्मानीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्मानीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने। अर्को परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने। अर्को कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट छ। भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने। अर्को सहरी विकास मन्त्रालयबाट छ। संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरी योजना स्वीकृत गर्ने।
3: त्यस्तै सरकारले लिपुलेक सहितका विवादित सीमा क्षेत्र नेपालकै भूमि भएकोमा आफ्नो अडानी स्पष्ट र दृढ रहेको जनाएको छ।
4: यसमा नेपाल सरकार प्रतिबद्ध छ। यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन त्यहाँ सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। त्यो हाम्रो प्रेस मिटबाट आइसकेको छ। बाँकी दुई सरकार बिच सहकार्य हुँदै कुरा गर्ने विषय हो। हाम्रो भूमि हो भन्ने कुरामा हामी स्पष्ट छौँ।
3: पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन 35 दिने सूचना जारी गरेको छ। पृथ्वी चोक बस पार्कका लागि छुट्याइएको जग्गामा दशकौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउन महानगर कार्यपालिकाको बैठकले यही वैशाख 3 गतेको निर्णय अनुसार 35 दिने सूचना निकालेको हो। महानगरले करिब 400 परिवारलाई हटाउने निर्णय गरेको छ। 2032 सालमा पृथ्वी चोकमा 205 रोपनी जमीनमा बस पार्क बनाउने योजना अघि सारिए पनि 50 वर्षसम्म काम हुन नसक्दा त्यहाँको जमीन अति क्रमणमा परि अहिले 47 रोपनीमा खुम्चिएको छ। बस पार्क निर्माण नहुँदा क्षेत्रको यातायात व्यवस्थापन प्रभावित हुँदै आएको छ। यता सुकुम्बासीहरूले भने उचित पुनर्वासको व्यवस्था बिना हटाउन नहुने माग गरेका छन्। सिराहामा 60,000 बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने भएको छ।
5: मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्य लिएर सुनौलो 1,000 दिनका आमाहरूसँग 5 वर्ष मुनिका बालबालिकाको समुदाय स्तरमा पोषण लेखाजोखा कार्यक्रम शुरू भएको छ। हिजो एक कार्यक्रमका बीच अभियानको औपचारिक उद्घाटन भएको छ। स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख 15 अभियान सञ्चालन भइरहेको छ। देशव्यापी रूपमा सञ्चालन भइरहेको अभियान यही वैशाख 30 गतेसम्म चल्नेछ। कार्यक्रमको मुख्य उद्देश्य 6 देखि 59 महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय तहदेखि प्रदेश स्तरसम्म कुपोषणको जोखिम वर्गीकरण गरी आगामी योजना निर्माणको आधार तयार पार्नु हो।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जल डमरूहरूमा अड्किएका जहाजहरूलाई मुक्त गर्न अमेरिकी प्रयास भोलिदेखि शुरू हुने घोषणा गर्नुभएको छ। उहाँले यसलाई अमेरिका र इरान दुवैको तर्फबाट गरिएको मानवीय पहल भएको बताउनु भएको छ। साथै यो कार्यमा कुनै हस्तक्षेप भए कड़ा रूपमा जवाफ दिने चेतावनी पनि दिनुभएको छ। थप विवरण सहित बीबीसीका उत्तर अमेरिका संवाददाता पीटर बाउच।
2: The president is calling this project Freedom a humanitarian gesture, he says, to help those countries that are not directly involved in the situation in the Middle East, but have ships, vessels that are tied up in the Strait of Hormuz. He says as of Monday morning, the United States will help to guide those ships out of the area.
3: विश्व स्वास्थ्य संगठनका अनुसार अटलान्टिक महासागरमा सञ्चालन भइरहेको एक क्रूज जहाजमा देखिएको शंकास्पद ह्यान्टा भाइरस संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ। अहिलेसम्मका खबर यति नै।

हजुर आदर श्रोताहरू, साईराज खाती र मुना ठटालको स्वरमा रहेको यो गीत राखी युगल गीत मैले यहाँहरू माझमा, गीतकार लीलाराज कामबाङको गीत रचना अनि शंकर थापा इस्माइलको संगीत रहेको थियो यो गीतको साथ. आजलाई मैले कार्यक्रम स्वर्णिम संगमको सोमबारको व्यवसायको दोस्रो घण्टाको उठान गरिसकेको छु. व्यवसायमा फेरि पनि बिएबिएच गोर्खा रेडियो सुनेर बस्नु नै सम्पूर्ण आदर श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. कार्यक्रमको अघिल्लो चरणमा भने गीतकार लीलाराज कामबाङले लेख्नु भएको गीती कथा याद यहाँहरू माझमा राखेको थिएँ र तपाईँका प्रतिक्रियाहरू देखिरहेछु. म ती प्रतिक्रियाहरूलाई समेट्दै जानेछु. र यति बेला भने काठमाडौँको मौसम अलिकति बदलाव आएछ श्रोताहरू. मैले स्टुडियो बाहिर यसो नजर लाउँदै गर्दाखेरि पानी निकै मजाले पानी परिरहेको अवस्था हो. र आज मैले अघि नै कार्यक्रमको उठानमा पनि भनेको थिएँ, आज विशेष गरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित भारी मात्रामा वर्षा हुने र अन्य प्रदेशहरूको प्रायः धेरै जसो ठाउँमा वर्षा हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको भनेर जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको कुरा करिब करिब मिल्दो जुल्दो पछिल्लो समय मौसमको यो जानकारी मिलिरहेकै अवस्था हो. र अहिले काठमाडौँको मौसम पनि पानी परिरहेको अवस्था हो. र मैले यो जानकारी पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै गर्दा लीलाराज कामबाङजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु यो अत्यन्तै मार्मिक कथाको लागि. यहाँ यो कथा सुनेर युएसएबाट नर्थ क्यारोलिनाबाट हाम्रा एनपी परदेशजीले ओहो कथा त आज वियोगान्त पो रहेछ त, दामी, अत्यन्तै मन पर्यो, अनि आसिङको वचन वाचन कला पनि दामी भनेर लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु हाम्रा एनपी परदेशजीलाई नर्थ क्यारोलिना युएसबाट जोडिनु भएको थियो. अनि रघुभट्टराईजीले पनि दुःखद अन्त तर तुलसीजीको वाचनले अब्बल बनायो नि भनेर लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु उहाँहरू दुवैजनालाई. यसै गरी कुलराज दुराजीले चाहिँ नमस्ते सबैजनालाई भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु. अनि शकुन्तला खत्री दिदी लेख्नुहुन्छ, उहाँ बेलायतबाट हुनुहुन्छ. आजको गीत कथा सुन्दै रुदै भाइ लीलाराज कामबाङलाई धेरै बधाई अनि शुभकामना. गीती कथाले साह्रै रुवायो है भन्नु लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु. कथाले रुवाएको कुरा लेख्नु भएको छ, कथाले मन छुएछ, खुसी लाग्यो, धन्यवाद दिन चाहन्छु शकुन्तला खत्रीजीलाई. उहाँ पनि बेलायतबाटै हुनुहुन्छ र उहाँलाई यो कथा अत्यन्तै मन परेको कुरा लेख्नु भएको छ, खुसी लाग्यो, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु. बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग अन्य प्रतिक्रियाहरू पनि छन् म पढ्दै जानेछु. मिनी कालीकोटी राईजी लेख्नुहुन्छ, बेलायतबाटै हुनुहुन्छ. नमस्ते दाई सदाजाई, आज पनि सोमबारको गीती कथा सुरुबाट अन्तिमसम्म सुनेर बस्नेछु. दाई हजुरले लेख्नुभएको गीत तिम्रो सम्झनामा अब बाँच्नु पर्दा सम्पूर्णको लागि अनुरोध गर्दछु, तस्विर सुन्दर लाग्यो, धन्यवाद दाई भन्नुभएको छ. धन्यवाद दिन चाहन्छु मिनी कालीकोटी राईजीलाई. मेरो रचनाको गीत माग्नु भएको छ, तर यो गीत चाहिँ मैले एआई सुन्नुबाट बनाएको हुनाले रेडियोमा अनियर गर्न अलिकति असमर्थ छु है, त युट्युबमै गएर सुन्नु होला भन्न चाहन्छु, धन्यवाद दिन चाहन्छु. त्यसको साटो अर्थात् सट्टामा म केही दिनपछि रोशन गुरुङले गाउनुभएको कृष्ण थापाको गीत रचना अनि सुन्दर थापाको सङ्गीत रहेको मलाई माया गर्ने मेरी सानीलाई यो गीत सुनाउँछु है त तपाईँलाई. तपाईँलाई धन्यवाद दिन चाहन्छु. अनि यहाँ द्वारिका थापा मगरज्यूले चाहिँ नमस्कार तुलजी, साथै आज सोमबारको सदाजै गीती कथाको साथ मिठो गीतहरू सुने र साथ दिइरहेको छु भनेर लेख्नु भएको छ. अनि गीतहरू सुनाउने दिन पनि. अनि मेरो सम्धेजीले लेख्नुभएको गीती कथा सुने सुन्नु आतुर भएर रेडियो खोलेर सुनिरहेको थिएँ. अनि तुलसीजी हजुरको वाचनको अनि लीलाराज कामबाङजीको रचनाको गीती कथा अति मार्मिक र हृदय स्पर्श गर्ने खालको, साथै समाजको समाजलाई ऊर्जा दिने खालको रहेछ. मेरो सम्धीले लेख्नु भएको कथा अनि सधैँ अघि बढिराख्नुहोस् है भन्ने कामना गर्न चाहन्छु लेखनमा. अनि तुलसी हजुरको रजाइमा हजुर लगायत लीलाराज सम्धी र रेडियो सुनेर बस्नु नै सबै सबैमा सुनाइदिनुहोला कुनै पनि एउटा गीत जर्मनीको हम्बर्ग वाच्य भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु. हाम्रा दरिका थापा मगरज्यूलाई जर्मनीको हम्बर्गबाट जोडिनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. यसै गरी यहाँ बेलायतबाट हुनुहुन्छ फेल्थम, लन्डनबाट हुनुहुन्छ हरिराईजी, ल है उहाँको पनि प्रतिक्रिया सुनिहालौँ. तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि सुनेर मनोरञ्जन लिइरहेछु है. आजको गीतिकथा साह्रै राम्रो, सुन्दर र मर्मस्पर्शी लाग्यो, साथै मिठो गीत कथाकार
आदरणीय लीला सरलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि अनि हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँ निरन्तरता पाइरहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै भावुक बनाइदिनु भयो। कथाकार ज्यू र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना। अनि सर अस्ति काठमाडौँको सौगात कार्यक्रममा ज्ञानु राणा र संगीता सुब्बाले गाउनुभएको उडौँ उडौँ लाग्यो मलाई नाचौँ नाचौँ लाग्यो मलाई जवानी नै आए जस्तो भन्ने गीत स्थायी मात्र बजेको थियो मिल्छ भने त्यही गीत आफ्नै अभिरुचिमा पुरा सुन्न मन लाग्यो। यो गीत चाहिँ तुलसी लगायत सम्पूर्ण श्रोताहरूलाई सुन्न र सुनाउन चाहन्छु। धन्यवाद सबैलाई शुभ दिन। हरिराई फेल्तम लन्डनबाट लेख्नु भएको छ। हरिराईजीलाई धन्यवाद दिन चाहन्छु र उहाँले चाहिँ अस्ति काठमाडौँको सौगात कार्यक्रममा स्थायी मात्र बचेको गीत ज्ञानु राणा र संगीता सुब्बाले गाउनु भएको गीत भनेर माग्नु भएको छ। नाचो नाचो लाग्यो मलाई र धन्यवाद दिन चाहन्छु म हाम्रो हरिराईजीलाई। अनि लीलराज कामाङजीको कथा पनि मन पराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँले भनेको म त्यो गीत अवश्य राख्ने नै छु तर यति बेलामा चाहिँ म रोशन गुरुङले गाउनुभएको गीत राख्न चाहन्छु। कृष्ण थापाको गीत रचना सुन्दर थापाको सङ्गीत रहेको छ र मिनी कालीकोटी रायजी लगायत सम्पूर्ण श्रोताहरूको लागि।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम सडिम संगममा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिएबिएस गोर्खा रेडियो घर देशदेखि प्रदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम संगममा। अब नै तपाईँका अनुरोधका गीतहरूलाई पनि म कार्यक्रममा समेट्दै जानेछु। केही गीतहरूको अनुरोध आएका छन्, ती गीतहरूलाई म कार्यक्रममा समेट्ने नै छु। र एउटा गीत चाहिँ यहाँ अनुरोध गर्नुभएको छ बेलायतबाट, हरि राईजीले फेल्थम लन्डनबाट, ज्ञानु राणाले गाउनुभयो गीत। ज्ञानु राणा र गायिका सङ्गीता सुब्बाले गाउनुभयो। काठमाडौँको सौगातमा चाहिँ थोरै सुने, यो गीत पुरै सुन्न पाए हुन्थ्यो भनेर लेख्नु भएको छ। त्यो गीत म केही छिनपछि यहाँलाई सुनाउनेछु, कार्यक्रम सुन्दै जानुहोला भन्न चाहन्छु। र यो गीत म राख्ने कोसिस गर्नेछु, र ठ्याक्कै त्यो गीत उहाँले अनुरोध गरिहाल्नुभयो, ज्ञानु राणाले गाउनुभएको गीत उडी उडी आयो। तर त्यसभन्दा अगाडि यहाँ हरि राईजीले गाउनुभएको गीत पनि अनुरोध आएको छ, म त्यो गीत पनि राख्ने नै छु। हरि राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ, सुनेर हामीसित जोडिनु भएको छ, र उहाँले चाहिँ माग्नुभएको गीत मैले हेर्दैछु। ठ्याक्कै त्यो गीत म अहिले केही छिनपछि राख्ने कोसिस गर्नेछु। अन्य प्रतिक्रियाहरू रहेका छन्, ती प्रतिक्रियाहरूलाई चाहिँ म पढिहाल्छु है त। यहाँ छवि थापा मगरज्यूले फोक्सुन केन युकेबाट लेख्नुहुन्छ, नमस्कार तुलसीजी, कुशल र कुशलताको कामना गर्दछु। आज हजुरको मिठो स्वरमा गीति कथा, विभिन्न जानकारी र मिठा मिठा गीतहरूको साथै सोडिमसँग कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिँदैछु। अनि गीति कथा साह्रै मार्मिक लाग्यो। हाम्रो समाजमा घटित घटनाहरूमा आधारित कथा, त्यसैमा हजुरले वाचन शैली, हजुरको वाचन शैली त भन्नै परेन। अनि कथाकार ज्यूलाई धेरै धेरै शुभकामना र हजुरलाई धन्यवाद, र सुन्दर फोटोको लागि पनि धन्यवाद। समयले साथ दिएमा आज चाहिँ गीतकार अनि गायक हरि राई र मेलिना राईले गाउनुभएकी गीत हजुर लगायत यस बेला कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण देश विदेशमा रहनुहुने श्रोताहरूलाई सुनाउन चाहन्छु, समर्पण गर्न चाहन्छु, अनि सुन्न पनि चाहन्छु। अनि हजुरको बाँकी पल शुभ रहोस् भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। म हाम्रा छवि थापा मगर जो अहिले बेलायतबाट हुन्छ, फक्सटन केन युकेबाट हुनुहुन्छ, र उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ आजको कथा, गीति कथा लीलाराज काम मगर लेख्नु भएको थियो, अक्सफोर्ड बेलायतमा बस्नुहुन्छ, पाँच थर याङ्गरोकका स्रष्टा हुनुहुन्छ। उहाँको गीति कथा याद राखेको थिएँ, मन पराइदिनु भएको म धन्यवाद दिन चाहन्छु छवि थापाजीलाई। उहाँ चाहिँ फोक्सुन केन युकेबाट हुनुहुन्छ। यसै गरी नूतन भूषालजी लेख्नुहुन्छ, इजरायलबाट हुनुहुन्छ, नमस्कार सर, ब्युटिफुल पिक्चर अनि गीति कथा वियोगमा तर्पिँदै गरेको पीडाले मर्माहत बनायो भने लेख्नुभएको छ, बनाएको थियो। कथाकार लीलाराज सरको कलम यसरी नै अगाडि बढ्दै जाउन्, र कथालाई मिठो गीत, कथामा मिठो गीतहरू जोडेर जीवन्त बनाइदिनु हुने तुलसी सरलाई धन्यवाद। गीत माग्ने दिन हो भनेर लेख्नु भएको छ, यसको सदुपयोग गर्दै चट्ट रुमाल चट चट बजाइदिनुहोस् है, साह्रै मजाको फ्रेस बनाउने गीत छ हरिजी र मेलिना राईको स्वरमा भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। हाम्रा गीतकार नूतन भूषालजी इजरायलबाट हुनुहुन्छ, उहाँले पनि हाम्रा लीलराज कामाङजीको आजको कथा याद खुबै मन पराइदिनु भयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। नूतन भूषालजी इजरायलबाट हुनुहुन्छ र भने म हरिराईजीले अनुरोध गर्नुभएको गीत चाहिँ म केहीछिन पछि सुनाउनेछु। यतिखेर चाहिँ म एउटा गीत राख्छु, चट्ट रुमाल हरिराई र मेलिना राईले गाउनुभएको गीत। यो गीतको अनुरोध चाहिँ फोक्सटन केन युकेबाट हाम्रा छवि थापा मगरजीले अनुरोध गर्नुभएको छ। यसै गरी उता अर्का गीतकार नूतन भूषालजीले इजरायलबाट फ्रेस बनाउने गीत त्यही गीत राखिदिनुहोस् है भन्नुभएको छ। हरिराईजीले चाहिँ काठमाडौँको सौगातमा बजेको ज्ञानु राणा र सङ्गीता सुब्बाले गाउनुभएको गीत उडी उडी उडौँ उडौँ लाग्यो मलाई गीत माग्नु भएको छ, त्यो गीत पनि राख्ने छु। तर अहिलेलाई भन्छ मेलिना राई र हरिराईको स्वरमा रहेको हरिराईको शब्द सङ्गीत रहेको चट्ट रुमाल चट्ट यही गीत राखेँ है त।

मधु छेत्रीको गीत रचना सिकेर शैलीको संगीत अनि ज्ञानु राणा र संगीता सुब्बाको स्वरमा रहेको यो गीत हरिराईजीले बेलायतबाट अनुरोध गर्नुभएको थियो। हरिराईजीलाई धन्यवाद दिन चाहन्छु र मैले हरिराईजीको प्रतिक्रिया पनि देखिरहेको छु। उहाँले धन्यवाद है सर भनेर लेख्नु भएको छ। फेरि पनि धन्यवाद दिन चाहन्छु हरिराईजीलाई। आदरणीय खेम छवि सर र आदरणीय गीतकार नूतन दिदीलाई धेरै धेरै धन्यवाद सुनाइदिनु होला। मेरो गीत अनुरोध गर्नुभएको मैले लेख्नु भएको छ अनि मेरो अनुरोधको गीत राखिदिनु भएकोमा चाहिँ मलाई पनि धन्यवाद दिनुभएको छ। धन्यवाद दिन चाहन्छु म हरिराईजीलाई। अनि यहाँ गीतकार घनबहादुर थापा मगरज्यू लेख्नुहुन्छ स्याङजारी श्रष्टा, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ। नमस्कार तुल सर, वरिष्ठ गीतकार आख्यानकार लीलाराज कामाङजीको कथा साह्रै मार्मिक थियो र उहाँको कलमले निरन्तरता पाइरहोस्। यदि समय मिल्छ भने हाम्रै वरिष्ठ गीतकार गायक हरिराई सर कुनै गीत र अर्को हजुरको आफ्नै रचना गीत बजाई सम्पूर्ण श्रोताहरूको साथ हामीलाई पनि मनोरञ्जन लिन हामी पनि मनोरञ्जन लिने थियौँ कि सर भन्ने रहेछ। घनबहादुर थापा मगरज्यूलाई धन्यवाद दिन चाहन्छु। मैले हरिराईजीको गीत भर्खरै राखेँ है त, मेरो रचनाको साटोमा समय मिलेछ भने बरु तपाईँकै रचना गीत केही क्षणपछि राखौँला। धन्यवाद दिन चाहन्छु हाम्रा घनबहादुर थापा मगरज्यू र भाउजू कृष्ण थापा मगरलाई। उहाँले पनि आख्यानकार कथाकार गीतकार लीलाराज कामाङज्यू कथा साह्रै मार्मिक थियो भनेर लेख्नु भएको छ। फेरि पनि धन्यवाद दिन चाहन्छु हरिराईजीलाई। अनि यहाँ छवि थापाले धन्यवाद भनेर लेख्नु भएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि पार्वती नेपालीजी लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले ओइलिङ लन्डनबाट हुनुहुन्छ। पार्वती गुरुङज्यू लेख्नुहुन्छ, तुलसर लगायत सबै श्रोता जन्म नमस्कार। आज हजुरको लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हाजिरी दिन अलिक ढिलो भयो अनि अरुण नदीको सफा मनै छुने दृश्यले भर्खरै नेपाल आउँ लाग्यो। धन्यवाद हजुर लगायत सम्पूर्णको हरेक दिन शुभ रहोस् भन्नुभएको छ। अघिल्लो चरण चाहिँ छुट्याउनु भयो जस्तो लाग्यो कथा सुन्न। जे होस् यहाँलाई धन्यवाद दिन चाहन्छु हाम्रा पार्वती नेपालीज्यूलाई ओइलिङ लन्डनबाट हुनुहुन्छ। ओहो, हाम्रो लीलाराज कामाङजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, आजको कथाको कथाकार हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी बस्ने सर, यो मेरो पहिलो प्रयास थियो भनेर लेख्नुभएको छ। मास प्राप्त गरे होला नि भनेर, पास मार्क प्राप्त गरे होला नि। ओहो, तपाईँले डिस्टिङ्सन नै हान्नुभयो, कहाँ पास मार्क मात्रै हो। अनि हजुरको जादुमय आवाज र कालजी गीतहरूले सजाउनु भयो, हजुरलाई 21 तोपको सलाम। शकुन्तला खत्री, हुमा पाइम लिम्बू, विमला मक्तान दिदीहरूको आशीर्वाद सिधो उद्धार गरे। द्वारिका थापा मगरज्यू, हुमा लिम्बू, विमला मक्तान दिदीहरूको चाहिँ आशीर्वाद प्राय सिधो उद्धार गरे भनेर लेख्नु भएको छ उहाँले। र अगाडि चाहिँ द्वारिका थापा मगर सम्धी साप अनि एनपी सर, छवि सर, नूतन भूषालज्यू, हरिराई, साथै सुन्नुहुने सबै शुभचिन्तकहरू सबैलाई, विशेष गरी हजुर तुलसी सर र बिएबिएस गोर्खा रेडियो परिवारलाई मरी मरी धन्यवाद भनेर लेख्नु भएको छ। लीलाराज कामाङजीले उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र आदरणीय श्रोताहरू, आज मैले लीलाराज कामाङकै कथा राखेको थिएँ याद, निकै मार्मिक कथा थियो। यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि भुवन गुरुङ दाई लेख्नुहुन्छ, फान र बेलायत बाच आहा क्या

0: सुन्दर अरुण नदी चार लहर नमस्कार तुलसीजी हजुरको लभली कार्यक्रम सुन्दैछै कर्मथलोबाट भन्नुभएको छ उहाँलाई धन्यवाद दिन चाहन्छु। आज मैले अरुण नदीको यो भोजपुर र धनकुटा खण्डको तस्विर राखेको छु यो बिचबाट बगेको र अरुण नेपालको एउटा त्यस्तो नदी हो जहाँबाट यो अलिकति अरुण तेस्रो जलविद्युतको धेरै कथाहरू सुन्नु पनि भएको छ होला र नेपालको एउटा राम्रो भनौँ विद्युत प्रभाव बोकेको नदी पनि हो अरुण नदी र अरुण नदीकै तस्विर आएको छु धन्यवाद दिन चाहन्छु तस्विर मन पराइदिनु भएकोमा। होमा पाइम लिम्बू लेख्नुहुन्छ बेलायतबाट हुन्छ सेवारो तुलसीजी वाउ कति सुन्दर नदी मैले पनि सुनिरहेको छु लीलाराज भाइले लेख्नुभएको मिठो गीती कथा त्यसैमा हजुरको वाचन दुवैजनालाई शुभकामना भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ यहाँलाई पनि। यदि समयले साथ दिएमा आज लीलाराज कामबाङजीले नै लेख्नुभएको गीत धरधरी रुवायो भन्ने गीत सुनाइदिनु होला है सबैको मङ्गल होस् नगेन भन्नुभएको छ धन्यवाद दिन चाहन्छु हाम्रा होमा पाइम लिम्बूज्यूलाई। उहाँले चाहिँ लीलाराज कामबाङले लेख्नुभएको एउटा गीत माग्नु भएको छ धरधरी रुवायो जुन गीतमा स्वर रहेको छ मकरञ्जनको स्वर सङ्गीत रहेको गीत अनि गीत रचना चाहिँ लीलाराज कामबाङको रहेछ त्यो गीतमा केही क्षणपछि राखौँला। हाम्रा होमा पाइम लिम्बूज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिराख्नु भएको छ र सुनेर हामीसित जोडिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी विमला मोक्तान दिदीले चाहिँ तुलसीजी मेरो प्रतिक्रिया सुन्न पाइन नि हजुर भनेर लेख्नु भएको छ दिदीको प्रतिक्रिया मैले देखिरहेको छुइनँ यहाँ लीलाराजीले चाहिँ धन्यवाद भनेर लेख्नु भएको रहेछ मैले हेरिरहेछु कहिलेकाहीँ यस्तो पेन्डिङ हुन्छ मलाई यसो इनबक्समै त्यो सेयर गरिदिनु भयो म मजाले पढिहाल्थेँ नि विमला दिदीको यहाँ प्रतिक्रिया हेर्दैछु यहाँ थुप्रै प्रतिक्रियाहरू छन् र ती मध्येका केही प्रतिक्रियाहरू अलिकति कहिलेकाहीँ ढिलो गरी प्राप्त हुनेछ विमला दिदीले के लेख्नु भएको छ म खोजिरहेको छु बरु यहाँ कला च्याम्जुङ गायिका बहिनीको प्रतिक्रिया देखिसकेको छु पढिहाल्छु। आहा कति मिठो गीती कथा सुनिरहँ जस्तो नमस्कार आदरणीय तुलसीदाई आज मैले बिहेबे स्वर्णिम सङ्गम सुन्ने अवसर पाएकोले आफ्नो समयलाई आनन्दमय बनाइरहेको छु जीवन्त प्रस्तुति अनि अत्यन्तै मार्मिक गीती कथाले मन जितेको छ त्यस्तै सृजना लेख्ने प्रेरणा मिलिरहोस् अब्बल समाजसेवी तथा गीतकार कथाकार आदरणीय लीलाराज कामबाङ दाईलाई धेरै धेरै बधाई एवं शुभकामना भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु र मैले अघि तपाईँको गीत पनि राखेको थिएँ सुन्नुभयो कि भएन यहाँलाई धन्यवाद दिन चाहन्छु। विमला दिदी लेख्नुहुन्छ यहाँ विमला दिदीको प्रतिक्रिया यहाँ स्क्रिनसट पठाउनु भएको छ कहिलेकाहीँ यो पेन्डिङ हुने गर्छ उहाँ लेख्नुहुन्छ लामो प्रतिक्रिया छ तुलसी बस्ने जीव नमन गरे मेरो आज ब्याङ्क होलिडेको बिदा परेको हुनाले कहीँ कतै को योजना नबनाइकन कथा नै सुने सुन्ने जमर्को गरेको थिए सधैँ सधैँ सुनौ सुनौ लाग्छ कथा भन्ने छ ध्रुव र तारा बीचको प्रेम केवल दुई व्यक्तिको कथा मात्र नभई हाम्रो समाजमा अझै पनि गहिरो रूपमा जरा गाडेर बसेको जातीय विभेदको पीडा दायक यथार्थको प्रतिबिम्ब जस्तो पनि लाग्यो भने लेख्नु भएको छ अनि अगाडि लेख्नुहुन्छ उनीहरूको निस्वार्थ प्रेमले सबै सिमाना नाग्न खोजे पनि समाजको कठोर सोच र परम्परागत बन्देजहरूले अन्तत स्वीकार गर्न सकेन यही अस्वीकृतिले नै उनीहरूको जीवनलाई व्युगान्ततर्फ धकेल्यो असफल दुखान्त अन्त्यले आँखा पनि रसायो। गीतकार तथा कथाकार लीलाराज कामबाङज्यूलाई यस उत्कृष्ट सिर्जनाको लागि हृदयदेखि नै धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु आगामी दिनहरूमा पनि यहाँको कलम अझै सशक्त निरन्तर र प्रेरणादायी रूपमा चलिरहोस् भन्ने कामना समेत गर्दछु उहाँका सृजनाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकोस् यही नै मेरो शुभकामना हुनुभएको छ विमला मोक्तान दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हेत्रो लन्डनबाट हुनुहुन्छ र दिदीको पनि एउटा कथा आएको छ मैले इमेलमा देखिरहेछु म त्यो कथा कुनै दिन वाचन गर्नेछु दिदीको छुट्टीको समय पारेर नै म वाचन गर्नेछु है दिदी निरन्तर कथा लेखिरहनु भएको छ उहाँको मैले थुप्रै कथाहरू पढिसकेछु फेरि अर्को नयाँ कथा पनि आएको छ विमला मोक्तान दिदीलाई यो कथाको लागि पनि धन्यवाद दिदी अब भने म एउटा गीत राख्न चाहन्छु तर त्यसभन्दा अगाडि छोटो विश्राम होमा पाइम लिम्बूले मकरञ्जनको स्वर सङ्गीत रहेको गीत माग्नु भएको छ जुन गीत आजको कथाकार याद गीती कथाका कथाकार लीलाराज कामबाङले लेख्नुभएको गीत अनुरोध गर्नुभएको छ त्यही गीत राख्नेछु।
1: BFBS, तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFDS Gorkha Radio.

मेरो जोड्नमा सिपालु नै थिएँ म, जब आफ्नै मुटु टुट्यो त्यो हुनर पनि बिर्सेछु मैले। मनको देवता मनको फूल मनकै दीप जलायो, आउनु र जानु जीवन रीत जोगन भेष रचायो, जोगन भेष रचायो।

भोमा पाइम लिम्बूको अनुरोधको यो गीत राखे मकर युञ्जनको सुरमा शब्द लीलराज कामबाङको रहेको थियो नि, संगीत मकर युञ्जनकै रहेको थियो र आज भोमा पाइम लिम्बूले आजको गीती कथाले धरधरी नै रुवाए, त्यसैले मैले त यही गीत मागेको। धन्यवाद हजुरलाई गीत राखिदिनु भएको भन्नुभएको छ। फेरि पनि धन्यवाद दिन चाहन्छु भोमा पाइम लिम्बूलाई। अनि बेलायतबाटै लेख्नुहुन्छ वीरेन्द्र कामबाङजी हुनुहुन्छ, बेबेस गोर्खा रेडियो मार्फत गीतकार साहित्यकार तथा समाजसेवी लीलराज कामबाङद्वारा लिखित गीती कथालाई रेडियो कर्मी तुलसी बस्नेतज्यूको प्रस्तुतिले आँखा सायो र मुटु नै काप्यो। साइनुले मेरो काका लीलराज कामबाङज्यूलाई हार्दिक बधाई तथा तुलसीज्यूलाई मुरी मुरी धन्यवाद भनेर वीरेन्द्र कामबाङज्यूले पहिलोपल्ट मैले उहाँको यो प्रतिक्रिया पढेँ, उहाँले वाट्सएप गर्नुभएको रहेछ मलाई। धन्यवाद दिन चाहन्छु वीरेन्द्र कामबाङज्यूलाई। अत्यन्तै सुन्दर कथा लेख्नु भएको थियो हाम्रा लीलराज कामबाङज्यूले, यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु वीरेन्द्र कामबाङज्यूलाई। रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट, आहा कति सुन्दर अरुण नदी, अरुण भ्याली पनि निकै राम्रो छ अरे, हाम्रो पर्यटकीय गन्तव्य पनि हो भनेर लेख्नु भएको छ उहाँले। राम्रो पर्यटकीय गन्तव्य पनि हो। नमस्ते तुलसी, आज लीलराजजीको कथालाई गीती कथाको रूपमा निकै मिठो शैलीले वाचन गरेर कथालाई जीवन्त बनाइदिनु भयो। कथा व्योगान्त रहेछ, यस्ता समाजका कुरीतिलाई छर्लङ्ग उतार्नु भएको रहेछ। मुलुकमा धेरै थरी सरकारहरू आए गए, तर यस्ता कुप्रथा कहिले हटेन। अब त जनताले निकै आशा गरेको सरकार आएको छ, सरकारको त्यसतर्फ ध्यानाकृष्ट होस् र लीलराजजी जस्ता स्रष्टाले यस्ता विषयमा फेरि फेरि कलम चलाइराख्नु नपरोस्। यस्ता विषयवस्तुमा चाहिँ कथाकार लीलराजजीको कलम निरन्तर चाहिँ चलिरहोस् शुभकामना हुनुभएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा रघु भट्टराईजीलाई, बोस्टन युएसएबाट हुन्छ। बोस्टनबाट हाम्रो गोविन्द बुढाथोकीजी लेख्नुहुन्छ, सुन्दर तस्विर, नमस्कार तुजदाई, मैले पनि सदाझै सोमबारको गीती कथा सुरुबाट अन्तिमसम्म सुनिरहेको थिएँ, धेरै मिठो थियो। कथाकारज्यूलाई धेरै धेरै धन्यवाद हजुर भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु बोस्टनबाट हाम्रा गोविन्द बुढाथोकी जोडिनु भएको थियो, उहाँलाई धन्यवाद दिँदै। अघि घनबहादुर थापा मगरजीले मेरो रचना गीत माग्नु भएको थियो, तर मैले यति बेला भन्छ घनबहादुर थापा मगरले नि लेख्नुभएको एउटा गीत राख्छु है त यहाँहरू माझमा। दीप श्रेष्ठको स्वरमा, सङ्गीत यसमा रहेको छ दिनेश सुब्बाको।

धनबहादुर थापा मगरको रचनाको यो गीत पश्चात अब नै श्रोताहरू कार्यक्रमको पुछातिर आइसकेको छु र यहाँ एउटा गीतको पनि अनुरोध आएको छ। यो गीतको अनुरोध चाहिँ बेलायतबाटै गर्नुभएको छ। अनिता राणा मगरज्यूले तुलस सर नमस्कार, यो गीत संसारभरि छरिएर रहनुहुने नेपालीहरूलाई सुनाउन चाहन्छु सुन्न चाहन्छु भने भन्नुभएको छ। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र उहाँले चाहिँ आज एउटा गीत माग्नु भएको छ। श्रीराम थापा मगरले गाउनुभएको गीत र कार्यक्रम स्वर्णिम सङ्गमको आजको व्यवसायको पुछारमा यही गीत श्रोताहरू माझमा राख्दै म भने आजको व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदान चाहन्छु। जाँदा जाँदै पुछारमा भने यहाँहरू माझमा अनिता राणा मगरले माग्नुभएको गीत बेलायतबाट माग्नु भएको छ। अनिता राणा मगरले यही गीत यहाँहरू माझमा छाड्दै बिदाउन चाहन्छु। आजको कथाकार लीलाजीलाई पनि धन्यवाद दिन चाहन्छु, सुनिदिनु भएकोमा सम्पूर्ण श्रोतालाई धन्यवाद, सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै बिदाउन चाहन्छु। नमस्ते।

0: सरकारले लिपुलेख सहितका विवादित सीमा क्षेत्र नेपालकै भूमि भएकोमा आफ्नो अडान स्पष्ट र दृढ रहेको जनाएको छ। आजको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सीमा सम्बन्धी विषय कूटनीतिक संवाद मार्फत समाधान गरिने बताउनु भएको हो।
1: यसमा नेपाल सरकार प्रतिबद्ध छ, यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो, त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन त्यहाँ सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, त्यो हाम्रो प्रेसमेन्टबाट आइसकेको छ। बाँकी दुई सरकार बिच सहकार्य हुँदै कुरा गर्ने विषय हो, हाम्रो भूमि हो भन्ने कुरामा हामी स्पष्ट छौँ।
0: यसैबीच भारतले लिपुलेख पास हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेको कदमको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। संयुक्त विद्यार्थी संगठनहरूले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्दै भारतको उक्त कदमको विरोधमा प्रदर्शन गरेका हुन्। यसैबीच सरकारले लिपुलेख क्षेत्र नेपालकै भूमि भएको अडान दोहोर्याउँदै कूटनीतिक नोट मार्फत भारत र चीनलाई त्यहाँ कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। भारतले भने मानसरोवर यात्रा पुरानै मार्ग प्रयोग गरिएको दावी गर्दै यात्रा कार्यक्रम 2026 जूनदेखि अगस्तसम्म सञ्चालन हुने जनाएको छ। सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको डोजर कार्यवाही तत्काल रोक्न सरकारलाई आग्रह गर्नुभयो।
2: सुकुम्बासीको हो पो होइन त्यसलाई छुटकारा गर्नुपर्थ्यो र त्यसको लागि चाहिँ पहिला त्यहाँ बस्तीमा गएर एउटा टिमलाई जिम्मा दिएर को सुकुम्बासी हो को होइन भनिसकेर अनि उहाँहरूको चाहिँ व्यवस्थापन गरेर बस्ने तपाईँहरूको ठाउँ यहाँ छ भन्ने भइसकेपछि मात्रै डोजर लगाएको भएदेखि चाहिँ सायद अहिले चिलबिल हुन्थेन होला खोला किनारमा बस्तीहरूमा भन्ने एउटा छ। र अर्को कुरा हामीले सबै सञ्चार माध्यम जतासुकै देखेका छौँ, आज थुप्रै बालबच्चाहरू स्कुल जान पाएका छैनन्, अहिले स्कुलको सेसन सुरु भएको छ, 12 क्लासको इक्जाम चल्दैछ, त्यस पछाडि होल्डिङ सेन्टरमा कार लगेर राखिएको छ, त्यस पछाडि सुत्केरी महिलाहरू आमाहरू र गर्भवती आमाहरू उहाँहरूको मानव अधिकार त्यहाँ हनन भएको छ कि छैन।
0: नेपाली कांग्रेसका सांसद मदन कृष्ण श्रेष्ठले पनि आवश्यक व्यवस्थापन बिना गरिएको बस्ती हटाउने कार्यले मानवीय समस्या सृजना भएको बताउँदै सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनुभयो।
3: उन्डर सुकुम्बासी बस्तीमा बसिरहेको कति कुराहरू त्यहाँ सुकुम्बासीहरू छन्, कति साँच्चै सुकुम्बासीहरू पनि छन् र साँच्चै सुकुम्बासीहरूलाई पनि त्यहाँ अप्ठ्यारो भइरहेछ, अन्याय भइरहेछ, किनभने त्यहाँ अस्तव्यस्त छन्, बसाई हरेक सेवा सुविधाहरू पनि अस्तव्यस्त छन्, त्यहाँका पूर्वाधारहरू अस्तव्यस्त छन्, उहाँहरूले त्यहाँ उपभोग गर्न पाइरहेका छैनन् र विश्वका मानव अधिकारवादी संस्थाहरूले पनि अलिकति मानवीयता देखेन कि भन्ने कुराहरू छन्, त्यो समय पुगेन, समय दिएन, दाम पुगेन भन्ने कुराहरू छन् र अहिले रङशालामा राख्ने भन्ने कुराहरू छन्, विभिन्न सेन्टरमा राख्ने भन्ने कुराहरू रहेछन् तर त्यो के भने अलिकति आक्रमक भयो कि भन्ने कुराहरू उठिरहेछ। आक्रमक भएको हुनाले जो चाहिँ साँच्चै सुकुम्बासीहरू चाहिँ सम्बन्धित ठाउँमा सम्पर्क गर्ने ठाउँमा सेल्टरमाहरू जान नचाहेर बाहिर बसिरहेका छन्।
0: पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन 35 दिने सूचना जारी गरेको छ। पृथ्वीचोक बस पार्कका लागि छुट्याएको जग्गामा दशकौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउन महानगर कार्यपालिकाको बैठकले यही वैशाख 3 गतेको निर्णय अनुसार 35 दिने सूचना निकालेको हो। महानगरले करिब 400 परिवारलाई हटाउने निर्णय गरेको छ। यता सुकुम्बासीहरूले भने उचित पुनर्वासको व्यवस्था बिना हटाउन नहुने माग गरेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आफ्नो घर र कार्यालयमा भएको छापाप्रति आपत्ति जनाउनु भएको छ। आज विज्ञप्ति जारी गर्दै वहाँले राज्यका जुनसुकै निकायले अनुरोध गरेमा आफू भौतिक रूपमा उपस्थित हुन तयार रहेको अवस्थामा छापा मारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो। साथै वहाँले संवैधानिक र कानूनी दायराभित्र हुने जुनसुकै अनुसन्धानमा पूर्ण सहयोग रहने स्पष्ट पार्नु भएको छ। मुख्यमन्त्री बानियाले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबारे हुने छानबिनलाई सकारात्मक लिएको बताउँदै विभिन्न संचार माध्यममा आएका समाचारका कारण आफ्नो चरित्रमाथि आघात पुगेको महसुस भएको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ। अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धिकरण विभागले आज मुख्यमन्त्री बानियाको हेटौडाको घर र व्यवसाय एवं काठमाडौँको नक्साल र सुन्धारामा रहेको कार्यालयमा छापा मारेको थियो। त्यसपछि विज्ञप्ति जारी गर्दै बानियाले अनुसन्धानमा सघाउन तयार रहेको तर छापा मार्नु आपत्तिजनक रहेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार एटलान्टिक महासागरमा सञ्चालन भइरहेको एक क्रूज जहाजमा देखिएको शंकास्पद हेन्टा भाइरस संक्रमणका कारण 3 जनाको मृत्यु भयो।
4: यो BFBS गोर्खा रेडियो हो।

0: काभ्रे प्रहरीले बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार निरन्तरको वर्षाका कारण पहिरो, डुंगा खस्ने, सड़क कटान तथा खोलानालामा पानीको बहाव बढ़ने जोखिम उच्च भएकाले यात्रु र सवारीको सुरक्षालाई ध्यानमा राखेर राजमार्ग बन्द गरिएको हो। प्रहरीले दिउँसो सवा चार बजे सूचना जारी गर्दै वर्षा रोकिएपछि सड़क मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलाइएको जानकारी गराइने जनाएको छ। कम्बोडिया सरकारले अनलाइन ठगी स्क्यामिङमा संलग्न हुने व्यक्तिहरूका लागि कड़ा सजायको व्यवस्था लागू गरेको छ। नयाँ कानून अनुसार अनलाइन ठगीमा संलग्नलाई कसुरको प्रकृति अनुसार 5,00,000 अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावाससम्मको सजाय हुनेछ। थाइल्याण्डको नेपाली दूतावासका अनुसार कम्बोडियाले अनलाइन स्क्यामिङलाई अन्तर्देशीय अपराधका रूपमा लिँदै त्यसलाई नियन्त्रण गर्न गएको हप्तादेखि यो कानून लागू गरेको हो। दूतावासले त्यहाँ अवैध रूपमा बसिरहेका वा अनलाइन ठगी केन्द्रमा संलग्न रहेका नेपाली नागरिकहरूलाई तुरन्त कानूनी बाटो अप्नाउन र नेपाल फर्कन आग्रह गरेको छ। साथै वैदेशिक रोजगारीका नाममा ठगीमा नपर्न र आधिकारिक निकाय मार्फत मात्रै विदेश जान दूतावासले चेतावनी दिएको छ। पोखरामा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले महानगरपालिकाले जारी गरेको अतिक्रमण हटाउने सूचना विरूद्ध प्रदर्शन गरेका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले 1,637 जनाको हस्ताक्षर सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र पोखरा महानगरपालिका समक्ष बुझाएको छ। समितिले सार्वजनिक ऐलानी तथा पर्ती जग्गा खाली गर्न 35 दिने दिएको सूचना 7 दिनभित्र खारेज गर्न माग गरेको छ। समितिले बसोबासीलाई उचित व्यवस्थापन, भूमि समस्या समाधान, आयोगमा सिफारिश र आधारभूत हकको ग्यारेन्टी सहित 6 बुदे माग राखेको छ। समितिका अनुसार महानगर क्षेत्रमा करिब 19,000 भन्दा बढ़ी परिवार लामो समयदेखि बसोबास गर्दै आएका छन्। दाङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाउँदै उठीवास रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। संघर्ष समितिले आवास, जीविकोपार्जन र खाद्य सुरक्षा नागरिकको मौलिक हक भएकाले विकल्प बिना गरीब नागरिकलाई उठीवास गराउनु मानव अधिकार विपरीत हुने दावी गरेको छ। उनीहरूले पहिचान र प्रमाणीकरण पूरा नगरी बस्ती हटाउने प्रक्रिया रोक्न माग गरेका छन्। ज्ञापन पत्रमा बसोबास सम्बन्धी सूचना तत्काल खारेज गर्न, कुनै पनि जबरजस्ती उठीवास नगर्न तथा वैकल्पिक सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ। यसैबीच मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकलाई संरक्षण गर्नुपर्ने समयमा उल्टै अलपत्र पार्ने गतिविधि भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले संघीय, प्रदेश र स्थानीय सरकार बीच समन्वय गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपालमा संविधान कार्यान्वयनको 1 दशक पुग्ने लाग्दा संविधान संशोधनलाई लिएर विभिन्न तहका नेताहरूले साझा स्वामित्व, व्यापक सहमति र संस्थागत सुधारका आवश्यकता औंलाएका छन्। पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संविधानका प्रावधानहरू व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसकेको भन्दै यसको समग्र परीक्षण र साहसी पुनरावलोकन आवश्यक रहेको बताउनु भएको छ।
1: 10 वर्ष बितिसक्दाखेरि संविधानको कार्यान्वयनको चरणमा देखा पर्ने जुन लाभहरू हो त्यो लाभहरूको अनुभूति जनताले लिएको भए यो त्रासदी 23-24 गतिका जुन घटनाहरू भए, असाध्य ठुल्ठुला घटनाहरू भए, त्यो बिन्दुसम्म त्यो निराशाले हामीले ल्याउँदैन थियो होला नि। संविधानमा हामी के भनिरहेछौँ भने अवधारणागत रूपमा त ठिकै हो, कार्यान्वयनको चरणमा समस्या हो क्या? कहिले व्यक्तिको चरणमा, कहिले कानुनको चरणमा, यी सबै कुरा जोडिन्छन्। अवधारणा पनि एक्सेप्टेबल हुनैपर्छ, तर अवधारणा आफैमा स्वतः कार्यान्वयन हुने होइन, शब्द आफै त कार्यान्वयन हुँदैन। संविधानको कार्यान्वयन नहुनु पनि संविधानकै समस्या हो। संविधानका शब्दहरू त महान होलान्, असाध्य प्रजातान्त्रिक पनि होलान्, जनहितकारी पनि होलान्, तर तिनको रूपान्तर हुनु पर्यो नि। हामीले अब चाहिँ एउटा साहसिक ढङ्गले रिभ्यू गर्न तयार हुनुपर्छ।
0: सर्वोच्च अदालतले थुनामा रहेका व्यवसायी दीपक भट्टलाई 24 घण्टाभित्र लिखित जवाब सहित उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले आज सुनवाईपछि काठमाडौँ जिल्ला अदालत, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरीका नाममा लिखित जवाब सहित उपस्थित गराउन आदेश जारी गरेको हो। भट्टलाई थुनामुक्त गर्न पत्नी आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। अदालतले भट्टलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाब पेश गर्न पनि निर्देशन दिएको हो। अकुत सम्पत्ति आर्जनको आरोपमा भट्टलाई चैत 19 गते नक्सलबाट पक्राउ गरिएको थियो भने हाल भट्टको सम्पत्तिमाथि अनुसन्धान जारी छ। भट्टको राहदानी समेत कालो सूचीमा राखिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।
2: गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिले पुनर्विचार गर्न भनेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारद्वारा जस्ताको तस्तै फेरि शीतल निवास फर्काउने निर्णय, अब राष्ट्रपति सामु रहेको विकल्प बारे नेपाल बार एसोसिएसनका अध्यक्ष भन्छन्,
1: यो प्रणाली सञ्चालनको लागि अब यसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प छैन।
0: लिपुलेख विवादमा भारत र चीनलाई नेपालको अडान पुनः अवगत गराएको सरकार सहकार्य मार्फत समाधान गर्न उत्सुक,
2: नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, बाँकी दुई सरकार बीच सहकार्य हुँदै कुरा गर्ने विषय हो,
0: अनि आफ्ना केही जहाजहरूलाई हुर्मुज जलमार्ग पार गराएको अमेरिकाको भनाए। सबभन्दा पहिला प्रमुख विश्व समाचार,
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेनाले आफ्ना युद्धपोतको सहयोगमा इरानी नाकाबन्दी तोड्दै दुईवटा अमेरिकी झण्डावाहक पानी जहाजहरूले हुर्मुज स्ट्रेट पार गरेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुर्मुजबाट सुरक्षित आवत जावत सुरु गर्ने घोषणा गरेसँगै यो जलमार्गमा पानी जहाजहरूको सहयोगका लागि गल्फ क्षेत्रमा दुईवटा लडाकु पानी जहाज परिचालन गरिएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, अमेरिका र इरान कूटनीतिक गतिरोधमा अल्झिरहँदा स्ट्रेट अफ होर्मुजमा भएको पछिल्लो गतिविधिले युद्ध पुनः चर्किने बिन्दु कति नजिक छ भन्ने स्मरण गराएको छ। सामुद्रिक आवतजावतको निगरानी गरिएका तथ्याङ्कहरूले थप केही जहाजहरूले यो मार्गबाट वार पार गर्ने प्रयास गरिरहेको देखाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले पश्चिम बङ्गालको विधानसभा चुनावमा जित हासिल गरेको छ। हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले पहिलो पटक यो राज्यमा चुनाव जितेको हो। चुनाव भइरहेका चार राज्यमध्ये भाजपाले असममा पनि लगातार तेस्रो पटक जित हासिल गर्ने निश्चित जस्तै देखिएको छ। संघीय संसदमा दुई तिहाई बहुमत नभएको भाजपालाई पश्चिम बङ्गालमा पाएको सफलताले देशैभरि युनिफर्म सिभिल कोड लागू गर्ने प्रयासमा सघाउ पुग्ने ठानिएको छ। हान्टा भाइरसको सम्भावित प्रकोपका कारण पानी जहाजमा तीनजनाको मृत्यु भएको विवरणपछि अर्जेन्टिनाबाट आएको उक्त जहाजलाई केप भर्डले आफ्नो तटमा रोकिने अनुमति दिन अस्वीकार गरेको छ। देशका स्वास्थ्य अधिकारीहरूले आफ्नो देशका नागरिकहरूको सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि जहाजका सञ्चालकले बिरामी अवस्थामा रहेका थप दुईजना यात्रुको उद्धारका लागि अनुमति माग गरेका छन्। जहाजमा यात्रारत तीनजनाको मृत्यु भए पनि दक्षिण अफ्रिकामा एउटा अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक ब्रिटिस नागरिकमा मात्रै हालसम्म हान्टा भाइरस पुष्टि भएको छ। पश्चिमी पाकिस्तानका एकजना स्थानीय अधिकारीले गत महिना अमेरिकाले कब्जामा लिएको एउटा इरानी कन्टेनर जहाजबाट नियन्त्रणमा लिइएका 22 जनामध्ये 15 जनालाई हस्तान्तरण गरिएको बताएका छन्। यसअघि इस्लामाबादले चालक दलका सबै सदस्यहरूलाई आफ्नो हिरासतमा पठाइएको बताएको थियो। इरानमाथि लगाइएको अमेरिकी नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा अमेरिकाले यसअघि टोस्का नाम गरेको इरानी पानी जहाज कब्जामा लिएको थियो र इरान युद्धका कारण मार्च महिनामा दुबई विमानस्थलमा यात्रुहरूको संख्यामा 2/3 कमी आएको युएईले बताएको छ। अमेरिका र इजरायली आक्रमणको इरानले प्रतिकार गर्दा तेलको धनी राष्ट्र युएईको यो विमानस्थल पनि कैयौं पटक आक्रमणको निशानामा परेको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिसको निम्ति जस्ताको तस्तै फेरि शीतल निवास फर्काउने निर्णय गरेको छ। सरकारले उक्त अध्यादेश पठाएको एक साता पश्चात राष्ट्रपतिद्वारा पुनर्विचारको लागि सरकारलाई फिर्ता गरेको भोलिपल्टै मन्त्री परिषदले त्यसलाई पुनः राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको हो। उक्त अध्यादेश बाहेक सरकारले पठाएका अन्य 7 अध्यादेश चाहिँ राष्ट्रपतिले जारी गरिसकेका छन्। एक रिपोर्ट। सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरिएको बताएको थियो। वैशाख 14 गते नै शीतल निवास पठाइएको भनिएको उक्त अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भन्दै आइतबार फिर्ता पठाइदिएका थिए। सोमबार बसेको मन्त्री परिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सो अध्यादेश जस्ताको तस्तै फेरि राष्ट्रपति कहाँ पठाइएको जानकारी दिए।
4: संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्मानीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्मानीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने।
0: सरकारले फेरि राष्ट्रपतिलाई अध्यादेश सिफारिस गर्न भनेपछि अब उनको विकल्प के हुन्छ? नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्,
1: अध्यादेशको बारेमा स्पष्ट यसै गर्नुपर्छ भन्ने व्यवस्था संविधानमा छैन, तर अध्यादेश भन्दा बलियो ऐन पास गरेर जाँदा चाहिँ नि एकचोटि इन्कार गरेकोमा फेरि आयो भने राष्ट्रपतिले स्वीकार गर्नुपर्ने भन्ने व्यवस्था संविधानमा छ। त्यही अनुसरण गर्दाखेरि र यो प्रणाली सञ्चालनको लागि अब यसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प छैन जस्तो लाग्छ।
0: गत साता राष्ट्रपति पौडेलले अध्यादेश बारे विभिन्न कानूनविदहरूसँग परामर्श गरेका थिए। कतिपयले सरकारको विषय भएकाले राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने सुझाव दिएको र कतिपयले चाहिँ ती अध्यादेशको अन्तर्वस्तु यदि संविधान कानूनका विपरीत छन् भने फर्काउनु पर्ने सुझाव दिएको विवरण आएका थिए। विपक्षी दलहरूले चाहिँ नियमित संसद छलेर अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरिरहेका छन्। तर राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी बाहेक अन्य 7 अध्यादेश पटक पटक गरी जारी गरिसकेका छन्। तीनमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 र सहकारी पहिलो संशोधन अध्यादेश 2083 रहेका छन्। अर्को विषय, भारत र चीनले नेपालले दावी गर्दै आएको भूभाग लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेपछि उत्पन्न विवादका माझ सरकारले यो विषय दुई सरकारबीच सहकार्य गर्दै कुराकानी मार्फत समाधान गरिने बताएको छ। यसअघि परराष्ट्र मन्त्रालयले नेपालको अडान कूटनीतिक माध्यमबाट भारत र चीनलाई पुनः अवगत गराइएको जनाएको थियो। एक रिपोर्ट। नेपालको परराष्ट्र मन्त्रालयको भनाई पश्चात भारतका तर्फबाट आएका विवरणहरूमा त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले नेपालले गर्दै आएको भौगोलिक दावी उचित नभएको र ऐतिहासिक तथ्य तथा प्रमाणमा आधारित नभएको उल्लेख गरेका छन्। उनले भारत नेपालसँग सबै द्विपक्षीय मामिलामा रचनात्मक अन्तर्क्रिया गर्न खुला रहेको पनि बताएका छन्। आज मन्त्री परिषद बैठक पश्चात सरकारका प्रवक्ताले पत्रकारहरूले यसबारे प्रश्न सोद्धा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले उक्त भूभाग नेपालकै भएकामा आफूहरू प्रतिबद्ध रहेको भन्दै दुई सरकारबीच सहकार मार्फत सम्बोधन गरिने संकेत गरे।
4: यसमा नेपाल सरकार प्रतिबद्ध छ, यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो, त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, त्यो हाम्रो प्रेस नोटबाट आइसकेको छ। बाँकी दुई सरकार बीच सहकार्य हुँदै कुरा गर्ने विषय हो।
0: भारतको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो प्रतिक्रियामा लिपुलेखबाट सन् 1954 नै कैलाश मानसरोवर भइरहेको उल्लेख गरेका छन्। यसबारे साथी प्रदीप बस्यालले नापी विभागका पूर्व महानिर्देशक तथा उक्त सीमा विवादबारे जानकार बुद्धिनारायण श्रेष्ठलाई सम्पर्क गरी भारतले हवाला दिएको 1954 यात्राको सन्दर्भ के हो भनेर सोधेका थिए।
5: 1954 भारत र चीनको बीचको सम्झौता, त्यसमा खास गरेर सीमावर्ती क्षेत्रको जनताहरू मात्रै आउन जान पाउने, सीमावर्ती क्षेत्रभन्दा अरू जान आउन नपाउने, औषधि उपचार गर्न पनि जान पाउने, सानो सानो पेटी फेट पाक्लाकोटसम्म जान पाउने मात्रै हो। अनि महत्त्वपूर्ण कुरा के छ भने त्यो 1954 भएको भारत र चीनको सम्झौता 10 वर्षमा नवीकरण गर्नुपर्ने हो। 10 वर्षमा नवीकरण भएन, 1964 नवीकरण भएन। किन भनेदेखि 1962 भारत र चिनको बिचमा सीमा युद्ध भयो, त्यो जिउँदो छैन। त्यो 1954 जुन हवाला भारतले दिन्छ त्यो सन्धि त मरिसक्यो। मैले पहिले भने नि त्यो त्यस बेला पनि पेटी फेर मात्रै, फ्रन्टियरको जनताको लागि मात्रै हो। अब अहिले त लिपुलेखबाट हेर्नुहोस्, अब बेजिङ पनि पुग्न सक्ने, सङ्घाई जान सक्ने इत्यादि छ। अहिले सन् 2015 मे 15 चाहिँ नरेन्द्र मोदी चीन जाँदाखेरि बिजनेसको भेटी भएको सम्झौता छ, त्यो पनि भारत र चीनले नेपाललाई व्यवस्था गरेर यस्तो गरेको हो। तर त्यो लिपुलेखको सम्प्रभुता हाम्रो हो,
6: खास गरी एक दशक यता सम्बन्धी भारत चीन अझ बढी नेपाललाई नै सम्पर्कमा नराखिकन सम्झौताहरू गरिरहँदाखेरि चाहिँ यसले अवस्था यस्ता स्थिति भन्दा पनि झन् बिगारिरहेको अवस्था हो।
5: लिपुलेख नेपालले काला पानी इत्यादि दावी गर्ने बित्तिकै भारत बेखुस हुन्छ, तर यसको समाधानको लागि चाहिँ हाम्रो नेपाल सरकारले भारतलाई अनुरोध गर्नुपर्छ कि विदेशी बिन्दु स्थापना गरौँ हामी, जहाँ भारत नेपाल र चिनको सिमाना भेट हुन्छ। पहिले भारत र नेपाल मन्जुर गर्नु पर्यो विदेशी बिन्दु स्थापना गर्न, त्यसपछि चीनलाई पनि सहकार्य गराएर त्रिदेशीय बिन्दु स्थापना गरियो भने भिपुले कालापानी निम्पियाद्वारा कसको हो भन्ने एकदम छिनाफाना हुन्छ। हाम्रो अहिलेको सरकार बालेनको सरकारले भारतसँग मैत्रीपूर्ण तरिकाले कूटनीतिक पहल गरेर त्रिदेशीय बिन्दु स्थापना गर्नुपर्छ।
0: उनी थिए नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। फेरि अर्को विषय, सुकुम्बासी बस्ती हटाउने क्रमका माझ प्रधानमन्त्री बालेन्द्र शाहले नागरिक हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्य लिएको फेसबुक मार्फत जनाएका छन्। उनले कुनै पनि नागरिक घरबार विहीन हुने अवस्था सिर्जना हुन नदिइने बताए। उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सुकुम्बासीको समस्या समाधान गर्न अधिकार सम्पन्न प्राधिकरण गठन गरिने भन्दै नआत्तिन आग्रह गरेको छ। यसबीच कतिपयले पहिला आवास व्यवस्थापन नगरी उठीवास गराइएको भन्दै सरकारको कदम उल्टो भएको बताइरहेका छन्। यसबारे साथी शरद केसीले पूर्व सचिव शारदा प्रसाद त्रितालाई सोधेका छन्।
7: सुल्टो बाटो भन्नेहरूले भने जस्तो गरेर गर्ने हो भने त्यो कहिले पनि समाधान हुँदैन थियो। अहिले जुन बाटो अप्नाइएको छ त्यसले वास्तविक र नक्कली सुकुम्बासी एक किसिमले छुट्टिन सक्ने आधार तुरुन्तै तय भएको छ। वास्तविक सुकुम्बासीहरू होल्डिङ सेन्टरहरूमा जाने सरकारको दर्ता प्रक्रियामा छन्, सम्पर्कमा छन् र अरू नक्कली सुकुम्बासीहरू आफ्ना आफ्ना व्यवस्था गरेर हिँड्न लागेका छन्। अहिले त्यो दृष्टिले हेर्ने हो भने यो राम्रै कदम मान्नुपर्छ। अब कतिपयले चाहिँ मानवीय दृष्टिकोणले भन्ने कुराहरू पनि उठाएका छन्। सुकुम्बासी बस्तीहरूमा अमानवीय कार्यहरू ज्यादै धेरै भएका थिए। ती मानवीय प्रश्न उठाउने अहिलेका मान्छेहरूले यत्रो 20-30 वर्ष के हेरेर बसे भन्ने प्रश्न पनि छ।
8: तर विगतमा त्यो अमानवीय पक्ष ख्याल गरेन तत्कालीन सत्ताले, सरकारवाला समूहहरूले अथवा पक्षले भन्दैमा। अब अहिले त जननिर्वाचित सरकार ठुलो संख्यामा ठुलो विश्वासको मत प्राप्त गरिरहेको, यो त अझ बढी जिम्मेवार हुनुपर्ने हो। किन बालबालिका, महिला, गर्भवती, वृद्ध अपाङ्गहरूको त्यो संवेदनशीलता जुन मानसपटलमा लामो समयसम्म रहिरहन्छ त्यसले पार्ने असर बढी हुन सक्छ। त्यसकारण अलिक संवेदनशील भइदिने अपेक्षा गर्नु स्वाभाविक नै हो नि, होइन र? त्यसमा त
7: स्वाभाविक हो, तर अब सरकारले अब इभन प्रधानमन्त्रीले पनि भने अनुसार चाहिँ ती सबै कुराको हिसाब गरेर आवश्यक सहयोग पनि गरिरहेका छौँ भन्नुभएको छ। अब हो, यो झरी बादलको बेला कतिपय बाल बच्चाहरू सुत्केरीहरूलाई असर केही पर्यो पक्कै पनि, तर अब त्यस पछाडि उनीहरूको व्यवस्था चाहिँ सरकारले गर्ने किसिमले जाँदाखेरि चाहिँ त्यो सकारात्मक पक्ष हो। केही चाहिँ समय दुःख गरे पनि अब पछाडि गएर चाहिँ उनीहरूले राम्रो अवस्था चाहिँ सिर्जना हुन्छ उनीहरूको लागि भन्ने आशा गर्न सकिन्छ।
0: उनी थिए पूर्व सचिव शारदा प्रसाद त्रिताल, साथी शरद केसीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाले आफ्ना लडाकु पानी जहाज तथा अमेरिकी झण्डावाहक व्यापारिक जहाजहरूले सुरक्षित रूपमा हुर्मुज जलमार्ग पार गरेको बताएको छ। अमेरिकी सेन्ट्रल कमान्डले दुईवटा व्यापारिक पानी जहाजलाई क्षेप्यास्त्र नष्ट गर्ने उपकरणयुक्त लडाकु पानी जहाजले सुरक्षा दिएर उक्त जलमार्ग पार गराएको उल्लेख गरेको छ। सो व्यापारिक ढुवानी मार्ग चालु गर्न अमेरिकी फौज सक्रिय भएको सेन्टकमले बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सैनिकहरू हुर्मुज जलमार्गमा प्रवेश गरी आक्रमण गर्ने इरानी चेतावनीमाज आफ्ना जहाजले लामो समयदेखि अवरुद्ध रहेको यो जलमार्ग पार गरेको अमेरिकाले बताएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताए लगत्तै इरानले त्यहाँ प्रवेश गर्न खोज्ने अमेरिकी सेनालाई हमला गर्ने चेतावनी दिएको थियो। फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि हुर्मुज जलमार्गमा 2000 जहाजमा झण्डै 20,000 यात्रुहरू फँसेको संयुक्त राष्ट्र संघीय निकाय आइओएमले जनाएको छ। इरानको सेनाले हुर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको र यो मार्गको सुरक्षित आवत जावतका लागि आफूसँग समन्वय गर्नुपर्ने अडान राखेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandho host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 बिना संशोधन फेरि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले अध्यादेश जारी गर्न फेरि सिफारिस गरिएको जानकारी दिनुभएको हो। हिजो मात्र राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउनु भएको थियो। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको विगतको व्याख्या बमोजिम अहिले काम गर्नका लागि कुनै पनि कानूनी शून्यता वा अभाव नरहेको तर्कसहित राष्ट्रपतिले फिर्ता पठाउने निर्णय गर्नुभएको थियो। तर आज राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश सरकारले कुनै संशोधन नगरी पुनः राष्ट्रपतिलाई सिफारिस गरेको हो। नेपाली कांग्रेसले भारत र चीनबीच डिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लिपुलेख, लिपियाधुरा र कालापानी नेपाली भूमि भएको स्पष्ट गर्दै यो विषयमा सरकारको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिएको जनाएको छ। बैठकपछि सहमहामन्त्री उदय शमशेर जबरा
4: नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीन बीच भएको सहमति प्रति नेपाली काङ्ग्रेसको गम्भीर ध्यान आकर्षण भएको छ। लिपुलेख, लिम्पोधरा र कालापानी नेपाली भूमि हो र यसका सन्दर्भमा नेपाली काङ्ग्रेसले विगतदेखि नै संस्थागत रूपमा आफ्नो धारणा र अडान स्पष्ट ढङ्गले राख्दै आएको छ र नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई हामीले सकारात्मक रूपमा हामीले लिएको छौँ। कुसुगोली सन्धिदेखि अरू विभिन्न तर्कसहित नेपालले भारत र चीनसँग डिल गर्दाखेरि चाहिँ हाम्रो सबै सबुतहरू लिएर कूटनीतिक रूपमा पोलिटिकली र डिप्लोमेटिकली यसलाई सल्भ गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।
3: सर्वोच्च अदालतले एकल महिला विधवाले फेरि विवाह गरेपछि पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था खारेज गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहितको संवैधानिक इजलासले मुलुकी देवानी संहिता 2074 दफा 214 उपदफा 2 खारिज गर्ने निर्णय गरेको हो। यो दफामा भनिएको छ विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्तो विधवाको अघिल्लो पतितर्फका छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैले लिन पाउनेछ भन्ने व्यवस्था छ। महिला कानून र विकास मञ्च र आफ्नो तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त व्यवस्था खारेज गरेको हो। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरोटी वा जमानतमा छाड्न आदेश दिएको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै गोल्छालाई धरोटी वा जमानतमा छाड्न आदेश दिएको हो। अदालतले आवश्यक कानूनी प्रक्रिया पूरा गरी धरोटी वा जमानत लिएर मात्रै अनुसन्धान अघि बढ़ाउन निर्देशन दिएको छ। अब अनुसन्धानका क्रममा उनलाई धरोटी वा जमानत मागिनेछ र बुझाउन नसके मात्रै हिरासतमा राख्न सकिने अदालतले स्पष्ट पारेको छ। गोल्छालाई केन्द्रीय अनुसन्धान ब्यूरोले वैशाख 11 गते पक्राउ गरेको थियो। काठमाडौँ उपत्यकाको पश्चिम नाका नागढुङ्गा सुरुङ मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति करिब 99% पूरा भइसकेको छ। आगामी साउनको दोस्रो हप्ताबाट सेवा शुरू गर्ने तयारी भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालनका लागि चिनिया कम्पनी युसिन एआरटीजेभीलाई 5 वर्षको ठेक्का दिइएको छ। 2.688 किलोमिटर लामो सुरुङ मार्गमा सवारी आवागमनका लागि मुख्य सुरुङ र आपतकालीन उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ। दुवै सुरुङ हरेक 375 मिटरमा जोड़िएका छन्। करिब 22 अर्ब रूपियाँ लागत रहेको यो आयोजनामा 16 अर्ब निर्माण र 6 अर्ब जग्गा अधिग्रहणमा खर्च भएको छ। सुरुङ मार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ। सीसीटीभी निगरानी, स्वचालित भेन्टिलेशन, स्मार्ट लाइटनिङ, फायर फाइटिङ र रिमोट कन्ट्रोल प्रणाली समावेश छन्। सुरुङ मार्ग सञ्चालनका लागि 150 जनाको जनशक्ति 24 घण्टा परिचालन गर्ने तयारी आयोजनाले गरेको छ। सुरुङ सञ्चालनपछि सिस्ने खोला पश्चिम पोर्टलदेखि बलम्बुसम्मको यात्रा करिब 7 मिनटमै पूरा गर्न सकिने अनुमान छ। सुरुङ मार्ग सञ्चालनपछि काठमाडौँ प्रवेश सहज हुने र वार्षिक झण्डै 35 करोड़ रूपियाँ राजस्व उठ्ने अपेक्षा गरिएको छ। हाल दैनिक करिब 8,000 भन्दा बढ़ी सवारी नागढुङ्गा नाकाबाट आवत जावत गर्ने गरेका छन्। नेपालमा पर्वतारोहण र पदयात्राको मुख्य सीजन मानिने अप्रेल महिनामा पर्यटक आवागमन 7% भन्दा बढ़ीले घटेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यो वर्ष अप्रेलमा हवाई मार्ग हुँदै 1,07,934 पर्यटक नेपाल आएका हुन्। यो गत वर्षको तुलनामा 7.3% कम हो। गत वर्ष अप्रेलमा 1,16,490 पर्यटक आएका थिए। यो वर्ष अप्रेलमा सबैभन्दा धेरै पर्यटक भारतबाट 25,196 जना, दोस्रोमा चीनबाट 11,722 जना र तेस्रोमा अमेरिकाबाट 8,724 जना आएका छन्। सन् 2019 अप्रेलमा 1,09,399 पर्यटक नेपाल

0: Radio.
1: Gorka Radio.
2: Sanya Samudai Ma.
0: Belayan Bhari.
2: On Air.
0: App Ma.
2: Ani Smart Speaker Ma Bhanhos.
1: Play BFBS.
0: You, BFBS Gorka Radio.
2: Radio. Gorka Radio.
3: प्रधानमन्त्रीले सञ्चारकर्मीलाई हटाउन कुनै निर्देशन नदिएको दावी उहाँको सचिवालयले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विशेषज्ञ दीप दाहालले सवारी व्यवस्थापन र प्रशासनिक संस्थाबारे गाडीको भिडभाडबारे चासो व्यक्त गरे पनि सञ्चारकर्मीलाई हटाउन निर्देशन नभएको उल्लेख गर्नुभएको छ। सञ्चारकर्मीहरूलाई सूचना सङ्कलन र रिपोर्टिङका लागि अनुमति भएको ठाउँसम्म कुनै अवरोध नरहेको पनि नोटमा उल्लेख गरिएको छ। सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अङ्कुश वा अवरोधका रूपमा अतिरञ्जित गर्न नहुने पनि उहाँको आग्रह छ। उहाँले नेपाल सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा शाहले क्यामेरा प्रसन्नतर्फ औँला देखाएपछि सञ्चारकर्मीलाई हटाइएको भन्दै खबर आएका थिए। कंग्रेसले भारत र चीनबीच लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको स्पष्ट गर्दै यस विषयमा सरकारको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिएको जनाएको छ। बैठकपछि सहमहामन्त्री उदय शमशेर जबरा
4: लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सन्दर्भमा नेपाली काङ्ग्रेसले विगतदेखि नै संस्थागत रूपमा आफ्नो धारणा र अडान स्पष्ट ढङ्गले राख्दै आएको छ र नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई हामीले सकारात्मक रूपमा हामीले लिएको छौँ।
3: सर्वोच्च अदालतले एकल महिला विधवाले फेरि विवाह गरेपछि पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था खारेज गरेको छ। कायम मकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले मुलुकी देवानी संहिता 2074 दफा 214 पदावधि खारेज गर्ने निर्णय गरेको हो। महिला कानून र विकास मञ्च र आफ्नो तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै व्यवस्था खारेज गरिएको हो। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 बिना संशोधन फेरि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले अध्यादेश जारी गर्न फेरि सिफारिस गरिएको जानकारी दिनुभएको हो।
5: संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्माननीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने।
3: सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको विगतको व्याख्या बमोजिम अहिले काम गर्नका लागि कुनै पनि कानूनी शून्यता वा अभाव नरहेको तर्कसहित राष्ट्रपतिले अध्यादेश फिर्ता पठाउने निर्णय गर्नुभएको थियो। काठमाडौँ उपत्यकाको पश्चिमी नाका नागढुङ्गा सुरुङ मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।
6: आयोजनाको भौतिक प्रगति करिब 99% पुरा। आगामी साउनको दोस्रो हप्ताबाट सेवा सुरु गर्ने तयारी भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालनका लागि चिनिया कम्पनी युसिन एआरटीजेवीलाई 5 वर्षको ठेक्का दिइएको छ। 2.688 किलोमिटर लामो सुरुङ मार्गमा सवारी आवागमनका लागि मुख्य सुरुङ र आपतकालीन उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ। दुवै सुरुङ हरेक 375 मिटरमा जोड़िएका छन्। करिब 22 अर्ब रूपियाँ लागत रहेको यो आयोजनामा 16 अर्ब निर्माण र 6 अर्ब जग्गा अधिग्रहणमा खर्च भएको छ। सुरुङ मार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ। सीसीटीभी निगरानी, स्वचालित भेन्टिलेशन, स्मार्ट लाइटनिङ, फायर फाइटिङ र रिमोट कन्ट्रोल प्रणाली समावेश छन्। सुरुङ मार्ग सञ्चालनका लागि 150 जनाको जनशक्ति 24 घण्टा परिचालन गर्ने तयारी आयोजनाले गरेको छ। सुरुङ सञ्चालनपछि सिस्ने खोला पश्चिम पोर्टलदेखि बलम्बुसम्मको यात्रा करिब 7 मिनटमै पूरा गर्न सकिने अनुमान छ। सुरुङ मार्ग सञ्चालनपछि काठमाडौँ प्रवेश सहज हुने र वार्षिक झण्डै 35 करोड रुपियाँ राजस्व उठ्ने अपेक्षा गरिएको छ। हाल दैनिक करिब 8,000 भन्दा बढी सवारी नागढुङ्गा नाकाबाट आवत जावत गर्ने गरेका छन्।
3: सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरोटी वा जमानतमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै गोल्छालाई छाड्न आदेश दिएको हो। अदालतले आवश्यक कानूनी प्रक्रिया पूरा गरी धरोटी वा जमानत लिएर मात्र अनुसन्धान अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। हर्मुज जलघाटीमा दुई अमेरिकी झण्डावाहक जहाजलाई वारपार गरिएको अमेरिकी सेनाले जनाएको छ। इरानले जलघाटीमा आएका अमेरिकी युद्धपोत लक्षित प्रहार गरिएको बताएको छ। युएस सेन्ट्रल कमान्डले प्रहार गरेका कुनै पनि युद्धपोतमा असर नपरेको बताए।

0: काभ्रेको रोसी खोलाको बीचमा पाँचवटा हाइस गाडी र यात्रु फसिकामा उद्धार प्रयास भइरहेको सरकारी निकायले जनाएका छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणले उद्धारका लागि 68 जना सुरक्षाकर्मी खटाएर उद्धार प्रयास भइरहेको जनाएको छ। 65 जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेका र खोलामा पानीको बाप घटिरहेको पनि प्राधिकरणले उल्लेख गरेको छ। प्रहरीले रोक्दा रोक्दै जबरजस्ती सवारी चलाएका कारण यस्तो घटना हुन पुगेको प्राधिकरणले उल्लेख गरेको छ। सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति बैठकमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको डोजर कारवाही तत्काल रोक्न भन्नुभयो।
1: को सुकुम्बासी हो को होइन भनिसकेर अनि उहाँहरूको चाहिँ व्यवस्थापन गरेर बस्ने तपाईँहरूको ठाउँ यहाँ छ भन्ने भइसकेपछि मात्रै डोजर लगाएको भएदेखि चाहिँ सायद अहिले चिलबिल हुन्थेन होला खोला किनारमा बस्तीहरूमा भन्ने एउटा छ। र अर्को कुरा, आज थुप्रै बालबच्चाहरू स्कुल जान पाएका छैनन्, अहिले स्कुलको सेसन सुरु भएको छ, 12 क्लासको इक्जाम चल्दैछ, त्यस पछाडि होल्डिङ सेन्टरमा कार लगेर राखिएको छ सुत्केरी महिलाहरू, आमाहरू र गर्भवती आमाहरू, उहाँहरूको मानव अधिकार त्यहाँ हनन भएको छ कि छैन?
0: काङ्ग्रेस सांसद मदन कृष्ण श्रेष्ठले व्यवस्थापन बिना बस्ती हटाउन नहुने बताउनु भयो।
2: त्यो अहिले रङशालामा राख्ने भन्ने कुराहरू छन्, विभिन्न सेन्टरमा राख्ने भन्ने कुराहरू रहेछन्, तर त्यो के भने अलिकति आक्रमक भयो कि भन्ने कुराहरू उठिरहेछ। आक्रमक भएको हुनाले जो चाहिँ साँच्चै सुकुम्बासीहरू चाहिँ सम्बन्धित ठाउँमा सम्पर्क गर्ने ठाउँमा सेल्टरमाहरू जान नचाहेर बाहिर बसिरहेका छन्, र विश्वका मानव अधिकारवादी संस्थाहरूले पनि अलिकति मानवीयता देखेन कि भन्ने कुराहरू छन्, त्यो समय पुगेन, समय दिएन, दाम पुगेन भन्ने कुराहरू छन्।
0: नेपालमा पर्वतारोहण र पदयात्राको मुख्य सिजन मानिने अप्रेल महिनामा पर्यटक आगमन 7% बढीले घटेको छ।
3: नेपाल पर्यटन बोर्डका अनुसार यो वर्ष अप्रेलमा हवाई मार्ग हुँदै 1,07,934 पर्यटक नेपाल आएका हुन्। यो गत वर्षको तुलनामा 7.3% कम हो। गत वर्ष अप्रेलमा 1,16,490 पर्यटक आएका थिए। यो वर्ष अप्रेलमा सबैभन्दा धेरै पर्यटक भारतबाट 25,196, दोस्रोमा चीनबाट 11,722 र तेस्रोमा अमेरिकाबाट 8,724 आएका छन्। सन् 2019 अप्रेलमा 1,09,399 पर्यटक नेपाल आएका थिए। कोविड 19 पछि सुधार हुँदै गएको पर्यटन क्षेत्रमा यो वर्ष भने पुनः गिरावट देखिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार मध्य पूर्वको युद्ध, हवाई सेवामा अवरोध, महँगी र सुरक्षा सम्बन्धी चिन्ताका कारण पर्यटक आवागमन घटेको हो।
0: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएनजी आन्दोलनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग नगरेको बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग भन्ने विषयमा सञ्चार माध्यममा आएपछि मन्त्रालयले गएको वैशाख 15 छानबिन समिति गठन गरेको थियो। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरोटी वा जमानतमा छाट्न आदेश दिएको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै गोल्छालाई धरोटीमा छाड्न आदेश दिएको हो। अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गरी धरोटी वा जमानत लिएर मात्र अनुसन्धान अघि बढाउन आदेश दिएको छ। अब अनुसन्धानका क्रममा धरोटी वा जमानत मागिनेछ र बुझाउन नसके मात्र हिरासतमा राख्न सकिने अदालतले स्पष्ट पारेको छ। गोल्छालाई वैशाख 11 केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। पोखरा महानगरपालिकाले पृथ्वी चोक बस पार्क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 35 सूचना जारी गरेको छ। वैशाख 3 कार्यपालिका बैठकको निर्णयअनुसार करिब 400 परिवारलाई लक्षित गरी सूचना निकालिएको हो। महानगरका अनुसार 2032 205 रोपनी जग्गामा बस पार्क निर्माण गर्ने योजना भए पनि अहिले करिब 47 रोपनीमा खुम्चिएको छ। तर प्रभावित सुकुम्बासीहरूले पुनर्वासको व्यवस्था बिना हटाउने कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन्। यहीबीच भूमिहीन र अव्यवस्थित बसोबासी सरकार सङ्घर्ष समिति कास्कीले महानगरको निर्णय विरुद्ध प्रदर्शन गर्दै 1,600 बढी हस्ताक्षरसहित ज्ञापन पत्र प्रधानमन्त्री र पोखरा महानगरपालिका समक्ष बुझाएको छ। समितिले 35 सूचनालाई 7 दिनभित्र खारेज गर्न माग गरेको छ। महानगर क्षेत्रमा करिब 19,000 परिवार बसोबास गर्दै आएको दावी पनि समितिले गरेको छ। यता दाङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिले मुख्यमन्त्री
4: यो बीएफबीएस कुलकर्म रेडियो हो।

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल वैशाख महिनाको 21 गते तदनुसार मे महिनाको 4 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज तृतीय पनि परेको छ र सप्ताहन्त दुई दिनको विदापछिको यो पहिलो कार्यक्रम सोमबार सधैँ जस्तो तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा राज सिग्देलको आवाजमा रहेको र शब्द नारायण नेपालको रहेको थियो र संगीत सन्तोष श्रेष्ठको रहेको थियो र यो गजल सँगसँगै कार्यक्रमलाई मैले उठान गरिसकेको छु। अवश्य पनि तपाईँहरूलाई मन परे होला भन्दै लागौ आजको बसाइमा। हामीसँग रहेका विषयवस्तुहरू के छन् त? कार्यक्रम नेपाल कलिङमा हामीले सधैँ जस्तो समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने पोखराका संवाददाता प्रकाश दवाडीजीले तयार पार्नुभएको एउटा सामग्री छ जुन कुराकानी पनि रहेको छ र यो कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रममा। र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीयलाई लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतका रचनाकार दिनेश अधिकारी हुनुहुन्थ्यो र संगीत भने दिव्य खालिङको रहेको छ। र यो सांगीतिक कोशीली सँगसँगै अब भने लागौं सदस्यो कार्यक्रममा समापिस गर्ने विषय वस्तुमा। सम्पादकीय तर्फ आजको सम्पादकीय लिएका छौ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ अकुत सम्पत्तिको निष्पक्ष छानबिन। यो शीर्षकमा अनुपूर्ण पोस्टले सम्पादकीय लेख्दछ, सरकारले 2062-63 पछि राज्यको उच्च ओहदामा बसेकाहरूको सम्पत्ति छानबिन गर्न गठन गरेको आयोगको क्षेत्राधिकार राजपत्रमा प्रकाशन भएर आएको छ। अब पूर्व न्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षताको उक्त आयोगलाई काम गर्ने बाटो खुलेको छ। उच्च ओहदामा बसेर अकुत कमाएका भनिएकाहरूले विदेशमा लुकाएको सम्पत्ति छ भने पनि त्यसको खोजी गर्नेछ आयोगले, अनि सिर्फ पदाधिकारीको मात्रै नभई तिनका आफन्तसम्मको लहरो तान्नेछ। वास्तवमा हिजोका ती पदाधिकारीको जीवनशैली र देखिएकै सम्पत्ति अनि तिनको देखिने आमदानी बीच आकाश जमिनको फरक छ। त्यसैले सर्वसाधारणकै नजरमा ती भ्रष्ट देखिए। 1,00,000 रुपियाँ महिनामा आमदानी गर्ने हो भने पनि सन्तान पढाउने र काठमाडौँ वा ठूला शहरमा घर जग्गा जोड्न सम्भव छैन। तर त्यति पनि पारिश्रमिक नभएका उच्च पदस्थ सरकारी अधिकारी र राजनीति कर्मीको सम्पत्ति भने ठूला ठूला शहरमा छर्लङ्गै देखिएका पनि छन्। अझ लुकाएका कति होलान् भन्ने कौतूहल जनमानसमा छ। त्यसैले नै बालेन्द्र शाह नेतृत्व सरकारले शक्तिशाली आयोग गठन गरेको छ भन्दै अनुपूर्ण पोस्टले अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, कसको आमदानी कति हो र खर्च कति हुन्छ भन्ने यकिन गर्ने राज्यको कुनै प्रणाली बसेन। त्यसैले स्रोत नभएको सम्पत्ति थुपार्ने होड चल्यो, त्यसले नै भ्रष्टाचार निम्ति आयो। सम्पत्तिको स्रोत खुलाउने कानून नभएको पनि होइन, तर शक्तिशालीहरूले कानूनका छिद्राबाट पसेर सबै आमदानी वैध बनाउने वा राज्यका कानूनलाई नटेर्ने पनि गरे, तसर्थ जनतामा ठूला बडाबाट भ्रष्टाचार भएको धारणा बन्यो। त्यसलाई निराकरण गर्ने र साँच्चै भ्रष्टाचार भएको हो र स्रोत नखुल्ने सम्पत्ति फेला पर्दा कारवाही गर्ने हेतु सरकारले गठन गरेको आयोगले राखेको छ। उच्च पदस्थ सबै भ्रष्ट वा अकुत सम्पत्तिका मालिक पनि छैनन्। सरकारले गठन गरेको आयोगले छानबिन गरी दुधको दूध पानीको पानी बनाउँदा असल र निष्ठावान तथा इमान्दारहरूका लागि पनि हितकर हुन्छ, सबैलाई एउटै डालोमा राखेर हेर्ने प्रवृत्तिबाट मुक्त हुन्छन् भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइनमा संस्करणमा सम्पादकीयमा लेख्दछ। यस्तै प्रकृतिको आयोग 2059 सालमा भैरव लम्सालको अध्यक्षतामा गठन भएको थियो। त्यसको प्रतिवेदनकै आधारमा अख्तियार वा अरू निकायले भ्रष्टाचारको मुद्दा लगाएनन्। 62-63 सालको जनआन्दोलन दमनमाथि छानबिन गर्न गठन भएको कृष्णजङ रायमाझी नेतृत्व आयोगको सिफारिस पनि कार्यान्वयन हुन सकेन। त्यस्ता आयोग विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आयोगकै छानबिन प्रमाण बन्न नसक्ने र सिफारिसका आधारमा कार्यवाही गर्न नमिल्ने नजिर बसाली दिएको छ। अझ जनआन्दोलन दबाउनेहरू संविधान सभा सदस्यको उम्मेद्वार बन्न नपाउने सिफारिस र कानून पनि सर्वोच्चले खारेज गरेको सन्दर्भमा भण्डारी आयोगको खोजबिन र सिफारिस कसरी कार्यान्वयन होला भन्ने प्रश्न उत्तर भविष्यकै गर्वमा छ। यो आयोगको छानबिन प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनुपर्छ। आयोगले संकलन गर्ने प्रमाण र तथ्यहरू अकाट्य भइदिए भने मुद्दा लैजान पनि बलियो हुन्छ र दोषी उम्कन पाउँदैन। वास्तवमा सबै नागरिकको आमदानी खर्च राज्यबाट अडिट हुने र करको दायरामा पनि पर्ने संयन्त्र र प्रणाली बसाइनु पर्छ। त्यसो हुँदा उच्च पदस्थ पनि त्यसैमा पर्छन् र बेला बेला यस्ता आयोग गठन गर्नुपर्ने दरकार पर्दैन। राज्यकै निकायबाट नियमित रूपमा अडिट र छानबिन भइरहने प्रणाली पनि चाहिन्छ। त्यो नै भ्रष्टाचार नियन्त्रणको दीर्घकालीन उपाय समेत हो भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, अकुत सम्पत्तिको निष्पक्ष छानबिन। अब यो सम्पादकीय पछि लागौं छोटो विश्राम तर्फ।
1: गोर्खा रेडियो।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: अ हो।
2: के गर्दै गरेको?
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
2: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: वरिष्ठ संगीतकार एवं गीतकार गोपाल योञ्जनको आवाजमा रहेको यस गीतका शब्द रचना र संगीत स्वयं गोपाल योञ्जनकै रहेको छ र यो सांगीतिक कोशेली सँगसँगै अब भने लागौं सधैं यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे र आजको इस्यु अफ द डेमा पोखराबाट प्रकाश दवाडीजीले तयार पार्नुभएको यो कुराकानीलाई सुन्न सक्नुहुनेछ।
1: एम सर, यहाँलाई बीएफबीएस गोर्खा रेडियोमा हार्दिक स्वागत छ।
2: धन्यवाद। यहाँलाई सबभन्दा पहिला बीएफबीलाई चाहिँ नमस्कार भन्न चाहन्छु, सम्पूर्ण मेम्बरलाई तथा संसारमा सम्पूर्ण बीएफबीबाट सुन्दै हुनुहुने सम्पूर्णलाई पनि म नमस्कार गर्न चाहन्छु।
1: यहाँहरूले जुन तमुहरूको उद्गम थलो, उहाँहरूको तमुहरूको पैतृक थलो जुन छ कलासथरको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेर आउनु भएको छ, यात्रा कस्तो रह्यो बताइदिनु न।
2: यात्रा चाहिँ विशेष गरी कलासथरको मा पुग्नलाई हामी जो होस् पोखरादेखि लमजुङ हुँदै हामी भुजुङ गाउँदेखि कोला हुँदै सिक्लेस भएर हामी फेरि पोखरा आइपुग्यौँ। विशेष 6 दिनको भ्रमण हो। त्यसले गर्दाखेरि बाटो हाम्रो जाने बाटोमा उकालो ओह्रालो एकदम अप्ठ्यारै छ बाटो चाहिँ। जाँदाखेरिमा हामीलाई कहिले अब एक प्रकारले पानी असिना बेला बेला त्यो हुँदै हुँदै र कोला पुग्ने बेलामा हामी चाहिँ त्यहाँको एउटा पुग्दा फेरि घाम लाग्यो बेलुका र हामी वहाँ पुगेपछि 2 दिनको बेलामा त अब घामै लाग्यो र अलि अप्ठ्यारै थियो बाटोहरू भन्न चाहन्छु।
1: भेक सर, यो खास हजुरहरूले अध्ययन अवलोकन भ्रमण सुरु गर्नुको उद्देश्य चाहिँ
3: विशेष गरेर यो हामी गुरुङहरूले यो पितृ र प्रकृति मान्ने भएको हुनाले यो हामी गुरुङको पितृथलो हो भनेर हामी मान्दछौँ र त्यहाँ गयौँ भने हामीलाई मनशान्ति मिल्ने हामीले विश्वास गर्छ। त्यसले गर्दाखेरि पनि यसलाई तीर्थस्थलको रूपमा विकास गर्ने हिसाबले हामी तीर्थ जाने जस्तो गरेर गएका थियौँ र यसको जुन प्रकृति र पितृको कुराहरू छ त्यहाँ पुग्दा यो देखियो पनि हाम्रो हामीसँग गएको 2 महिला दिदीबहिनीहरूलाई चाहिँ पितृ चढ्यो र यो जुन हिसाबले त्यहाँ वरिपरिको शक्ति छ त्यो शक्ति त्यहाँ देखियो र भग्नावशेषहरू चाहिँ हामीले पहिलो पटक जाँदाखेरि भन्दा धेरै नै लोभ भएको भत्किएको जीर्ण भएको देख्यौँ। त्यसले गर्दा यसलाई संरक्षण गर्न आवश्यक छ र हाम्रो उद्देश्य पनि यी स्थिति कस्तो छ त्यसलाई आधार बनाएर प्रतिवेदन तयार गरेर सम्बन्धित निकायमा राज्य स्तर समक्ष प्रतिवेदन बुझाउने हाम्रो उद्देश्य थियो।
1: यहाँले जुन प्रतिवेदन बुझाउने कुरा गर्नुभयो आफूहरूले देखेको त्यहाँको वस्तुस्थितिको बारेमा, यो कहिलेसम्म यहाँले बुझाउनु?
3: विशेष गरेर तमुपेल संघको केन्द्रीय कार्यालय पोखरामा छ अनि योभन्दा अगाडि केन्द्रीय कार्यालयले यो खोला सोप्रेटोलाई चाहिँ यो सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि पहल गर्नुभएको थियो तर त्यहाँ केही नयाँ संरचना पनि बनेको र सम्पदा सूचीमा राख्नको लागि चाहिँ कतिपय आधारहरू नपुगेको हुनाले त्यो पहल हुन सकेका थिएन। अहिले त्यसलाई चाहिँ सघाउ पुग्ने गरेर हामीले जुन किसिमको प्रतिवेदन तयार पार्छ त्यो प्रतिवेदन हामीले केन्द्रमा बुझाउँछौँ। तमुपेल संघ केन्द्र जुन पोखरामा छ त्यहाँ बुझाएपछि उहाँहरूले फेरि पहल गर्नुहुनेछ। त्यो योभन्दा अगाडि आएको हङकङको टोलीले पनि आफ्नो प्रतिवेदन बुझाउनु भएको छ। ती प्रतिवेदनहरूको आधारमा केन्द्रले पहल गर्नेछ भन्ने अपेक्षा लिएका छौँ हामीले।
1: अध्यक्ष त्यो जस्तै यहाँहरू पुगेर आउनुभयो त्यहाँको देखेका कुराहरू हामीसँग सेयर पनि गर्नुभयो, जस्तै सरकारले जस्तै स्थानीय सरकार प्रदेश सरकार अथवा संघीय सरकारले त्यहाँ जुन ऐतिहासिक थलो हो त्यसको संरक्षणको लागि के गरेको चाहिँ यहाँले पाउनुभयो?
2: अहिले हामीले अहिले उहाँ गएर भिजिट गऱ्यौँ त्यहाँ अब विशेष सरकारबाट कुनै किसिमको त्यहाँको लागि कुनै योजनाहरू थालेको त अब थाहा पनि मलाई भएन र जति पनि गरेको थियो पहिला जुन चाहिँ 25 पैडी चिबा याजङ र युकेदेखि जुन चाहिँ युनिभर्सिटीदेखि आउनुहुने एउटा टिमले पहिला त्यहाँ उत्खनन गरेको थियो। त्यो बाहेक चाहिँ अहिले हालैमा गरेको यो खोला भाइहरूले पनि अलिक प्रयास गरेको थाहा पाइयो र यसलाई चाहिँ विशेष सरकारले पहल गरेन भने अब इन्डिभिजुअल गर्न मुस्किल छ, किनभने त्यहाँ धेरै कुराहरू छन् त्यसलाई पत्ता लाउनलाई। त्यसले गर्दाखेरि त्यसलाई मात्रै नभइकन हामी जो इच्छुक व्यक्तिहरू त्यो खोला भ्रमणको लागि जानको लागि धेरै अप्ठ्यारो बाटोहरू अनि खोलाहरू पार गर्नुपर्ने कारणले गर्दाखेरि सबभन्दा पहिला भ्रमण गर्नु जाने जति पनि इच्छुक व्यक्तिहरूलाई पनि त्यो बाटोको हिँड्दाखेरि सुरक्षा नभएको अनुभव भएको छ। कारण कोही ठाउँमा एकदमै उकालो ओह्रालो सामान्य बाटो पनि अलिक छैन र खोलाहरू पनि धेरै खोलाहरू तर्दै जानुपर्ने कारणले गर्दाखेरि झलङ्गे पुलको पनि आवश्यकता छ परेको छ। सरकारले त्यसलाई पनि अलिकता अनुगमन गरेर यात्रुहरूलाई पनि, किनभने मान्छेहरू घट्नु हुनु के अरे कुनै किसिमको घट्नु हुनसक्छ, त्यो पानी तर्दाखेरि हामीले एकपटक जाँदाखेरि एउटा खोलामा त पानी माथि पर्यो, खोला बढ्दै आयो, अनि यो खोला तर्दाखेरि सानो काठको पुल थियो, त्यो पुल पनि

0: अब हजुरहरूको पहल के हुन्छ? अब
1: यसको लागि पहल हामीले हामी हाम्रो साथमा डाक्टर पोल विशेष गरी उहाँ पेताल हुँदा सम्बन्धित नै उहाँ चाहिँ पिएचडी र डाक्टर हो, त्यसले गर्दाखेरि हामीले उहाँलाई चाहिँ जति पनि अहिले हामीले भ्रमण गर्ने बेलामा यो गर्नुपर्ने सरकारले अथवा कुनै किसिमको हामीलाई यो अप्ठ्यारो कुराहरूलाई यो सरकारसँग पुर्याउन लागि एउटा हामीले एउटा भिडियो पनि एउटा बनाएर सरकारमा पेश गर्ने भन्ने हाम्रो एउटा चाहिँ उद्देश्य पनि छ, आशा छ पछि चाहिँ त्यो कुरालाई सरकारले कसरी हेर्नेछ भन्ने चाहिँ हामीलाई चाहिँ लागिरहेको छ, जुन चाहिँ हामीले त्यो कुरालाई चाहिँ प्रतिवेदन बुझाउनेछौँ भन्न
0: चाहन्छु। यहाँको चाहिँ सन्देश जो स्वदेश अथवा विदेशमा रहनुभएको छ तमु गुरुङ दाजुभाइ दिदीबहिनीहरू जो त्यो आफ्नो पैतृक थलो कोला स्वथरमा उहाँहरू पुग्न सक्नु भएको छ, यहाँको सन्देश चाहिँ के छ? अब
2: विशेष गरेर त यो व्यक्तिगत रूपमा गएर पनि त्यहाँको हाम्रो पितृपुर्खाहरू पहिला कस्तो स्थितिमा बसेको रहेछ, कस्तो खालको संरचनाहरू निर्माण गरेको रहेछ र के ऐतिहासिक दस्तावेजहरू त्यहाँ रहेछ भन्ने बुझ्नको लागि, जसले आफ्नो आइडेन्टिटीलाई चाहिँ छर्लङ्ग बनाउँछ त्यो कुराहरू बुझ्नको लागि तमुहरू गुरुङहरू त्यहाँ जानु एकदमै आवश्यक छ। त्यसैले गर्दाखेरि पनि मेरो सन्देश हरेक तमुहरू जो हिँड्न सक्छ, जुन एडभेन्चरस जर्नी तय गर्न सक्नुहुन्छ, उहाँहरू चाहिँ एकपटक गइदियो भने उहाँहरूले आफ्नो बारेमा बुझ्न सक्नेछ। सहज त छैन, साह्रै अप्ठ्यारो छ, उकालो ओह्रालो राम्रो बाटो छैन, तैपनि हामी त्यहाँ पुग्यौँ भने हामीले हाम्रो आइडेन्टिटी हाम्रो पितृ र हाम्रो पुर्खाहरूले के कसरी चाहिँ राज्य सञ्चालन गरेको रहेछ त्यसको संरचना चाहिँ हामी बुझ्न सक्छौँ।
0: यहाँहरू दुवैजनालाई आफ्नो महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद छ।
3: युके पेलुसङ्खा अध्यक्ष हुनुहुन्थ्यो र यो कुराकानी सँगसँगै अब भने लागौं छोटो विश्रामतर्फ। यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौ, तर अहिलेलाई छोटो विश्रामतर्फ लागौं।
4: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

सालको पात यो लोक दोहरी गीत सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनुजङ गुरुङको साथमा लागू अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। मखमली रहेछ बोलको यो गजल तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ र यसमा आवाज रहेको छ विष्णुदेव भट्टको र यो गजल तपाईँहरूले नेपाल कलिङमा पनि धेरैचोटि सुनिसक्नु भएको छ। लागौँ अर्को एउटा यो बोलको मखमली बोलको गजल यसमा महेन्द्र चन्द महासागरको शब्द रहेको छ।

थ्याङ्क यू. मखमली रहेछ बोलको यो गजल सँगसँगै कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ. यस गजलमा आवाज रहेको थियो विष्णुदेव भट्टको र यसमा शब्द रहेको थियो महेन्द्र चन्द महासागरको. र यो गजल तपाईँहरूले धेरैचोटि सुनिसक्नु भएको छ. नेपाल कलिङमा पनि मैले यो गजललाई बेला बेलामा राख्ने गर्दछु. निकै राम्रो रहेको छ. र यो लाइभ गाइएको गजल हो र यसलाई स्टुडियोमा चाहिँ रेकर्ड गरिएको चाहिँ होइन. र कुनै समय फेरि यो गजललाई स्टुडियोमा पनि अवश्य पनि विष्णुदेवजीले रेकर्ड गर्ने नै छ नै भन्दै अब भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ. र यो साङ्गीतिक विश्राम सँगसँगै आजको यो बसाईबाट म धनजङ गुरुङलाई पनि बिदा दिनुहोस्. तपाईँको बाँकी समय शुभमयसँग बितोस्. म धनजङ गुरुङलाई पनि बिदा दिनुहोस्. नमस्कार.

0: Pilain Buddy. On air. Atma. Ani smart speaker ma bhanhos.
1: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Gorkha Radio.
2: सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 बैद्यनाथ वाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपत्तु उद्धार पेस स्थापना गरेको जनाएको छ। निमित्त वाहिनीप्रति सशस्त्र प्रहरी वरिष्ठ परीक्षक दिग्विजय सुवेदीले बर्खायामका लागि तयारी भएको जानकारी दिनुभयो। 8 स्थानमा विपत्तु व्यवस्थापन पेस स्थापना गरेको मुख्यालयले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिम प्रदेशमा 11 गोताखोर र 275 विपद व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई विपद व्यवस्थापनको काममा प्रभावकारी परिचालन गर्नेछ। विपद सम्बन्धी उद्धारका लागि सर्वसाधारणका लागि टोल फ्री 114 नम्बर प्रयोगमा ल्याइएको छ। नेपाली भूमि लिपुलेख हुँदै चीनको कैलाश मानसरोवर तीर्थयात्रा खुलाएको विषयमा नेपालले प्रेस नोट जारी गर्दा भारतले त्यो बाटो सन् 1954 निरन्तर चलिरहेको पुरानै अडान दोहोऱ्याएको छ। यही बेला प्रधानमन्त्री वीरेन्द्र शाह भारत जाने तयारी भइरहेको खबर पनि छ। भारतले उठाएको 1954 कुरा र प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनु पर्ने विषयमा सीमाविद बुद्धिनारायण श्रेष्ठ।
3: भारतले जुन 1954 हामीले व्यापार वाणिज्य चीनसँग गरिराखेको जुन भनियो नि अघि, त्यो भनिएको नै गलत छ। किनभनेदेखि चाहिँ त्यो एग्रिमेन्ट अन ट्रेड एन्ड इन्टरकोर्स विथ टिबेट रिजन भनेर 29 अप्रिल 1954 त्यसको धारा 3 उपधारा 4 के लेखिएको छ भनेदेखि चाहिँ ट्रेटी ट्रेड अनि बोर्डर डिस्ट्रिक्ट अफ अदर पार्टी भनेपछि सीमाञ्चल क्षेत्रको जनताको लागि मात्रै यो खोलिएको लिपुलेखको र अनि सानातिना व्यापारीको मात्रै है पेटी ट्रेड भनेर राम्रो देखेको छ, बल्क ट्रेड होइन। त्यस कारणले गर्दाखेरि अब अहिले त लिपुलेखबाट त चीनको साङ्घाई बेजिङ पनि पुग्न सक्ने भयो होइन। त्यो दृष्टिकोणले गर्दाखेरि यो व्यावहारिक छैन। अर्को कुरा यसमा के भन्नुपर्छ भने भारतले जहिले पनि 1954 सम्झौता चीनसँग भन्छ होइन, तर यो सम्झौता त नवीकरण भएको छैन। किनभने यो 1954 सम्झौता नेहरूको पालोमा भएको चाहिँ 1964 नवीकरण हुनुपर्ने, नवीकरण भएन। किन नवीकरण भएन भनेदेखि चाहिँ अब 1962 भारत र चिनको बिचमा सीमा युद्ध भयो, सीमा युद्ध भएर भारतको हार भयो, हार भएपछि यो जुन सम्झौता थियो त्यो सम्झौता मर्यो, मृततुल्य भइसकेको छ रिन्यू नगरेको हुनाले। त्यस कारणले भारतले यो 1954 सम्झौतामा हामीले गरिराखेको लिपुलेखबाट भनेको त्यो चाहिँ सोरै आना गलत छ।
2: सर्वोच्च अदालतले थुनामा रहेका व्यवसायी दीपक भट्टलाई 24 घण्टाभित्र लिखित जवाबसहित उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सुनवाईपछि काठमाडौँ जिल्ला अदालत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरीका नाममा लिखित जवाबसहित उपस्थित गराउन आदेश जारी गरेको हो। भट्टलाई थुनामुक्त गर्न पत्नी आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। अघोत सम्पत्ति आर्जनको आरोपमा भट्टलाई चैत 19 नक्सालबाट पक्राउ गरिएको थियो। झापाको कमल गाउँपालिकामा भूमिहीन तथा सुकुम्बासी समुदायले बसोबास अधिकार र वैकल्पिक व्यवस्था बिना बस्ती हटाउनु पर्ने माग राख्दै प्रदर्शन गरेका छन्। भूमि अधिकार तथा श्रमिक संगठनको समन्वयमा भएको भेलामा सहभागीले सरकारको पछिल्लो बस्ती हटाउने अभियानप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले भूमिहीन नागरिकलाई सम्मानजनक जीवनयापनको आधार तयार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदर्शनपछि आन्दोलनकारीहरूको प्रतिनिधिमण्डलले गाउँपालिका कार्यालय पुगेर उपाध्यक्ष प्रमिला नेपानी तिवारीलाई मार्कसहितको ज्ञापन पत्र बुझाएको संगठनका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो। अब खबर फटाफट।
4: सुदूरपश्चिमका सर्पदंशको उच्च जोखिममा रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै सन् 2030 सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई 50% घटाउने सरकारको लक्ष्य अनुरूप काम हुँदै डडेधुराको जोगबुढा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिने। निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित समुदायका बालबालिकाको पढाइमा रचनात्मक सहयोग गर्ने, भर्ना निशुल्क। सिराहामा 60,000 बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने, मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउँदै कुपोषणबाट जोगाउने।
2: नेपाल क्रिकेट संज्ञानले किर्तिपुरको टियो मैदानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टू त्रिदेशीय श्रृङ्खलाको टिकट मूल्य घटाएको छ।
5: Yo, BFBS, Kulkar Radio.

तपाईं अहिले बीएबीएस गोर्खा रेडियो नेपालको रेडियो तरंग मार्फत प्रस्तुत भएका विभिन्न कार्यक्रमहरू सुनिरहनु भएको छ र भर्खरै तपाईँले स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको गीत रहेको थियो र यो सांगीतिक कोशेली सँगसँगै अब भने प्रस्तुत छ रेडियो कान्तिपुरबाट प्राप्त भएको रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम

0: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BF

0: Express Gorkha Radio. Gorkha Radio.
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bandh hos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: नजिकको दावी उहाँको सचिवालयले गरेको छ। प्रधानमन्त्री पालिन्दर शाहका प्रेस विशेषज्ञ दीपा दाहालले सवारी व्यवस्थापन र प्रशासनिक संस्थाबारे गाडीको भिडभाडबारे चासो व्यक्त गरे पनि सञ्चारकर्मीलाई हटाउन निर्देशन नभएको उल्लेख गर्नुभएको छ। सञ्चारकर्मीलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति भएको ठाउँसम्म कुनै अवरोध नरहेको पनि नोटमा उल्लेख गरिएको छ। सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अङ्कुश र अवरोधका रूपमा अतिरञ्जित गर्न नहुने पनि उहाँको आग्रह छ। उहाँले नेपाल सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा शाहले क्यामेरा पर्सनतर्फ औँला देखाएपछि सञ्चारकर्मीलाई हटाइएको भन्दै खबर आएका थिए। सर्वोच्च अदालतले एकल महिला विधवाले फेरि विवाह गरेपछि पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था खारेज गरेको छ। कायम मकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले मुलुकी देवानी संहिता 2074 दफा 214 उपदफा 2 खारेज गर्ने निर्णय गरेको हो। महिला कानून र विकास मञ्च र आफ्नो तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै व्यवस्था खारेज गरिएको हो। नेपालमा संविधान कार्यान्वयनको एक दशक पुग्न लाग्दा संविधान संशोधनलाई लिएर विभिन्न तहका नेताहरूले साझा स्वामित्व, व्यापक सहमति र संस्थागत सुधारको आवश्यकता उठाएका छन्। पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संविधानका प्रावधान व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसकेको भन्दै यसको समग्र परीक्षण र साहसिक पुनरावलोकन आवश्यक रहेको बताउनुभयो।
2: 10 वर्ष बितिसक्दाखेरि संविधानको कार्यान्वयनको चरणमा देखा पर्ने जुन लाभहरू हो त्यो लाभहरूको अनुभूति जनताले लिएको भए यो त्रासदी 23-24 गतेका जुन घटनाहरू भए असाध्य ठुल्ठुला घटनाहरू भए त्यो बिन्दुसम्म त्यो निराशाले हामीले ल्याउँदैन थियो होला नि। संविधानमा हामी के भनिरहेको छौँ भने अवधारणागत रूपमा त ठिकै हो, कार्यान्वयनको चरणमा समस्या हो क्या। कहिले व्यक्तिको चरणमा, कहिले कार्यान्वयनको चरणमा, यी सबै कुरा जोडिन्छन्। अवधारणा पनि एक्सेप्टेबल हुनैपर्छ, तर अवधारणा आफैमा स्वतः कार्यान्वयन हुने होइन, शब्द आफै त कार्यान्वयन हुँदैन। संविधानको कार्यान्वयन नहुनु पनि संविधानकै समस्या हो। संविधानका शब्दहरू त महान होलान्, असाध्य प्रजातान्त्रिक पनि होलान्, जनहितकारी पनि होलान्, तर तिनको रूपान्तर हुनु पर्यो नि। हामीले अब चाहिँ एउटा साहसिक ढङ्गले रिभ्यू गर्न तयार हुनुपर्छ।
1: उपसभापति कांग्रेसका उपसभापति पुष्पा विशालले संविधान संशोधनमा सबै दलको साझा समझदारी आवश्यक रहेको बताउनुभयो।
3: यो संविधान बनाउने कुरा, संविधान 10 वर्षपछि संशोधन गर्ने कुरा, यो दुइटै उत्तिकै महत्त्वपूर्ण हो है। 64 सालमा संविधान त्यसै बनेको चाहिँ होइन, 8 वर्ष लाएर त्यसै यो संशोधन संविधान सभाबाट संविधान पास भएको पनि होइन। त्यस बेलाको कतिपय दलहरू अहिले पनि हाउसमा हुनुहुन्न, राष्ट्रिय सभामा हुनुहुन्न, प्रतिनिधि सभामा हुनुहुन्न, उहाँहरूको संशोधनप्रतिको दृष्टिकोण के त भने त्यसको स्ट्रक्चर तयार गर्ने कि नगर्ने। यदि साँच्चै यो संविधानलाई संशोधनै गर्ने हाम्रो गम्भीरतापूर्वक हाम्रो दृष्टिकोण अहिलेको सरकारले साँच्चै संशोधनकै अगुवाई गर्ने हो भने संशोधनको स्ट्रक्चर यो कार्यदलले दिन सक्छ।
1: संविधान संशोधनका लागि गठित कार्यदलमा सहभागी रासोपाका मोहन लाल आचार्य।
4: र सबै राजनीतिक दलको आफ्नो आफ्नो चाहिँ जुन धारणा छ ती धारणाहरू लिने र सम्भव भएसम्म साझा धारणाहरूको विकास गर्ने भन्ने एक खालको मोटामोटी सहमति भएको छ सबै दलहरू बिचमै। नेपाली काङ्ग्रेसको अहिलेसम्म आइपुग्नु भएको छैन, अरू दलहरू बिचमा चाहिँ भएको छ। त्यसो गर्दाखेरि चाहिँ जहाँ जहाँ पुरै असहमतिका विषय बाँकी रहन्छन् ती असहमतिका विषयहरू बाँकी रहेका विषयहरूलाई चाहिँ छलफलकै क्रममा पछाडि लिएर जाने, पार्किङ लटको रूपमा तर प्रतिवेदनको एउटा भागकै रूपमा लिएर जाने, त्यसलाई पनि नछुटाउने, किनकि फलानु फलानु दलको यी विषयहरूमा यो खालको अडान छ भनेरै लिएर जाने, त्यो प्रतिवेदनमा हामीले रिकमेन्डेसन समेत दिएर पठाउने। त्यति गरिसके पछाडि बल्ल संविधानको संशोधन प्रक्रिया, त्यो जुन आधिकारिक प्रक्रिया बल्ल सुरु हुन्छ भनेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट विधेयकको उठान हुन्छ, संशोधन विधेयक, र त्यो चाहिँ संसदमा जान्छ र संसदको दुवै हाउसमा गएर छलफल भएरै जाने हो। यसलाई यसरी बुझ्न पर्ला।
1: पोखरा महानगरपालिकाले पृथ्वी चोक बस पार्क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 35 दिने सूचना जारी गरेको छ। वैशाख 3 गतेको कार्यपालिका बैठकको निर्णयअनुसार करिब 400 परिवारलाई लक्षित गरी सूचना निकालिएको हो। महानगरका अनुसार 2032 सालमा 205 रोपनी जग्गामा बस पार्क निर्माण गर्ने योजना भए पनि अहिले करिब 47 रोपनीमा खुम्चिएको छ। अहिलेसम्मका खबर यति। नमस्कार।
5: Movie.

मुभी एन्ड मोर एउटा अर्को एपिसोड लिएर आइसकेको छ तपाईँहरूको आफ्नै बिएफबिएस गोर्खा रेडियोमा र साथमा म संगीता श्रेष्ठ पनि आइसकेको छु र मेरो साथमा आज पनि तपाईँहरूको लागि हाम्रो आफ्नै नेपाली सिनेमाको बारेमा धेरै जानकारीहरू हुनेछ। आजको मेरो कलेक्सनहरू तपाईँहरूसँग सेयर गर्नुको लागि यस्तो हतार मलाई पनि छ, तर भर्खरै कार्यक्रम सुरु भएको छ, सो हामी के गरौँ, गीत सुनौ। गीत सुनिसकेपछि म तपाईँहरूलाई आजको मेरो कलेक्सन सेयर गर्नेछु।

कुनै बेलाकी चर्चित नायिका हुन् झरना थापा। त्यसपछि उनलाई हामीले निर्देशकको रूपमा पनि चिन्यौं, किनभने उनले आफ्नै होम प्रोडक्सनबाट केही सिनेमाहरू निर्देशन पनि गरिन्, जस्तो उनको आफ्नै डाइरेक्सनमा बनाइएको सिनेमाहरू थियो ए मेरो हजुर पार्ट 2, पार्ट 3 र पार्ट 4। त्यो बाहेक पनि उनले एक भागवत एक गीता नाम गरेको सिनेमा पनि बनाइन्। रमाइलो कुरा के भन्दाखेरि उनले आफूले जति पनि सिनेमाहरू डाइरेक्सन गरिन्, यी सिनेमाहरू जसको मैले नाम लिएँ, यी सिनेमाहरूमा मुख्य भूमिकामा नायिकाको रूपमा उनको आफ्नै छोरी थिइन्, या भनौँ उनकी छोरी सुहाना थापाले सिनेमामा डेब्यू गर्नुपर्दा आमाको डाइरेक्सनमा नै उनले डेब्यू गरिन्, जुन थियो ए मेरो हजुरको सिरिज। कति रमाइलो कोइन्सिडेन्ट, आफूले सिनेमामा डेब्यू गर्नु, त्यो पनि आमाको डाइरेक्सनमा। पक्कै पनि सुहानाको लागि धेरै कुराले सजिलो पनि भयो होला, च्यालेन्जिङ पनि भयो होला, रमाइलो पनि भयो होला। र रमाइलो कुरा अर्को के रह्यो भने, यी सबै सिरिज जति पनि थियो ए मेरो हजुरको सिरिज, यी सबै सिरिजमा सुहानाको कामको असाध्यै तारिफ गरियो, असाध्यै तारिफ गरियो, जसले गर्दाखेरि सुहाना थापा एउटा ब्रान्ड आफैमा बन्न सकिन्, आमाको कारणले भन्दा पनि फरक पर्दैन। यति बेला म यो कुरा किन गर्दैछु भने, झरना थापाको डाइरेक्सनमा सुहाना थापाले एक्टिङ गर्दै गरेको त हामीले देख्यौँ, तर अब एउटा यस्तो सिनेमा आउँदैछ जुन सिनेमामा हामीले झरना थापा र सुहाना थापा दुवैजना एकसाथ एउटै फ्रेममा अभिनय गर्दै गरेको देख्न पाउनेछौँ। यस, तपाईँले राइट सुन्नुभयो। यो सिनेमाको नाम लिनुपर्दा बा एक योद्धा। यो सिनेमाको बारेमा अलिकति अगाडि मैले केही कुराहरू तपाईँहरूसँग सेयर त गरिसकेको थिएँ, अब पनि यो जानकारी मैले तपाईँहरूलाई दिन चाहेँ कि बा एक योद्धा जुन सिनेमा बन्दैछ, यो सिनेमामा हामीले झरना थापा र सुहाना थापालाई एकसाथ देख्न पाउनेछौँ अभिनय गर्दै गरेको। प्रायः जस्तो यस्तो कोइन्सिडेन्ट कमै मात्र हुन्छ कि आमा छोरी दुवैजना एउटै सिनेमामा एक्टिङ गर्न पाउने, फ्रेम सेयर गर्न पाउने, होइन, त्यो कमै मात्रै हुन्छ। तर लकिली यो सिनेमामा चाहिँ झरना थापा र सुहाना थापा दुवैजनाले एकसाथ अभिनय गर्ने भएका छन्। सिनेमाको निर्देशकको रूपमा यो सिनेमामा हरि लम्साल रहेका छन्, जसलाई हामी एक गायक एक सङ्गीतकारको रूपमा पनि चिन्छौँ, होइन, उनैले यो सिनेमा निर्देशन गर्ने तयारी गरेका हुन्। र यो सिनेमामा हामीले सुहाना थापा र झरना थापालाई मात्र होइन, विपिन कार्कीलाई पनि देख्नेछौँ, होइन। शिवराम श्रेष्ठद्वारा छायाङ्कन गरिने यो सिनेमा तपाईँहरू माझ कहिले आउने हो, कस्तो रूपमा आउने हो, कस्तो कथा लिएर आउने हो, त्यो त धेरै पछिको कुरा भयो, होइन, म तपाईँहरूसँग सेयर गर्नेछु आगामी दिनमा। तर एउटा कुरा कन्फर्म के छ भने, यो सिनेमाको टाइटल जुन छ बा एक योद्धा भनेर, त्यो अनुसार हामी अनुमान लगाउन सक्छौँ परिवारमा बुबाको जुन योगदान हुन्छ, भूमिका हुन्छ, त्यो भूमिका या त्यो योगदानलाई लिएर बनाइएको कथा पनि पक्कै पनि हुनुपर्छ। र बोनसमा भन्ने हो भने, हामीले झरना थापा र सुहाना थापालाई एकसाथ अभिनय गर्दै गरेको देख्दा सिनेमाको कथा अनि सिनेमाको प्रस्तुति सम्पूर्ण कुराले यो सिनेमा विशेष पक्कै पनि हुनेछ धेरै दर्शकहरूको लागि। सो हाम्रो तर्फबाट अल द बेस्ट अहिलेदेखि नै बा टिमलाई।

कुनै बेला क्यारेक्टर भूमिकाहरूमा मात्र व्यस्त हुने विजय बराल, अभिनेता विजय बराल आज भोलि लिड क्यारेक्टरहरूको लागि मात्र चिनिन्छन्। एक्साएक उनको जुन सिनेमाहरू आइरहेका छन् यसो हेर्दाखेरि फरक फरक विषयहरूमा बनाइएको हुन्छ, एक्सपेरिमेन्टल मुभी हुन्छ, होइन, त्यसमाथि विजय बराल लिड एक्टरको रूपमा चाहिँ देखिएको हुन्छ। अहिले यति बेला एउटा अर्को सिनेमाको जुन एउटा पोस्टर सार्वजनिक भएको छ, सिनेमाको नाम रहेको छ रत्यौली, होइन, आफैमा एउटा रमाइलो इन्ट्रेस्टिङ विषय भयो रत्यौली। र यो सिनेमाको जुन एउटा पोस्टर सार्वजनिक भएको छ, यो पोस्टरमा हामीले के देख्छौँ भने दुईजना लिड एक्टरलाई देख्न सक्छौँ, एक भए विजय बराल, अर्को भए पूजा शर्मा। दुवैलाई लिएर बनाउन लागि यो सिनेमामा चाहिँ साँच्चै पनि गाउँघरमा हुने जुन रत्यौली हुन्छ नि, त्यो रत्यौली खेल्दै गरेको पोस्टर जस्तोमा देखिएको छ विजय बराल पनि र पूजा शर्मा पनि। अझ पूजा शर्माको कुरा गर्ने हो भने उनलाई चाहिँ एउटा पुरुषको भेषमा चाहिँ जुङ्गा लगाएको, टोपी लगाएको, होइन, दौरा सुरुवाल लगाएको, स्टकोट लगाएको, त्यो लुक्समा चाहिँ पूजा शर्मालाई देखिएको छ। यो पोस्टर हेर्दै आफैमा एकदमै इन्ट्रेस्टिङ देखिएको छ, केही विशेष त पक्कै पनि होला जस्तो चाहिँ एकदमै देखिएको छ। यो सिनेमालाई एक्चुली हेर्ने भने पूजा शर्माको आफ्नै प्रोडक्सनबाट पनि बनाउने तयारी गरिएको छ भने सुरज आचार्यले यो सिनेमालाई निर्देशन गर्दैछन्। सुरज आचार्य तिनै निर्देशक हुन् जसलाई हामीले धेरै सिनेमाहरूमा चाहिँ नि सहायक निर्देशकको रूपमा चिन्यौँ, जस्तै 2015 बनेको 9 अब 3 चाहिँ उनलाई हामीले चाहिँ निर्देशकको रूपमा पनि चिन्यौँ, होइन। सो एउटा इन्ट्रेस्टिङ विषयलाई लिएर बन्न लागेको यो सिनेमाले आउने दिनमा जब थिएटरमा रिलिज हुन्छ तपाईँहरूको मन भने यो सिनेमाले अवश्य पनि जित्छ भनेर हामीले पनि आशा गरेका छौँ।

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio Movie and more.

नेपालमा बन्ने नेपाली सिनेमाहरू प्रायः जसो नेपालमै प्रदर्शनमा आउँछन्, प्रिमियर पनि यहीँ हुन्छ, होइन, यहीँ गएर हेर्छौँ, फिडब्याक दिन्छौँ। तर कुनै कुनै सिनेमाहरू नेपालमा रिलिज गर्नुभन्दा पहिले विदेशमा पनि प्रिमियर हुने गरेको छ। कुरा गर्न मन लाग्यो यति बेला मलाई बुकी सिनेमाको बारेमा। देवेश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको सिनेमा हो यो बुकी, जसको पहिलो प्रिमियर, यो सिनेमाको पहिलो प्रिमियर चाहिँ जापानमा हुने तयारी रहेको छ। र यो टिमले भनेअनुसार चाहिँ वैशाख यही महिनाको चाहिँ अन्तिमतिर चाहिँ सिनेमाको पहिलो प्रिमियर चाहिँ होइन जापानमा गरिने, त्यो पनि जापानको ओसाका सहरस्थित मिनातो कुमिन सेन्टरमा चाहिँ प्रिमियर गरिने यो सिनेमा, त्यसपछि मात्रै यसलाई नेपालमा ल्याउने तयारी रहेको छ। सिनेमाको मुख्य कलाकारमा चाहिँ हेर्ने हो भने सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे जस्ता कलाकारहरू छन्, होइन, जसमा चाहिँ हामीले जुन यो पोस्टर छ त्यो पोस्टरमा हामीले के देख्छौँ भने सुरक्षा पन्त आफ्नो हातमा एउटा ट्रफी लिएर एकदमै खुसी भएर त्यो ट्रफीलाई उचाल्दै गरेको देख्न सक्छौँ फोटोमा, हामीले यो फिल्मको पोस्टरमा, बुकीको पोस्टरमा। भने अरू कलाकारहरू आफ्नो आफ्नै विभिन्न मुडहरूमा चाहिँ देखिएको छ। सो नेपालमा यही वर्ष प्रदर्शनमा आउने भनेर तयारी रहेको सिनेमा पहिला जापानमा प्रिमियर भइसकेपछि यसले कस्तो रेस्पोन्स पाउने हो त्यो पनि हेर्न बाँकी नै छ। सो सबैलाई इम्पावर गर्ने, इन्सपायर गर्ने उद्देश्य लिएर बनाइएको बुकीले जापानको प्रिमियर पछि नेपालमा रिलिज हुँदा रेस्पोन्स कस्तो पाउने हो त्यो पनि हेर्न बाँकी नै छ।

आउनुहोस् अब हामी एकैछिन कुरा गरौँ 2081 सालमा प्रदर्शनमा आएको र निकै नै चर्चामा रहेको या एकदमै चर्चा पाएको सिनेमाको कुरा गर्ने हो भने त्यो सिनेमा बोक्सीको घर बाहेक अरू कुनै पनि होइन, किनकि 2081 सालमा रिलिज भएको सिनेमाहरूमध्ये बोक्सीको घर जुन एउटा एकदमै सानो बजेटमा बनेको सिनेमा भनियो, तर सानो बजेटमा बनेको भए पनि राम्रो कमाई गर्ने, राम्रो रेस्पोन्स पाउने, राम्रो दर्शक पाउने सिनेमाहरूमध्येको एउटा सिनेमा बनेको छ अहिलेसम्मको रेकर्ड हेर्दाखेरि। सो यति बेला मैले बोक्सीको घरको कुरा गरेँ किनभने यो सिनेमाको कुरा गर्न जरुरी छ। के अधिकारीकै निर्माणमा बनेको सिनेमा हो यो, तपाईँहरूलाई थाहा नै छ होइन, यो बोक्सीको घर। सो यसरी 2081 सालको असाध्यै चर्चामा रहेको सिनेमा निर्माण गरिसकेकी के अधिकारीले हालै मात्र भनौँ न आफ्नो फेसबुकमा केही कुराहरू लेखेर सार्वजनिक के गरिन् भने अब यही नयाँ वर्षको सुरुवातसँगै आफूले अर्को एउटा नयाँ सिनेमा अनाउन्स गरिन्। त्यो सिनेमाको नाम भने स्टेसन। यो सिनेमाको नाम मात्रै लेखिएको, केही कुराहरू मात्रै लेखिएको पोस्टर या फोटो सार्वजनिक गरिएको छ अहिले, जसमा चाहिँ के अधिकारी फिल्म्स प्रेजेन्स स्टेसन भनिएको छ। राइटर डिरेक्टर अगेन सुलक्षण भारती, यी तिनै निर्देशक हुन् जसले बोक्सीको घर पनि निर्देशन गरेका थिए। र प्रड्युसरको नाममा भने बद्री अधिकारी भनेर लेखिएको छ, के अधिकारीको बाबाको नाम लेखिएको छ। र यो कुराको जानकारी, यो जानकारी गराउँदै गर्दा कि म नयाँ सिनेमा लिएर आउँदैछु भनेर जानकारी गराउँदै गर्दाखेरि के अधिकारीले आफ्नो सामाजिक सञ्जालमा केही कुराहरू लेखेकी थिइन्, जस्तै वर्ष बदलिँदा समय बदलिँदा कथा पनि बदलिन्छ तर सपनाको रङ उस्तै रहन्छ, त्यही रङले कोरेको हाम्रो नयाँ यात्रा स्टेसन भनेर लेखिएको थियो। सो कथा के हो, किन, कस्तो, केही कुराहरू जानकारी नभए पनि केही विशेष चाहिँ अवश्य पनि होला जस्तो लाग्यो। र एउटा अर्को कुरा चाहिँ मलाई के सम्झना आयो यति बेला भने, बोक्सीको घर जुन रिलिज भयो त्यसपछि एकदमै धेरै चर्चामा आउने क्रममा चाहिँ कतिपय अवस्थामा के अधिकारी र सुलक्षण भारतीको बिचमा मिसअन्डरस्ट्यान्डिङ भयो भन्ने कुराहरू पनि चल्यो। किनभने जहाँ पनि प्रमोसनको कुरामा चाहिँ केकीलाई मात्रै अगाडि सारियो, जसले फिल्म डाइरेक्सन गरे उनलाई चाहिँ स्याडोमा राखियो भन्ने जस्तो कुराहरू चलिरहँदाखेरि अब सायद दुवैले एकसाथ कहिले पनि काम गर्दैन होला भन्ने कुराहरू पनि चलेको थियो। तर ठिक अपोजिट, लगभग 2 वर्ष नबित्दै केकीले नयाँ सिनेमाको अनाउन्स गरिन् र साथमा निर्देशक उही सुलक्षण भारती। सो हामी आशा गरौँ यसपल्टको सिनेमामा भने सुलक्षण भारतीले भरपूर स्पेस पाउनेछन्, किनभने पक्कै पनि आफूले मेहनत गरेपछि, आफूले दुःख गरिसकेपछि निर्देशकले एउटा जुन स्थान पाउनुपर्ने हो त्यो स्थान उनले पाउनेछन् आशा गरौँ।

0: ಸೀರಿಯಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: Movie and more.

गत वर्ष प्रदर्शनमा आएको थियो एउटा सिनेमा जसलाई सतीदेवी भनेर नाम दिएको थियो होइन. सतीदेवी भनेर नाम दिने बित्तिकै ओहो यो नाममा सिनेमा बनाउन लागेछन्, यो धार्मिक फिल्म हो कि के हो भन्ने कुरा चल्यो. त्यसको केही समय पश्चात एउटा पोस्टर सार्वजनिक भयो जसमा चाहिँ नायिका चाहिँ अनुहारमा कालो पोतिएको छ, दौडिँदै गरेको छ, पछाडि उनलाई खेद्ने व्यक्तिहरू गाउँका व्यक्तिहरू धेरैजना थिए. त्यस्तो किसिमको पोस्टर सार्वजनिक भएपछि ओहो फिल्ममा त्यस्तो के विशेष छ भन्ने कुराहरू पनि चल्यो. सिनेमा रिलिज भयो, प्रदर्शनमा आयो, त्यसपछि के थाहा भयो भने एउटा नारीको विषयमा, एउटा केटी मान्छेले उठाउनु परेको दुःखको विषयमा बनाइएको सिनेमा थियो रहेछ. सतीदेवी एउटा गाउँको कथा थियो. फिल्म हेर्नेहरू धेरैले यसरी महिलाहरूको विषयमा बनाइएको कथाको लागि, सिनेमाको लागि उनलाई धन्यवाद पनि दिए, किनकि नेपाली सिनेमा इन्डस्ट्रीमा हत्तपत्त महिलाको विषयलाई लिएर सिनेमाहरू बनाइँदैन र उनले बनाउने प्रयास गरे, त्यसको लागि उनलाई त्यो अप्रिसिएसन पनि दियो, उनलाई चाहिँ बधाई पनि दियो होइन. म कुरा गर्दैछु निर्देशक लक्ष्मण सुवेदीको. यिनै लक्ष्मण सुवेदी जसलाई हामी कुनै बेला पत्रकारको रूपमा चिन्थ्यौँ होइन, सिने पत्रकारको रूपमा चिन्थ्यौँ, र यिनै सिने पत्रकारले निर्देशन गरेको सिनेमा थियो सतीदेवी. यति बेला म सतीदेवीको कुरा किन गर्दैछु, निर्देशक लक्ष्मण सुवेदीको कुरा किन गर्दैछु भने उनले हालै मात्र एउटा अर्को सिनेमाको अनाउन्स गरेका छन्। सिनेमाको नाम रहेको छ कोटी कोटी प्रणाम. योभन्दा अगाडिको सिनेमा जस्तै यो सिनेमाको पनि अनाउन्समेन्ट सँगसँगै उनले एउटा पोस्टर जस्तो, नामहरू लेखिएको पोस्टर जस्तो सार्वजनिक गरेका छन् जसमा हामी प्रष्ट रूपमा देख्न सक्छौँ होइन, कोटी कोटी प्रणाम भनेर लेखिएको छ, लेखन निर्देशन लक्ष्मण सुवेदी भनेर. सो यो सिनेमा कस्तो होला त, धार्मिक विषयमा बनाइएको सिनेमा हो कि होइन, कथा धर्मसँग जोडेको हो कि, भगवान्प्रतिको आस्थालाई लिएर सम्मानको लागि हो कि के हो त भनेर जुन कन्फ्युजन या कुराहरू चल्यो, प्रश्नहरू थियो, त्यो बिचमा उनले के भन्यो भने यो कुनै धार्मिक फिल्म होइन, यसको कथावस्तु धर्मसँग जोडिएको छैन, भगवान्प्रतिको आस्था र सम्मान स्वरूप नै यो नाम मैले राखेको हुँ, तर यो विशुद्ध सामाजिक विषयवस्तुमा आधारित सिनेमा हो, एउटा परिवारको पुनर्मिलनको कथा हो र यही विषयमा मैले सिनेमा बनाउन लागेको भनेर पनि उनले बताए. योभन्दा अगाडि सतीदेवी सिनेमाको नाम अनाउन्स गर्ने बित्तिकै यो प्रश्न त्यो बेला पनि सोधिएको थियो, धार्मिक विषयमा बनाइएको सिनेमा हो भनेर, तर त्यो विषय धार्मिक, नाम धार्मिक भए पनि सिनेमाको विषय सामाजिक नै थियो. सो यति बेला पनि कोटी कोटी प्रणाम पनि नाम चाहिँ धर्मसँग रिलेटेड हो कि भने तापनि सामाजिक कथा नै हो भनेर उनले बताइसकेका छन्. सो हामी आशा गरौँ पछिल्लोपल्ट उनको सतीदेवीले त्यस्तो सोचेको जस्तो व्यापार गर्न नसके पनि उनको कोटी कोटी प्रणामले चाहिँ राम्रो व्यापार गर्नेछ. हाम्रो तर्फबाट अल द बेस्ट निर्देशक लक्ष्मण सुवेदीजीलाई.

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। हाम्रो BFBS गोर्खा रेडियोमा हामीले यो कार्यक्रम विशेष गरी डिजाइन किन गर्यौँ भने नेपाली सिनेमाको बारेमा तपाईँहरूसँग सेयर गर्नको लागि केही कुराहरू जुन तपाईँहरू जान्न चाहनुहुन्छ। सो नेपाली सिनेमाको अपडेट लिएर आउने यो कार्यक्रममा आज पनि केही कलेक्सनहरू मेरो थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ, राखेँ, सुनाएँ, गीत पनि सुनाएँ, गीत त अझै पनि बाँकी नै छ, म सुनाउँछु तपाईँहरूलाई। तर अब पनि कार्यक्रमबाट जानुपर्ने समय भइसकेको हुनाले जाँदा जाँदै म तपाईँहरूको लागि एउटा अर्को रमाइलो गीत सुनाउँछु। तपाईँहरू गीत सुन्नुहोस् अनि रमाइलो गर्नुहोस्, सुन्दै गर्नुहोस् अनि साथमा BFBS गोर्खा रेडियो। नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: उद्धार भएको छ। 65 जना यात्रुलाई डोरी र जेसीबीको माध्यमबाट उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ। 15 नम्बर गण काभ्रे र मनसुन प्रतिकारे बेस भकुन्नेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धार कार्यमा खटिएको थियो। विपद जोखिम न्यूनीकरण प्राधिकरणले उद्धारका लागि 68 जना सुरक्षाकर्मी खटाइएको जनाएको छ। प्रहरले रोक्दा रोक्दै जबरजस्ती सवारी चलाएको कारण यस्तो घटना हुन पुगेको प्राधिकरणले उल्लेख गरेको छ। बाढीले जोखिम बढाएपछि सो सडकमा 160 वटा सवारी साधन रोकेर राखिएको छ। जनमत पार्टीका बहुमत सांसदले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। कंग्रेसका कृष्ण यादव नेतृत्वको मधेस प्रदेश सरकारलाई 9 जना सांसदहरूले समर्थन फिर्ता लिएको पत्र पठाएका छन्। जनमत पार्टीका महासचिव समेत रहेका प्रमुख सचेतक चन्दन सिंहका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतसँगको सल्लाहमा यो निर्णय गरिएको छ। प्रदेश सरकारमा जनमत पार्टीबाट संसदीय दलका नेता र महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा युवा तथा समाज कल्याण मन्त्री हुनुहुन्छ। प्रदेशसभामा जनमत पार्टीका हाल 12 जना सदस्य छन्। तीमध्ये 1 जना उपसभामुख छन्। काठमाडौँ उपत्यकाको पश्चिमी नाका नागडुङ्गा सुरुङ मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।
4: आयोजनाको भौतिक प्रगति करिब 99% पूरा भइसकेको छ। आगामी साउनको 2 हप्ताबाट सेवा शुरू गर्ने तयारी भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालनका लागि चिनिया कम्पनी युसिन एआरटीजेवीलाई 5 वर्षको ठेक्का दिइएको छ। 2.688 किलोमिटर लामो सुरुङ मार्गमा सवारी आवागमनका लागि मुख्य सुरुङ र आपतकालीन उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ। दुवै सुरुङ हरेक 375 मिटरमा जोड़िएका छन्। करिब 22 अर्ब रूपियाँ लागत रहेको यो आयोजनामा 16 अर्ब निर्माण र 6 अर्ब जग्गा अधिग्रहणमा खर्च भएको छ। सुरुङ मार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ। सीसीटीभी निगरानी, स्वचालित भेन्टिलेशन, स्मार्ट लाइटनिङ, फायर फाइटिङ र रिमोट कन्ट्रोल प्रणाली समावेश छन्। सुरुङ मार्ग सञ्चालनका लागि 150 जनाको जनशक्ति 24 घण्टा परिचालन गर्ने तयारी आयोजनाले गरेको छ। सुरुङ सञ्चालनपछि सिस्ने खोला पश्चिम पोर्टलदेखि बलम्बुसम्मको यात्रा करिब 7 मिनटमै पूरा गर्न सकिने अनुमान छ। सुरुङ मार्ग सञ्चालनपछि काठमाडौँ प्रवेश सहज हुने र वार्षिक झण्डै 35 करोड रूपियाँ राजस्व उठ्ने अपेक्षा गरिएको छ। हाल दैनिक करिब 8,000 भन्दा बढी सवारी नागढुङ्गा नाकाबाट आवत जावत गर्ने गरेका छन्।
3: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएनजी आन्दोलनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरूपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मन्त्रालयले सञ्चालन गरेको छानबिनका क्रममा कर्मचारीले जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग नगरेको बताउनुभयो। जेएनजे आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग भन्ने विषयमा खबर आएपछि मन्त्रालयले वैशाख 15 गते छानबिन समिति गठन गरेको थियो। भोजपुरको पौवा दुङमा गाउँपालिकामा ज्ञान महायज्ञ तथा सांस्कृतिक महोत्सवबाट 1 करोड बढी रकम सङ्कलन भएको छ। पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको विराट ज्ञानी महायज्ञ तथा पौवा दुङमा सांस्कृतिक महोत्सव मार्फत 1,07,000 सङ्कलन भएको हो। यही वैशाख 9 देखि 18 गतेसम्म सञ्चालन गरिएको धार्मिक तथा सांस्कृतिक कार्यक्रमका संयोजक सन्तोष करलाका अनुसार जम्मा भएको मध्ये 24,38,000 खर्च भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार मन्दिर निर्माणका लागि अनुमानित लागत 1,83,00,000 रहेको छ। हर्मुज जलघाटीमा 2 अमेरिकी झण्डाबाहक जहाजलाई वारपार गराइएको अमेरिकी सेनाले जनाएको छ। इरानले जलघाँटीमा आएका अमेरिकी युद्धपोत लक्षित प्रहार गरिएको बताएको छ। युएस सेन्ट्रल कमान्डले प्रहार गरिएका कुनै पनि युद्धपोतमा असर नपरेको बताएको छ। रोयल नेभीका अवकाशप्राप्त कमान्डर टम साफले यो द्वन्द्वमा अहिले पनि इरान माथि रहेको बताउनुहुन्छ।
5: For the strait to be open, for freedom of navigation to be restored fully to pre-war levels, it requires Iran to not be shooting. And saying that there's a safe transit passage somewhere south of in Omani waters doesn't do that. It doesn't create those conditions.
3: नेपाल क्रिकेट संज्ञानले किर्तिपुरको टियु मैदानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग 2 त्रिदेशीय श्रृङ्खलाको टिकट मूल्य घटाएको छ। नेपाल युएई र ओमान सहभागी खेलहरूमा दर्शक संख्या क्रमशः कम भएपछि क्यानले टिकट मूल्य आधाले घटाएको हो। नेपाल र ओमान बीच मंगलबार हुने अन्तिम खेलको टिकट मूल्य 200 रुपियाँ तोकिएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: कथा तिम्रो पनि र मेरो पनि,
1: यात्रा तिम्रो पनि अनि मेरो पनि,
0: केही आँसु केही हाँसो,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

विभेद को ज्वरो कति मजबूत हुँदो रहेछ जसको प्रत्यक्ष भोगी मै हुँ। मैले कति कोसिस गरे तर कर्ममा लेखिएको नमेटिँदो रहेछ, भाग्यमा लेखिएको नमेटिँदो रहेछ। जति नै कोसिस गरे पनि मानिस मनभित्रबाटै बदलिन चाहेन भने ऊ बदलिन सक्दो रहेनछ। उसको मानसिकता नबदलिएपछि कसरी सोच र व्यवहार बदलिन्छ र? आज मैले कुनै बनावटी होइन, आफ्नै जीवनमा मैले आफैले स्वयं आफैले भोगेको कुरा आज म तपाईँलाई लेखी पठाउँदैछु, मेरो जीवनको सत्य कथा भनेर हामीलाई शीतलले आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ। के रहेछ शीतलजीको जीवनको कथा? कुन चाहिँ विभेदले उहाँलाई यति दुःख दियो? के भयो, के भएको थियो, के हुन पुग्यो? हामी सबै उहाँको जीवनको कथा जुन उहाँले हामीलाई लेखी पठाउनु भएको छ त्यो म आजको कार्यक्रममा पढेर सुनाउँछु तपाईँलाई। प्रतीक्षा गर्नुहोला। यो हो यात्रा जिन्दगीको रेडियो स्टेशन BFBS गोर्खा रेडियो, जुन सातै दिन चौबिसै घण्टा तपाईँको साथमा रहन्छ, दुःखमा पनि अनि सुखमा पनि। र यो आफ्नो जीवनको कथा व्यथा बाँड्ने चौतारी हो यात्रा जिन्दगीको। तपाईँका पनि उतार चढाव, तपाईँको पनि जीवनको भोगाई, तपाईँको पनि अनुभूति, तपाईँको पनि कथा होला, लेखी पठाउनुहोस् न mandira.dhungel3@gmail.com वा मेसेन्जरमा तपाईँले मलाई लेखी पठाउन सक्नुहुन्छ। त आज हामी शीतलजीले पठाउनु भएको जीवनको कथा सुन्नेछौँ। तर आउनुहोस् पहिला यात्रा जिन्दगीको लागि सुरु गरौँ। यो अत्यन्तै सुन्दर गीत तपाईँको नाममा समर्पण गर्दछु र थुप्रै थुप्रै माया र न्यानो अभिवादन तपाईँका लागि यात्रा जिन्दगीको।

हजुर, यात्रा जिन्दगीको हो यो रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा छु र आज हामीलाई शीतलजीले उहाँको जीवनको कथा लेखी पठाउनु भएको छ। शीतलजी आफ्नो जीवनको कथालाई यसरी सुरु गर्नुहुन्छ। दिदी, तपाईँलाई के भनौ, मान्छे जन्मिना साथै चाहे स्वदेशमा होस् या विदेशमा, जहाँ जन्मिए पनि त्यो जन्मिना साथै त्यो को हो के हो कुन धरातलमा ऊ जन्मियो उसलाई केही पनि थाहा हुँदैन। एउटा सुन्दर वरदानको रूपमा त्यो बच्चा यस धराधाममा जन्मिन्छ। जसरी अरू जन्मिए म पनि त्यसै गरी जन्मिए, तर अरू भन्दा मैले जबदेखि होस सम्हालेँ त्यति बेलादेखि नै मानसिक सङ्घर्ष गर्नु पर्यो, मानसिक यातना खेप्नु पर्यो। त्यो स्वतन्त्र भएर म उड्न पाइनँ, त्यो स्वतन्त्रताको अनुभूति मैले गर्न पाइनँ। सदैव मेरो मन खुम्चिन्थ्यो, चाहे त्यो जुनसुकै ठाउँ किन नहोस्। आफ्नो घर भन्दा बाहिर पाइला टेक्न साथै मैले विभेदको अनुभूति गर्थेँ। त्यो छिमेकीको घरमा हुन सक्छ, साथी भाइहरूसँग खेल्दा पनि हुन सक्छ, स्कुलमा हुन सक्छ, पानी पधेरोमा हुन सक्छ, हरेक हरेक ठाउँमा म विभेदमा पर्थे। म बुझ्दिन थिएँ किन यसो भनेको। सधैँ मनमा प्रश्न उठ्थ्यो, तर त्यो प्रश्नको उत्तर मैले कहिले पाइन। जति जति ठुलो हुँदै जान्थे उति उति विभेदमा पर्थे, उति उति नराम्रो अनुभूति गर्थे, उति उति मनमा प्रश्नहरू उब्जिन्थे, तर उत्तर कहाँ पाउनु। बा आमालाई सोधे, हाम्रो कर्मै त्यस्तो बाबु, के गर्ने, अरूले भनेको राम्रो हुँदैन, आफ्नै घरमा बस, अरूले भन्ने मौका पाउँदैनन्, बा आमाले भन्नुहुन्थ्यो। हो, यस्तै यस्तै गरी मेरो बालापन बितेको हो। स्कुलमा विभेद हुन्थ्यो, त उता जा, त हामीसँग नखेल, त हामीलाई नछो, कानुनले मान्यता दिए पनि मानिसहरूको सोच नबदलिएपछि व्यवहार त उही नै हुन्थ्यो। हामीले त यस्तो व्यवहार सहनु पर्यो भनेपछि हाम्रा बा आमा हाम्रा पुर्खाहरूले कस्तो सहनु परेको थियो होला, म छक्क पर्छु। स्कुलमा पनि त्यस्तै थियो, घर वरिपरि छिमेकीमा पनि त्यस्तै थियो, यताउता जता गए पनि त्यस्तै हुन्थ्यो। यतिसम्म कि साथीको घरमा जाँदा साथीहरू भित्र बसेर गफसप गर्दा म बाहिर कुरेर बसेको छु। सोच्नुहोस् त, त्यति बेला कलिलो मानसपटलमा के छाप पर्यो होला। म त कामै नलाग्ने रहेछु, मेरो कुनै अस्तित्व छैन, म हेलाको पात्र, मलाई किन विभेद गरिन्छ, आखिर के मेरो जात अरूभन्दा फरक भएर हो। तिम्रो नाम के हो, फलानु, अनि थर, फलानु भन्न साथै त्यसपछि विभेद सुरु भइहाल्ने। कस्तो खालको समाज हो यो। मैले अरू कसैलाई दोष दिएको छैन, मैले जे भोगे त्यही भन्दैछु, सत्य सत्य कुरा भन्दैछु दिदी। मेरो मनमा कति चोट लाग्यो, म रुन्थे एक्लै एक्लै, हरेक दिन जस्तो रुन्थे, हरेक दिन स्कुलमा छिमेकीमा साथीसँग खेल्दा केही न केही उचनिच भइहाल्थ्यो, अनि त्यत्तिकैमा वचन सुन्नु परिहाल्थ्यो, र वचन सुनिसकेपछि मनमा नमिठो टिच भयो।

यस्तै यस्तै गरी मेरो बालापन बित्यो। जसो तसो एसईई पास गरे, त्यसपछि सुरु भयो मेरो कलेजको लाइफ। कलेज पुगेपछि भने स्कुल र त्यो बालापनको भन्दा अलिकति फरक अनुभूति मैले गर्ने मौका पाएँ, किनकि कलेजमा त्यस्तो रोकटोक केही भएन। दुई चारजना साथीहरू चाहिँ नाक खुम्च्याउँथे, मेरो नजिक बस्दैनथे, उनीहरूको ग्रुप नै फरक थियो, उनीहरू मसँग त्यति बोल्दैनथे। जम्का भेट परिहाले मुसुक्क हाँस्दै बस, अनि अरू भने मिल्थे, केही फरकै नपर्ने जस्तो गरेर व्यवहार गर्थे। त्यो मन पर्यो, ओहो मेरा पनि साथी रहेछन् भन्ने भान भयो। सायद अलिकति परिपक्व पढे लेखेका र अहिलेको समाज भएको हुनाले होला, धेरै साथीहरू पाएँ मैले कलेजमा आएपछि। दुई चारजना भने मसँग बोल्दैनथे, तर्केर हिँड्थे। ठिकै छ, धेरैमा थोरै नबोलेर केही हुन्न, आखिर म त बानी परेकै मान्छे नहुँ। मेहनत गरेर पढेँ, बाह्र सिध्याएँ, अनि सजिलो विषय रोजेँ ताकि पास गर्न सकौँ, अनि बिए पास गरिसकेपछि एउटा जागिर खान सकौँ। गरिब हुनु पनि एउटा अभिशाप नै हो, एउटा समाजको विभेद। जातकै कुरा आयो, दोस्रो गरिबी, तेस्रो परिवारका सदस्यहरू अशिक्षित। यस्तै यस्तै भएपछि चेतना कहाँबाट आउँथ्यो, अनि अगाडि कसरी बढ्न सकिन्थ्यो? जो घरको मूली हो उनीहरू नै सचेत नभएपछि। जति पढियो आफ्नै बुद्धि विवेकले पढाउनु पर्छ भन्ने एउटा सोच आमा बाको, त्यति एउटा कारणले पनि मैले पढ्न पाएँ। मेरो एउटा भाइ र एउटा बहिनी, उनीहरू पनि पढ्दैछन्। जे होस् मैले बिए पढेँ। त्यसपछि हाम्रो आफ्नै समाजभित्रबाट विवाहको कुरा आयो, आमा बुवाले विवाहको लागि धेरै पहल गर्नुभयो। म मान्दै मानिन, मैले कुनै हालतमा पनि म विवाह गर्दिनँ भने। धेरै दिनसम्म घरमा रणाको चल्यो, आमाले त कुट्नु पनि भयो, कति रुवाबासी चल्यो। म विवाह नगर्ने पक्षमा, बा आमा विवाह गरिदिने पक्षमा। यति राम्रो केटा छ, पढे लेखेको छ, हामी भन्दा धनी छ, विवाह गर्नुपर्छ। मैले भने म हाम्रो जातमा त म विवाह गर्दै गर्दिनँ आमा, तपाईँहरूले मलाई मारे मार्नु, कुटे कुट्नु, घरबाट निकाले निकाल्नु, तर म यो जुन अपहेलना सहेर म यतिसम्म हुर्किएँ, अब म त्यही अपहेलना अरू सहन्न र मेरा केटाकेटीलाई पनि यो सहन दिन्न। म अरू नै जातसँग गर्छु, यदि पाइनँ भने, कसैले मलाई स्वीकारेनन् भने म विवाह नै गर्दिनँ आमा। म जागिर खान्छु, तपाईँहरूलाई पाल्छु, बिन्ती मलाई कर नगर्नुहोस्। मैले आमा बुवाको खुट्टै समाते, रोएँ। महिनौ दिनसम्म यो क्रम चलिरह्यो। आमा बुवा गाली गर्ने, कहिले फकाउने, कहिले प्रलोभनमा पार्ने। म रुने, म विवाह गर्दिन, म यो विभेद सहनै सक्दिनँ, म मेरा छोराछोरीलाई यस्तो विभेदमा जुन दुःख मैले पाएँ म त्यो दिनै चाहन्न। मेरो भाग्यमा कोही छ भने मेरो विवाह अवश्य हुन्छ, छैन भने यसै छैन उसै छैन आमा, मलाई

आमा बुवा मैले जिद्दी गरेको देखेर म अडिग भएको देखेर हात हान्नुभयो। दिन दिनै कराउनु हुन्थ्यो, तर म एउटा कानले सुन्थे अर्को कानले उडाउँथे। र त्यस दिनदेखि मैले सामाजिक सञ्जालको प्रयोग गर्न थाले, मेसेन्जरमा कुराहरू गर्न थाले, यो हुन्छ कि त्यो हुन्छ कि, कोसँग चाहिँ मेरो जुर छ, को मसँग कुरा गर्न आउँछन्, सबै फोटो हेर्ने, मेसेन्जरमा हेलो हाई भन्ने, टिकटक बनाउने, यस्तो गर्दा गर्दै अरू 2 वर्ष बित्यो। यति धेरै मानिससँग मैले कुरा गरेँ के भनौँ तपाईँलाई, आफूलाई आफ्नो जात भन्दा अर्को जातसँग विवाह गर्नु थियो, कोही त होला नि मलाई पनि स्वीकार गर्ने, बस यति मात्रै थियो, जो भए पनि हुन्छ तर म आफ्नो जातसँग जान्न, मलाई आफ्नो जात भन्दा माथिको जात चाहिन्छ, किनकि समाजै त्यस्तो रहेछ, कानुनले पक्षपात नगरे पनि व्यक्तिको सोचले फरक छुट्याइहाल्दो रहेछ, व्यवहारमा परिवर्तन आइहाल्दो रहेछ। यस्तो गर्दा गर्दै 2 वर्ष अरू बित्यो। यो 2 वर्षमा मैले जागिर पनि खान थालिसकेकी थिएँ, अलिअलि पैसा कमाउन थालिसकेकी थिएँ। त्यसपछि आमा बुवाले पनि कुरा निकाल्न

0: Star Radio. हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि।

0: यात्रा जिन्दगीको जसलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईको छेउमा मन्दिरा छु र शीतलजी अझ अगाडि आफ्नो जीवनको कथा यसरी अगाडि बढाउनुहुन्छ। उहाँ लेख्नुहुन्छ, यति युवकहरूको प्रोफाइल गए धनी मानीलाई हेरिन मैले, किनकि धनी मानीलाई हेऱ्यो भने कसैले पनि मलाई स्वीकार गर्दैनन्। साथी साथी हुँदाखेरि त साथीहरूले बेवास्ता गर्थे, भनेपछि मलाई आफ्नो घर भित्र्याउने, आफ्नो प्रेमिका बनाउने त कल्पनै गर्न सकिँदैन। त्यसपछि अलिकति हैसियत कम भएको, आर्थिक अवस्था कमजोर भएको व्यक्तिहरूलाई हेर्न थाले। उहाँहरूको प्रोफाइलमै थाहा हुन्छ उहाँहरू के गर्नुहुन्छ, कस्तो धरातल छ, कस्ता फोटोहरू अपलोड गरिएका छन्। अनि तल तलसम्म स्क्रोल गरेर हेर्थे कोही केटीहरू छन् कि छैनन्। मैले हजार भन्दा पनि बढी युवकहरूलाई हेरे होला फेसबुकमा, लगभग 500 जतिलाई त कुरा पनि गरे होला। ती मध्ये दुई युवकसँग नियमित कुरा हुन थाल्यो। त्यसमध्ये पनि एकजनासँग कुरा गर्दा गर्दै केवल साथीको नाताले रहरहरूका बारेमा कुरा हुन्थ्यो, कामको बारेमा कुरा हुन्थ्यो, जीवन र भोगाईका बारेमा कुरा हुन्थ्यो। यति कुरा गर्दा गर्दै कुरा गर्न जान्ने भइसकेकी थिएँ म, किनकि आफूलाई आफ्नो भविष्य बनाउनु थियो, यो लान्छनाबाट माथि उठ्नु थियो। त्यसैले पनि खै कसरी आएको होला त्यति धेरै कुरा गर्न। कुरा गर्दा गर्दै सबै नाली बेले खोज्दा खोज्दै ती व्यक्ति अलिकति तर्किए। उनी तर्किएपछि कहिलेकाहीँ हेलो हाई मात्रै हुने भयो। त्यो भएपछि मैले बुझिहालेँ, यस्तो व्यवहार त म छिट्टै बुझ्थेँ, किनकि होस सम्हाले देखिने व्यक्तिहरू कसरी तर्किन्छन्, कसरी साथ छोड्छन् भन्ने कुरा मैले बुझिसकेकी थिएँ। छिमेकी साथीभाइ मेरा साथीहरूसँग मिल्ने साथीहरू भन्नेहरूको घरमा जाँदा पनि मलाई कसरी पन्छ्याइन्थ्यो भन्ने कुरा मलाई थाहा छ। चिप्लो घसेर तिमी यहीँ बस्दै गर ल, म एकैछिनमा आइहाल्छु भनेर अरू साथीहरू भित्र पस्थे, म घर बाहिरको बाहिरै कुरेर बस्थे। उनीहरू चिया खाजा खान्थे, मलाई चिया खाजा पनि बाहिर भाँडो पनि फरक गरेर ल्याइदिन्थे। यति भाँडोमा नछौ है, धारामा पनि पर्दैन, तिमी खाइसकेपछि मलाई भन ल, म पानी हालिदिन्छु। मेरा साथीका आमाहरूको कहिलेकाहीँ त साथीहरूको पनि यस्तै भनाइ हुन्थ्यो, यस्तै व्यवहार हुन्थ्यो। अनि त कसरी मेरो मनमा चोट नलागोस्, अनि यस्तै जिन्दगी म कसरी आफ्ना सन्ततिलाई दिनु। त्यही भएर मैले विवाह गर्न नमानेको।
1: मान्छे मान्छेमा के नै फरक छ र, तिमी हाँस्छौ म हाँस्छु, तिमी रुन्छौ म रुन्छु।

0: अन्ततः दोस्रा युवकसँग मेरो कुरा लामो चल्यो। चल्दै चल्दै कुरा गर्दै गर्दै डेढ वर्षसम्म हामीले कुराकानी गर्यौं। यति जेलसम्म हामी एकदमै नजिक भयौं। मैले मनका सबै कुराहरू खोले। मेरो नाम यो, मेरो थर यो, म यस्तो यस्तो परिवारबाट हुर्किएकी हुँ, यतिसम्म पढेकी छु, यस्तो यस्तो ठाउँमा जागिर खान्छु, यति तलब पाउँछु, बा आमाले विवाह गर भन्नु भएको छ तर म विवाह गर्न चाहन्न, म यस्तो व्यक्तिको खोजीमा छु जसको उदार मन छ, जसले मलाई आफ्नो जीवनमा आफ्नो मनमा आफ्नो घरमा ठाउँ दियोस्। यदि त्यस्तो पुरुष कोही पाएँ भने मैले विवाह गर्छु, नभए यो जुनीमा म एक्लै बस्छु। यस्ता यस्ता कुराहरू निस्किन थाले, यस्तै यस्तै कुराहरू गर्न थाले। कुरा गर्दै गर्दै जाँदा उनी पनि म जस्तै विक्षिप्त भएका व्यक्ति रहेछन्। गरिबकै घरमा जे हुनु छ त्यही हुँदो रहेछ। धनी मानीको घरमा एकजना दुईजना सन्तान, गरिबको घरमा बग्रेती सन्तान। सचेतना नभएपछि, शिक्षाको ज्योति नभएपछि, सोच विचार गर्ने क्षमता नभएपछि दुःख त आइहाल्थ्यो, दुःख त निम्तिहाल्थ्यो। हाम्रो घरमा पनि त्यही भएको हो। गरिबकै घरमा जे हुनु छ त्यही हुँदो रहेछ। धनी मानीको घरमा एकजना दुईजना सन्तान, गरिबको घरमा बग्रेती सन्तान। अनि उनको घरमा पनि अत्यन्तै दुःख रहेछ। उनी, उनका दुई दिदीहरू, आमा बा, एउटा दाजु एउटा भाइ, सन्तान पनि कति धेरै। त्यसमाथि पनि बा बिरामी सधैँको, कमाउन नसक्ने रे। आमाले दुःख गरेर हुर्काउनु भएको रे। दिदी र बहिनी अलि ठुला भएपछि गाउँका एक एक युवकलाई मन पराएर प्रेम गरे। अनि बा आमासँग हात मागेर टिकाटाला लगाएर बा आमाले पठाइदिएका रे। भनेपछि दाई, उनी र उनका भाइ अनि बा आमा, पाँचजनाको परिवार त अझै घरमै थियो। दाईलाई पोलियोको औषधि खुवाउन नपाएर दाईको शारीरिक अवस्था त्यति सबल थिएन रे, त्यही भएर घरमै मात्रै बस्ने, घर कुर्ने मात्रै। भाइ अलिकति बाठो थियो रे, चनाखो। सहरमा काका काकीहरू बस्ने भएकोले म त काका काकीहरूसँगै गएर बस्छु, यहाँ बस्दिनँ, यहाँ बसे पढ्न पाइँदैन भनेर ऊ सहर पसेको रे। कहिलेकाहीँ मात्रै आउने गाउँमा, नभए उतै उतै बस्ने। एक हिसाबले हेर्ने हो भने घरतिर उसको माया मोह नै छैन अरे। अनि जे गर्नु पर्यो उनैले गर्ने, उनैले घर सम्हाल्ने रहेछ, दुःखको भकारी नै रहेछ, मेरो घरको भन्दा पनि बढी दुःख। तैपनि अलिकति झिनो आस लागेर आयो, यति दुःख पाएका छन्, कमसेकम मेरो साथमा रमाउँछन् कि।
1: तिमीले लिने हावा मैले लिने हावा, तिमीले पिउने पानी मैले पिउने पानी, फरक त होइन होला आखिर मान्छे मान्छेमा।

प्रेम प्रस्ताव राखे न मैले राखे न उनले कुरा बढाए न मैले बढाए बस हामी कुराकानी गर्दै आफ्ना दुःख सुखहरू सार्दै गयौं। दिनमा हामी कयौं छुट्टी कुरा गर्थ्यौं। यस्तै कुराकानी गर्दा गर्दै फोनको कुराकानी हुन थाल्यो। फोनको कुराकानी हुँदा हुँदै बानी पर्यो। एकछिन कुरा नगर्दाखेरि पनि अत्यास लाग्न थाल्यो अनि कुराकानी गर्दा गर्दै त्यसपछि एकी अर्कालाई मन पराउन थाल्यो। मन पराउन थालिसकेपछि फेरि त्यही विभेदको कुरा निस्कियो अनि उनले भने, म त्यस्तो केही हेर्दिन, मैले तिम्रो मनलाई हेर्ने हो। उनले त्यसो भने। आखिरमा कुरो के रहेछ भन्दाखेरि उनको गरिबी देखेर उनी तर्सिएका थिए। पहिला पनि एक युवतीसँग उनको प्रेम परेको रहेछ। उनलाई मन पराइछिन्, उनको मनलाई मन पराइछिन्, उनको रूप सौन्दर्यप्रति मोहित भइछिन्। तर उनको घरको गरिबी देखेर उनी आत्तिएर सम्बन्ध जोडिनुभन्दा पहिले नै उनको मनलाई तोडेर हिँडेकी रहेछिन्। जातै ठुलो भएर के गर्नु, धन सम्पत्ति हेरेपछि व्यक्तिको मन र मुटुलाई नछामेपछि, कमसेकम तिमीले त मेरो मनलाई बुझेकी छेउ, यसकारणले म तिम्रो जात तिम्रो धरातल हेर्दिन, म तिम्रो मनलाई छाम्छु। उनले यसरी मेरो हात थाम्ने कुरा गरे। त्यो दिन म यति खुसी भएँ कि म के भनौँ। मैले फेसबुकमा हजारौं व्यक्तिहरूको प्रोफाइल सर्च गर्दा गर्दा भेटिएका यी व्यक्ति, मलाई बस उनको नाम उनको थरसँग सरोकार थियो। उनी जति दुखी भए पनि, जति गरिब भए पनि, जस्तो भए पनि म स्वीकार गर्न तयार छु, यति मैले मनस्थिति बनाएकी थिएँ। तर उनी रूपमा पनि राम्रो थिए, मनको पनि राम्रो थिए, व्यवहारका पनि असल थिए। बस एउटा कमजोरी भनेको अत्यन्तै गरिब थिए। बिहान के खाए, बेलुका के खाऊ भन्ने खालका सादा जीवन बिताउने सोझा खालका थिए। मैले तिनलाई मन दिए, आफ्नो जीवनको राजा बनाए, म उनकी रानी।

छोड्छौ चाहे जस्तो सुकै परिस्थिति किन नआओस्। उनले मलाई स्वीकार गरे, मैले उनलाई स्वीकार गरे। हामी बेला बेलामा भेट्थ्यौँ, धेरै कुराहरू सल्लाह गर्थ्यौँ। यो भयो भने के गर्ने, त्यो भयो भने के गर्ने, जस्तो सुकै परिस्थिति आए पनि त्यसलाई स्वीकार गर्ने भनेर हामीले कम्मर कसेका थियौँ। एक अर्कामा वचन पनि लिएका थियौँ, दिएका थियौँ, बाचा गरेका थियौँ, जस्तो सुकै परिस्थितिमा पनि हामी एक हुनेछौँ। यति भइसकेपछि हामीले आआफ्नो घरमा कुरा गर्ने योजना बनायौँ। मेरो घरमा पटक्कै मान्नु भएन। किन भन्दा, तँ अहिले जति खुसी छस् त्यो खुसी तेरो हराउने छ। तैँले समाजलाई चिनेकै छैन, तैँले मानिसहरूको व्यवहार देखेकै छैनस्। बालापनमा त तैँले त्यति दुःख खेपिस् भने अब त झन् धेरै खेप्नुपर्छ। त्यसमाथि पनि ब्राह्मणको परिवार, तैँले सक्दिनस् छोरी, तैँले योभन्दा पनि बढी दुःख पाउँछेस्। भोलि तँ न यताको न उताको हुन्छेस्। छोड दे छोरी, त्यो बाटो नहिँड। आमा र बाले खुब सम्झाउनु भयो मलाई, तर म मान्ने पक्षमै थिइनँ। यदि मैले यो घर छोडेर त्यो घरमा गएँ भने मेरो थर हाम्रो भन्दा माथिको हुनेछ, अनि मेरा छोराछोरीले, मेरा सन्ततिले त्यो दुःख भोग्नु पर्ने छैन। मैले जे जति सहे पनि मेरा छोराछोरीले त्यो भोग्नु पर्दैन। म त्यही भन्थेँ अनि आमालाई भने, विश्वास गर्नु आमा, म सबैको मन जित्ने छु। उहाँले सबै राम्रो छ, सबैसँग घरमा कुरा गरेको हुन्छ भन्नुभयो। अहिले उहाँ हाँस्न थालेको, बाँच्न थालेको, रमाउन थालेको देखेर उहाँको परिवारले हुन्छ भन्नुभएको छ रे। हाम्रो बारेमा सबै थाहा छ रे उहाँको परिवारलाई। चिन्ता गर्नु पर्दैन आमा, त्यहाँ पुगिसकेपछि म त्यो घर परिवारलाई रिझाइहाल्छु नि। यसरी मैले आमा र बुवालाई सम्झाएँ, घरका परिवारहरूलाई सम्झाएँ। दिदी बहिनीहरू पनि आए, भिनाजु ज्वाइँहरू पनि आए, सबैसँग कुरा भयो। ऊ पूर्ण विश्वस्त छ भने हामीले किन रोक्नु। सबैको कुरा यस्तो भएपछि एकचोटि भेट्ने कुरा भयो, अनि मैले राजलाई बोलाएँ। राज एक साथीलाई लिएर मेरै घरमा आए। सबैसँग धेरै लामो लामो कुरा भइसकेपछि जस्तो सुकै परिस्थितिमा पनि शीतललाई म छोड्दिनँ, शीतललाई म माया गर्छु। उनी मेरो जीवनको अभिन्न अङ्ग भइसकेकी छिन्। हाम्रो 2.5 वर्षको लामो मनको नाता छ। त्यसकारणले तपाईँहरू ढुक्क हुनुहोस्, म छु शीतलसँग। उनले यसरी मेरो बा आमाको मन जिते, सबैजना खुसी भए। अब राजसँग मेरो विवाह गरिदिने पक्का पक्की भयो। तर राजको घरबाट धेरै मान्छे नआउने, 2-4 जना मात्रै आउने भयो। अनि त्यही अनुसारको विधि पुर्याएरे हाम्रो सामान्य हिसाबले विवाह भयो। पञ्चे बाजा नबजाए पनि 2-4 घरलाई बोलाएर भोज भतेर खुवाएर अनि राजसँग मेरो लगन गाँठो कसियो। अब म मेरो पुरानो थरबाट नयाँ थरमा परिवर्तन भए। विवाह दर्ता भयो अनि म राजको घरमा

0: TVS Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS Gorkha Radio।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

0: यात्रा जिन्दगीको जस्तै तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र आज शीतलजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा हामीले यति बेला सुनिरहेका छौँ। उहाँ अझ अगाडि लेख्नुहुन्छ, दिदी के भनौँ, यति खुसी भएर 2.5 वर्षको प्रेम एक एक कुराहरू बुझेर जानेर सोचेर घर परिवारसँग भेटघाट गरेर सबै सबै आन्द्रा भुँडी बताएर सबैजना राजी खुसी भएर विवाह गरेको त्यो 1-1.5 महिनासम्म राम्रै भयो। त्यसपछि बिस्तारै टोल छर छिमेकहरूले थाहा पाउन थाले, अनि को आएर के भनिदिने, सासु ससुरा बुढाबुढी अनि नपढेका अरूले भनेको कुराहरू सुनिहाल्ने, घरका मानिसले भनेको कुरा नमान्ने, बाहिरकाले आएर जे भने पनि त्यही पत्याउने। त्यसपछि 1 कान 2 कान 3 कान हुँदाहुँदै घरमा सासुले देखी नसहने गर्न थाल्नुभयो, भान्सामा पस्न दिनु भएन, बातै पछि लान्छना लगाउन थाल्नुभयो। त यस्ती त उस्ती त जात त बेजात कि कुजात कि हाम्रो घरमा आएर हामीलाई पापको भारी चढाइस आदि इत्यादि हरेक दिन यस्तै रडाको हुन थाल्यो। अनि म 2 महिना माइती गएर बसेँ। 2 महिनापछि फेरि राज मलाई लिन आउनुभयो र म फेरि फर्केर गएपछि पनि सुध्रिने सुधार हुने कुनै पक्ष नै देखिएन। डेरा गरेर छुट्टै बसौँ भनेर कुरा भयो, तर उहाँ डेरा गरेर बस्न छुट्टिएर बस्ने मिल्दैन थियो। बा सधैँको बिरामी, दाई मानसिक हिसाब र शारीरिक हिसाबले पनि सबल हुनुहुन्न थियो, कमाई धमाई गर्न सक्नुहुन्न थियो, अनि कसरी घर चल्नु, आमा बुढी भइसक्नु भएको थियो। उहाँहरूले जे भने पनि त्यो जिम्मेवारी हामी माथि नै थियो। अनि हामी सुरु सुरुमा म माइती बसेँ, उहाँले आफ्नो घर हेर्न थाल्नुभयो। फाटफुट हामी बाहिरै भेट्थ्यौँ। बिस्तारै हुँदा हुँदै लामो दूरी हुन थाल्यो। त्यसपछि उहाँले बोलाउनु भयो, जे जस्तो भए पनि घरमै बस आऊ, किनभने म एक्लो भइसकेको छु, तिमी नभएपछि यो घर शून्य लाग्छ, जे भने पनि नबोलिदेऊ न, सिद्धिहालिने कुरा। उहाँले यसरी अनुरोध गरेपछि म गएँ, तर यो व्यवहार कहिले परिवर्तन भएन।
1: मुटु उस्तै, धड्कन उस्तै, धरती उस्तै, आकाश उस्तै, चोट उस्तै, रगत उस्तै, आखिर मान्छे मान्छेमा के नै भयो?

सोचै परिवर्तन भएन, विचारै परिवर्तन भएन, मन भित्र नकारात्मक कुरा बसेपछि कसै गरेर धोएर पनि नजाँदो रहेछ। बिचरा मेरो श्रीमान राजलाई कति चिन्ता, रातो दिनको आमा बाको झगडा करकर, यतातिर मेरो करकर, उतातिर बा आमाको करकर, उता जागिरमा त्यत्तिकै गाह्रो, अनि के मात्रै गर्ने के मात्रै नगर्ने। बिचरा उनी यति गल्दै गए कि म के भनौँ, यति रणाको मच्छी यति रणाको मच्छी हो, अब घरमा बस्नै नसकिने भइयो। त्यसपछि बा आमाले कि हामीलाई छोड कि उसलाई छोड भनेर राजलाई कर गर्न थाल्नुभयो। वृद्ध भएका बा आमालाई छोडेर कता जाने, कसले पाल्थ्यो र, छोड्नु भनेको त्यत्तिकै खान नपाएर मर भनेको जत्तिकै हो। त्यसपछि मैले नै बुझेर, राज तपाईँ र मेरो मेलै भएन, हामीले जति चाहेर पनि हामी एक हुन सकेनौँ, समाजले हामीलाई बस्नै दिएन, समाजलाई त जसरी भए पनि हामी झेल्थ्यौँ, तर घर परिवार नै नमिलेपछि हाम्रो साथ लामो समय जान्छ जस्तै लागेन। तपाईँ आफ्नो घरमा, म आफ्नो घरमा, दुवैजना कमाएर खानुपर्ने, अनि कसरी भेट हुन्छ, कसरी हाम्रो जीवन अगाडि बढ्छ। तपाईँले मलाई अँगाले, बा आमालाई छोड्नुपर्ने, बा आमालाई अँगाले, तपाईँसँग म टाढा हुने, गर्ने गर्ने त गर्ने के, मैले रुँदै भने, उहाँ पनि रुनुभयो। अन्तत ठिक छ, जहिलेसम्म समयले साथ मिलाउँदैन, जहिलेसम्म साथ दिँदैन, तिमी आफ्नो घरमा बस, म आफ्नो घरमा बस्छु, अनि जुन दिन हाम्रो सबै व्यवहार मिल्छ त्यो दिन हामी सँगै बसौँला। यही सरसल्लाहका साथमा राज र म त्यो दिन छुट्टियौँ। त्यो दिनदेखि आज 4 वर्ष भइसक्यो हामी छुट्टै बसेको, तर आजसम्म पनि हाम्रो मेल हुन सकेको छैन। हामी दुवैको मन एकै भए पनि समाज र परिवारको विभेदले हामी एक हुन पाएनौँ, हामीले हाँसेर खुसी भएर बाँच्नै पाएनौँ। दुवैजना खुसी छौँ, एकअर्काप्रति राजी छौँ, तर परिवार राजी नभइदिएपछि न हामीसँग धेरै पैसा छ, न हामी छुट्टै बसेर उहाँहरूलाई हेर्न सक्छौँ, आफू पनि बाँचेर। आफूलाई खाने धौधौ भएपछि बा आमालाई कसरी हेर्ने, त्यही पनि तिन तिनजना असक्षम घरमा भएपछि कसरी राजलाई मसँग छुट्टै बस भन्ने। मानवताको नाताले पनि मैले त्यसो गर्न सकिनँ। बस फाट फुट हाम्रो भेटघाट हुन्छ, फोनमा कुराकानी हुन्छ, आज पनि हामी एकअर्काको साथमा छौँ, तर सँगै छैन। यसै गरी जीवन चलिरहेको छ। सायद हाम्रो सोचमा परिवर्तन नभएसम्म हामी भन्दा पनि म जस्ता थुप्रै युवतीहरूलाई कति गाह्रो हुन्छ होला। युवतीहरूलाई मात्र होइन, युवकहरूलाई पनि। समाजमा कस्ता कस्ता काण्डहरू पनि जन्मिएका छन्। यस्तै छ मेरो जिन्दगीको कथा। जे होस्, एकअर्काको भर छ, एकअर्काको आस छ, एकअर्काको साथ छ। हरेक दिन नभेटे पनि महिना दिन, 15 दिन, 10 दिन, 12 दिनमा हामी भेटघाट गर्छौँ, आफ्ना कुराहरू साट्छौँ, बाँड्छौँ। कहिले समय मिल्ला हामी त्यही प्रतीक्षामा।

शीतलजी, जति अरूलाई तपाईँले भाव दिनुहुन्छ त्यति नै भाव उहाँहरूको बढ्छ। हात्ती लम्किँदै जाँदा बाटाका कुकुरहरू अवश्य भोग्छन्। लक्ष्य ताक्नु पर्यो, आफूले सकेको राम्रो गर्नु पर्यो, जीवनलाई अगाडि बढाउनु पर्यो। समाज छ, समाजलाई दूषित तुलाउनु पनि भएन, तर तपाईँहरू सधैँ टाढा बसेर पनि काम चल्दैन। तसर्थ दुवैजनाले राम्रो जागिर खाएर आर्थिक सम्पन्नता गरेपछि बिस्तारै बिस्तारै आफ्नो परिवारलाई सम्झाएर त्यो परिवारको सोचलाई बदलेपछि तपाईँहरूको जिन्दगीमा अवश्य नै खुसियाली आउनेछ। आश नमार्नुहोला, हिम्मत नहार्नुहोला, किनकि तपाईँ दुवै सक्षम हुनुहुन्छ। तपाईँ दुवै एकअर्कालाई माया गर्नुहुन्छ, मन पराउनुहुन्छ, एकअर्कामा अगाध विश्वास पनि छ। यही विश्वासले तपाईँहरूको जीवनलाई अझ सुव्यवस्थित पक्के पनि बनाउनेछ। सही समयको प्रतीक्षा गर्नुहोस् र धेरै यसमा नसोच्नुहोस्। आफ्नो काम गर्नुहोस् अनि आफ्नो परिवारमा रमाउनुहोस्। यस्तो सक्षम बन्नुहोस् कि तपाईँको सासू ससुराले तपाईँलाई मेरी बुहारी भनेर स्वीकारुन्। यति राम्रो मन, यति राम्रो व्यवहार, यति राम्रो सोचको धनी मेरो बुहारी भनेर उनीहरूले तपाईँमाथि गर्व गर्न सकुन्। त्यो व्यवहार तपाईँले ल्याउनु भयो भने अवश्य नै तपाईँ सफल हुनुहुनेछ। तपाईँको जीवन सफल होस्, उत्कृष्ट बनोस्। तपाईँले जस्तो जीवन बाँच्न चाहनु भएको थियो त्यस्तै जीवन तपाईँको भागमा परोस्। यिनै शुभकामनाका साथ म तपाईँसँग बिदा माग्दछु। फेरि अर्को साता कसै अरूको जीवनको कथा लिएर अवश्य आउला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौं। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓનર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં
2: પણ સંવિધાન
1: વિભિન્નતા
2: નેતાહરૂલે સાઝા સ્વામિત્વ વ્યાપક સામાજિક સંસ્થાગત સુધારકો આવશ્યકતા ઉમલાયા છે. पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संविधानका प्रावधान विवादमा प्रभावकारी रूपमा लागू हुन नसकेको भन्दै यसको समग्र परीक्षण र साहसिक पुनरावलोकन आवश्यक रहेको बताउनुभयो.
3: दस वर्ष बितिसक्दाखेरि संविधानको कार्यान्वयनको चरणमा देखा पर्ने जुन लाभहरू हो त्यो लाभहरूको अनुभूति जनताले लिएको भए यो त्रासदी 23-24 गतेका जुन घटनाहरू भए असाध्य ठुल्ठुला घटनाहरू भए त्यो बिन्दुसम्म त्यो निराशाले हामीले ल्याउँदैन थियो होला नि. संविधानमा हामी के भनिरहेको छौँ भने अवधारणागत रूपमा त ठिकै हो, कार्यान्वयनको चरणमा समस्या हो क्या. कहिले व्यक्तिको चरणमा, कहिले कार्यान्वयनको चरणमा, यी सबै कुरा जोडिन्छन्. अवधारणा पनि एक्सेप्टेबल हुनैपर्छ, तर अवधारणा आफैमा स्वतः कार्यान्वयन हुने होइन, शब्द आफै त कार्यान्वयन हुँदैन. संविधानको कार्यान्वयन नहुनु पनि संविधानकै समस्या हो. संविधानका शब्दहरू त महान होलान्, असाध्य प्रजातान्त्रिक पनि होलान्, जनहितकारी पनि होलान्, तर तिनको रूपान्तर हुनु पर्यो नि. हामीले अब चाहिँ एउटा साहसिक ढङ्गले रिभ्यू गर्न तयार हुनुपर्छ.
2: कांग्रेसका उपसभापति पुष्पा भुजालले संविधान संशोधनमा सबै दलको साझा समझदारी आवश्यक रहेको बताउनु भयो.
4: यो संविधान बनाउने कुरा, संविधान 10 वर्षपछि संशोधन गर्ने कुरा, यो दुइटै उत्तिकै महत्त्वपूर्ण है. 64 सालमा संविधान त्यसै बनेको चाहिँ होइन, 8 वर्ष लगाएर त्यसै यो संशोधन संविधान सभाबाट संविधान पास भएको पनि होइन. त्यस बेलाको कतिपय दलहरू अहिले पनि हाउसमा हुनुहुन्न, राष्ट्रिय सभामा हुनुहुन्न, प्रतिनिधि सभामा हुनुहुन्न. उहाँहरूको संशोधनप्रतिको दृष्टिकोण के त भने त्यसको स्ट्रक्चर तयार गर्ने कि नगर्ने. यदि साँच्चै यो संविधानलाई संशोधनै गर्ने हाम्रो गम्भीरतापूर्वक हाम्रो दृष्टिकोण अहिलेको सरकारले साँच्चै संशोधनकै अगुवाई गर्ने हो भने संशोधनको स्ट्रक्चर यो कार्यदलले दिन सक्छ? सक्दैन. यसले मलाई के लाग्छ नि, त्यस बेला 64 सालमा बनाएका राजनीतिक दलहरूले यो संविधान संशोधनको लागि उहाँहरूको पनि त होला नि अनिश्चित. यसमा हामीले कहाँ के कुरा लेख्यौँ र कहाँ संशोधन गर्नुपर्ने कुरा भन्ने कुरा त त्यस बेलाको राजनीतिक दलहरू खै त हुनुहुन्न. अर्को कुरा, हामी संविधान संशोधनका कुरा गर्छौँ, हामी प्रदेशबाट पनि पास गराउनु पर्ला, कतिपय कुराहरू पास गराउनु पर्ला, प्रदेश सभासँग पनि पास गराउनु पर्ला. अहिले दुई तिहाई छ भन्ने बित्तिकै अहिलेको सरकारले यसलाई संशोधन त गर्न सक्दैन नि.
2: संविधान संशोधनका लागि गठित कार्यदलमा सहभागी राजोपाका मोहन लाचारेले प्रक्रिया अघि बढाउन अघि दलहरूबीच साझा धारणा बनाउन गहन छलफल भइरहेको जानकारी दिनुभयो.
5: र सबै राजनीतिक दलको आफ्नो आफ्नो चाहिँ जुन धारणा छ ती धारणाहरू लिने र सम्भव भएसम्म साझा धारणाहरूको विकास गर्ने भन्ने एक खालको मोटामोटी सहमति भएको छ सबै दलहरू बिचमै. नेपाली काङ्ग्रेसको अहिलेसम्म आइपुग्नु भएको छैन, अरू दलहरू बिचमा चाहिँ भएको छ. त्यसो गर्दाखेरि चाहिँ जहाँ जहाँ पुरै असहमतिका विषय बाँकी रहन्छन् ती असहमतिका विषयहरू बाँकी रहेका विषयहरूलाई चाहिँ छलफलकै क्रममा पछाडि लिएर जाने, पार्किङ लटको रूपमा तर प्रतिवेदनको एउटा भागकै रूपमा लिएर जाने, त्यसलाई पनि नछुट्याउने. किनकि फलानु फलानु दलको यी विषयहरूमा यो खालको अडान छ भनेरै लिएर जाने, त्यो प्रतिवेदनमा हामीले रिकमेन्डेसन समेत दिएर पठाउने. त्यति गरिसके पछाडि बल्ल संविधानको संशोधन प्रक्रिया, त्यो जुन आधिकारिक प्रक्रिया बल्ल सुरु हुन्छ. भनेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट विधेयकको उठान हुन्छ, संशोधन विधेयक, र त्यो चाहिँ संसदमा जान्छ र संसदको दुवै हाउसमा गएर छलफल भएरै जाने हो. यसलाई यसरी बुझ्न पर्ला, हामी विधेयक उठानभन्दा अगाडिको प्रोसेसमा छौँ. त्यसले गर्दा यो के अरे संसदलाई छलियो वा छलिएको हो कि भन्न पर्ने विषय छैन, संसदले निरन्तर छलफल गर्छ.
2: काङ्ग्रेसले भारत र चीनबीच लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा गर्ने असहमतिप्रति आपत्ति जनाएको छ. केन्द्रीय कार्य सम्पादन समिति बैठकले लिपुलेख लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको स्पष्ट पारेको छ. सहमहामन्त्री उदय शमशेर चबरा,
6: लिपुलेख लिम्पोद्वारा र कालापानी नेपाली भूमि हो र यसका सन्दर्भमा नेपाली काङ्ग्रेसले विगतदेखि नै संस्थागत रूपमा आफ्नो धारणा र अडान स्पष्ट ढंगले राख्दै आएको छ.
2: अब खबर फटाफट.
7: सुदूरपश्चिमका सर्पदंशको उच्च जोखिममा रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै सन् 2030 सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई 50% घटाउने सरकारको लक्ष्य अनुरूप काम हुँदै डडेधुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिने. निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित समुदायका बालबालिकाको पढाइमा रचनात्मक सहयोग गर्ने.
2: अहिलेसम्मका खबर यति नै नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीएपीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। मजदुर संगठन खारेज गर्ने निर्णय विरुद्ध छवटा संगठन विरोधमा उभिने भएका छन्। निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्र सेवा कर्मचारी संगठनका केन्द्रीय अध्यक्षहरूले संयुक्त वक्तव्य जारी गरेका हुन्। उनीहरूले सरकारको कदम स्वेच्छाचारी भएको बताएका छन्। नेपालको संविधानको धारा 17, धारा 34, प्रचलित ट्रेड युनियन तथा श्रम ऐन, मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948 धारा 20, श्रम सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि नम्बर 7, महासन्धि नम्बर 9, महासन्धि नम्बर 144, महासन्धि नम्बर 151 र महासन्धि नम्बर 154 हनन भएको ती संगठनको भनाइ छ। युनियनका नेताहरू भगवती न्यौपानी, भवानी न्यौपानी दाहाल, उत्तम कुमार कटवाल, अम्बाद दत्त भट्ट, यामबहादुर खत्री, विजय कुमार यादव र सीता गुरुङले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ। संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न पनि उनीहरूले माग गरेका छन्। वर्तमान सरकारले हरण गरेको ट्रेड युनियन अधिकार पुनर्स्थापित गर्न माग गर्दै कर्मचारी संगठनले कानूनी लडाईँमा जाने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख 14 गते केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएपछि कर्मचारी ट्रेड युनियन खारेज भएको थियो। विक्रमसम्म 2009 र 2063 समेत ट्रेड युनियन खारेज भएको स्मरण गर्दै अहिले पनि सफल नहुने दावी उनीहरूले गरेका छन्। सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद उद्धार बेस स्थापना गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 वैद्यवान वैद्यनाथ बहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद उद्धार बेस स्थापना भएको जनाएको छ। निमित्त बहिनीप्रति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले बर्खायामका लागि तयारी भएको जानकारी दिनुभयो। 8 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरेको मुख्यालयले जनाएको छ। नेपाली भूमि लिपुलेख हुँदै चीनको कैलाश मानसरोवर तीर्थयात्रा खुलाएको विषयमा नेपालले प्रेस नोट जारी गर्दा भारतले यो बाटो सन् 1954 निरन्तर चलिरहेको पुरानै अडान दोहोऱ्याएको छ। यही बेला प्रधानमन्त्री बालेन्द्र शाह भारत जाने तयारी छ। भारतले उठाएको 1954 कुरा र प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्नुपर्ने विषयमा सीमाविद बुद्धिनारायण श्रेष्ठ।
1: भारतले जुन 1954 हामीले व्यापार वाणिज्य चीनसँग गरिराखेको जुन भनियो नि अघि, त्यो भनिएको नै गलत छ। किनभनेदेखि चाहिँ त्यो एग्रिमेन्ट अन ट्रेड एन्ड इन्टरकोर्स विथ टिबेट रिजन भनेर 29 अप्रिल 1954 त्यसको धारा 3 उपधारा 4 के लेखिएको छ भनेदेखि चाहिँ ट्रेटी ट्रेड अनि बोर्डर डिस्ट्रिक्ट अफ अदर पार्टी भनेपछि सीमाञ्चल क्षेत्रको जनताको लागि मात्रै यो खोलिएको लिपुलेखको र अनि सानातिना व्यापारीको मात्रै है पेटी ट्रेड भनेर राम्रो देखेको छ, बल्क ट्रेड होइन। त्यस कारणले गर्दाखेरि अब अहिले त लिपुलेखबाट त चीनको साङ्घाई बेजिङ पनि पुग्न सक्ने भयो होइन। त्यो दृष्टिकोणले गर्दाखेरि यो व्यवहारिक छैन। अर्को कुरा यसमा के भन्नुपर्छ भने भारतले जहिले पनि 1954 सम्झौता चीनसँग भन्छ होइन, तर यो सम्झौता त नवीकरण भएको छैन। किनभने यो 1954 सम्झौता नेहरूको पालोमा भएको चाहिँ 1964 नवीकरण हुनुपर्ने, नवीकरण भएन। किन नवीकरण भएन भनेदेखि चाहिँ अब 1962 भारत र चीनको बिचमा सीमा युद्ध भयो।
0: नेपालमा पर्वतारोहण र पदयात्राको मुख्य सिजन मानिने अप्रेल महिनामा पर्यटक आगमन 7% भन्दा बढीले घटेको छ।
2: नेपाल पर्यटन बोर्डका अनुसार यो वर्ष अप्रेलमा हवाई मार्ग हुँदै 1,07,934 पर्यटक नेपाल आएका हुन्। यो गत वर्षको तुलनामा 7.3% कम हो। गत वर्ष अप्रेलमा 1,16,490 पर्यटक आएका थिए। यो वर्ष अप्रेलमा सबैभन्दा धेरै पर्यटक भारतबाट 25,196, दोस्रोमा चीनबाट 11,722 र तेस्रोमा अमेरिकाबाट 8,724 आएका छन्। सन् 2019 अप्रेलमा 1,09,399 पर्यटक नेपाल आएका थिए। कोविड 19 सुधार हुँदै गएको पर्यटन क्षेत्रमा यो वर्ष भने पुनः गिरावट देखिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार मध्य पूर्वको युद्ध, हवाई सेवामा अवरोध, महँगी र सुरक्षा सम्बन्धी चिन्ताका कारण पर्यटक आवागमन घटेको हो।
0: झापाको कमल गाउँपालिकामा भूमिहीन तथा सुकुम्बासी समुदायले बसोबास अधिकार र वैकल्पिक व्यवस्था बिना बस्ती नहटाउन माग राख्दै प्रदर्शन गरेका छन्। भूमि अधिकार तथा श्रमिक संगठनको पहलमा भेला भएका हुन्। खबर त्यति नै नमस्कार
3: यो बीएफबीएस गोर्खा रेडियो हो

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज मंगलबार 5 मे 2026 तदनुसार वैशाख 22 गते 2083 विक्रम सम्बत हजुर मंगलबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो अब 3 घण्टा म तपाईँको साथमा रहनेछु मलाई साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न वा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला सम्पर्कका माध्यमहरू थुप्रै छन् फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू 2 छन् स्टुडियोमा 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हो भने हामीलाई पहिला 00673 डायल गर्नुपर्ने हुन्छ त्यसपछि यी दुईमध्ये कुनै एकमा फोन गर्न सक्नुहुन्छ यदि मिलिट्री नम्बरको पहुँच छ भने हामीलाई 94193-3284 पनि फोन गर्न सक्नुहुनेछ हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ हजुर भर्खरै सुन्नुभएको गीत यो देश मेरो देश निकिता थापाको स्वरमा देशप्रेमको भावनाले ओतप्रोत भएको गीत यहाँले भर्खरै सुन्नुभयो र यही गीतबाट आजको कार्यक्रमको उठान पनि भइसकेको छ ब्रुनाईको समय अहिले बिहानको 7:12 गइरहेको छ यतिखेर अब कार्यक्रममा आजको थट फर द डे यो प्रेरक भनाई मिया यामानोचीको हो उहाँ भन्नुहुन्छ मोटिभेसन मे बी वाट स्टार्ट्स यु अफ बट इट्स हेबिट द्याट किप्स यु गोइङ ब्याक फर मोर प्रेरणाले कुनै कामको सुरुवात हुन सक्छ कसैबाट प्रेरित भएर तपाईँले काम गर्न सक्नुहुन्छ तर तपाईँको आचरणले त्यो काम कत्तिको दिगो हुन्छ भन्ने कुरालाई जोड बल दिन्छ तपाईँको आचरण अन्तत्वगत वा तपाईँको आचरण ठिक हुनुपर्छ टुडे इन हिस्ट्री आजको दिन 1981 5 मे 1981 कुरा हो After 66 days on hunger strike, 26-year-old provisional IRA member and British MP Bobby Sands dies in prison. 9 more hunger strikers die in the next 3 months. यो बडो दुखद अन्त्य भएको थियो हंगर स्ट्राइकमा भाग लिएका प्रोभिजनल आइआरएका सदस्यहरूको लागि 66 दिनको भोक हडतालपछि बबी स्यान्सको मृत्यु भएको थियो 1981 त्यसले राजनीतिमा ठूलै तरङ्ग ल्याएको थियो फेमस बर्थडे आजको दिन यानि कि 5 मे तर 1988 जन्मेकी हुन् चर्चित गायिका ब्रिटिस पप सिङ्गर सङ राइटर पनि हुन् उनी अडेल अडेललाई नचिन्ने सायदै हुनुहुन्छ होला अडेलका एकदमै 101 हिट गीतहरू छन् र तिनै अडेलको जन्म 5 मे 1988 भएको थियो लन्डनको टोटनममा अब हेल्थ टिप्स मेन्टल वेलबिङ आजकल हामी एकदमै कामकाजी छौँ अत्यन्तै व्यस्त जीवनशैली अँगालिरहेका छौँ र यस्तो अवस्थामा हाम्रो मेन्टल वेलबिङ एकदमै सबल हुन जरुरी छ र त्यसका लागि सबभन्दा एउटा अचुक औषधि नै भनौँ स्टे सोसली एक्टिभ यो अत्यन्तै जरुरी छ हाम्रो साथीभाइहरूसँगको कनेक्सन आफ्नो फ्यामिली मेम्बरहरूसँगको कनेक्सन अत्यन्तै जरुरी छ अनि अर्को म्यानेज स्ट्रेस भन्न सजिलो गर्न गाह्रो तर समय निकालेर स्ट्रेस म्यानेजमेन्टमा तपाईँ लाग्नुभयो भने तपाईँको मेन्टल हेल्थ आफै बुस्ट भएर जान्छ यी कुराहरू नछुटाउनुहोला स्टे सोसली एक्टिभ अनि म्यानेज स्ट्रेस अब मौसम
सेरिया ब्रुनाईबाट सुरु गरौँ. अहिले यहाँको तापक्रम 25 डिग्री सेल्सियस र आज अधिकतम तापक्रम सेरियामा 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. हामीले केही राहत महसुस गरेका छौँ. गए राति निकै पानी परेको थियो र अहिले अलिकति भए पनि शीतल महसुस भएको छ र वरपरका ताल तलैया डाँडाहरूमा पानी भरिएको छ. धेरै दिनको प्रतीक्षापछि यस्तो रिजल्ट आएको हो. अब नेपाल काठमाडौँको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम तापक्रम आज 25 डिग्री सेल्सियस र काठमाडौँको मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ. काठमाडौँमा घाम लाग्ने, बदली हुने अनि मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 12 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 18 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया लाइट क्लाउड एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै हल्का बदली हुने अनि मन्द गतिमा हावा बहने बताइएको छ लन्डनमा. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. आज कार्यक्रममा सदा झैँ पहिलो घण्टामा वैदेशिक विनिमय दर सुनाउनेछु अनि दोस्रो घण्टाको सुरुवात आजको राशिफलबाट गरिनेछ अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ सोसल मिडिया ट्रेन्ड्स अनि तेस्रो घण्टामा हामी निकै फुर्सदिलो छौँ. आज अन्तर्वार्ताहरू कुनै पनि सेड्युल गरिएका छैनन्. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ. अब गीत सङ्गीततर्फ लागौँ र जितेन लेप्चाले गाउनुभएको गीत सुनाउने तर्खरमा छु म. अब आँखै गाजलु. इन्जोय.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

सभा अधिकारी र कमल खत्रीलाई सुन्दै हुनुहुन्थ्यो आऊ मेरो अङ्गालोमा, मिठो गीत। बिएफपिएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट हाल सञ्चालनमा आइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ भने, वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि जब भ्याकेन्सिज अहिले निकै देखा परेको छ। टिचर कभर सुपरभाइजर क्याजुअल, लर्निङ सपोर्ट असिस्टेन्ट लेभल टू क्याजुअल, अनि टिचर कभर सुपरभाइजर क्याजुअल, यी पदहरूका लागि जब भ्याकेन्सी खुलेको छ। ब्रिटिस फोर्सेस ब्रुनाई इन्टाइटल्ड स्पाउसेसका लागि हो यो जब भ्याकेन्सी, र होर्नबिल स्कुललाई चाहिएको छ टिचर कभर सुपरभाइजर क्याजुअल, अनि लर्निङ सपोर्ट असिस्टेन्ट लेभल टू क्याजुअल र टिचर कभर सुपरभाइजर क्याजुअल। यसका लागि कुनै पनि क्लोजिङ डेट तोकिएको छैन। तपाईँ इच्छुक हुनुहुन्छ र क्वालिफाइड हुनुहुन्छ भने अवश्य पनि अप्लाई गर्न सक्नुहुन्छ। अप्लाई गर्नका लागि एलपिपिओमा इमेलद्वारा अप्लाई गर्न सकिन्छ। थप जानकारीका लागि हाइभ वेबसाइट हेर्नुहोस्, त्यो पनि नभए सिग्नल च्याट ग्रुपमा पनि यसबारे जानकारी गराइएको छ।

नट शाहको आँखाभरि मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। मेक्सिको सिटी डुब्दैछ भन्ने कुरा सुन्नुभएको छ? डुब्दैछ भन्नाले एकै दिनमा चुर्लुमै डुब्ने त होइन, तर हरेक वर्ष 10 इन्चका दरले भाँसिँदैछ अरे। र यो समस्या नासाको स्याटेलाइटबाट चाल पाइएको हो। त्यहाँ झन्डै 22 मिलियन पिपल बसोबास गर्दै आएका छन् मेक्सिको सिटीमा। वान अफ द क्राउडेस्ट सिटिज इन द वर्ल्ड पनि पर्दछ मेक्सिको सिटी, एकदमै पल्युटेड पनि छ भनेर भनिन्छ। र मेक्सिको सिटी बिस्तारै बिस्तारै भाँसिँदैछ अरे, डुब्दैछ अरे। जनघनत्व बढी छ अनि किन पनि त्यो श्रिङ्क हुँदै जाँदैछ भने ग्राउन्ड वाटर पम्पिङ एकदमै एक्सटेन्सिभली भइरहेछ अरे त्यहाँ, र अर्बन डेभलपमेन्टले गर्दाखेरि त्यसो भएको हो भन्ने सुनिएको छ। र यमृतले वर्षको 10 इन्च भाँसिँदै गयो भने धेरै समय लाग्दैन मेक्सिको सिटी पानीमा विलीन हुनका लागि। र यस्तै समस्या इन्डोनेसियामा पनि भएको सुन्नुभएकै होला। इन्डोनेसियाको राजधानी जकार्ताबाट अहिले राजधानी यहाँ इस्ट कालिमान्तानमा सारिएको छ। केही समय भयो बोर्नियो आइल्यान्डमै, अहिले हामी ब्रुनाई जुन ठाउँमा छ त्यही ठुलो आइल्यान्ड बोर्नियो आइल्यान्डमा नै इन्डोनेसियाको क्यापिटल सिटी सरेको छ। नुसाउतारा क्यापिटल सिटी हो इन्डोनेसियाको, त्यस्तै ठ्याक्कै मेक्सिको सिटीको जस्तै कारणले गर्दाखेरि उनीहरूले क्यापिटल सिटीलाई सार्न परेको हो। र मेक्सिको सिटी यदि त्यसरी डुब्दै गयो भने अब त्यसको वैकल्पिक उपाय के हुने हो भन्न सकिन्न, तर सहर यसरी भाँसिँदै गएको राम्रो लक्षण भने बिल्कुलै होइन। अब गीत सुनौ अङ्कित पौडेलको अदृश्य माया।

The Elements band ko Bharosa. यतिखेर कार्यक्रममा आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको वैदेशिक विनिमय दर, खुला बजार वैदेशिक विनिमय दर मैले सुनाउनु पर्ने हो, तर आज म असमर्थ भएको छु किनभने नेपाल राष्ट्र ब्याङ्कको वेबसाइटमा अपडेट भएको छैन। यसको लागि यहाँहरूमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छु। बिएफएस गोर्खा रेडियो ब्रुनाई शाखाका लागि हाम्रा नयाँ सहकर्मी बिना गुरुङजी छनौट भइसक्नु भएको छ र अहिले तालिम गर्दै हुनुहुन्छ हामीसँग, र आज मेरो अन्डर स्टडीमा पनि हुनुहुन्छ उहाँ, र उहाँले बुझ्दै हुनुहुन्छ र तालिम गर्दै हुनुहुन्छ के कसो गर्ने भनेर। र तालिमकै सिलसिलामा उहाँले एउटा अन्तर्वार्ता पनि लिनुभएको थियो, गत शुक्रबारको दिन हो, बुद्ध जयन्तीको पावन अवसरमा टुकर लाइन्सको मन्दिर परिसरमा गएर उहाँले पण्डितजीसँग कुराकानी गर्नुभएको थियो। त्यो कुराकानी हामीले हिजो सुनाएका थियौँ। यहाँहरूलाई कस्तो लाग्यो? यदि तपाईँको सल्लाह सुझाव आदि इत्यादि छन् भने हामी सहर्ष स्वीकार गर्नेछौँ। र बिना गुरुङजी अहिले तालिमरत हुनुहुन्छ, अब केही दिनपछि उहाँले पनि कार्यक्रम सुरु गर्नुहुनेछ र उहाँलाई अग्रिम शुभकामना म टक्र्याउँछु। र आज यहाँले डेस्कको काम कर्तव्य के कस्तो हुँदो रहेछ, कसरी सञ्चालन गर्नुपर्ने रहेछ आदि इत्यादि नजिकबाट नियालिरहनु भएको छ, र उहाँले अब केही दिनपछि आफै नै सम्हाल्नुहुनेछ त्यो काम। हामी उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

बिर्सेर तिमीमालाई मंकी टेम्पल फिचरिङ रचना दाहाल. रचना दाहाल भन्ने बित्तिकै एउटा यस्तो गायिका हुन् उनी, उनले समाजमा भएको विकृति विसङ्गति प्रति सधैँ आवाज बुलन्द गरिरहेकी हुन्छे. र तिनै रचना दाहालसँग मंकी टेम्पलको गीत हामीले भर्खरै सुन्यौँ, बिर्सेर तिमी. ब्रिटिस फोर्सेस बनाईवासीका लागि भोलि 6 मेका दिन बिहान 10 देखि 11 बजेसम्म चिटचाट कम्युनिटी सेन्टरमा रहेको हाइभ अफिसमा प्री डिपार्चर क्लिनिक आयोजना गरिएको छ. के हो यो प्री डिपार्चर क्लिनिक भन्नुहुन्छ होला? जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूको लागि यो अत्यन्तै उपयोगी हुनेछ, किनभने यो ट्रान्जिसन पिरियडमा तपाईँले के कुरा गर्न जरुरी छ, के कुरामा ध्यान दिनुपर्ने हुन्छ आदि इत्यादि यावत विषयमा यो कार्यक्रममा जानकारी गराइन्छ. चिटचाट कम्युनिटी सेन्टरमा बिहान 10 बजे सुरु हुनेछ भोलि 6 तारिक. यो ड्रप इन क्लिनिक हो, अपोइन्टमेन्ट लिइराख्न पर्दैन, सोझै जानुभयो हुन्छ. र यसमा उदाहरणको लागि गुड कन्डक्ट सर्टिफिकेट कसरी प्रोसेस गर्ने, नेसनल इन्स्योरेन्स कन्ट्रिब्युसन क्रेडिट्स कसरी क्लेम गर्ने, नानीहरूको स्कुल मुभ सम्बन्धी के छन् प्रावधान आदि इत्यादि विषयमा विस्तृत रूपमा जानकारी गराइन्छ, जुन कुरा तपाईँको लागि एकदमै उपयोगी हुनेछ. नछुटाउनुहोला भोलि प्री डिपार्चर क्लिनिक, यदि तपाईँ ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ भने.

Changba, Axix brand ko nikki zosilo git suner manoranjan li rakhnu bhayeko thiyo. Ra yo git ko sath ma hami prabhat kalin awaz karyakram ko pahilo ghanta ko anta tira pani aipugeka chhau etikhera. Brodaiko samay bihana ko 8 bajna ko lagi aba 6.5 minute baki rahako cha. Ra karyakram ko yo pahilo ghanta lai samapan garne tarkhar ma chu Dharmendra Sevan ko euta git bata. गुलाबको फूल भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ. र दोस्रो घण्टामा सुरुवाती समयमा आजको राशिफल सुन्न सक्नुहुनेछ. अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ सोसल मिडिया ट्रेन्ड्स. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अहिलेको लागि स्वीकार्नुहोस् धर्मेन्द्र सेवनको यो गीत गुलाबको फूल.

0: Pilain Padi On Air App Ma Ani Smart Speaker Ma Bunhos Play BFBS You BFBS Gorkha Radio Ho Gorkha Radio Ho जनमत पार्टीका बहुमत सांसदले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। कंग्रेसका कृष्ण यादव नेतृत्वको मधेस प्रदेश सरकारलाई 9 सांसदहरूले समर्थन फिर्ता लिएको पत्र पठाएका हुन्। जनमत पार्टीका महासचिव समेत रहेका प्रमुख सचेतक चन्दन सिंहका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतसँगको सल्लाहमा यो निर्णय गरिएको छ। प्रदेश सरकारमा जनमत पार्टीबाट संसदीय दलका नेता र महेश यादव, अर्थमन्त्री र प्रशान्त कुशवाहा युवा तथा समाज कल्याण मन्त्री हुनुहुन्छ। प्रदेशसभामा जनमत पार्टीका 12 सदस्य छन्, तीमध्ये 1 उपसभामुख छन्। काठमाडौँ उपत्यकाको पश्चिमिनाका नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।
1: आयोजनाको भौतिक प्रगति करिब 79% पूरा भइसकेको छ। आगामी साउनको दोस्रो हप्ताबाट सेवा शुरू गर्ने तयारी भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो। सुरुङमार्ग सञ्चालनका लागि चिनिया कम्पनी युसिन एआरटीजेबीलाई 5 वर्षको ठेक्का दिइएको छ। 2.688 किलोमिटर लामो सुरुङमार्गमा सवारी आवागमनका लागि मुख्य सुरुङ र आपतकालीन उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ। दुवै सुरुङ हरेक 375 मिटरमा जोड़िएका छन्। करिब 22 अर्ब रूपियाँ लागत रहेको यो आयोजनामा 16 अर्ब निर्माण र 6 अर्ब जग्गा अधिग्रहणमा खर्च भएको छ। सुरुङमार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ। सीसीटीभी निगरानी, स्वचालित भेन्टिलेशन, स्मार्ट लाइटनिङ, फायर फाइटिङ र रिमोट कन्ट्रोल प्रणाली समावेश छन्। सुरुङमार्ग सञ्चालनका लागि 150 जनाको जनशक्ति 24 घण्टा परिचालन गर्ने तयारी आयोजनाले गरेको छ। सुरुङ सञ्चालनपछि सिस्ने खोला पश्चिम पोर्टलदेखि बलम्बुसम्मको यात्रा करिब 7 मिनटमै पूरा गर्न सकिने अनुमान छ। सुरुङमार्ग सञ्चालनपछि काठमाडौँ प्रवेश सहज हुने र वार्षिक झण्डै 35 करोड़ रूपियाँ राजस्व उठ्ने अपेक्षा गरिएको छ। हाल दैनिक करिब 8,000 भन्दा बढी सवारी नागढुङ्गा नाकाबाट आवत जावत गर्ने गरेका छन्।
0: तराई क्षेत्रका मध्यवर्ती बस्तीमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण थालिएको छ। बाघ र चितुवा जस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश नगर्न सहयोग पुर्याउने उद्देश्यले कृत्रिम गन्ध संकेत प्रयोगमा ल्याइएको हो। तराई भूपरिधि तथा संरक्षण कार्यक्रम अन्तर्गत बर्दियामा शुरू गरिएको यो प्रविधिले अदृश्य सीमा निर्धारण गर्ने लक्ष्य लिएको कार्यक्रमका प्रबन्धक भरत भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार 30 रणनीतिक स्थानमा क्यामेरा र विशेष प्रकारका डिस्पेन्सर जडान गरिएको छ।
2: अब हजुरले कतिको थाहा पाउनुहुन्छ, चितुवा अथवा बाघले के गर्छ भने आफ्नो टेरिटोरी अर्थात् आफ्नो वासस्थान उसले चाहिँ आफ्नो युरिनको माध्यमबाट अर्थात् कोतरेर हुन्छ कि गरेर हुन्छ त्यो छुट्याउने गर्छ र त्यो चाहिँ प्राकृतिक भयो के अरे। त्यसैलाई हामीले उ गर्नको लागि चाहिँ यो कृत्रिम गन्ध राखेर बाघ आउँछ, कृत्रिम गन्ध उसले सुँघ्छ र यो फेरि मानवलाई केही हानि नोक्सानी गर्दैन, केमिकल होइन, यो मान्छेलाई पनि हानि नोक्सानी गर्दैन र जनावरलाई पनि हानि नोक्सानी गर्दैन र त्यसको गन्ध चाहिँ मोरलेस तपाईँको युरिनसँग मेल खान्छ र उसले के सोध्छ भने मेरो टेरिटोरीमा अर्को कुनै चितुवा अथवा बाघ आयो कि भन्ने कुरा सोध्छ र त्यो सुँगेर उसले फर्किन्छ होइन।
0: टी आकारको पाइपमा एकपटक केमिकल राख्दा 1 महिनासम्म गन्ध रहिरहन्छ। परीक्षण सफल भएमा वन्यजन्तुबाट बस्तीमा आउने क्षति गर्छ, तारपार जस्ता संरचनामा भइरहेको लगानी पनि कम हुने विश्वास लिइएको छ। मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता हुने भएको छ। आयोजक पक्षले जनकपुर धाममा पत्रकार सम्मेलन गरी मिथिला संस्कृति प्रवर्धनका लागि प्रतियोगिता हुने बताएका छन्। काठमाडौँ थर्ड आई स्टुडियो प्रालीले आयोजना गर्न लागेको प्रतियोगिताले परम्परागत सौन्दर्यलाई आधुनिक मञ्च मार्फत उजागर गर्ने थर्ड आई स्टुडियोका हरिश जयसवालले जानकारी दिनुभयो। आउँदो जेठ 16 गते जनकपुर धाममा र जेठ 23 गते काठमाडौँमा प्रतियोगिताको अडिसन सञ्चालन गरिनेछ भने फाइनल असार 27 गते काठमाडौँमा हुनेछ। प्रतियोगितामा मिथिलाको परम्परागत पहिरन साडी र कुर्ता सुरुवाललाई प्राथमिक